जो सदैव रहन्छ त्यसको नाम हो शक्ति, जो कहिल्यै पनि विनाश भएर जाँदैन, सदैव अविनाशी रहिरहन्छ, जसको न जन्म भयो न मृत्यु नै हुनेछ। त्यो विशिष्ट सत्ताको नाम नै सत्य हो। त्यही सत्यमा आधारित भएर त्यसलाई विशिष्ट सत्ता भनेर भनियो। प्रिय सज्जन, हामी सबैले त्यही सत्यलाई प्राप्त गर्नुहुन्छ। त्यो सत्यलाई प्राप्त गर्ने विविध विधिहरू छन्। ती विविध विधि विविध तरिकाहरूमध्ये योग सबैभन्दा उत्तम विधि हो। योगका माध्यमले नै त्यही सत्यमा हामीले हाम्रो चित्तलाई एकीकृत गर्न सक्दछ। त्यसो भए योग के हो त? पातञ्जल योग सूत्रमा भनिएको छ, योगश्चित्त वृत्ति निरोध। हाम्रो जुन चित्त छ, चित्तको विभिन्न किसिमको वृत्ति छ, मनको विभिन्न किसिमको स्वभाव छ। यो मनको जुन स्वभाव छ त्यसलाई व्यवस्थित गर्ने कामलाई योग भनिन्छ। चित्तको जुन वृत्ति छ त्यो वृत्तिलाई रोक्ने कामलाई योग भनेर मानिन्छ। वास्तवमा हामीले यो चित्तको वृत्तिलाई रोक्न नसक्दा हामी योगीको ठाउँमा रोगी भएका छौँ। हामी हुनुपर्ने योगी हो तर रोगी भएका छौँ, किनभने हामीलाई यही चित्तले चारैतिर दौडाई दौडाई थकित बनाएको छ। हाम्रो ऊर्जा समाप्त भएको छ। हामीले विपत्तिहरूसँग, आन्तरिक शरीरका विरोधीहरूसँग लड्न सक्ने शक्ति पनि गुमाएका छौँ। जब हामीले हामीभित्रको जुन शक्ति छ, जीवन ऊर्जा छ, त्यसलाई जब गुमाउँदछौ अनि हामी योगी नभएर रोगी बन्दछौ। प्रिय सोच्छौ, आज हामी रोगी भएका छौँ कारण हाम्रो चित्तको वृत्ति निरोध हुन सकेको छैन, मनको दौड समाप्त हुन सकेको छैन। हामी निरन्तर दौडिएका छौँ, दौडिएका छौँ, राति सुत्दाखेरिमा सपनामा पनि दौडिरहेका छौँ। यसैले हामी बेचैन छौँ, अधीर छौँ, कारण हाम्रो चित्तको वृत्ति स्थिर छैन। त्यसैले योग चित्त वृत्ति निरोध भनेर भनिएको छ। योग भनेको चित्तको वृत्तिलाई निरोध गर्नु। अब कसरी चित्तको वृत्तिलाई निरोध गर्ने त? प्रिय सज्जन, बारम्बारको अभ्यास, बारम्बारको अभ्यासले हामीले हाम्रो चित्तको वृत्तिलाई निरोध गर्न सक्दछौँ। मनलाई अनेकतिर हामीले छोडिदिएका छौँ, त्यसैले अनेकतिर भौतारिन्छ। भौतारिएको मनलाई, चौतर्फी विकेन्द्रित मनलाई कुनै निश्चित एउटा विषयमा केन्द्रित गरेर नै हामीले हाम्रो चित्तको वृत्तिलाई निरोध गर्न सक्दछौँ।

आत्मानं पश्यन्नात्मनि तुष्यति। योगसेवया निरुद्धं चित्तं यत्र उपरमति च यत्र आत्मना आत्मानं पश्यन् आत्मनि एव तुष्यति। यो बारम्बारको योगको अभ्यासपछि अनेकतर विकेन्द्रित भएको मनलाई सत्यमा स्थित गरिसकेपछि, अर्थात् परमात्मामा स्थित गरिसकेपछि निरुद्धम चित्त, चित्त निरुद्ध हुन्छ। त्यस प्रकार योग सेवया निरुद्धम चित्तम, अनि योगको अभ्यासले निरुद्ध भएको जुन चित्त छ, यत्र उपरमति, जुन अवस्थामा शान्त हुन्छ, उपराम हुन्छ, र यत्र आत्मना आत्मानं पश्यन् आत्मनि एव तुष्यति, त्यतिखेर त्यो साधक, त्यो व्यक्ति योगीको अवस्थामा पुगेको हुन्छ। परमात्माको ध्यानले उसको चित्त शुद्ध भएको हुन्छ। उसले सूक्ष्म बुद्धिद्वारा परमात्मालाई साक्षात्कार गर्न सफलता प्राप्त गर्दछ। आत्मना आत्मानं पश्यन् उसले सूक्ष्म बुद्धिद्वारा, आत्मतत्वद्वारा, आत्मचिन्तनद्वारा आत्मानं पश्यन् परमात्मालाई हेर्दै, सत्यलाई प्राप्त गर्दै, सत्यको बोध गर्दै आत्मनि एव तुष्यति, त्यही सत्यमा सन्तुष्ट भएर रहन्छ। बारम्बार योगाभ्यासले सत्यमा हाम्रो चित्त स्थित हुन्छ, अनि हामी त्यही सत्यमा नै सबै थोक बिर्सिएर आनन्दित भएर बस्दछौ। प्रिय सज्जन, अर्को ठाउँमा भगवान श्रीकृष्णले भन्नुभएको छ, सुखमात्यन्तिकम् यत्त

अतिन्द्रियम् बुद्धिग्राह्यम् यत् आत्यन्तिकम् सुखम् तत् यत्र वित्ति च स्थितः अयम् तत्त्वतः न एव चलति। इन्द्रियले नभेट्ने ठाउँमा, इन्द्रियदेखि मुक्त, इन्द्रियदेखि अतीत, बुद्धिग्राह्यम् केवल शुद्ध भएको सूक्ष्म बुद्धिद्वारा ग्रहण गर्न योग्य। यत् आत्यन्तिकम् सुखम्, जुन आत्यन्तिक सुख छ, अनन्त आनन्द छ, परम आनन्द छ, तत् यत्र व्यक्ति, उसलाई जुन अवस्थामा साधकले अनुभूति गर्दछ, च स्थितः अयम् तत्त्वतः न एव चलति। त्यो विशिष्ट आनन्दमा स्थित भएको योगीले त्यो आनन्दलाई छोड्दैन, त्यो आनन्ददेखि विचलित हुँदैन, त्यही परम आनन्दमा स्थित भएर बस्दछ।

ए जुन लाभले प्राप्त गरेर त्यो लाभदेखि अधिक दोस्रो उसले कुनै पनि चिजको कामना गर्दैन, प्राप्त गर्दैन, त्यही आनन्दमा नै, त्यो परमात्मा रूपी आनन्दमा नै, सत्य रूपी आनन्दमा नै ऊ अविचलित भएर स्थिर भएर बसिरहन्छ। प्रिय सज्जन, योगका माध्यमले एउटा साधकले, एउटा योगीले विशिष्ट किसिमको आनन्दलाई प्राप्त गर्दछ, सत्य रूपी आनन्दलाई प्राप्त गर्दछ। जब त्यो सत्य रूपी आनन्दलाई प्राप्त गर्दछ, त्यसपछि उसलाई प्राप्त गर्नका निमित्त बाँकी केही पनि रहँदैन, अनि त्यही प्राप्तिमा नै ऊ अविचलित ढंगले आनन्दित भएर निरन्तर लागिरहन्छ। यम लाभम लब्ध्वा तत अधिकम अपरम न मन्यते, जुन लाभलाई प्राप्त गरेर त्योभन्दा धेरै, त्योभन्दा अधिक अपरम दोस्रो न मन्यते, त्यो साधकले दोस्रो कुनै पनि चिजको अपेक्षा गर्दैन। च यस्मिन स्थित र परमात्मा प्राप्ति रूप जुन अवस्था छ, त्यो अवस्थामा स्थित भएको जुन साधक छ, जुन योगी छ, गुरुणा दुखे नपि नदी चाले, समय समयमा आउने ठूला ठूला गुरुतर अत्यन्त अप्ठ्यारा अप्ठ्यारा ठूला ठूला दुःखहरूद्वारा पनि ऊ विचलित हुँदैन, ऊ स्खलित हुँदैन, अधीर हुँदैन। प्रिय सज्जन, यस प्रकार भगवान श्रीकृष्णले अर्जुनलाई चारैतिर भौतारिरहेको मनलाई हामीले अभ्यासले, बारम्बारको अभ्यासले एक ठाउँमा केन्द्रीकृत गर्न सक्दछौं, सत्यमा स्थित गर्न सक्दछौं। सत्यलाई नै हामीले खोज्नु छ, सत्यलाई नै हामीले प्राप्त गर्नु छ, किनकि सत्य हाम्रो अस्तित्व, सत्यमा नै सबै कुरा आधारित भएको छ, स्थित भएको छ। सत्य सम्पूर्ण आनन्दको एकमात्र खानी हो, स्रोत हो, केन्द्रबिन्दु हो, मध्यभाग हो। प्रिय सज्जन, त्यसैले हामीले सत्यलाई प्राप्त गर्नु छ, त्यसका निमित्त योगको बाटोबाट हामी गुज्रनु पर्दछ। योग भनेको हाम्रो चित्तलाई, हाम्रो चिन्तनलाई, हाम्रो मनलाई सत्यमा स्थित गर्नु। सत्यको नाम परमात्मा हो, हामीले भगवान भन्दछौ, परमात्मा भन्दछौ, अनेक नामले सत्यलाई पुकार्दछौ, जुन अत्यन्त अविनाशी हुन्छ, आनन्दयुक्त हुन्छ, शाश्वत हुन्छ, सनातन हुन्छ। त्यस्तो किसिमको सत्य, त्यो परमात्मा सत्यमा, परमात्मा तत्वमा हामीले हाम्रो चित्तलाई केन्द्रित गर्नुहुन्छ र आनन्दित हुन्छ, जीवनलाई धन्य बनाउनुहुन्छ। यसैका निमित्त योग हो, जुन सत्यलाई प्राप्त गरिसकेपछि फेरि प्राप्त गर्नका निमित्त केही कुरा बाँकी रहँदैन। जीवनको सार्थकता भनेकै त्यही परमात्मा रूपी सत्यलाई प्राप्त गर्नु, त्यो सम्पूर्ण आनन्दको पनि आनन्द हो। जहाँ डुबिसकेपछि, जसलाई प्राप्त गरिसकेपछि, जसलाई स्पर्श गरिसकेपछि फेरि स्पर्श गर्नका निमित्त अर्को कुनै अपेक्षा बाँकी रहँदैन, कुनै इच्छा चाहना बाँकी रहँदैन। जहाँ सम्पूर्ण इच्छा चाहनाहरू तिरोहित हुन्छ, जहाँ सम्पूर्ण किसिमका भोग कामना र वासनाहरू समाप्त हुन्छन्, त्यो परम दिव्यतम अवस्था नै वास्तवमा सत्यलाई प्राप्त गर्ने अवस्था हो, परमात्मा प्राप्तिको अवस्था। त्यसैले प्रिय सोचन, त्यो सत्य रूपी आनन्द, परमात्मा रूपी जुन जुन सत्य छ, त्यसलाई प्राप्त गर्नका निमित्त हामी अत्यन्त लगनशील भएर लागौं, योगीको जस्तो दिनचर्या निर्माण गरौं, मनभित्रका अनावश्यक दौडधुपहरूलाई हटाइदिउ र परमात्मा रूपी सत्यमा चित्तलाई एकीकृत गरौं र जीवनलाई धन्य बनाऊ। आजका निमित्त विदा दिनुहोस्। लक्ष्मण भण्डारी विदा भए। नमस्ते।

0: आजको कविता आजको कविता
1: आजको कविता आजको कविता
2: नमस्कार, म नारायण निराशी। मैले पढ्ने कविताको शीर्षक हो रहर। सुरु हुन्छ यसरी।

0: 99.4 Radio Tahasan Tsar Studio Time.
1: It's 6 a.m.
2: हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन, समय गतिशील छ। जब समय बोल्न थाल्छ, संसार सुन्न थाल्छ। थाहा संचार नेटवर्कमा यो हो नेपाल परिवेश, समयको आवाज। समयको

0: शुभ प्रभात। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशन सहित रेडियो थाहा संचार हेटौडाबाट पनि सुन्न सकिन्छ।
1: आज मिति 2083 साल साउन 31 शुक्रबार, नेपाल सम्बत 1146 जुलाई 17 तारीख सन् 2026, आज साउने संक्रान्ति पर्व।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: मिटर ब्याजलाई गम्भीर अपराध घोषणा गर्दै छुट्टै संरचना बनाउन सरकार सहमत, सिंहदरबारमा आज थप छलफलपछि सम्झौता हुँदै।
0: गठबन्धन टुटेपछि सुदूरपश्चिममा फेरि बजेट शून्यता, आजबाट कर्मचारीको तलब बढ्दा शिक्षा स्वास्थ्य र विद्युतमा थप कर लाग्ने।
1: एमाले उपाध्यक्ष पौडेल विरूद्ध 21 करोड़को सम्पत्ति शुद्धिकरण मुद्दा दायर, 47 करोड़ बिगो दावी सहित दीपक भट्ट विरूद्ध पनि पूरक अभियोग।
0: रूस विरूद्ध युक्रेनले बढ़ायो ड्रोन आक्रमण, दोहोरो आक्रमणमा 5 जनाको मृत्यु।
1: र अर्जेन्टिना फिफाको कार्यवाहीमा पर्ने जोखिम, गोल्डेन बुट दौड़मा मेसी अग्रस्थानमा।

0: सरकार पहिलो पटक मिटर ब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्दै त्यस विरूद्ध छुट्टै कानूनी संरचना बनाउन सहमत भएको छ। गृहमन्त्री सुदन गुरूङ र आन्दोलनरत मिटर ब्याज पीड़ित बीच सहमति जुटेको हो। सहमति जुटेपछि आन्दोलनरत मिटर ब्याज पीड़ितका प्रतिनिधिले हिजो साँझ सिंहदरबारमा सरकारी टोलीसँग छलफल गरेका छन्। हालसम्म जुटेको सहमति अनुसार मन्त्री परिषदले मिटर ब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गरेपछि त्योसँग सम्बन्धित जालसाजीपूर्ण तमसुक, दृष्टिबन्धक, बाध्यकारी चेक, जबरजस्ती गरिएका जग्गा पास लगायतका फर्जी लिखतलाई अवैध घोषणा गर्ने प्रक्रिया शुरू हुनेछ। त्यसलाई कानूनी आधार दिन सरकारले मिटर ब्याज अपराध नियन्त्रण सम्बन्धी विशेष ऐन ल्याउने सहमति भएको छ। तीन महिनाभित्र तयार गर्ने भनिएको उक्त ऐनमा मिटर ब्याज जन्य कारोबारको स्पष्ट परिभाषा, पीड़ितको पहिचान, क्षतिपूर्ति, हड़पिएको जग्गा जमीन फिर्ता, संस्थागत कर्जामा सहज पहुँच विस्तार तथा निजी साहुले ऋण दिने प्रणालीलाई कानूनी दायरामा ल्याउने व्यवस्था गरिने सहमतिको मस्यौदामा उल्लेख छ। आन्दोलनरत पक्षले वर्षौंदेखि उठाउँदै आएको फर्जी तमसुक खारेज र जग्गा फिर्ताको मागलाई पनि सरकारले पहिलो पटक लिखित रूपमा सम्बोधन गर्ने गरी सम्झौताको तयारी गरेको छ। सम्झौता गर्ने भनिएका अधिकांश बुँदामा गृहमन्त्री गुरूङले बाराको निजगढमै सहमति गर्नुभएको छ। जनकपुरबाट काठमाडौँ हिँडेका पीड़ितलाई निजगढमै पुगेर उहाँले उक्त सहमति गराउनु भएको हो। त्यस लगत्तै मन्त्री परिषद बैठकपछि सरकारले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको थियो। सरकारी टोलीसँग प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सिंहदरबारमा हिजो भएको वार्ता सकारात्मक भएको मिटर ब्याज पीड़ितका वार्ता टोली सदस्य एवं संयुक्त जनाधिकार नेपालका निर्ग नवीनले बताउनुभयो। उहाँका अनुसार आज फेरि वार्ता गर्ने तयारी छ। मिटर ब्याज पीड़ितको मार्च पास गृहमन्त्रीले सीमारामै गराए सहमति, सिंहदरबारमा सम्झौता हुँदै कान्तिपुरमा समाचार छ।
1: सुदूरपश्चिम प्रदेश लगातार दोस्रो पटक बजेट शून्यता बजेट होलिडेमा पुगेको छ। आगामी आर्थिक वर्ष 2083-84 को लागि प्रदेश सरकारले ल्याएको बजेट असार मसान्तभित्र प्रदेशसभाबाट पारित हुन नसकेपछि आजदेखि प्रदेश सरकारसँग खर्च गर्ने कानूनी आधार सकिएको छ। यसअघि पनि आर्थिक वर्ष 81-82 बजेट समयमै पारित हुन नसक्दा प्रदेशले करिब 3 महिना बजेट शून्यताको अवस्था बिहोरेको थियो। 2 वर्षमै दोस्रो पटक दोहोरिएको यो अवस्थाले प्रदेश सरकारको वित्तीय व्यवस्थापन र राजनैतिक नेतृत्वमाथि गम्भीर प्रश्न उठाएको छ। यसपटक बजेट रोकिनुको मुख्य कारण कांग्रेस एमाले बीचको सत्ता साझेदारी टुट्नु हो। बजेटमाथि विवाद चर्कदै जाँदा मुख्यमन्त्री कमल बहादुर शाहले बुधबार एमालेबाट सरकारमा रहेका एक राज्यमन्त्री सहित 4 मन्त्रीलाई बर्खास्त गर्नुभएको थियो। लगतै एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह नेतृत्वको सरकार अल्पमतमा परेको छ। बजेट सम्बन्धी विधेयक पारित हुन नसकेपछि सरकारले शुक्रबार आजदेखि कुनै पनि शीर्षकमा खर्च गर्न पाउने छैन। बजेट शून्यता टार्न अन्तरिम समयसम्म नेकपासँग समझदारी अन्तिम समयसम्म नेकपासँग समझदारी गरेर पेशकी विधेयक ल्याउने प्रयास गरिए पनि सहमति जुट्न नसकेको मुख्यमन्त्री शाहले बताउनुभयो। उहाँले भन्नुभयो साउनको पहिलो साताभित्र अध्यादेश मार्फत पेशकी विधेयक ल्याउने विकल्पमा छलफल भइरहेको छ। पेशकी विधेयक ल्याउन सके सरकारले राजस्व संकलनसँगै तलब, प्रशासनिक तथा अन्य अनिवार्य चालू खर्च सञ्चालन गर्न सक्नेछ। तर सरकारकै कमजोरीका कारण प्रदेश बजेट विहीन बनेको एमालेको आरोप छ। सुदूरपश्चिममा फेरि बजेट शून्यता शीर्षकमा कान्तिपुरमा समाचार छ।
0: नयाँ आर्थिक वर्ष 2083-84 शुरू भएसँगै जनताले आजदेखि शिक्षा, स्वास्थ्य र विद्युत उपभोगमा नयाँ कर तिर्नुपर्ने भएको छ। सरकारले जेठ 15 ल्याएको आर्थिक वर्ष 2083-84 को बजेट साउन 1 कार्यान्वयनमा आजदेखि कार्यान्वयनमा आउँदैछ। बजेटले व्यवस्था गरेका शिक्षा, स्वास्थ्य र विद्युत उपभोगको कर, कर्मचारीको तलब वृद्धि, व्यक्तिगत आयकरको नयाँ व्यवस्था तथा सुनचादीमा सीप प्रवर्धन शुल्कदेखि शेयर बजारको नयाँ लाभकर आजदेखि कार्यान्वयनमा आउने भएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीको झण्डै 2/3 बहुमतको सरकारले कर संरचनामा व्यापक फेरबदल गरी बजेट ल्याएको थियो। अर्थमन्त्री डाक्टर सोनी मुवागले 21 अर्ब 24 अर्ब 34 करोड़ 22 लाख रूपियाँ बराबरको ठूलो आकारको बजेट ल्याउनु भएको छ। अर्थमन्त्रीले करको सीमा हेरफेर गर्नेदेखि शिक्षा, स्वास्थ्य र विद्युत खपतमा नयाँ कर समेत थप्नु भएको थियो। सरकारले चालू आर्थिक वर्षदेखि शिक्षामा 3% समता शुल्क लगाउँदैछ। यस्तै स्वास्थ्यमा समेत 3% समता शुल्क आजबाट शुरू भएको छ। बजेटले विद्युत उपभोगमा 5% शुल्क अभिवृद्धि कर भ्याटको व्यवस्था गरेको छ, जुन आजदेखि लागू हुनेछ। अब 50 युनिट भन्दा बढ़ी विद्युत खपत गर्ने घरायसी ग्राहकका लागि 5% र औद्योगिक तथा व्यावसायिक ग्राहकका लागि 13% भ्याट अनिवार्य गरिएको छ। यस्तै राइड सेयरिङमा पनि अब नयाँ 5% मूल्य अभिवृद्धि कर लगाइएको छ। यात्रु तथा सामान ढुवानी गर्ने दुवै प्रकारको राइड सेयरमा 5% भ्याट लाग्नेछ। यस्तै यस वर्षको बजेटले सुनचाँदी जस्ता बहुमूल्य धातुको कारोबारमा सीप प्रवर्धन शुल्कको नाममा नयाँ कर थपेको छ। नेपालमा उपभोग हुने सुन तथा चाँदी र तिनका गरगहनाको कारोबारमा 0.5% दरले सीप प्रवर्धन शुल्क लगाई असूल गरिने आर्थिक ऐनमा उल्लेख गरिएको छ। यस्तै व्यक्तिगत आयकरको नयाँ स्ल्याब लागू गरेर आयकर छूटको सीमा 5 लाखबाट दोब्बर पारी 10 लाख पुर्याइएको छ। यो पनि आजैबाट लागू हुनेछ। सामाजिक सुरक्षा कोषमा योगदान गर्ने करदातालाई पहिलो स्ल्याबको 1% कर पनि लाग्ने छैन। यसैबीच नयाँ आर्थिक वर्ष शुरू भएसँगै सरकारी कर्मचारीको तलब पनि वृद्धि हुने भएको छ। आजबाट कर्मचारीले हाल खाइपाई आएको पारिश्रमिकमा करिब 21% खुद वृद्धि भई ग्रेड सहित न्यूनतम पारिश्रमिक करिब 40,000 देखि 1 लाख माथि कायम हुने बजेटले व्यवस्था गरेको छ। आजबाट शिक्षा स्वास्थ्य र विद्युतमा पनि उपभोक्तालाई थप कर। नयाँ पत्रिकामा समाचार छ।
1: बिचौलिया दीपक भट्टको सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा मतियार ठहर्याउँदै एमाले उपाध्यक्ष समेत रहेका पूर्व उप प्रधान तथा अर्थमन्त्री विष्णु पौडेल विरूद्ध 20 करोड़ 90 लाख बिगो दावीसहित मुद्दा दायर भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र प्रहरीको संयुक्त अनुसन्धान टोलीले गरेको अनुसन्धान प्रतिवेदनको आधारमा विशेष सरकारी वकिल कार्यालयले बिहिबार पौडेल सहित 6 व्यक्ति र 10 कम्पनी विरूद्ध मुद्दा दायर गरेको हो। सम्पत्ति शुद्धिकरण अनुसन्धानका क्रममा विभागको पत्रका आधारमा 8 असारमा प्रहरीले पौडेललाई सुर्खेतबाट पक्राउ गरेको थियो। उनी विरूद्ध 5 पटक म्याद थप गर्दै अनुसन्धान गरिएको थियो। अर्थमन्त्री हुँदा बिचौलिया भट्टसँग अनैतिक र गैर कानूनी साँठगाँठ तथा पदीय जिम्मेवारीको दुरूपयोग गरी लाभ लिएको र अप्रत्यक्ष रूपमा त्यसको हिस्सा लिएको लगायतका आरोप पौडेलमाथि लगाइएको छ। यसअघि बीमा धितोपत्र बैंकिङ र सम्पत्ति शुद्धिकरण सम्बन्धी 4 मुद्दा खेपेर कारागारमा रहेका भट्ट विरूद्ध पनि पूरक अभियोग का रूपमा नयाँ मुद्दा दायर भएको छ। यस मुद्दामा भट्ट विरूद्ध 47,77,66,205 बिगो दावी गरिएको छ। मूल रूपमा प्रतिवादीहरूले गरिदिएको लिखित बयान र अरू सहायक प्रमाणहरूको आधारमा विष्णु पौडेल विरूद्ध मुद्दा लगाइएको छ। अदालतमा दायर अभियोगका अनुसार श्रीराम टोबाको उद्योग प्रालिका संचालकहरू र पौडेल बीच भेटघाट भएको बयान कागजबाट खुलेको छ। पौडेल र श्रीराम टोबाकोका संचालक कमल किशोर मालपानी बीच मोबाइल कल आउने जाने अवस्था समेत देखिएको छ। मालपानी सहितका संचालकहरूले आफ्नो उद्योगमा भएका समस्या पौडेललाई बताएपछि उनले मालपानीलाई दीपक भट्टसँग भेट गराइदिएका थिए। यस्तै सुपारी आयात सहज गराउने जनकपुर चुरोट कारखानाको ब्रान्ड श्रीराम टोबाको कम्पनीलाई दिलाउने आश्वासन पौडेलले दिएको कागजी बयान श्रीराम टोबाका संचालक चुन्नु प्रसाद शर्मा र कमल किशोर मालपानीले विभागलाई दिएका छन्। यी आरोपहरूमाथि पौडेलले भने इन्कारी बयान दिएका थिए, तर श्रीराम टोबाकोका संचालकहरू दुवैले नै 20% सेयर दीपक भट्टको कम्पनीलाई दिनु भनेको भट्टसँग भेट गराएको लगायतका बयान दिएको अवस्थामा पौडेलको इन्कारी बयान खण्डित भई कसुरमा संलग्न भएको पुष्टि भएको देखिएको अभियोगमा उल्लेख छ। एमाले उपाध्यक्ष पौडेल विरूद्ध 21 करोड़को सम्पत्ति शुद्धिकरण मुद्दा नयाँ पत्रिकामा समाचार छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नेसन रेडियो सुन्दै गर्नुहोला।

0: हाम्रो भई ढुक्क हौ प्रभु महालक्ष्मीबाटै जीवन बिमा गरौ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: समाचार अब विस्तारमा। वर्षौंदेखि मिटर ब्याजको मारमा परेकाहरूको आन्दोलनपछि

0: 나쁘다 생각해 보는 밤 비슷하게 널잊고 계속만 다 비대와 태호 भरपूर मनोरञ्जन सहित मात्र रु 999 मै बीच होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा बीच होमको कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्
1: भाइ भाइ भाइ सामान पुऱ्याउने अनि आइहाल्ने अरू सामान पुऱ्याउनु छ
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ एकदम ठिक छ कुरा मिला
1: नमस्कार
2: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि
1: यो त साइड जब दाई यो चाहिँ मेन
2: यो मेरो छोरा विदेशबाट आएको नयाँ घर बनाएको पाइप दिन आएको
1: सामान राम्रो छ ढुक्क हुनुहोस्
2: थाहा छ त्यसैले त यही लिन आएको
3: विदेशमा पनि फ्लोकार्ट र लेड फ्री प्रडक्ट नै युज हुन्छ
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल
3: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है
2: सुरक्षा घरको
1: जीवन
4: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्कबाट बोलिरहेका छौं नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ
5: अब बाँकी समाचार प्रधानमन्त्री बालेन्द्र शाहले पहिलो राजनीतिक भेट राप्रपासँग गर्नुभएको छ प्रतिनिधि सभाको छुट्टै ठूलो दल राप्रपा छैटौं ठूलो दल राप्रपाको राजतन्त्रको ओकालत राप्रपाले गर्दै आएको पार्टी हो बिहिबार सिंहदरबारमा भएको भेटमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र प्रमुख सचेतक खुशबु ओली सहभागी हुनुहुन्थ्यो संसदीय दलका नेता ज्ञानेन्द्र बहादुर साई भने हुनुभएको थिएन यस्तै प्रधानमन्त्री बालेनसँगै भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार व्यञ्जनकार र प्रमुख स्वकीय सचिव सुभाष शर्मा सहभागी थिए राप्रपाका नेताहरूले संघीयता धर्मनिरपेक्षता र गणतन्त्र हटाउने मनसाय सरकारको हो र त्यसै कारण विपक्षी चार दल संविधान संशोधनको बहसपत्र सम्बन्धी कार्य दलबाट हटेका हुन् भने आफूहरू सरकारको समर्थनमा उभिने प्रस्ताव गरेको थियो साथै सुकुम्बासी समस्या स्वास्थ्य बीमा रासायनिक मल अभाव स्वास्थ्य र शिक्षामा लगाइएको समता शुल्क तथा विद्युत भ्याट बारे पनि राप्रपाले चासो राखेको थियो सरकारले प्रधानमन्त्री बालेनका राजनैतिक सल्लाहकार असीम शाह नेतृत्वमा संविधान संशोधनको बहसपत्र सम्बन्धी कार्यदल गठन गरेको छ कार्यदलले काम गरिरहँदा नेकपा श्रम संस्कृति लोसपा जसपा र राष्ट्रिय जनमोर्चाले प्रतिनिधि फिर्ता गरेका छन् कांग्रेस र एमाले प्रतिनिधि नै पठाएको थिएन कार्यदलमा अब रासोपा र राप्रपा मात्रै छन् लिङदेनले प्रधानमन्त्रीलाई भेट्न आफूहरू नै समय मागेर गएको बताउनु भएको छ संविधान संशोधनबारे राखेको चासोमा प्रधानमन्त्री शाहले कार्यदलले सहजताको लागि काम गरिरहेको बताएको राप्रपाका प्रमुख सचेतक ओलीले बताउनुभयो सार्वभौम संसदमाथि उत्तरदायी हुनु संसदमा सरकारका काम कार्यवाहीमाथि उठेका प्रश्नको जवाफ दिनु र विपक्षी दलसँग अनौपचारिक तथा औपचारिक समन्वय गर्दै सरकार चलाउनु प्रधानमन्त्रीको कर्तव्य हो तर संसदप्रति उत्तरदायी नभएको आरोप खेप्दै आएका प्रधानमन्त्री बालेनले ठूला विपक्षी दलका नेतासँग पनि भेट गर्ने इच्छा देखाउनु भएको छैन प्रमुख प्रतिपक्षी कांग्रेस सभापति गगन थापासँग रासपाको चितवन महाधिवेशन उद्घाटन सत्रमा साक्षात्कार बाहेक औपचारिक भेटवार्ता भएको छैन एमाले अध्यक्ष केपी ओली र नेकपाका संयोजक प्रचण्डसँग पनि अहिलेसम्म भेट भएको छैन यता संसद बैठक भएको 109 दिनमा प्रधानमन्त्री जम्मा 7 दिन मात्रै उपस्थित हुनुभएको छ संसद सचिवालयको रेकर्ड अनुसार प्रधानमन्त्री शाह संसदमा एकपटक मात्र बोल्नु भएको छ त्यो पनि सवाल जवाफमा उहाँले सदनलाई अहिलेसम्म औपचारिक रूपमा सम्बोधन गर्नुभएको छैन प्रधानमन्त्री बालेनको पहिलो राजनैतिक भेट राप्रपासँग संघीयता धर्मनिरपेक्षता गणतन्त्र संविधान संशोधनदेखि जनसरकारका अन्य विषयमा छलफल नयाँ पत्रिकामा समाचार छ
3: नेपाली कंग्रेसको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमतिका साथै कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कणेल विरूद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरिएको छ सहमति अनुसार सरकारको नेतृत्व हस्तान्तरण गर्न अस्वीकार गरेपछि कंग्रेस कणेल नेतृत्वको सरकारबाट बुधबार बाहिरिएको थियो। यता बागमती प्रदेश सरकारमा र सहभागी नेकपा एमालेका मन्त्री राजीनामा दिनबाट रोकिएका छन्। बिहिबार प्रदेशसभाको मन्त्री परिषद बैठकपछि एमालेका मन्त्रीहरू मुख्यमन्त्री इन्द्रबहादुर बानिया समक्ष राजीनामा बुझाउने तयारीमा थिए। एमाले केन्द्रबाट निर्देशन आएपछि राजीनामा नगरेर फर्किएका छन्। यता नेपाली कंग्रेसले प्रदेश तहमा सत्ता समीकरण फेरबदल गर्ने तयारी गरेपछि लुम्बिनी प्रदेशको वर्तमान सत्ता समीकरण पनि अन्यलमा परेको छ। कंग्रेस शीर्ष तहबाट यो प्रदेश सरकारमा रहेको सबै मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरेको छ। सुदूरपश्चिममा नेकपा एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कमलबहादुर शाहले नेकपाबाट समर्थन जुटाउने प्रयास गर्नुभएको थियो। प्रमुख प्रतिपक्षी दल नेकपाले सरकारलाई समर्थन नदिने निर्णय गरेपछि प्रदेश सरकार स्पष्ट रूपमा अल्पमतमा परेको छ। यता कोशी प्रदेशमा सरकार परिवर्तनको सातौं श्रृंखला शुरू भएको छ। एउटै पार्टीको बहुमत नहुँदा कोशी प्रदेशमा सरकार परिवर्तन सकसपूर्ण हुँदै आएको छ। संघमा सत्ता समीकरण फेरबदल, सर्वोच्च अदालतका आदेश तथा विश्वासको मत सम्बन्धी विवाद लगायतका कारण कोशी प्रदेशमा पटक पटक सरकार परिवर्तन हुँदै आयो को छ। दलहरूको दाउपेचले अस्थिर प्रदेश सरकार, नागरिक दैनिकमा समाचार छ।
5: सर्वोच्च अदालतको आदेशपछि सरकारद्वारा गठित सम्पत्ति छानबिन आयोगको 2083का सबै काम कार्यवाही स्थगित भएका छन्। आयोगले बिहिबार सूचना जारी गर्दै सर्वोच्चको आदेश अनुसार सबै काम कार्यवाही स्थगित गरिएको जनाएको हो। सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोगको काम तत्काल अगाडि नबढ़ाउन बुधबार मात्र अन्तरिम आदेश जारी गरेको थियो। सर्वोच्चको आदेशपछि आयोगले अर्को सूचना प्रकाशित नभएसम्मको लागि सम्पत्ति विवरण संकलन र छानबिन समेतका सबै काम हाललाई स्थगित गरेको जनाएको हो। सर्वोच्चका न्यायाधीश निरूप धोष निरोलाको बुधबारको इजलासले मणिराम उपाध्यायको रिटमाथि सुनवाई गर्दै सात दिनभित्र लिखित जवाब पेश गर्न भनेको थियो। तर आयोगको गठनको वैधानिकतामाथि प्रश्न उठाइएको रिटमा विभिन्न संवैधानिक तथा गम्भीर कानूनी प्रश्न समावेश रहेकोले पूर्ण इजलासबाट टुंग्याउनु पर्ने आदेश जारी भएको थियो। लाभको पदमा रहेका सार्वजनिक पदाधिकारीको अस्वाभाविक आर्थिक आर्जन बारे छानबिनको लागि गठित सम्पत्ति छानबिन आयोगमा 13,660 भन्दा धेरैको सम्पत्ति विवरण छ। यस्तै गैर कानूनी सम्पत्तिको 1500 उजुरी परेका छन्। तर सर्वोच्चको आदेशसँगै आयोगको सबै काम रोकिएको छ। सर्वोच्च अदालतको आदेशपछि रोकियो सम्पत्ति छानबिन आयोगको काम, नयाँ पत्रिकामा समाचार छ।
3: सरकारले संघीय संसदका सांसदलाई स्वकीय सचिवको सुविधा दिने निर्णय गरेको छ। मन्त्री परिषद बैठकले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2073 दफा 25 बमोजिम अनुसूचीमा हेरफेर गर्दै विगतकै व्यवस्थालाई बिउताएको कानून न्याय तथा संसदीय मामिला संसदीय व्यवस्था मन्त्री सविता गौतमले बताउनुभयो। सरकारको निर्णयसँगै प्रतिनिधि सभाका 275 र राष्ट्रिय सभाका 59 गरी कुल 334 सांसदले पुनः स्वकीय सचिव नियुक्त गर्न पाउने बाटो खुलेको छ। प्रधानमन्त्री मन्त्री परिषद कार्यालयका एक उच्च अधिकारीका अनुसार विगतको व्यवस्थामा मापदण्ड राखिएको छ। अब सांसदले शाखा अधिकृतको योग्यता भएको व्यक्तिलाई मात्रै आफ्नो स्वकीय सचिव नियुक्त गर्न पाउनेछन्। विगतमा सांसदले आफन्त र एका घरका सदस्यलाई स्वकीय सचिव राखेर तलब सुविधा लिएको तथा अधिकृत स्तरको योग्यता नपुगेका व्यक्तिहरू नियुक्त गरेको भन्दै चौतर्फी आलोचना भएको थियो। सांसदहरूको स्वकीय सचिव सुविधा ब्युटियो अन्नपूर्ण पोस्टमा समाचार छ।
5: आगामी आर्थिक वर्षको बजेटमा तोकिएको राजस्व संकलनको लक्ष्य भेटाउन अर्थमन्त्री स्वर्णिम वाग्लेले बक्यौता राजस्व उपर ठूलो भर गर्नुभएको छ। आगामी बजेटमा 14 खर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएका अर्थमन्त्री वाग्लेले झनै 1 खर्ब बक्यौता राजस्वबाट उठाउने गरी काम गर्न राजस्व प्रशासनलाई निर्देशन दिइसक्नु भएको छ। यसबाहेक प्रदेश र स्थानीय तहलाई बाँडफाँड हुने राजस्व पनि जोड्दा केन्द्रीय सरकारले 15 खर्ब भन्दा बढ़ी राजस्व संकलन गर्नुपर्छ। त्यसमध्ये प्रदेश र पालिकालाई बाँडफाँडपछि संघीय सरकारको भागमा 14.5 अर्ब रूपियाँ आउने हो। चालू आर्थिक वर्षको तुलनामा आगामी वर्ष सरकारले करिब 20% राजस्व वृद्धिको लक्ष्य लिएको छ। त्यसको लागि अर्थमन्त्री वाग्लेले कानूनी झमेलाका मुद्दाका कारण बक्यौतामा रहेको राजस्वलाई मुख्य आधारका रूपमा लिनुभएको छ। आगामी बजेटमा बक्यौतामा रहेको राजस्व भुक्तानीको लागि 6 महिनाको म्याद दिनुभएको छ। अर्थलाई बक्यौता राजस्वको भर 1311 मुद्दा विचाराधीन। कान्तिपुरमा समाचार छ।
3: you न्याय परिषदले उच्च र जिल्ला अदालतका गरी 207 न्यायाधीशको सरूवा गरेको छ। परिषदको हिजो बसेको बैठकले उच्च अदालतका 50 र जिल्ला अदालतका 157 न्यायाधीशको सरूवा गर्ने निर्णय गरेको हो। बैठकले विशेष अदालत काठमाडौँ, राजस्व न्यायाधिकरण र श्रम अदालतमा पदाधिकारी तोक्नका लागि समेत नेपाल सरकारलाई परामर्श तथा सिफारिश गर्ने निर्णय गरेको परिषदका सचिव कुबेर पाण्डेले जानकारी दिनुभएको छ। अन्नपूर्ण पोस्टमा समाचार छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहित थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
6: शर्त बुझेर मात्र क्रेडिट कार्ड प्रयोग गरौं। क्रेडिट कार्ड क वर्गका वाणिज्य ब्याङ्क तथा राष्ट्रिय स्तरका ख र ग वर्गका वित्तीय संस्थाले जारी गर्ने विद्युतीय भुक्तानीको उपकरण हो। सामान्यतया क्रेडिट कार्ड प्रयोग गरी तोकिएको समय सीमाभित्र रकम भुक्तानी गर्दा कुनै ब्याज लाग्दैन, तर निर्धारित मितिभित्र भुक्तानी नगरेमा उच्च दरको ब्याज लाग्न सक्छ। त्यसैले क्रेडिट कार्डको प्रयोग गरी समयमै रकम भुक्तानी गर्ने बानी बसालौ। क्रेडिट कार्ड जान्नै पर्ने विषय: खरिद सीमा र नगद सीमा, भुक्तानी गर्न पाउने अवधि, पेनाल ब्याज, वार्षिक नवीकरण शुल्क, कारोबार विवरण, माध्यम, दिन र अन्तराल, गुनासो गर्ने प्रक्रिया, अन्य शर्त र अवस्थाहरू। क्रेडिट कार्डको अनुशासित प्रयोगबाट सुविधा त पाइन्छ नै, तर यसलाई असावधानीपूर्वक प्रयोग गर्दा अधिक ऋणको जोखिम पनि निम्तिन सक्छ। सचेत प्रयोगकर्ता बनाऊ, क्रेडिट कार्ड सुरक्षित रूपमा चलाऊ। नेपाल राष्ट्र ब्याङ्क, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np। वित्तीय ग्राहक संरक्षण इकाईको सम्पर्क नम्बर 01-5719-605।
7: ओहो, आज त धारामा कति धेरै जमिलो पानी आएछ है।
8: अब वर्षा लाग्न थाल्यो। यसो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
7: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
8: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
3: नेपाल परिवेशमा अब बाँकी समाचार। 27 लाख सवारी चालक अनुमति पत्र स्मार्ट लाइसेन्स छपाई सकिएसँगै ब्ल्याक लग अन्त्य भएको छ। अब नयाँ सवारी चालक अनुमति पत्रका लागि यातायात व्यवस्था विभागबाट विवरण प्राप्त भएको 24 घण्टाभित्रै छपाई गरी विभागलाई उपलब्ध गराउने व्यवस्था मिलाइएको सूचना तथा संचार मन्त्रालयले बताएको छ। 2082 कार्तिक 12 भएको पहिलो चरणको सम्झौता अनुसार 12 लाख स्मार्ट लाइसेन्स छापिएको थियो। त्यसपछि बाँकी रहेका थप 15 लाख अनुमति पत्र छाप्ने प्रक्रिया शुरू भएको थियो। त्यो पनि असार 32 गते हिजो सम्पन्न भएको छ। नयाँ पत्रिकामा समाचार छ।
5: कर्णाली करिडोर सड़क खण्डका विभिन्न स्थानमा नेपाली सेनाले कड़ा चट्टान फोड़ी सड़क निर्माण गरिरहेको छ। कालीकोटको घाटा चौरदेखि बाजुराको भक्का खोलासम्मको 11.05 किलोमिटर चट्टानी भाग चिचोल्ने काम सेनाले गरिरहेको छ। कड़ा चट्टानी भीरमा ट्र्याक खोल्ने कार्यलाई नेपाली सेनाले तीव्रता दिएको हो। सो खण्डमा सेनाले चट्टान विस्फोट गर्दै मेसिन र कामदारद्वारा एकसाथ निर्माण कार्य अगाडि बढ़ाएको छ। नागरिक दैनिकमा समाचार छ।
3: बालेन्द्र शाह नेतृत्वमा सरकार गठन भए यता विभिन्न पेशागत, सामाजिक र राजनैतिक समूह आफ्ना माग राखेर आन्दोलनमा सक्रिय छन्। सरकार गठनसँगै जनतामा उच्च अपेक्षा बढ़े पनि शिक्षा, निजामती प्रशासन, स्वास्थ्य, भूमि व्यवस्थापन, रोजगारी, सुशासन तथा आर्थिक नीतिसँग सम्बन्धित माग तत्काल सम्बोधन हुन नसक्दा विभिन्न समूह सड़कमा छन्। शिक्षक, स्वास्थ्यकर्मी, निजामती कर्मचारी, किसान, सुकुम्बासी, उद्योग व्यवसायी लगायतले भूमि व्यवस्थापन, पेशागत अधिकारको ग्यारेन्टी, रोजगारी, सबल आर्थिक नीति, सुशासनका आवाजमा प्रश्न उठाइरहेका छन्। आन्दोलनको दायरा विस्तार हुँदै जाँदा सरकारको निर्णय क्षमता र संकट व्यवस्थापन कौशलमाथि पनि परीक्षा शुरू भएको छ। नागरिक दैनिकमा समाचार छ।
5: इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा नेपाली स्वास्थ्य सहायक केयर गिभरमा जाने 836 जनाको नाम सार्वजनिक गरिएको छ। यसअघि लिएको अंग्रेजी भाषा परीक्षामा उत्तीर्ण भएका 1115 जना मध्ये बिहिबार लङ चिट्ठाको माध्यमबाट 588 महिला र 248 जना पुरूष गरी 836 जना छनौट भएको जानकारी गराइएको छ। नेपाल र इजरायल सरकारबीच यसअघि भएको सम्झौता अनुसार चिट्ठा मार्फत श्रमिक भर्ना प्रक्रिया अघि बढ़ाउँदै आएको छ। इजरायल का लागि 836 जना छनौट भएको समाचार गोर्खा पत्रमा प्रकाशित छ।
3: र सरकारले निर्माण क्षेत्रको म्याप थप गर्नका लागि सार्वजनिक खरिद नियमावली 15 पटक संशोधन गरेको छ। नियमावलीमा रहेको नियम 12 कमा संशोधन गरी म्याप थपको बाटो खोलिएको छ। म्याप थपका लागि यसपटक गरिएको नियमावली संशोधनले न्यूनतम पनि 50% कार्य प्रगति भएका सबै ठेक्काको म्याप थप हुने भएको छ। नेपाल निर्माण व्यवसाय महासंघका अनुसार करिब 2000 ठेक्का मध्ये म्याप थपको व्यवस्थाले 1500 ठेक्काको म्याप थप हुने भएको छ। 50% कार्य प्रगति भएका सबै ठेक्काको म्याप थप हुने कारोबार दैनिकमा समाचार छ।
5: अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनले रूस विरूद्ध ड्रोन आक्रमण बढ़ाएको छ। दुवै देशबीच बिहिबार भएको आक्रमणमा 5 जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। पछिल्लो समय युक्रेनी गोलाबारीले रूसको पश्चिमी सीमा क्षेत्र ब्रायान्स्कको एउटा गाउँमा 15 वर्षीय बालिका र उनकी हजुरआमाको मृत्यु भएको कार्यवाहक गवर्नर ए गोर कोबल चोकले बताउनु भएको छ। यसै गरी मस्कोबाट करिब 300 किलोमिटर उत्तर पूर्वमा रहेको रूसको यारोस्लाभको क्षेत्रमा भएको ड्रोन आक्रमणमा अर्का 1 जना व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्। रूसी क्षेपास्त्रले युक्रेनको राजधानी किवमा रातभरि प्रहार गर्दा 2 जनाको ज्यान गएको र 1 बालिका सहित 5 जना घाइते भएको युक्रेनको आपतकालीन सेवाले जनाएको छ। युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन्डोडेर लियन सहित उच्च पदस्थ व्यक्तिहरूको भ्रमणको केही समयमै किवमा आक्रमण भएको हो। यस्तै युक्रेनका राष्ट्रपति जेलेन्स्कीले रक्षा मन्त्री मिखाइलो फेडेरोलोभलाई अप्रत्याशित रूपमा बर्खास्त गरेपछि त्यसको विरोधमा युक्रेनका विभिन्न शहरमा प्रदर्शन भएका छन्।
10: विश्वकप फुटबल विशेष।
3: इंग्ल्याण्डलाई हराएर फाइनलमा पुगेको अर्जेन्टिनामाथि फिफाको कार्यवाहीमा पर्ने जोखिम देखिएको छ। इंग्ल्याण्डमाथिको जितपछि अर्जेन्टिनी खेलाड़ीको क्रियाकलापका कारण फिफाले अनुशासनको कार्यवाही गर्न सक्ने बीबीसीले उल्लेख गरेको छ। खेलपछि अर्जेन्टिनाका खेलाड़ीले मैदानमा फकल्याण्ड तथा मलविनाश अर्जेन्टिनाको हो भन्ने ब्यानर देखाएका थिए। अहिले सामाजिक सञ्जालमा अर्जेन्टिनाले खेल भावना विपरीत कार्य गरेको भनी कार्यवाही गर्न माग गरिएको छ। अर्जेन्टिनाले यो टापुलाई मलविनाश भन्छ। टापुमाथिको दावीलाई समर्थन गर्दै लास मलविनाश सोन अर्जेन्टिनास अर्थात मालविनास अर्जेन्टिनाकै हो लेखिएको ब्यानर प्रदर्शन गरेपछि विवाद तुलिएको हो। खेल क्रममा दर्शकले यस्तै ब्यानर प्रदर्शन गरेका थिए तर खेल सकिएपछि दर्शकबाट अर्जेन्टिनी खेलाड़ीले ब्यानर ल्याएर मैदानमै फहराए। फिफाको नियम अनुसार कुनै जाति वर्ग वर्ण हिंसा राजनैतिक घटनाक्रमलाई फुटबलसँग जोड्न मिल्दैन। कसैले यस्तो गरे कार्यवाही हुने फिफाले जनाएको छ। फकल्याण्ड एटलान्टिक महासागरको एउटा टापु हो। इंग्ल्याण्ड र अर्जेन्टिनाले यसलाई आफ्नो दावी गर्दै आएका छन्। सन् 1982 अप्रेल 2 अर्जेन्टिनाले फकल्याण्ड आफ्नो कब्जामा लिएको थियो। 1816 स्पेनबाट स्वतन्त्र भएपछि अर्जेन्टिनाले आफ्नो दावी गर्दै आएको थियो। त्यसपछि अर्जेन्टिना र बेलायत बीच 74 दिनसम्म युद्ध भएको थियो। यस युद्धमा 655 अर्जेन्टिनी सैनिक र 255 बेलायती सैनिक तथा टापुका 3 बासिन्दाको मृत्यु भएको थियो। यस्तै अर्जेन्टिनी कप्तान लियोनल मेस्सी फिफा विश्वकप फुटबल प्रतियोगिता 2026 एडिडास गोल्डेन बुटको दौड़मा अग्रस्थानमा देखिएका छन्। फिफाले सर्वाधिक गोल गर्ने खेलाड़ीलाई गोल्डेन बुटको अवार्डबाट सम्मानित गर्दै आएको छ। एटलान्टामा बिहिबार बिहान इंग्ल्याण्डलाई 2-1 हराउँदै फाइनल स्थान बनाएपछि मेस्सी फ्रान्सका कप्तान केलियन एम्बापेलाई गोल्डेन बुट दौड़मा पछि पार्दै शीर्ष स्थानमा उक्लिएका हुन्। मेस्सीले इंग्ल्याण्ड विरूद्ध 2 असिस्ट गरेका थिए। मेस्सी र एम्बापेले चालू विश्वकपमा समान 8 गोल गरेका छन्।
11: हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
5: मिटर ब्याजलाई गम्भीर अपराध घोषणा गर्दै छुट्टै संरचना बनाउन सरकार सहमत। सिंहदरबारमा आज थप छलफलपछि सम्झौता हुँदै
3: गठबन्धन टुटेपछि सुदूरपश्चिममा फेरि बजेट शून्यता। आजबाट कर्मचारीको तलब बढ़दा शिक्षा स्वास्थ्य र विद्युतमा थप कर लाग्ने।
5: एमाले उपाध्यक्ष पौडेल विरूद्ध 21 करोड़को सम्पत्ति शुद्धिकरण मुद्दा दायर। 47 करोड़ बिगो दावीसहित दीपक भट्ट विरूद्ध पनि पूरक अभियोग।
3: रूस विरूद्ध युक्रेनले बढ़ायो ड्रोन आक्रमण। दोहोरो आक्रमणमा 5 जनाको मृत्यु।
5: र अर्जेन्टिना फिफाको कार्यवाहीमा पर्ने जोखिम। गोल्डेन बुट दौड़मा मेसी अग्रस्थानमा।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्राविधिक साथी सुरेश पौडेललाई धन्यवाद। सन्चु र धर्मराज विदा हुन्छ।
12: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar। रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।
13: लगभग सबैजना आइसक्नुभयो, आजको उडास्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
14: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँचिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
13: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
14: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
13: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
14: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
13: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
14: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
13: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
15: नेपाल सरकार विज्ञापन हो।
16: AIO
17: Yes, AIO All in one mart, the best place for shopping.
16: के छ र हो खास त्यहाँ?
17: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, ब्याङ्किङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
16: वाउ, कहाँ छ र यो?
17: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
18: All in one mart, helping make your life easier.
19: Coming up next,
18: the News Plus.
20: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
13: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
20: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
13: है, बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
20: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
13: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
20: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
21: सतर्कता अपनाउने गरौ, सुरक्षित बनाऊ।
15: नेपाल सरकार विज्ञापन हो।
18: विचार तितो पनि मिठो पनि, विषय राजनीतिक पनि गैर राजनीतिक पनि, अतिथि परिचित पनि अपरिचित पनि, र सरोकार सीधा तपाईसँग, प्रत्यक्ष पनि अप्रत्यक्ष पनि। द न्यूज प्लस, द न्यूज प्लस रेडियो थाहा संचार 99.4 सहित थाहा संचार नेटवर्कका पार्टनर स्टेशनहरूबाट एकैसाथ प्रत्येक दिन बिहान 6:30 बजे निष्पक्ष सक्रियताको अभ्यास।
15: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
21: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
15: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
21: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
15: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
21: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
15: सचेत बनाऊ
21: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
0: Texas International College announces registration open for plus two science, management, along with hotel management, humanities and law. Our features: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SEE grade evaluation and personal interview. For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu. Phone 01447917-4490670. Website texasintl.edu.np.
19: Radio Thahasan Sar 99.4 Ma. Apako Proskuti.
22: The News Plus.

0: नमस्कार, थाहा संचार नेटवर्कको द न्यूज प्लस कार्यक्रममा स्वागत छ। म रविन्द्र सुवेदी। यो कार्यक्रम काठमाडौँमा थाहा संचार नेटवर्क 99.4 मेगाहर्ज, हेटौडामा 99.6 मेगाहर्जका साथै देशभरका विभिन्न रेडियोबाट सुन्न सकिन्छ। साथै थाहा खबर .com र थाहा खबरको फेसबुक पेजबाट पनि यो कार्यक्रम सुन्न सकिन्छ। प्रदेश सरकारहरू चलाइरहेका कंग्रेस एमाले बीच खटपर देखिएको छ। यससँगै अब प्रदेश सरकारमा नयाँ गठबन्धनको गृह कार्य भइरहेको छ भने कर्णाली प्रदेश त यस मामिलामा एक कदम अघि बढ़िसकेको छ। तर प्रदेश सभाको कार्यकाल सकिनै लाग्दा यस्तो अवस्था किन आइलाग्यो जसले प्रदेश सरकार धमाधम फेरिनुपर्ने भयो? आजको द न्यूज प्लस कार्यक्रममा यसै विषयको शिरफेरमा रहेर कुराकानी गर्दछौ। कुराकानीका लागि कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्री पदबाट राजीनामा दिनुभएका घनश्याम भण्डारी हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। भण्डारीजी नमस्कार।
1: नमस्कार हजुर,
0: कार्यक्रममा स्वागत छ यहाँलाई।
1: हार्दिक धन्यवाद।
0: प्रदेशमा के आइलाग्यो र यसरी राजीनामा दिनुपर्ने, नयाँ गठबन्धन बनाउनु पर्ने अवस्था आयो?
1: प्रदेशमा निर्वाचनभन्दा अगाडि नै एउटा खालको वातावरण तयार भएको अवस्था थियो। यो वर्षको बजेट निर्माणभन्दा पछि स्वाभाविक रूपमा सरकार परिवर्तन हुने कुरा थियो। विशेष गरेर अहिले हामी भइरहेको सरकारको नेतृत्व गर्नुहुने मुख्यमन्त्रीज्यूले 3 बजेट ल्याउनु हो। त्योभन्दा पहिला नै पूर्व निर्धारित सहमति अनुसार 3 बजेट ल्याएपछि अब हामी छोड्छौँ भनेर उहाँले छोड्न पाए हुन्थ्यो। बीचमा छोड्ने कुरा भएन। त्यो नभएपछि हाम्रो नेपाली काँग्रेसको संसदीय दलले बजेटभन्दा अगाडि नै सरकारको आलो पालो खोज्नुपर्छ भन्ने कुरा निर्णय गरिसकेको अवस्था थियो। तैपनि नेपाली काँग्रेसको नेता कर्णाली प्रदेश संसद दलका जीवन बाबु साईले बजेट ल्याउँदै बजेट 2 वर्षको अनुभव भएका साथीहरू, 3 वर्षको अनुभव भएको 2 वर्ष अनुभवको साथीहरू ल्याउँदा बजेट राम्रो आउँछ। सरकार उत्तराधिकारवाला निकाय हो, यसले बजेट ल्याएपछि आलो पालोको कुरा गरौँला भनेर बसिरहेको अवस्था थियो। त्यसपछि गएर सरकार पनि आयो र बजेट आउँदा पनि केही प्रश्नहरू त स्वाभाविक रूपमा जन्मिए। विशेष गरेर भौगोलिक क्षेत्रलाई हेर्न सकिएन भन्ने कुरा केही हकमा आए पनि अहिले सन्तुलित बजेट नै आयो भन्ने कुरा भएर काङ्ग्रेस, एमाले, माओवादी तीनजैले बजेटलाई सर्वसहमतिले स्वीकृति गरेको अवस्था भयो। त्यो स्वीकृति गरेपछि सरकारको के हुन्छ भन्ने विषयमा कुरा भयो। त्यो कुरा हुँदै गर्दा मुख्यमन्त्रीज्यूले नै बाटो प्रशस्त गर्नु पर्यो भन्ने कुरा छलफल भएपछि नेपाली काङ्ग्रेसले मार्ग प्रशस्त गर्ने गरी आफूले मार्ग प्रशस्त गर्ने भनेर हाम्रो तर्फबाट हामी 4 मान्य साथीहरूले राजीनामा दिएर मुख्यमन्त्रीलाई मार्ग प्रशस्त गऱ्यौं। त्यति हुँदा बजेटभन्दा अगाडि नै फेरि एमालेको पनि प्रेसर थियो, उहाँहरूले नै छोड्नुहुन्छ भन्ने कुरा थियो। मुख्यमन्त्रीज्यूले मन्त्रीमा चाहिँ परिवर्तन गर्ने भए हामीले गरौं, तर अब नेतृत्व परिवर्तन त काठमाडौँको कुरा हो भन्ने कुरा गरेपछि नेतृत्व परिवर्तन काठमाडौँको होइन, काठमाडौँमा पानी आएपछि सुर्खेतमा छाता भन्ने कुरा कसैले होइन भन्ने कुरा पनि काङ्ग्रेसको बुझाइ थियो। र त्यति भइसकेपछि हामीले राजीनामा दिएको केही समय हामीले एमएलसी गऱ्यौँ, काठमाडौँ तर्फ राजीनामा दिएर एमाले तर्फ पनि मुख्यमन्त्रीको एमालेको राजीनामा आयो भने हाम्रो गठबन्धन निरन्तर दिने भन्ने हिसाबले समर्थन फिर्ता नगरेरै हामीले समर्थन सहित सरकारलाई राजीनामा दियौँ। सरकारको नेतृत्व विशेष गरेर मुख्यमन्त्री अथवा नेकपा एमालेको पार्टीको तहबाट होइन हामी नै नेतृत्व गर्छौँ, मन्त्री मात्रै फेरि थप पठाउनुहोस् भन्ने कुरा हुँदा त्योभन्दा अब नयाँ किसिमले जानुपर्छ भनेर कर्णाली प्रदेश सभामा विशेष गरेर सबै दल बाहिर खोल्न नसके पनि जीवन व्यवसायी पूर्व मुख्यमन्त्री 2 कार्यकालको यो प्रदेश सभाको जीवित एउटा जिउँदो मान्छे र उहाँको व्यवहारबाट सबै कन्भिन्स भएर जीवन साई कुन दिन मुख्यमन्त्री भइदिनुहुन्छ प्रदेशमा अलि राम्रो खालको गति लिन्छ प्रदेशै भनेर सत्तारूढ दल एमालेकै साथीभाइले पनि अहिले भनिदिएको अवस्था, माओवादीले पनि भनिदिएको अवस्था र काङ्ग्रेसले त भन्ने कुरा स्वाभाविक हो। स्वाभाविक प्रक्रिया अन्तर्गत हामीले राजीनामा दियौँ, एमालेको नेतृत्व गर्नुभएको मुख्यमन्त्रीको राजीनामाको आशा पनि गरियो। त्यो नभएपछि हिजो माओवादीकै सहकार्यमा 6 काङ्ग्रेसका साथीहरू र एघारजना माओवादीका साथीहरू बीचले अविश्वासको प्रस्ताव पनि दर्ता भएर जीवनराज साईलाई मुख्यमन्त्रीको लागि र वर्तमान मुख्यमन्त्री यमलाल कोइरालालाई अविश्वासको प्रस्ताव प्रदेश सभामा दर्ता भएको अहिले पछिल्लो घटनाक्रम छ।
0: अब यसले चाहिँ यो पालो पालोको सहमति कार्यान्वयन भन्दा पनि पालो पालो आलो पालोको सहमति कार्यान्वयनको नाममा चाहिँ फेरि खिचा तानी नै भएछ होइन, अन्तमा सहमति कार्यान्वयन गर्ने ठाउँमा पुगेर फेरि असहमति शुरू भयो।
1: कहीँ चाहिँ राजनीतिमा इमान्दारिता देखाउनुपर्छ भनेर बजेटभन्दा अगाडि नै आखिर आलो पालो पनि होइन, आलो पालो भनौँ नि त बजेट निर्माण हुँदा अगाडि नै कहाँसम्म पाउनु पर्ने कन्डिसन हो होइन, बजेट बनाऊ राम्रो गरौँ त्यसमा केही छैन भनेर भन्ने कुरा हो। बजेट कार्यान्वयनको लागि पनि राम्रोसँग कार्यान्वयन गर्न सकिन्छ कि भन्ने हिसाबले कहाँसले गरेको सवारी दाबीलाई र यहाँ कर्णाली प्रदेशको हकमा चाहिँ एउटा अन्य के भएको थियो भन्दा पहिला गठबन्धन सङ्घबाटै गऱ्यो नभए 14 जना एकजना स्वतन्त्र गरेर 15 जना मान्ने सहित 40 ठुलो दल भएको नेपाली काङ्ग्रेसले नै नेतृत्व गर्न नपाइरहेको अवस्था थियो। जबकि यो गठबन्धन पहिला एउटा त्यो बेला माओवादी र एमालेको सहकारीमा भयो, चुनाव लड्दा हामी त्यो बेला काङ्ग्रेस र माओवादीको सहकारीमा चुनाव लड्यौं, सरकार भन्दा एमाले र माओवादीको सहकारीमा सरकार बन्यो। अब अहिले नेकपा भएको छ माओवादी र समाजवादी लगायत केही दल मिलेर घटनाक्रम नै यसरी अगाडि बढ्दै गरेको थियो कि जो पहिलो दल जो नेतृत्व गर्नुपर्ने थियो नेतृत्व पाएको थिएन, अन्तिममा भए पनि जनतालाई नागरिकलाई प्रदेश सरकारप्रति आशा जगाउने हिसाबले र सुशासन कायम गर्ने हिसाबले काङ्ग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्छ भनेर प्रदेश सभाका सबै मान्यहरूको प्रदेश नागरिकहरूको इच्छा अनुसार यो बाध्य भएर चालेको कदम हो। त्यो त्यसलाई
0: तर यो कुरा चाहिँ कर्णाली प्रदेश जस्तो कर्णाली प्रदेशमा जे भयो यो चाहिँ कर्णाली प्रदेशको आफ्नो व्यक्तिगत अथवा प्रदेशभित्रको मात्रै कुरा हो, प्रदेशभित्रको मात्रै लडाई हो भन्ने चाहिँ देखिएन। जस्तो सुदूरपश्चिम प्रदेशबाट सुरु भयो, कोशीसम्म यसले हानिरहेको अवस्था छ, यसैले कर्णाली प्रदेशका तपाईँ सांसदहरूले चाहेर, त्यहाँका राजनैतिक दलहरूले चाहेर, त्यहाँका मतदाताले चाहेर, अथवा अहिलेका मुख्यमन्त्रीले चाहेर भएको मात्रै यो घटनाक्रम हो कि यो अरू कुनै प्लानमा चलिरहेको छ भन्ने प्रश्न त यसले झन् जीवित बनायो नि होइन।
1: कर्णालीको हकमा अन्तको हकमा त हामीले भन्न सक्दैनौँ। कर्णालीको हकमा कर्णालीले निर्धारित समयमै बजेट ल्याएर निर्धारित समयमै बजेट सर्वसहमतिले पारित गरेको छ। त्यो हिसाबले हेर्दा कर्णालीमा र सुदूरपश्चिमको इस्यु अलिक फरक छ। सर्वसहमतिले बजेट पारित गरेको छ र बजेटमा सबै दलको एकीबद्धता छ र सर्वसम्मतिले स्वीकृत गरेको बजेट कार्यान्वयन गर्ने हिसाबले सुदूरपश्चिमको बजेट स्वीकृत हुन नसकेर एउटा टेक्निकल रूपमा समस्या भएको कन्डिसन हो भने हाम्रो त्यो समस्या होइन एक हिसाबले। अर्को यो देशैव्यापी रूपमा कुनै योजना बनाएर गरेको कर्णाली कुरा थिएन, किनकि कर्णालीमा विगत लामो समयदेखि मुख्यमन्त्रीज्यूको कार्यप्रति प्रदेश सभामा भएका दलहरूको सहमति थिएन र काङ्ग्रेसले आड गरोस् भनेर लामो समयदेखि तत्कालीन समयमा माओवादी हुने बेलादेखि अहिले नेकपा भन्ने बेलासम्म तपाईँहरूले संसदको हरेक बैठकमा यो तरिकाले भएन, काङ्ग्रेसले आड गरोस् काङ्ग्रेसले आड गरोस् भनेर निरन्तर रूपमा कर्णाली प्रदेश सभामा विपक्षी दलले त्यो भएन भनेर भनिरहेको अवस्था थियो र अहिले पछिल्लो घटनाक्रम संयोग जस्तो भएको छ, किनकि विपक्षीहरूले नि हामीलाई मुख्यमन्त्री चाहियो भन्नुभएको छैन, कमसे कम कर्णाली प्रदेशलाई अलिकति आशा जगाउने कट गरी यी देशमा संघीयता प्रतिक्रिया उठेको होला केही राम्रो काम गर्न सकिन्छ भन्ने हिसाबले पनि छोटो समय 9 महिना मुख्यमन्त्री हुँदा जीवनराज शाहीले छोटो समय हुँदा त्यो बेला निर्वाचन पनि भयो र केही सानो समयमा पनि कर्णालीलाई केही राम्रो खालको सन्देश दिनुभएको थियो। त्यसलाई अहिले प्रदेश सभामा हुने हरेक गतिविधिमा अभिभावकको भूमिका निर्वाह गरेर यो प्रदेश सभामा मिलाउने कुरादेखि लिएर कानून पास गर्ने कुरादेखि लिएर अरू हरेक कुरामा जीवनराज शाहीले गरेको जुन भूमिका छ त्यो भूमिका सबैले अभिभावकको रूपमा ग्रहण गरे हुनाले उहाँलाई मुख्यमन्त्री बनाउनुपर्छ भन्ने हिसाबले प्रदेश सभाको सबैको इच्छाले भएको काम हो। यसलाई अब कोशीदेखि सुदूरपश्चिम भएका घटनाक्रम त पछि गएर जोडिए, कर्णालीको हकमा यो घटनाक्रम जोडिनुभन्दा पनि कर्णालीको योभन्दा पहिला पनि शिवन राई कायसका छजना चालिसमा छजना मात्रै कायसका मान्ने हुँदा उनी एक पाँचजना सभानुपाति एकजना प्रचण्ड निर्वाचित हुँदा अघिल्लो प्रदेश सभामा त्यो बेला पनि उनी मुख्यमन्त्री भएका थिए किनकि कर्णालीले जीवन व्यवसायप्रति धेरै ठूलो आशा र भरोसा गरेको अवस्था थियो त्यो भएर जीवन व्यवसाय प्रणालीका लागि संख्या अथवा कर्णाली लागि सत्ताको लागि भन्दा पनि कर्णालीको समृद्धिका लागि जीवन व्यवसायले उहाँले सको पनि अवधारणा सार्वजनिक गर्नुभएको थियो त्यो हिसाबले हेर्दा अरू देशभरिका लागि जोडिएको विषय र कर्णालीको विषय अलिक फरक छ अन्त सत्ता गठबन्धनका लागि हो तर जीवन व्यवसायले सत्ता लिनु पर्यो भन्दा निरन्तर रूपमा कास्टको सभाजीवहरू कास्टको उपसभाजी महामन्त्रीहरू आएर सुर्खेतमा सत्ता लिनु पर्यो भन्दा पनि तपाईँले किन सत्ता नलिने भनेर कास्टका मान्नेहरू पनि हरूले नै जीवन व्यवसायको विरुद्धमा दिएको अभिव्यक्ति नै हजुर सुन्नु भएको थियो किन जीवन व्यवसाय किन सत्ता लिएर आएको छैन किन लिन्न भन्दै गर्दा पनि सत्ताको मोह भन्दा पनि अब धेरै निराशा भयो नागरिकमा प्रदेशप्रतिको निराशालाई पनि पर्छ अहिले सर्वसहमतिले पारित गरेको नीति कार्यक्रमलाई खर्च गर्ने क्षमता कमजोर जस्तो देखेको छ यसलाई फेरि छोटो समय भए पनि आशा जगाउन केही सकिन्छ भन्ने हिसाबले अहिलेको प्रतिपक्षको
0: यो चाहिँ प्रदेशका सांसदहरूको मात्रै निर्णय हो प्रदेशका राजनैतिक दलहरूको मात्रै निर्णय तपाईँहरूको मात्रै निर्णयको आधारमा चाहिँ कर्णाली प्रदेशले नयाँ गठबन्धन गर्न सक्ने नयाँ मुख्यमन्त्री बनाउन सक्ने अवस्था हो कि यसमा पार्टी केन्द्रको पनि आशीर्वाद दबाव रुचि अथवा इन्ट्रेस्टले काम गर्छ
1: पार्टी केन्द्रको त यसो हरेकचोटि कर्णालीले नै त्यस्तो जित गर्छ योभन्दा अगाडि पनि हेर्नुभयो भने अब पार्टी केन्द्रले त नेपाली काङ्ग्रेस नेतृत्व लिनुपर्छ भनेर योभन्दा अगाडि नै सुर्खेतमा भएको पार्टीको जरा अभियान अन्तर्गत पार्टीको सभाजीव उपसभाजीव र महामन्त्रीज्यू सहभागी भएको कार्यक्रममै काङ्ग्रेस लिनुपर्छ भनेर काङ्ग्रेसका 15 मान्नेहरू जम्मा भएको बेला उहाँहरूले काङ्ग्रेस लिड गर्नुपर्छ भनेर भनेको अवस्था थियो र अहिले केन्द्रले छलफल चलाइरहेको बेला पनि थियो केन्द्रले छलफल चलाइरहेको बेला केन्द्रले छलफल गर्दै थिए र त्यो बेला काङ्ग्रेसको उपसभापतिले जीवनलाई तपाईँ नेतृत्व गर्नुहोस् खुट्टा नकमाउनुहोस् भनेर त्यही सुरक्षाकै कार्यक्रममा उनले भनेर गएको अवस्था थियो तर बजेटसम्मलाई सहज रूपमा बजेट आओस् भनेर जीवन साईले त्यो उनलाई मुख्यमन्त्री हुँदा त्यो धेरै हतारो नभएर म मुख्यमन्त्री हुने मान्छे हतार छैन तपाईँहरू किन हतार गर्नुभएको छ मुख्यमन्त्री भएर मात्र होइन कमसेकम संहिताप्रति नागरिकमा आज वित्तीय च्यात्न सक्छ बजेट आएपछि मात्रै परिवर्तन गर्नुपर्छ भनेर जीवन साईकै कारणले यो बजेट सर्वसम्मतले बजेट पनि स्वीकृति भएको अवस्था हो कर्णालीको किनकि नभए त यो बजेटिङ त आज सोध्नुपर्छ जस्तो अथवा अरू प्रदेशको हालत हुन्थ्यो होला त्यो नगरौँ भनेर सबै निर्माण क्षेत्रमा सबै जिल्लामा सन्तुलित बजेट दिनुपर्छ विकास सबैलाई सँगैसँगै चाहिएको छ त्यो राजधानी भएको हिसाबले सुर्खेतमा के अलिक बढी पर्ने कुरा सबै आयोजन नभए यसरी गर्नुपर्छ भनेर सबैले मार्गदर्शन पनि दिएर जीवन साईले एउटा राम्रो खालको सन्देश पनि दिनुभयो बजेट पनि पास भयो र अब नेतृत्व लिएर त्यसलाई अक्षरशः कार्यान्वयन गरेर जनतामा भरोसा जगाउने कुरा छ यो अहिले त अब केन्द्रले पनि पछिल्लो समय अब छलफल भइरहेको छ भन्ने कुरा छ केन्द्रको आशीर्वाद भन्ने कुरा पनि छैन किनकि हाम्रो अन्त होला कर्णालीको हकमा संयोग परेको छ केन्द्रले पनि हामीले यता गरौँ भनेर तयारी अवस्थामा भएको प्रतिपक्ष दलले यो भएन धेरै कुरा भयो तपाईँले कमसेकम नेतृत्व गरिदिनु पर्यो कर्णाली बर्बाद हुने भयो कर्णालीले जोगाउनु पर्यो भन्ने अभियान गरेको बेला जीवन साईले पनि हुन्छ म कर्णालीको नेतृत्व गर्छु कर्णालीलाई फेरि अझ एकपटक कर्णालीमा भएको समस्या समाधानका लागि नेतृत्व इनिसिएटिभ लिन्छु भनेर भन्नुभएको र यही बेला फेरि सुदूरपश्चिमको कारणले काङ्ग्रेसले पनि एमालेसँग गठबन्धनमा सोच्नुपर्ने बेला आएको अवस्थामा त यो फेरि काङ्ग्रेसका कारण केन्द्रले भनेर भन्दा पनि कर्णालीको मौलिक विस्तृत हो कर्णालीको हिसाबले कर्णाली नै निर्णय गरेर कर्णालीलाई अगाडि बढाउँ भन्ने हिसाबले चालिएको चलन हो
0: तर यतिखेर चाहिँ यो राजनैतिक दलहरू बीचको खिचातानीले प्रदेश चलाइरहेका राजनैतिक दलहरू ठूला दलहरू प्रदेशका कंग्रेस एमालेको खिचातानीले अथवा राजनैतिक स्वार्थले गर्दाखेरि फेरि प्रदेशमा अस्थिरता आयो फेरि प्रदेश सरकारहरू अस्थिर देखिए, त्यहाँ फेरि अर्को मान्छे मुख्यमन्त्री हुने, फेरि मन्त्रीहरू हुने भनेको, यसले चाहिँ प्रदेशहरू फेरि मन्त्री उत्पादन गर्ने कारखाना हुन् भन्ने कुरा चाहिँ पुष्टि हुने अवस्था आयो। यतिखेर चाहिँ यस्तो हुँदाखेरि नागरिकमा निराशा जुन बढेको थियो प्रदेश सरकारहरूप्रति, अथवा थियो विगतमा निराशा, त्यसलाई झन् बढावा दिन्छ भन्ने टिप्पणीहरू भइरहेका छन्। अब तपाईँले पनि सोच्नुभयो होला यो विषयमा त, ओहो हाम्रा कारणले अथवा प्रदेश सरकारहरू अस्थिर हुँदाखेरि, सरकार परिवर्तन हुँदाखेरि पनि नागरिकमा यसको प्रत्यक्ष असर पर्छ भन्ने विषय पनि केही सोच्नुभयो होला, के लागेको छ?
1: दुईवटा कुरा त अब हामीले कसरी हेर्छौँ भन्ने हो। पहिलो कुरा, संघीय सरकार बन्यो, हामीले हेर्दा चाहिँ मन्त्रीहरू चेन्ज हुनुभयो, 3 महिना भएको छैन चेन्ज हुनुभयो, अहिले पनि फेरि केही मन्त्री चेन्ज भएको हल्ला सुनिरहनु भएको छ। त्यो मन्त्री चेन्ज भएर अस्थिरता बढ्ने कुरा भइन्छ, काम गर्न सक्ने क्षमतावान मान्छेलाई ल्याएर काम देखाउनु पर्ने कुरा मुख्य रहेछ। अहिले नागरिकलाई विकास चाहिएको छ, नागरिकलाई अलिकति भए पनि स्थायित्व चाहियो भनेको छौँ। स्थायित्व नै हो, किनकि करिब 3 बजेट एउटै सरकारले ल्याए, त्यसलाई हामीले अस्थिरता भन्न मिल्दैन। र अब स्थायित्व भनेको कि अहिले छलफल चलाए जस्तो कार्यकारी रूपमा जो हामीले मुख्यमन्त्रीलाई कार्यकारी रूपमा ल्याएका छौँ, कि मुख्यमन्त्रीलाई प्रत्यक्ष निर्वाचित गरेर प्रदेश सभालाई नीति मात्रै बनाउनु पर्यो, नभए प्रदेश सभालाई जब हामीले यसलाई पनि एकपटक मन्त्री हुने खालको अप्सन दिन्छौँ, हरेक मान्यले हुने भन्छौँ, त्यो भनेको त स्वाभाविक जस्तो लाग्छ। यसलाई अब अस्थिरता फैलाएको भन्ने भन्दा पनि राइट म्यान राइट प्लेसको रूपमा अगाडि भएका मन्त्रीहरू हुनु नहुने भनेर छैन, फेरि नयाँ नै मन्त्री आउनु छ भन्ने पनि छैन। तैपनि मलाई लाग्छ हाम्रो कर्णाली प्रदेश सभामा विगत भएका कार्यक्रमहरू, विगत भएका नीतिहरूलाई निरन्तरता दिनका लागि पनि अब नयाँ नेतृत्वको आवश्यकता थियो। त्यो नयाँ नेतृत्व आउने कुरालाई सभाको रूपमा लिनुपर्छ लाग्छ, जस्तो हाम्रो लामो समयदेखि छोरी बचत खाताको कुरा छ, त्यो खाता ल्याउनुपर्छ भन्ने विषयमा काङ्ग्रेस सहमत छ, त्यो ल्याउनुपर्छ भन्ने विषयमा माओवादी अथवा नेकपा सहमत छ, त्यो ल्याउनुपर्छ भन्ने विषयमा एमालेको मान्ने सहमत हुनुहुन्छ। अब त्यो कार्यक्रम अहिले आउन सकेन, तैपनि संसदको एउटा सहमति भएको छ यथाशीघ्र त्यो कार्यक्रमलाई फेरि पुनः सुचारू गर्ने भन्ने हिसाबले। त्यसको लागि भिजनरी मान्छेको आवश्यकता छ, त्यसको लागि मुख्यमन्त्री नेतृत्व असल मुख्यमन्त्रीको नेतृत्व भएपछि मात्रै त्यो कार्यक्रम लिन सक्छ। त्यो धेरै गतिविधिका लागि पनि मुख्यमन्त्रीको परिवर्तन अस्थिरता लागि नभएर के हाम्रो कामको सुधारको लागि पनि के चाहिन्छ, त्यो नेतृत्व चाहिन्छ। त्यसका लागि राम्रो कामको लागि परिवर्तन हुने नेतृत्व अस्थिरताका लागि होइन जस्तो लाग्छ। अब अहिले के राम्रो काम गरौँ भनेर प्रदेशहरूमा भइरहेको सबै परिवर्तनले तपाईँले भने जस्तो, रणजीले भने जस्तो गरी एउटा सङ्केत गर्छ, कतै हामी कतै छुट्यौँ कि भन्ने कुरा गर्छ। तर कर्णालीको हकमा मात्रै हेर्नुभयो भने, कर्णालीका नागरिकको हकमा हेर्नुभयो भने अन्य दुनियाँ र कर्णालीको अलिक समस्या हो। तपाईँलाई कर्णाली विषयमा थाहा त मैले भन्नु केही छैन, हामी हुम्ला र डोल्पा बल्ल भर्खरै सडक सञ्जाललाई जोडिएका छौँ। हामीले सहरमा वातावरण मैत्री कुरा गरे पनि हाम्रो गाउँमा अहिले पनि बाटो खन्नुपर्ने कन्डिसन त्यस्तै छ, किनकि बाटो छैन कुनै ठाउँ। अन्त सहरमा बाटो डोजर बन्द गर्न कर्णाली डोजर सुरु गर्नुपर्ने अवस्था छ। कर्णालीको सुर्खेत नचाहिएला, दैलन नचाहिएला, अहिले पनि माथिल्लो कर्णालीका धेरै पालिका सेन्टरहरूसम्म बाटो पुग्न सकेका छैन। त्यो भएर कर्णालीको विशिष्टता अनुसार कर्णालीमा अहिले एउटा राजनेताको आवश्यकता हो, त्यसको फिल जीवनशैली गर्नुहुन्छ भनेर कर्णालीको प्रदेश सभामा भएका सबै दलले अनुभूति गर्नुभएको कुरा छ। त्यो उहाँहरूले बेला बेला सदनमा बोल्ने, अहिले सदनको रेकर्ड डाटा पनि देखिन्छ कि जीवनशैलीलाई, जीवनशैलीको इच्छाले भन्दा पनि प्रणालीको आवश्यकताले एकपटक मुख्यमन्त्री बनाउनु पर्यो भन्ने हिसाबले सबै दलको सहमति छ। यद्यपि भोलि अल्मत बहुमत हुँदै गर्दा पार्टीका हिसाबले भोट नहाले पनि छातीमा हात राखेर एमालेकै मान्नेहरूले नै सम्झिनुभयो भने जीवनशैली अनिवार्य भन्ने कुरा फिल गरेको अवस्था छ। यो हिसाबले हेर्दा प्रणालीको परिवर्तन अस्थिरताका लागि नभएर अलिको सुन्दर भविष्यका लागि गरिएको कदम हो। अब अरू प्रदेशमा हेर्दा उसले भने जस्तो गरी केही हदमा त्यस्तो देखिन्छ, जस्तो बजेटै स्वीकृति नहुने कुरा आफैमा अलिकति हामीले संविधानले गरेको प्रबन्ध अनुसार व्यक्त गर्न सकिन्छ। यो संवैधानिक व्यवस्था अनुसार हामीले काम गरिरहेको छौँ भनेर भन्छौँ, तर संविधानको यो व्यवस्था भन्दा बरु बजेट स्वीकृति गरेर परिवर्तनको प्रणाली जस्तै गरेको भए राम्रो हुन्थ्यो। प्रणालीबाट धेरै कुरा सिक्नुपर्ने कुराहरू पनि छ नि त. कर्णाली प्रदेश सभाले यस्ता धेरै राम्रा कामहरू गरेको छ जहाँ कर्णालीको सबै दलले त्यसमा हेर्दा उसले भने जस्तो गरी केही हदमा त्यस्तो देखिन्छ. जस्तो बजेटै स्वीकृत नहुने कुरा आफैमा अलिकति हामीले संविधानले गरेको प्रबन्ध अनुसार व्यक्त गर्न सकिन्छ.

0: भनेको गरिबी हो, यहाँको भोगमारी अशिक्षा हो भन्ने कुरा जो उठाउनु भएको छ, त्यो हिसाबले हेर्दाखेरि पनि कर्णालीको हिसाबले सबै दल एक ठाउँ हुनुहुन्छ अहिले सरकार प्रतिपक्ष भन्दा पनि यस्तो खालको अवस्था त कर्णाली भागमा जा।
1: अब एउटा अन्ततिर छ, हामी केही समय अगाडि मात्रै गत असारमा राष्ट्रसभाको पहिलो महाधिवेशनले त्यो महाधिवेशनमा चाहिँ एउटा प्रस्ताव पेश भएको थियो प्रदेश सभा खारेजीको, र त्यो प्रस्तावका पक्ष र विपक्षमा विभिन्न तर्कहरू हुँदै गरेका थिए, र यही सन्दर्भ जोडिएर अहिले प्रदेशहरूमा फेरि किचलो देखियो। अर्थात प्रदेशहरू अस्थिर छन्, यिनीहरूले आर्थिक बोझ मात्रै बढ़ाइरहेका छन्, राजनीतिक खिचातानी चल्छ, तर काम गर्ने कुरामा उनीहरूको अधिकार पनि सीमित छ र संविधानले दिएको अधिकार पनि पूर्ण रूपमा प्रयोग गर्न पाइरहेको अवस्था छैन। त्यसैका कारणले पनि प्रदेश सभा संरचना भए पनि यिनीहरूको औचित्य छैन, खारेज गर्नुपर्छ जस्तो प्रस्ताव थियो, र त्यस्तै खालका कतिपय मान्छेहरूको समर्थन पनि त्यसमा सुनिएको छ। त्यसले अहिले प्रदेशहरूमा कर्णालीको मात्रै पाटो छोड्ने हो र अरू सबै प्रदेशलाई हेर्ने हो भने यस्तो एजेण्डा ठूलो दलले अगाडि बढ़ाइरहेको अवस्था छ, अनि विगतका अथवा पुराना दलहरू जसका कारण राम्रो हुन सकिरहेको छैन भन्ने न्यारेटिभ्स बनेको छ, उनीहरूले फेरि प्रदेशमा अस्थिरता अथवा प्रदेशमा सरकार परिवर्तन खेल खेल्दाखेरि राष्ट्रसभाको त्यो एजेण्डालाई बल पुग्ने पनि
0: यस्तो छ। तपाईँले अब राष्ट्रसभा भनेको त बिस्तारै नागरिकले बुझ्दै जान्छन्, हामीले अहिले नै यो कुरा भन्नु छैनन्। राष्ट्रिय स्वतन्त्र पार्टी छोटो समय नै अलोकप्रिय हुँदैछ, राष्ट्रसभाको मूल्याङ्कन अहिले नै गरिहाल्नु पर्ने छैन। त्यहाँ नयाँ मान्छे कोही छैन, हेर्नुभयो भने सबै साथीभाइहरू नै पुरानो दलमा बसेर पुरानो दलमा अवसर लिएर पुरानो दलबाट आफ्ना सबै कुकृति गरेर दलबाट बढाइएका या दललाई छोडेर गएका साथी हुनुहुन्छ, र उहाँले के गर्नुहुन्छ हेर्न बाँकी छ। राष्ट्रको सरकार आएको धेरै समय पनि भएको छैन, हिजो उहाँले जे जे कुरा गर्नुभयो, गर्ने कुरा गर्नुभयो, नगर्ने कुरा गर्नुभयो, त्यसले अहिले दिएको म्यासेज

0: जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 7 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घोडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी किएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
0: तहदहा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न मान

0: योग पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साय तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम
1: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल 9845175223 9806575223 पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
3: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सधैँ आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफल। राशिफलपछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी भनी दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउने गरेका छौं। 9841575223 र 9805575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउने गरेका छौं। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 मेगाहर्ज भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो चितवन 94.6 मेगाहर्ज रत्नगर 2 टाँडीबाट, इसकामना एफएम 102.4 मेगाहर्ज इसकामना कुरिन्टार चितवनबाट, रेडियो साइनो 89.8 मेगाहर्ज तनहुँली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 मेगाहर्ज भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 मेगाहर्ज सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 मेगाहर्ज दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज सोलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजरा 96.4 मेगाहर्ज सिलिवाङ रोल्पाबाट, सामुदायिक रेडियो मकनपुर 101.3 मेगाहर्ज हेटुना मकनपुरबाट, रेडियो वर्षा 91.1 मेगाहर्ज मनङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 मेगाहर्ज वीरगंज पर्साबाट, सामुदायिक रेडियो बिहानी 97.6 मेगाहर्ज नीलकण्ठ तीन धारीबाट, सामुदायिक रेडियो गोर्खा 92.8 मेगाहर्ज गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 मेगाहर्ज पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9841575223 र 9805575223 नम्बरमा तपाईँले आफ्नो अनि आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क पनि गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट राजनीति 2083 साल साउन महिनाको आज 1 गते, तदनुसार ईस्वी सन् 2026 जुलाई 17 तारीक, सक सम्वत्स 1948 नेपाल सम्वत् 1146 दिल्लाथ रोद नामक सम्वत्स दक्षिण वर्ष ऋतु, आज शुक्रबार रहेको छ, आषाढ शुक्ल पक्ष तिथि रहेको छ, आज तृतीया तिथि रहेको छ, विशेष गरी 11:32 रहेको छ भने नक्षत्रमा रहेको छ मघा नक्षत्र 43:59 पला, योगमा रहेको छ व्यतिपात योग रहेको छ, विशेष गरी करणमा रहेको छ ग्रह करण रहेको छ। चन्द्रमा आज विशेष गरी सिंह राशिमा, श्री सूर्यनारायण चाहिँ कर्कट राशिमा प्रवेश गर्दै हुनुहुन्छ। यस्तै गरेर आनन्दादि योगमा आज काण योग रहेको छ। आज बिहान सूर्योदय 5:20 भयो भने साँझ सूर्यास्त 6:59 हुनेछ। आजको दिनमान घड़ी विशेष गरी 13:39 रहनेछ। आज दिन विशेष रहेको छ, आज श्रावण संक्रान्ति, दक्षिणायन आरम्भ, विशेष गरी कण्डारक पूजा, लुतो फाल्ने, विशेष गरी थालु गुलिया पर्व, बैतडी विश्वनाथ मन्दिरमा साउने मेला आरम्भ भनेर पञ्चाङ्गले उल्लेख भन्ने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ। र भने पालो रहेको छ आजका समय, यानि कि आजको दिन विशेष राहुकाल कतिखेर रहन्छ, शुभ समय कतिखेर रहन्छ, यस्तै गरेर लाभ समय कतिखेर रहन्छ भन्ने विषयमा विशेष चर्चा भने गर्नेछौ। विशेष गरी आजको राहुकालको समय भनिरहेको छ बिहानको 10:27:09 बिहानको दिउँसोको 12:09 55 सेकेण्डसम्म आज कालबेला रहनेछ। आजको लाभ बेलाको समय रहेको छ बिहानको 7:01:39
विशेष गरी बिहानको 8:44, 24 सेकेन्डसम्म लाभ बेला रहनेछ। आजको शुभ बेला रहेको छ दिउँसोको 12:09:55 विशेष गरी दिउँसोको 1:52:40 शुभ बेला भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। कि त भाइ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी म तपाईँलाई गराउँदैछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन्, अहिले यतिखेर जन्मिएका शिष्यहरूको नाम राशि के आउँछ होला त भन्ने विषयमा विशेष जानकारी। सूर्य मिथुन राशिमा, चन्द्रमा सिंह राशिमा, मंगल वृष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र सिंह राशिमा, शनि सिंह राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि सिंह राशि आउँछ। मघाको दोस्रो चरण नाम आउँछ, मीबाट नाम आएको छ मिलन अथवा मीना भन्ने नाम आउँछ। अन्तिनडी राक्षस गण परेको छ भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। कि त भाइ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएर पनि पालिरहेको छ। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मिसादी 12 राशि।

0: मेष राशि उनीहरूका लागि आजको दिन मेहनत गर्दा लक्ष्य अनुसार समयमै काम सम्पादन हुँदै जाँदैछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्दैछ। विद्यामा वृद्धि, सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ। सहपाठीहरूलाई उसिँदै पुरस्कार प्रशंसा आदि प्राप्त गर्न सकिन्छ। व्यापारमा पनि फाइदा हुनेछ। पशुपालन र कृषिमा राम्रो लाभ मिल्दैछ। सन्तान वा अनुयायीहरूको साथले उत्साह समेत जगाउने खालको योग भए राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रिन सक्छ। काममा धेरै लाभ उठाउन नसके पनि समस्या सुल्झाउँदै जाँदैछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्ने छ। टाढिएका आफन्त नजिकिन सक्छन्। पुरानो सम्झौता भंग हुन सक्छ। शुभ चिन्तकलाई साथमा लिएर जुट्नुहोला। महत्वाकांक्षी योजना सम्पादन हुने समय राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन कर्मयोगले लोकप्रियता दिलाउनेछ भने विशेष उपहार समेत प्राप्त हुने समय रहेको छ। तर सहयोगीहरू प्रतिस्पर्धाका रूपमा देखा पर्दै जाँदैछन्। प्रतिद्वन्दीहरू बढ्दै जानेछन् भने लाभांश पनि बाढिन सक्छ। रोकिया काम दोहोऱ्याएर प्रयत्न गर्नु पर्ला। उद्योग र व्यापारमा फाइदा हुनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बढ्दैछ। चुनौती पन्छाएर पनि लाभ उठाउन सफल हुने योग राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन तारिफको काम गर्दै लोकप्रियता हासिल गर्न सकिन्छ। सुखद समाचारले उत्साह जगाउँदैछ। आन्दामीको स्रोत बढ्नुको साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय रहेको छ। नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मान स्थान दिलाउँदैछन्। बोलीको प्रभाव बढ्नाले काममा फाइदा हुनेछ। विभिन्न भौतिक साधन प्राप्ति हुँदै जाँदैछन्। धन तथा ज्ञानको भण्डार समेत बढ्ने योग राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन विशेष गरी काम बन्नुका साथै दिन लाभदायक र मनोरञ्जन पूर्ण रहनेछ। रमाइलो जमघट एवं स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। कामको सफलताले हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउँदै जानेछन् भने सहयोगीहरूले साथ दिनेछन्। विशेष गरी आफन्तजनसँग भेटघाट होला। पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय रहेको छ। पहिरनले व्यक्तित्वमा समेत आकर्षण ल्याउने योग राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन खर्च लागे पनि दिगो काम गर्न सकिन्छ। खर्चिलो योजना बन्नाले धेरै रकम जोहो गर्नुपर्ला। शोकले विलासी वस्तुमा खर्च गराउँदैछ। सभा उठाउँदा लाभांशमा घाटा लाग्न सक्छ। आफन्तबाट टाढिनु परे पनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। नयाँ कुरा पाउन केही वस्तु त्याग्नु पर्ला। पछिको लागि लगानी गर्ने समय पनि राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिन्ह बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन कामको राम्रो मूल्याङ्कन भए पनि प्रतिफल हात पार्न समय लाग्नेछ। अरूको मुख ताक्ने बानीले पछि परिन्छ। आयस्रोत सबल देखे पनि सोचेको फाइदा नहुन सक्छ। लगानीतर्फ लागत बढ्दै जाँदैछ। आजको मिहिनेत र लगानीले पछि फाइदा दिलाउनेछ। व्यापार र साझेदारी सटापटामा लाभ मिल्दैछ। रकम खर्च गर्नु परे पनि प्रतीक्षित नतिजाले उत्साह समेत जगाउने योग राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन विभिन्न अवसर प्राप्त हुँदै जानेछन्। तर नैतिक प्रतिष्ठा जोगाउन सजग रहनु पर्ला। परिस्थिति अनुकूल रहे पनि अरूका लागि बुद्धि र श्रम खर्च गर्नुपर्नेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिन्छ। विशिष्ट व्यक्तिसँग मित्रता बढ्नेछ। आँटेको काममा अरूको मुख ताक्नले पछि परिन्छ। श्रमको उचित मूल्याङ्कन भए पनि प्रतिफल हात पार्न केही समय लाग्ने हो। राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि हुनेहरूका लागि आजको दिन व्यापार व्यवसायमा लाग्ने होला विशेष फाइदा हुनेछ। तारिफका काम गर्दै लोकप्रियता हासिल गर्न सकिन्छ। उपलब्धिको स्रोत प्राप्त हुँदै जानेछन् भने प्रत्यक्ष नतिजाले उत्साह जगाउनेछन्। भाग्यले विभिन्न अवसर जुटाउनेछ र मेहनतले सफलताको उचाइमा पुर्याउनेछ। सानो प्रयत्नले सजिलो लक्ष्यमा पुग्न सकिन्छ। दिगो फाइदा हुने काममा जग बसाउने मौका समेत मिल्ने योग राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन अशस्त्र शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। व्यापारिक लगानीमा जोखिम बढ्न सक्छ। गोपनीयता भंग हुनुका साथै धन पारिन सक्छ। बाध्यात्मक परिस्थितिले इच्छा शक्ति कुण्ठित हुनेछ। आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय रहनेछन्। स्वास्थ्यका लागि आहार विहारमा ध्यान पुर्याउनु होला। नतिजा सच्याउन काम दृढ़ाउनु पर्ने यो राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन बाहुल रमाइलो रहेको छ। चिताको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हात लागि हुन सक्छ। अप्ठ्यारो परिस्थितिलाई समेत सहज बनाउन सकिन्छ। तर आफ्ना विषय वस्तुमा अरूले दावी गर्न सक्छन्। प्रत्यक्ष नतिजा कमजोर देखिनाले काम दोहोर्याउनु पर्ला। नियम विपरीत बल जबरजस्ती गर्ने बानी समस्या आइपर्ला। कर्जा मार्फत धन जुट्ने यो राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन स्वास्थ्य सम्बन्धी चिन्ताले सताउन सक्छ। आफ्ना काममा अरूको भर पर्दा दुःख पाइन्छ। बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउँदैछन्। अवसरको खोजीमा केही आफन्तजन परिवार र पारिवारिक कार्य पर्ने हुन सक्छ। सत्कार्यमा शुभचिन्तकको साथ पाइन्छ। पतिको लागि खर्चको जोग गर्नुपर्ला। प्रतिस्पर्धी बढ्दै जानेछन्। द्वेष तथा ईर्ष्या गर्नेहरूबाट अलिक सावधान रहेर अगाडि बढ्दा राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भू वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुतका ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम विस्तता, पछिको दोष निवारण,
1: पितृदान,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9841-75223 र 9806-75223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी दिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष तथा समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साय तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9841-75223, 9806-75223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

0: श्रोताहरू सम्बन्धी पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी पनि गराइसकेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफलका विषयमा जानकारी पनि हामीले तपाईँलाई गराइसकेका छौं। र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी पनि गराउने बेला रहेको छ। तपाईँले हामीलाई सम्पर्क पनि गर्नुहोस् 9845175223 र 9806575223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौं। कहाँ को बोल्दै हुनुहुन्छ? नमस्ते। हजुर नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? रोल्पा जिल्ला रुन्टीगढी गाउँपालिकाबाट बोल्दै हुनुहुन्छ। हजुरको शुभ नाम भन्नुहोस् त। बिन्दाजी, अनि रोल्पातिरबाट फोन गर्नु भएको छ, कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: मैले आफ्नो विषयमा हो सर।
0: आफ्नो विषयमा हो
1: हजुर,
0: भन्नुहोस् तपाईँको जन्ममिति कति हो?
1: जन्म मिति मेरो 2020 साल 20 गते बिहिबार।
0: कुन महिनाको 20 गते हो?
1: यो भदौ महिनाको सर।
0: भदौ महिनाको 20 गते बिहिबार। समय भन्नुहोस् त।
1: समय बिहान उठेर के घडीसरी नभएका पिताहरू भालेको दागा भन्थे मेरो
0: हो।
1: हजुर
0: ल, हेर्नुभयो त भाले कतिखेर बासेर छ।
1: हजुर हजुर।
0: अनि जन्म रोल्पामै भएको हो तपाईँको?
1: हजुर रोल्पामा हो सर।
0: ल सुन्नुहोस् है त, ध्यान दिएर।
1: हजुर म रेडियो बन्द सर।
0: रेडियो बन्द गर्नु पर्दैन, रेडियो त परिवार सुन्न दिनुहोस् न।
1: हजुर
0: ल सुन्नुहोस् है, 2020 साल असोज कृष्ण पक्षको द्वितीय तिथिमा जन्म, बिहिबारको दिन जन्म भएको छ, मीन राशि आउँछ, नाम दीपक आउँछ तपाईँको।
1: हजुर।
0: आज दिन नरगण परेको छ, नाम दीपक भनेको नरानीको नाम दीपक, राशि चाहिँ मीन राशि पर्दछ।
1: हजुर।
0: घातकमा परेको छ तिथि, पञ्चमी दशमी पूर्णिमा, शुक्रबार घातक, नम्बरमा 5 नम्बर राशिमा मीन राशि घातक छ। असाध्यै राम्रो कुण्डली छ, असाध्यै राम्रो चिना देखिया छ। सरकारी जागिरी खाने ग्रह पनि थिए, राम्रा थिए, वैदेशिक क्षेत्र राम्रा थिए। तपाईँको विवाहमा दाम्पत्यमा चाहिँ नि अलिकति बाधा देखिएको छ, दुई विवाह हुने ग्रहहरू परेको, अलिकति तपाईँ छिटो रिसाउने मान्छे, अलिक झकी झकी स्वभावको, तपाईँको छोरासँग ग्रह त्यति नमिल्ने, छोरा जेठो सन्तान नखाप्ने ग्रह दशा पनि परेको देखाएको छ। अहिलेको लागि चाहिँ नि ग्रह दशा तपाईँलाई चलेको छ, यहाँबाट हेर्दाखेरि सङ्कटा अर्को चन्द्रमा भन्ने ग्रह चलेको छ, सङ्कटाको शान्ति गर्नुपर्दछ। सङ्कटाको शान्ति गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ। अब अलिकति कडा कडा स्वभावको, खरखरो स्वभावको हुनुहुन्छ, अलिक कम गर्नुहोस् है।
1: हजुर।
0: अनि अरू के छ होला भन्नुहोस् त, सोध्नुहोस् त, प्रश्नहरू सोध्नुहोस् त, के छ जिज्ञासाहरू के छ?
1: अबदेखि भविष्य त मेरो अब दुश्मन स्थानीय अनि त्यहाँदेखि जान छोराहरू गरीहरूको बाटो के कस्तो होला?
0: ठिकै छ, त्यस्तो नराम्रो छैन।
1: हजुर।
0: सङ्कटा चलेको छ अहिलेको बेलामा, त्यति राम्रो गराउँदैन ग्रहले। सङ्कटाको शान्तिहरू गराउनु भयो भने राम्रो हुन्छ।
1: हजुर।
0: समस्याहरू आउँदैन, ग्रह ठिक छ, राम्रो छ ग्रह। त्यस्तो विधि नराम्रो ग्रह भन्दा त मिल्दै मिल्दैन नि।
1: हजुर।
0: अहिले सङ्कटा चलेको भए नराम्रो, सङ्कटाको शान्ति गर्नु न है, रुद्री पूजा सत्यनारायणको कथाहरू लाउनु न है।
1: हजुर। कोही लगाए सर, स्वर्ग बाहिर गएर दुईचोटि घरमै लगायो, अनि त्यहाँदेखि पहिलो जान बितेर अर्को जान लिनु परेको छ, अर्को जानबाट सुख शान्ति कस्तो होला सर?
0: ठिकै छ त, मैले तपाईँलाई अघि भनेको थिएँ त, दुई विवाह हुने ग्रह छ भनेको थिएँ नि त।
1: हजुर हजुर।
0: त्यही भएर दुई विवाहमा अलिकति मध्यम मध्यम, अलिक खरो खरो श्रीमती पाउनुहुन्छ।
1: हजुर।
0: तपाईँ पनि खरो खरो, उहाँ पनि खरो खरो हुनुहुन्छ।
1: हजुर।
0: पहिलो घरबार त्यति राम्रो देखेन, दोस्रो घरबार ठिक हुन्छ, राम्रै हुन्छ। त्यस्तो विधि नराम्रो ग्रह छैन तपाईँको? राम्रै छ ग्रह, अलिकति विवाह र दाम्पत्यमा अलिकति बाधा, सन्तानमा अलिकति बाधा, ज्येष्ठ सन्तानमा अलिकति बाधा हो, नभए त्यस्तो नराम्रो ग्रह छैन। संकटको शान्ति स्वस्ति गर्नुहोस्, राम्रो हुन्छ, चिन्ता नगर्नुहोस्, ग्रहहरू ठिक छ है त।
1: हजुर, यताउता हिँड्दाखेरि सायद कुन चाहिँ दिनमा कुन चाहिँ बारमा हिँड्दा ठिक होला सर?
0: यस्तो हुन्छ, अब कतापट्टि हिँड्ने त्यसको आधारमा हुन्छ, पूर्व पश्चिम उत्तर दक्षिण फरक फरक दिशाको लागि फरक फरक बार हुन्छ, घातक बार।
1: हजुर,
0: त्यसको चाहिँ अब यही दिन तपाईँलाई हिँड्न राम्रो अथवा त्यही दिन हिँड्दा नराम्रो भन्न मिल्दैन। त्यो चाहिँ अब चाहिँ तपाईँको कुन दिशामा कुन दिन हिँड्नुहुन्छ त्यसकै आधारमा गणिन्छ, गणना हुन्छ। त्यो चाहिँ तपाईँ काहीँ लामो यात्राहरू गर्ने हुनुभयो भने म्यासेन्जर मेसेज गर्नुहोस्, गुरु म यो दिशा हिँड्न खोज्दैछु, कुन दिन हिँड्दा कुन बार हिँड्दा राम्रो हुन्छ, साइड शुभ साइड निकालिदिनुहोस् भनेर म्यासेन्जर मेसेज गर्नुहोस्। पैसा लाग्दैन, निशुल्क रूपमा म तपाईँलाई सेवा गर्छु है।
1: हजुर, धन्यवाद सर। अनि एउटा गुरु सरले भन्नुभएको थियो शनिबारको दिन पिपलमा जल चढाउनु पर्छ, त्यही दिन गएर शान्ति हुन्छ भनेर।
0: त्यो साय साथी भएको नाताले हो, सधैँभरि चढाइराख्नुपर्छ भन्ने हुँदैन।
1: हजुर,
0: अहिले तपाईँलाई साढे साथी हो, त्यो पनि शनि तपाईँको स्वगृह भएर बसेको छ, त्यति धेरै आत्तिनु पर्दैन साढे साथीमा तपाईँले है।
1: हजुर,
0: आत्तिहाल्नुपर्छ भन्ने छैन साढे साथीमा, तपाईँको ग्रह ठिक छ, चिन्ता नगर्नुहोस्, राम्रो छ। अहिलेको लागि चाहिँ दशाको शान्ति ग्रह शान्ति गराउनु राम्रो हुन्छ है।
1: ग्रह शान्ति गर्नु कति चाहिन्छ होला सर?
0: परिवार सबैको गर्ने हो भने पाँचजना जति, सातजना जति राख्ने, अब एकजनाको मात्रै गर्ने हो, सत्यनारायणको पूजा मात्रै लाउने हो भने एकजना भयो भइहाल्छ नि।
1: ए हुन्छ सर, धन्यवाद सर, नमस्कार छ है।
0: उहाँले फोन गर्नुभएको थियो हामीलाई, रोल्पा जिल्ला रुन्टीगढी गाउँपालिका होलेरीबाट फोन गर्नुभएको उहाँले चाहिँ नै। तपाईँहरू पनि यस्तै चर्चा गर्न चाहनुहुन्छ, आफ्नो बारेमा प्रष्ट रूपमा हेराउन चाहनुहुन्छ भने तपाईँले पनि सल्लाह गर्नुहोस्, फोन गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी तपाईँले पाउनुहुनेछ। र आज साउने संक्रान्ति लुतो फाल्ने दिन हो क्या है? पहिला लुतो कसरी फाल्छन्? अब आफ्नो आफ्नो चलन हुन्छ होइन। अब हामीले जानेको हामीले बुझेको चाहिँ आगो तपाईँको दाउराको अगुल्टोलाई चाहिँ आगो बाल्ने अनि त्यो आगोलाई पूजा गर्ने होइन, अग्निलाई पूजा गरिसकेपछि अनि त्यो लुतो फाल्ने, त्यो दाउरोको चाहिँ तपाईँको चाहिँ बलिरहेको दाउरो चाहिँ फाल्ने चलन छ होइन। ए फलानु लै लुतो लिएर जा मेरो सबै भन्ने, यो कस्तो छ भन्नुहुन्छ भने तपाईँको चाहिँ फेरि अहिले हामीले बर्खा टाइममा चाहिँ धानको काम गरिन्छ, धान रोप्ने हिलोमा काम गरिन्छ, अनि हिलोमा काम गर्दा लुतो खटेर आउन सक्छ, त्यो नआओस् भन्नको लागि चाहिँ हामीले तपाईँको अगुल्टो बारेर चाहिँ फाल्ने गरेको चलन हो यो चाहिँ है। यसमा चाहिँ विशेष छ यो चाहिँ, विशेष गरी चाहिँ यसरी कुरा बुझ्नु होला। र अग्निको पूजा गरेर अनि विधिवत पूजा गरी गराएर अनि मात्रै गर्नुपर्छ। र आज साउने संक्रान्ति पनि हो, संक्रान्तिको विभिन्न महत्वहरू रहेको छ। आजको दिनमा भगवान विष्णु लक्ष्मीको पूजा गर्ने दिन, लक्ष्मीनारायणको पूजा गर्ने दिन, श्री सत्यनारायणको पूजा लाउने दिन हो आज। तपाईँले कतिजनाले सत्यनारायणको पूजा लाउँदै हुनुहुन्छ अथवा लगाउनु भएको छैन भने पनि आजको दिनमा चाहिँ ओम नमो भगवते वासुदेवाय यो सकिन्छ 1008 चोटि भन्नु, सक्नुहुन्न भने 108 चोटि भए पनि भन्नु होला। अनि माछा मासु लक्ष्मी प्याज नखानु होला है, अहिलेसम्म त पकाउनु भएको छैन होला नि त घरमा सब्जीहरू होइन, त्यही भएर अहिलेसम्म पकाउनु भएको छैन भने लसुन प्याज माछा मासु नखानु, मुसुरुको दाल त्यसलाई रातो दाल पनि भन्दा रहेछ कसै कसैले, त्यो दाल नखानु, भान्डाको तरकारी नखानु है, एकदम चोखो खानु होला आजको दिनमा। भगवान विष्णुको कृपा लक्ष्मीको कृपा हुन्छ, राम्रो हुन्छ, अनि त्यसपछि घरमा उन्नति प्रगति पनि राम्रो हुन्छ, स्थिर लक्ष्मी प्राप्ति पनि हुन्छ। भगवान विष्णुको पूजा आज पनि गर्नु, जस्तै यस्तो छ शास्त्रले चाहिँ के भन्छ भन्दा, सकिँदै सकिँदैन भने वर्षमा एक फेर श्री सत्यनारायणको कथा लाउनु, पूजा लाउनु होइन, सकिँदै सकिँदैन भने होइन, सक्नुहुन्छ तपाईँ सक्षम हुनुहुन्छ, आर्थिक रूपले सक्षम हुनुहुन्छ भने वर्षमा चार पटक लाउनु के। अब फेरि कस्तो चलन छ गाउँघरतिर भन्दा, एउटा सत्यनारायणको कथा पूजा लायो भने चाहिँ पुरै गाउँलेलाई बोलाउने पनि चलन छ फेरि, बुझ्नुभयो? सत्यनारायणको कथा, त्यो सत्यनारायण कथा छुट्टै हो, यो सत्यनारायण कथा छुट्टै हो। जस्तै तपाईँ दिन हेराएर दुई वर्ष पाँच वर्षमा सत्यनारायण कथा लाउनुभयो, लाखको तीहरू बाल्नुभयो भने गाउँले सबैलाई निमन्त्रणा गर्ने, त्यस्तो भएन भने चाहिँ तपाईँले चाहिँ जस्तै अहिले यो मसान्त भनेको चाहिँ तपाईँको चाहिँ सङ्क्रान्तिमा चाहिँ लाउँदाखेरि कसरी लाउने भन्नुहुन्छ भने, जस्तै म भन्छु तपाईँलाई चारवटा, एउटा वैशाख सङ्क्रान्तिमा लाउने, एउटा साउनको सङ्क्रान्तिमा लाउने, एउटा कार्तिक सङ्क्रान्तिमा लाउने, एउटा माघको सङ्क्रान्तिमा लाउने, एक गते क्या होइन। यसरी तपाईँले चारवटा कथा लाउनुहोस्, सत्यनारायणको पूजा लाउनुहोस्, एकजना पण्डितजी बोलाउनुहोस्, सामग्री धेरै चाहिँदैन, छोटो मिठो पूजा लाउनु, धेरै खर्च गर्नु पर्दैन, धन खर्च गरेर हामीलाई राम्रो हुने पुण्य मिल्ने भन्ने होइन फेरि है। यसरी चारवटा कथा लाउनुहोस्, पूजा लाउनुहोस्, सत्यनारायणको चाहिँ कथा पनि भन्नै पर्छ, फेरि सत्यनारायणको पूजा लागेपछि कथा बिनाको सत्यनारायणको पूजा हुँदैन, त्यो भएर यसरी गर्नुभयो भने तपाईँलाई राम्रो हुन्छ। र त्यो बेलामा अब खर्च कसरी कम गर्ने भन्दा, पूजाको लागि त खर्च हुँदै हुँदैन, हेर्नुहोस् तपाईँले हामीले खानाको लागि खर्च हुन्छ क्या, प्रसाद खानको लागि। फेरि सत्यनारायण कथाको प्रसाद मेन प्रसाद भनेको चाहिँ तपाईँको चाहिँ पञ्चामृत र अपुङ्गो हो। फेरि कुरा बुझ्नुभयो, पञ्चामृत अनि अपुङ्गो यी दुईटा चिज बनाउनु, अनि पकवानमा तपाईँले थोरै हलुवा बनाए पनि हुन्छ, थोरै खिर पकाए पनि हुन्छ, दुई चारवटा पुरी पकाए पनि हुन्छ होइन, जे मन लाग्छ तपाईँले त्यो पकाउनुहोस् है। सकेर भएर पाएछ भने घिउमा बनाउनुहोस् त्यो चिजहरू चाहिँ, सकेर भएछ भने घिउमा, नभए शुद्ध सनफ्लावरको तेलमा। अब शुद्ध सनफ्लावरको तेल पनि पाउँदैन फेरि बजारमा है, फेरि यसरी कुरा बुझ्नु, सनफ्लावरको तेललाई महँगो हुन्छ, यो 200 रुपियाँ लिटरको सनफ्लावरको तेल, 150 रुपियाँ लिटरको सनफ्लावरको तेल पाउँछ नि, त्यो ओरिजिनल होइन फेरि, त्यो डुप्लिकेट हो क्या, त्यो खानु हुँदैन। हामीले खानुहुन्छ तपाईँले भने तोरीको तेल खानुहोस्, शुद्ध घरमा भुटुन खाँदाखेरि पनि, कुरा बुझ्नु भने, त्यही भएर प्याकेटवाला चिजहरू सकभर कम खानुहोस्, रोग लाग्छ खानुभयो भने। अनि पूजा लागिसक्नुहुन्छ, सत्यनारायणको पूजा लागिसकेपछि अनि तपाईँले चाहिँ टपरी टपरीमा अपुङ्गो राख्नुहोस्, थोरै पञ्चमृत राख्नुहोस्, थोरै के पकाउनु भएको छ, सेल पकाउनु भएको सेल राख्नुहोस्, पुरी पकाउनु पुरी राख्नुहोस्, खिर पकाउनु भएको खिर राख्नु, जे राख्नु भएको छ थोरै थोरै राखिदिनुहोस्। अनि हरेक घर घरमा पुर्याउनुहोस् प्रसादलाई, आज त हाम्रो घरमा सत्यनारायणको पूजा लगाएको थियो, प्रसाद ल्याइरहेछु है भनेर तपाईँले त्यहाँ टक्याउनुहोस्, त्यसो गर्नुहोस्। तपाईँले गर्नुहोस्, भोलि अर्कोले त्यही गर्नुहुन्छ, पछि अर्कोले त्यही गर्नुहुन्छ, अनि उहाँको पनि खर्च कम हुन्छ होइन। धेरै मान्छे बोलाएर टन्न खुवाएर धर्म पनि हुने होइन, बुझ्नुभयो नि। त्यही भएर सत्यनारायणको कथा लाउनुलाई छोटो मिठो र खर्च कममा गर्नको लागि चाहिँ यो गर्नु तपाईँहरूले। अब म सक्दै सक्दिनँ भन्नुहुन्छ भने तपाईँले चाहिँ कथा दुईचोटि लाउनुहोस्, एउटा वैशाखमा एउटा माघमा लाउनुहोस्, त्यो पनि तपाईँ सक्नुहुन्न भने कार्तिकमा लाउनुहोस् ल, कुरा बुझ्नुभयो। यसरी गर्नुभयो भने तपाईँको लागि चाहिँ राम्रो हुन्छ। यदि सत्यनारायण कथा यसरी हरेक वर्ष वर्षमा लाउनु भयो भने तपाईँ ग्रह शान्ति पनि कम गर्ने हुन्छ, घरमा स्वस्थ शान्तिहरू कम गरे हुन्छ, घरमा भूत प्रेत पिसाजहरू पनि आउँदैन है, नकारात्मक ऊर्जाहरू पनि आउँदैन, तपाईँको मनमा नकारात्मक भावनाहरू पनि आउँदैन भन्ने कुराहरू हो। त्यही भएर विशेष तपाईँले ख्याल गर्नु होला, यी कुरामा मैले तपाईँलाई जानकारी गराएको है। 9845175223 र 9805523 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। हामी गोर्खा अनि यस्तै धादिङ आउने भनेको धेरै दिन छैन, आज 1 गते भइहाल्यो, भोलि 2 गते, पर्सि 3 गते होइन। अब भोलि होइन पर्सि त म यहाँबाट हिँडिहाल्छु अब भरतपुरबाट, अनि 4 गतेदेखिको धमाधम चिना हेर्ने हो गोर्खा बजारमा, ठ्याक्कै कहाँ आएर बस्छु भन्ने कुरो चाहिँ थाहा छैन, गोर्खा बजारमा हामी आएर बस्ने हो। अब तपाईँले बनाउनुहुन्छ भने गोर्खा बजार नजिकै तपाईँको घर छ भने त्यहीँ आएर पनि हामी बस्छौँ फेरि, बुझ्नुभयो, त्यहीँ हामी पकाउँछौ, त्यहीँ खान्छौँ हामीहरू, हामी आफै पकाउँछौँ आफै खान्छौँ, तपाईँले पकाउनु पर्दैन, बास बस्न दिनुभयो भने भइहाल्छ, झन् राम्रो, हामी झन् खुसी हुन्छौँ होइन। तर फेरि 3 दिन 4 दिनसम्म हामी बस्छौँ अब होइन, अनि त्यसपछि गोर्खा बजार दर्शन गर्न पनि जानु पर्यो, माथि दरबार होइन, कालिका मन्दिर पनि जानु पर्यो होइन, त्यही भएर एक दिन हामी एक्स्ट्रा बस्छौँ क्या, त्यहाँ दर्शनहरू गर्न पूजाहरू गर्न गएको मौकामा है गर्नेछौँ। त्यही भएर तपाईँले विशेष ख्याल गर्नु होला, तपाईँको घर नजिकै छ, बजारको नजिकै छ भने तपाईँले हामीलाई पनि बोलाउन सक्नुहुन्छ, निमन्त्रणा गर्न सक्नुहुन्छ, तपाईँको घरमा राख्ने हो भने, नभए हामी त अन्त अन्त कतै कतै बसिनै हाल्छौँ आएर है। त्यो भएर घर नजिकै छ, बजार नजिकै छ, बजारमै घर छन् भने तपाईँको एउटा कोठा दिनुभयो भने त्यहीँ पनि चिना पनि हेर्छौँ हामीले, चिना हेर्न पनि हामी त्यहीँ आउँछौँ। जस्तै धादिङतिर तपाईँ पुछार बजारमा तपाईँको घर छन् भने, हो पुछार बजारमा घर छ तपाईँको भने, तपाईँ राख्न चाहनुहुन्छ बस्न बस्दै हुन्थ्यो गुरु भन्नुहुन्छ, म त्यहाँ आएर पनि बस्दिन्छु, मलाई केही छैन हेर्नुहोस् है। त्यो भएर तपाईँले चाहिँ 4 गतेदेखि गोर्खा बजारमा हामी चिना हेर्नेछौ, तपाईँले ओल्लो घर पल्लो घर छर छिमेक सबैलाई जानकारी गराइदिनुहोस्, उहाँले पनि आएर मौकाको फाइदा लिइहाल्नुहुन्छ। होइन अब टाढा टाढा जान नसक्ने वृद्ध बुवा आमाहरू भरतपुरसम्म आइन आउन नसक्ने वृद्ध बुवा आमाहरूको लागि अशक्त बिरामीहरूको लागि पनि हामी आउँदैछौ, तपाईँले विशेष गर्नुहोला। हामीले ग्रह दशा र भाग्यको विषयमा विशेष जानकारी गराउने हो तपाईँहरूलाई, अरूको विषयमा होइन। फेरि है ग्रह दशा भाग्यको विषयमा जानकारी गराउँछु, तपाईँले घर घडेली कस्तो छ माटो लिएर आउनुहोस्, माटो पनि हेरिदिनेछु म तपाईँको लागि। विशेष गरी चाहिँ नि कार्यक्रम ज्योतिष वास्तुको विषयमा समेत यतिखेर हामी भूत वर्तमान र भविष्यको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष चर्चा पनि हामी गर्नेछौ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत पनि गरौं। कहाँ को बोल्दै हुनुहुन्छ? नमस्ते।
1: नमस्ते गुरु।
0: कहाँ को बोल्दै हुनुहुन्छ?
1: कल्याणदेखि हो गुरु।
0: कल्याण जिल्लाबाट, शुभ नाम तपाईँको?
1: जयराम सौरो।
0: कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: यो छोरा लागि हेरङ्गी निबन्धन लगाऊ गुरु।
0: छोराको विषयमा जन्ममिति भन्नुहोस् त, कति हो छोराको?
1: 2055 साल।
0: 2055
1: चैतको 7 गते।
0: चैत महिना 7 गते।
1: हजुर, बिहान जन्म बिहान 9:30 बजे बिहान हो।
0: बिहानको 9:30 हो
1: हजुर
0: छोराको होइन त?
1: हजुर छोरा हो।
0: ल सुन्नुहोस् है, ध्यान दिएर।
1: हजुर,
0: श्री गणेश आयनमा श्रीमती रामानन्द आयनमा 2055 चैत्र शुक्ल पक्षको आइतबार चौथी तिथिमा जन्म मेष राशि, भरणीको तेस्रो चरण नाम आउँदो रहेछ, छोराको लेखनाथ भन्ने नाम आउँदो रहेछ। मध्यनाडी नरगण परेको छ बाबुको, है घातकमा परेको छ। तिथिहरू चाहिँ प्रतिपदा षष्ठी एकादशी आइतबार घातक, मघा नक्षत्र घातक, नम्बरमा 1 नम्बर, राशिमा मेष भन्ने राशि घातक छ बाबुको लागि, मेष राशि घातक छ। कुण्डली असाध्य राम्रो, भाग्य असाध्य राम्रो छ छोराको त, अलिकति नाक दोष परेको छ अनि त्यसपछि यसले अलिकति रोकावटहरू आउनेछ घर परिवारमा, अनि शनि बिग्रिएको छ, कर्म अलिकति काम गरे पनि फल नपाउने क्या, त्यति राम्रो नहुने त्यस्तो ग्रहहरू परेको छ। अहिले बाबुलाई चाहिने ग्रह पिङ्गला भन्ने ग्रह चलेको छ एउटा, एउटा मंगल भन्ने ग्रह चलेको छ। अहिले मनमा पीर चिन्ता लिने ग्रह दशाहरू छन् बाबुको, त्यस्तो त्यति चिन्ता गर्नु पर्दैन, ठिक छ, ग्रहहरू राम्रै छ। सरकारी जागिर सरकारी क्षेत्र राम्रो छ, विदेश यात्राको लागि चाहिँ एउटा चाँदीको सिक्रीहरू ब्रासलेटहरू केही बनाएर लगाइदिनुहोस्। होइन अब धेरै रोकावट आइराख्यो भने चाहिँ बाबुको लागि चाहिँ नि काल सर्पयोगको नागदोषको चाहिँ रत्न कवच पाउँछ हामीसँग, त्यो पनि लगाउँला। अहिलेलाई पर्दैन त्यो पनि। बाबुले चोखोनी त गर्यो, शुद्ध भोजन गर्ने, पूर्णिमाको दिन चन्द्रमाको पूजाहरू गर्यो भने त्यसले पनि राम्रो गराउँछ। अब आउने नाग पञ्चमीको बेलामा चाहिने नाग देवताको पूजा आजा गराउनुहोस्, एकदम स्पेसल हुन्छ, चिन्ता नगर्नुहोस्, राम्रो छ ग्रहहरू। समस्या जिज्ञासा के छ त भन्नुहोस् त?
1: समस्या जिज्ञासा मेरो घरबार क्या होला कसो होला, मेरो वैवाहिक जीवनको लागि घरबार
0: यस्तो छ। वैवाहिक जीवन पहिलो घरबार दाम्पत्यमा अलिकति बाधा छ,
1: फेरि
0: उसले आफै खोजेर आफै रोजेर यसो लपसप गरेर विवाह गर्ने दशा पनि छ
1: हजुर,
0: अनि त्यसले गर्दा पनि हो बाबुको अलिक छिटो छिटो रिसाउने पनि गर्छ। अब ती कुरा सबै कुराहरू मिलाएर हेर्दाखेरि चाहिँ अलिकति विवाहमा वैवाहिक सम्बन्धमा जस्तै दाजुभाइसँगको सम्बन्धमा चाहिँ अलिकति फाटो आउने, अलिकति ग्रह चाहिँ बिग्रेको हो,
1: होइन
0: अरू त्यस्तो नराम्रो छैन, अरू त ठिकै छ राम्रै छ। है बाबुको विवाह त बहुविवाह भन्छ, 2-4, 3-4, 5 कति पनि हुन सक्ने ग्रह छ। पहिलो घरबार दाम्पत्य त्यति राम्रो चाहिँ छैन बाबुको, विवाहको दोषहरू मेटाएर विवाह गर्यो भने अलग कुरा हो, नभए दोष छ, दोष छ, विवाहको दोष मेटाएको पनि देखा छैन फेरि यहाँबाट के
1: हजुर। दुईटा त बिहा गरिदियो हजुर, पहिला भयो न, फेरि अर्को बिहा आउँछ, अर्को विवाह गरे आउँछ।
0: हो त नि, त्यही त भने त मैले विवाह राम्रो छैन भनिरहेको छु मैले।
1: अब
0: अहिलेको बुहारीसँग मनमुटाव झैझगडा कतिको हुन्छ?
1: अब झैझगडा त अनि बुढाबुढीको पनि पर्छ, परिसरिराखे आउँछ।
0: त्यसो हो भने अब बुहारीको पनि साल महिना गते समय थाहा छ?
1: बुहारीको त छैन हजुर, थाहा छैन हजुर।
0: पत्ता लगाएर फोन गर्नुहोस्, कसो कमजोरी छ, छोराबाट कमजोरी हो कि बुहारीबाट कमजोरी हो कि, कसो कारणले झैझगडा मनमुटाव हुन्छ, हो त्यसको विषयमा म तपाईँलाई निर्णय गरौँला। अब धेरै असाध्यै बिग्रियो भने चाहिँ रत्न गगज नै लाउनु पर्छ है।
1: एकदम मिल्दैन, एकमा के कुरो साठी साल साउन गते हो गरे
0: समय चाहिँ
1: समय दिउँसो ढाई बजे।
0: अनि तपाईँलाई थाहा छैन भन्नुहुन्थ्यो, फेरि कसले भन्यो?
1: यो हाम्रो बुढीले पनि हजुर बुढीले
0: ल 2060 साल अनि
1: साउन एक गते
0: साउनको एक गते अनि
1: हजुर हामी बात त थाहा भएन, अब समय त ढाई बजे हो अरे
0: दिउँसोको ढाई बजे होइन
1: हजुर गुरु राखी त उपलब्ध गरे कन्या राखी
0: अब हेरौँ कन्या राशि आउँछ के आउँछ म भनिदिइहाल्छ नि, तपाईँ चिन्ता नगर्नुहोस् है।
1: हजुर गुरु
0: अब हेरौँ है त राशि त कन्या त आएन
1: आएन
0: आएन कन्या आएन अहिले साढे साथी छ बुहारीलाई
1: हजुर
0: बुहारी लक्ष्मीकी छिन् त्यस्तो नराम्रो छैन लक्ष्मीकी बुहारी छिन् है ग्रह दशाहरू राम्रै छ नराम्रो छैन। अब यिनीहरूको चाहिँ नै गुण चाहिँ अलिकति 20 गुण आएको छ, गुण राम्रो हो किनकि 18 गुण कटेपछि विवाह गर्न मिल्छ, 20 गुण आएको छ, औँसी सौँसी पनि परेको छैन अनि त्यसपछि माङ्गलिकहरू पनि परेको छैन, महालक्ष्मी योगमा जन्म ठिक छ, त्यस्तो नराम्रो छैन। अहिले साढे साथी चलेको भएर अनि बुहारीलाई आरोप लाग्ने प्रत्यारोप लाग्ने झुटो आरोपहरू लाग्ने ग्रहहरू छ, बुहारीको कुम्भ राशि पर्दछ हो, बुहारीको तपाईँको हिसाबमा कुम्भ राशि परेको छ, बुहारीको चाहिँ नाम आउँछ सीता भन्ने नाम आउँदो रहेछ, जन्मबार बिहिबार पर्दछ बुहारीको, अरू कुरा ठिकै छ राम्रै छ, गण मिलेको छैन है ठिकै छ, त्यस्तो नराम्रो छैन है त।
1: घरबार योसँग हुन्छ दुईटा भयो यो बिहा गऱ्यो
0: हुन्छ हुन्छ चिन्ता नगर्नुहोस् हुन्छ ठिक छ
1: हस् हुन्छ।
0: उहाँले फोन गर्नुभएको थियो आफ्नो छोरा बुहारीको विषयमा, तपाईँलाई पनि यस्तै हेर्न मन लागेको छ भने तपाईँले फोन गर्नुभयो भने म हेराइदिइहाल्छु है। अनि 98451 75 223 र 98056 75 223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस्, भूत वर्तमान र भविष्यको विषयमा विशेष जानकारी पनि म तपाईँलाई गराउनेछु। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ हजुर। नमस्ते।
2: नमस्ते गुरु।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: गोर्खाबाट हो विष्णु। अनि के तपाईँ हजुर गोर्खा आउनुहुन्छ भन्नुभयो होइन?
0: आउने हो नि 4 गते आउने हो, तपाईँहरूसँग भेटघाट गर्नको लागि तपाईँ आउनुहुन्छ आउनुहुन्न?
2: आउनको लागि नाम टिपाउनु खोजेको त हजुर मैले।
0: ए नाम टिपाउनु त म टिप्दिहाल्छु नि, दिउँसो फोन गर्नुभयो भने हुन्थ्यो नि।
2: अहिले हुँदैन हजुर।
0: हुन्छ भन्नुहोस् त के नाम हो?
2: रामबहादुर थापा हो।
0: रामबहादुर थापा कतिजनाको हेराउनुहुन्छ?
2: जानेको मिल्छ हजुर,
0: सबैजनाको हेराउनु मिल्छ। कतिजनाको हेर्नुहुन्छ?
2: हेर्न 4 जना 5 6 7 जना छ।
0: 6 7 जना हुनुहुन्छ
2: हजुर।
0: ल 4 गते हामी आउँछौँ त्यहाँ
2: हजुर।
0: अनि तपाईँ आएपछि चाहिँ मैले त नाम टिपाएको छु, ल हेरिदिनुहोस् मेरो नाम हेरिदिनुहोस्, मेरो पालोमा अगाडि म आइहाल्छु भन्नु।
2: अनि
0: अरू मान्छे हुनुहुन्छ भने पनि लाइन बस्नु पर्दैन, ठ्याक्क भित्र आएर हेर्न पाइहालिन्छ है। 4 गते हामी आउँछौँ, तपाईँ 4 गते 5 गतेतिर आउँदा पनि भइहाल्छ है। हुन्छ फोनमा यही गरेर आउनु होला है। हुन्छ उहाँले फोन गर्नुभएको थियो नाम टिपाउनको लागि, यसै गरी तपाईँले पनि नाम टिपाउनु सजिलो हुन्छ, कार्यक्रमको समयमा नै नाम टिपाउनु पर्छ भन्ने होइन क्या, उहाँले चाहिँ अब नबुझेर टिपाउनु भयो, मैले नाम चाहिँ टिपिदिएको छु उहाँको, तर तपाईँले चाहिँ दिउँसो फोन गरेर नाम टिपाउनु भयो भने सजिलो हुन्छ, तपाईँहरूले आउनु बित्तिकै चिना हेर्न पाइन्छ क्या, लाइन बस्नु पर्दैन, पालो कुर्नु पर्दैन होइन, त्यो भएर तपाईँले नाम चाहिँ एकदम टिपिहाल्नुहोला, नाम चाहिँ टिपाइहाल्नुहोला, पैसा लाग्दैन फेरि नाम टिपाउँदाखेरि, फेरि पैसा लाग्छ भनेर चिन्ता नमान्नुहोस् कि, फेरि पैसा लाग्दैन, नाम टिपाउँदा पैसा लाग्दैन, कार्यक्रममा फोन गरेर ग्रह दशा भाग्यको विषयमा जानकारी लिँदा पनि पैसा लाग्दैन होइन, तपाईँको निशुल्क रूपमा हामीले तपाईँलाई सेवा गरिराखेका छौँ। तपाईँले प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने चाहिँ भरतपुर चितवनमा आएर भेट्न पनि सक्नुहुन्छ, तपाईँले सुनिहाल्नुभयो 4 गते हामी आउँदैछौँ, 4 गते तपाईँ पनि आएर भेटघाट गर्नुहोस्, हामीसँग सरसल्लाह गर्नुहोस्, कुनै समस्याहरू छन्, कुनै जिज्ञासाहरू छन् आफ्नो आफन्तको बारेमा, व्यापार व्यवसाय बाधा पितृदोषका समस्याहरू, माङ्गलिकका समस्याहरू, विवाहमा भएका बाधाहरू, सन्तानमा भएका बाधाहरू, वैदेशिक क्षेत्रमा भएका बाधाहरू रोकआउटहरू के कस्तो रहन्छ भन्ने विषयमा विशेष चर्चाहरू तपाईँले गर्नुहोस्। तपाईँ हामी मजाले कुराकानी गरौंला। चिना छन् भने चिना लिएर आउनुहोस्, चिना छैन भने साल महिना गते र समय चाहिँ तपाईँले पत्ता लगाएर लिएर आउनुहोस् है। त्यो पनि छैन भने चाहिँ तपाईँले एक मानो चामल सिधाइमा राखेर सुत्नुहोस् अनि भोलिपल्ट बिहान उठेर नई नई गरेर त्यो चामल लिएर आउनुहोला है। त्यसो गर्नाले पनि त्यहाँबाट कति आउँछ त्यसको विषयमा जानकारी गराउँछ। तर चिना जस्तो राम्रो चाहिँ हुँदैन फेरि है, अहिले भन्छु म तपाईँहरूलाई। अक्षरबाट हेर्दा नामबाट हेर्दा चिना जतिको राम्रो प्रष्ट खुलेर उज्यालो आउँदैन, तर पनि म कोसिस गर्नेछु तपाईँहरूलाई चाहिँ हेराउनको लागि चाहिँ 9841975223 र 9806575723 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउनेछु। आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि पनि सकिन आँटेको जानकारी मलाई प्राविधिक मित्रले इशारा गर्नुभएको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी भाइ बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम विस्तता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845175223 र 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी दिन सक्नुहुनेछ।

0: समुदायको लागि सामुदायिक रेडियो झलझला एफएम 96.4 मेगाहर्ज। झलझला ट्रैक चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 8 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रोग?
0: झलझला एफएम 96.4 मेगाहर्ज। झलझला ट्रैक चेक।

अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घोडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मडिग्राम रूपन्देही, फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: नमस्कार लुम्बिनी परदेश र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट जलजलापress.com तथा facebook.com/radiojaljalabaट संसारभरेकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभातमा मरिता मगरको तपाईंलाई हार्दिक स्वागत छ। आरम्भमा सुरु गरौं समाचारका शीर्षकहरूबाट। पूर्व अर्थमन्त्री पौडेल सहित 16 जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर। नयाँ आर्थिक वर्ष शुरू। शिक्षा स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू। जीर्ण बाँध्दै रौतहटका बस्ती बाढ़ीको जोखिममा। पहिलो पञ्चायतपछि बन्द रहेका राजमार्गहरू सञ्चालनमा। कान्ति लोकपथ अझै अवरूद्ध। बागमती सहित केही प्रदेशमा आज भारी वर्षाको चेतावनी। रोल्पा लुम्बीका बेगम सुनाराको परिवारलाई 78,160 रूपियाँ सहयोग। रोल्पामा 607 बाल बालिकालाई स्वर्ण बिन्दु पार्छन्। दाङको भालोबाङबाट 3 लाख बढ़ी मूल्यको अवैध युरिया मल बरामद। दाङको राप्ती गाउँपालिकाद्वारा प्रहरीलाई विपद उद्धारका सामग्री प्रदान। र भारतको सबैभन्दा ठूलो आणविक विद्युत केन्द्रमा साइबर आक्रमण भएको आशंका। विश्वकपको फाइनलमा पुगेको अर्जेन्टिना फेरि विवादमा।
1: यो दाँते त हैरान पारिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन। दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नुपर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ। कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो। यसको उपचार गर्न कहाँ पो जाने होला।
2: ल अब चिन्ता गर्नु पर्दैन। रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर हाम्रा सेवाहरू।
2: हजुर, जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
5: नदुखाई दाँत निकाल्ने,
2: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
2: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने,
2: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318
2: 9805014652।
4: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल आई

0: बैंक सँगै जोडिएको घरमा
1: अब समाचार शुरू गरौं। पूर्व अर्थमन्त्री पौडेल सहित 16 जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर सम्बन्धी प्रसंगबाट पूर्व अर्थमन्त्री विष्णु पौडेल लगायत 16 जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। सम्पत्ति सुदृढीकरण अनुसन्धान विभागले हिजो पौडेल सहित 6 जना र 10 कम्पनी विरूद्ध मुद्दा दायर गरेको हो। व्यवसायिक दीपक भट्टको सम्पत्ति सुदृढीकरण सम्बन्धी काममा संलग्न रहे मतियारको भूमिका खेलेको आरोपमा पूर्व अर्थमन्त्री पौडेल सहित 16 जना विरूद्ध मुद्दा दायर भएको विशेष अदालतको सूचनामा उल्लेख रहेको छ। पूर्व अर्थमन्त्री पौडेलमाथि 20,90,00,000 रूपियाँ बीको माग दावी गरिएको छ। साथै विभागले उहाँको बैंक खातामा रहेको ₹34,000 रूपियाँ जफत गर्न समेत माग दावी गरेको छ। आजदेखि नयाँ आर्थिक वर्ष 2083-84 शुरू भएको छ। नयाँ आर्थिक वर्ष शुरू सँगै सरकारको आमदानी र खर्चको नयाँ खाता पनि सञ्चालनमा आउनेछ। नयाँ बजेटको व्यवस्था पनि आजदेखि कार्यान्वयनमा आएको छ। बजेटमा भएको व्यवस्था अनुसार अब शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि उपभोक्तालाई थप कर लाग्नेछ। सबैभन्दा बढ़ी प्रभाव शिक्षा र स्वास्थ्य क्षेत्रमा परेको छ। अब निजी विद्यालय, कलेज, विश्वविद्यालय तथा प्राविधिक शिक्षालयमा अध्ययन गर्दा सेवा शुल्कमा 3% शिक्षा समता शुल्क थपिनेछ। यसै गरी सरकारी अस्पताल बाहेकका निजी अस्पताल, क्लिनिक तथा स्वास्थ्य सेवाबाट सेवा लिँदा 3% स्वास्थ्य समता शुल्क तिर्नुपर्ने व्यवस्था लागू भएको छ। यसै घरायसी ग्राहकले 50 युनिट भन्दा बढ़ी बिजुली खपत गरेमा 5% भ्याट तिर्नुपर्नेछ भने अन्य सबै प्रकारका उपभोक्तामा 13% भ्याट यथावत लागू भएको छ। सुर्ती, चुरोट, खैनी, गुटखा, बियर, विदेशी तथा स्वदेशी तथा विदेशी रक्सी र चीनी बढ़ी भएका कार्बोनेटेड तथा एनर्जी ड्रिंक्समा बढ़ेको अन्त शुल्क पनि आजदेखि लागू भएको छ। उच्च क्षमताका विलासितापूर्ण गाड़ी र केही बहुमूल्य धातु तथा गर गहनामा बढ़ेको करको व्यवस्था पनि कार्यान्वयनमा आएको छ। यद्यपि उद्योगलाई प्रोत्साहन गर्न 273 प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाइएको छ भने 360 प्रकारका औद्योगिक परियोजनाका वस्तुबाट अन्त शुल्क हटाएको सरकारले जनाएको छ। शेयर बजारमा पनि नयाँ पूँजीगत लाभकर लागू भएको छ। अब 1 वर्षभन्दा बढ़ी स्वामित्वमा रहेको शेयर बिक्री गर्दा 7.5% र 1 वर्षभित्र बिक्री गर्दा 10% कर लाग्नेछ। आजदेखि कार्यान्वयनमा आएको बजेटमा व्यक्तिगत आयकरको न्यूनतम सीमा 10,00,000 रूपियाँ पुर्याएको छ। वार्षिक 10,00,000 रूपियाँ सम्म करयोग्य आय हुने व्यक्तिले अब 1% मात्र आयकर तिर्नुपर्नेछ। अधिकतम आयकर दर पनि घटाएर 29% कायम गरिएको छ। यस्तै राइड सेयरिङ सेवामा आबद्ध सबै चालकका लागि स्थायी लेखा नम्बर प्यान अनिवार्य गरिएको छ। साथै केही डिजिटल सेवा र राइड सेयरिङ सेवामा पनि नयाँ करको व्यवस्था लागू भएको सरकारले जनाएको छ। रौतहट भएर बग्ने बागमती र बकैया नदीको दुवै किनारमा लगाएको बाँध जीर्ण हुँदा सो क्षेत्रमा बासिन्दा बाढ़ीको जोखिममा परेका छन्। दुवै नदीको बाँध जीर्ण भएपछि फुटेर पसेको बाढ़ीले वर्षेनी गौर सदरमुकाम लगायत दर्जनौ बस्ती डुबानमा पर्दै आएका छन् भने करोड़ मूल्य बराबरको जनधनको तथा बालीनाली क्षति हुँदै आएको छ। केही दिन अघिको वर्षाका कारण बकैया नदीको बाँध फुटेर राजपुर नगरपालिका चारमा बाढ़ी पसेपछि जनजीवन प्रभावित भएको थियो। बकैया नदीको बाँध फुट्दा रौतहटका आधा दर्जन भन्दा बढ़ी नगरपालिका प्रभावित हुने कटहरियाका स्थानीय प्रकाश श्रेष्ठले जानकारी दिनुभएको छ। बाँध फुट्दा रौतहटका कटहरिया देवानी गोनाही मौलापुर इसनाथ राजपुर तथा गौर नगरपालिका का नागरिक प्रभावित हुने श्रेष्ठले बताउनु भएको छ। बाढ़ी पस्दा बाँध छेउमा बसोबास गर्दै आएका नागरिक बढ़ी प्रभावित हुने उहाँको भनाइरहेको छ। जबसम्म नदीको बाँध बलियो बन्दैन तबसम्म वर्षेनी नै बाढ़ीले तेज भेगका नागरिकको जनधनमा क्षति पुर्याइरहन्छ। श्रेष्ठले भन्नुभएको छ, बागमती नदीको बाँध कमजोर हुँदा आधा दर्जन पालिका का नागरिक प्रभावित हुँदै आएका छन्। रौटहटका दुर्गा भगवती गाउँपालिका गढ़ीमाई माधव नारायण राजदेवी र गौर नगरपालिकामा बाँध छेउका बस्ती डुबानमा पर्ने गरेको दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष शम्भु सिंहले जानकारी दिनुभएको छ। गत वर्ष पनि बागमती नदीमा आएको बाढ़ीले करोड़ौं मूल्य बराबरको धानबाली नष्ट गरेको अध्यक्ष सिंहको भनाइरहेको छ। बागमती नदीको बाँध बलियो नहुँदा धेरै नागरिकले सास्तै खेप्नु परेको छ। रौटहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूषाल सहितको सुरक्षा अधिकारीको टोलीले बिहिबार बागमती र लाल बकैया नदीमा जलस्तर बढ़न थालेपछि सम्भावित बाढ़ी जोखिमलाई मध्यनजर गर्दै नदी नियन्त्रण बाँध तथा निर्माणधीन संरचनाको स्थलगत निरीक्षण गरेको छ। निरीक्षणपछि प्रमुख जिल्ला अधिकारी भूषालले सम्बन्धित निकायलाई क्षतिग्रस्त भागको तत्काल मर्मत तथा आवश्यक संरक्षणका काम अघि बढ़ाउन निर्देशन दिनुभएको छ। अनुगमनका क्रममा राजदेवी नगरपालिका तीन स्थित बागमती नदीको बाँधमा वर्षा र नदी कटानका कारण सामान्य क्षति पुगेको परजी अभूषालले जानकारी दिनुभएको छ। परजी अभूषाल नेतृत्वको टोलीले परोहा नगरपालिका तीन तेजापाकड स्थित लाल बकैया नदीमा निर्माणधीन स्पर कटान नियन्त्रण संरचनाको समेत निरीक्षण गरेको छ। अब मौसम सम्बन्धी जानकारी। गैरातीको वर्षासँगै खसेको पहिरो यसलाई पुनः एकपटक सुन्नुहोला। गैरातीको वर्षासँगै खसेको पहिरोले अवरूद्ध नागढुङ्गा मुगलिन र मुगलिन नारायणगढ़ सड़क खण्ड आज बिहानदेखि सञ्चालनमा आएका छन्। पहिरो पन्छाएपछि सड़क दुईतर्फी नै सञ्चालनमा आएको प्रहरीले जनाएको छ। भक्तपुर र काभ्रेको सिमानामा पर्ने सांगा क्षेत्रमा पनि पहिरो खसेको छ, तर सवारी आवागमन भने अवरूद्ध नभएको प्रहरीले जनाएको छ। कान्ति लोकपथ भने अझै अवरूद्ध नै रहेको प्रहरीले जनाएको छ। अहिले काठमाडौँ उपत्यकाबाट भित्रिने र बाहिरिने सबै नाका सामान्य रहेको उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथले जनाएको छ। यसै गरी बेनीघाट रोराङ गाउँपालिका दश स्थित जवाङ खोला नजिक तीग्राङ खानी क्षेत्रमा खसेको सुक्खा पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग आज बिहान 4 बजेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार राजमार्ग बिहान 4 बजेदेखि दुवैतर्फका सवारी साधनका लागि पूर्ण रूपमा खुलाइएको हो। यसअघि सो क्षेत्रमा माथिबाट निरन्तर सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको थियो। जोखिमका कारण जिल्ला प्रशासन कार्यालय धादिङले सबै प्रकारका सवारी साधनको आवागमनमा रोक लगाएको थियो। पहिरो हटाएर सड़क सुरक्षित बनाएपछि राजमार्ग पुनः सञ्चालनमा ल्याएको सशस्त्र प्रहरीले जनाएको छ। अहिले उक्त सड़क खण्डमा सवारी साधनको आवागमन नियमित रूपमा भइरहेको छ। अब मौसम सम्बन्धी जानकारी। देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापी रेखा पश्चिममा सरदर स्थान भन्दा केही माथि तथा पूर्वमा सरदर स्थान आसपास रहेकाले देशका विभिन्न भागमा वर्षा हुने महाशाखाका वर्षा हुनेछ। महाशाखाका अनुसार हाल देशभर साधनतया बदली रहेको छ। बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भूभागका केही स्थान तथा कोशी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागको एक दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधनतया बदली रहनेछ भने पहाड़ी भूभागका धेरै स्थान तथा बागमती गण्डकी र लुम्बिनी सुदूरपश्चिम प्रदेशको तराईका केही तथा मधेस र कोशी प्रदेशका तराईका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। हिमाली भूभागका केही स्थानमा वर्षासँगै हिमपातको पनि सम्भावना रहेको छ। महाशाखाका अनुसार देशको पहाड़ी भूभाग कोशी बागमती गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभाग तथा लुम्बिनी प्रदेशको तराईका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। आज राति पनि देशभर साधनतया बदली रहनेछ। बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी तथा तराईका केही स्थान मधेस र कोशी प्रदेशको पहाड़ी तथा तराईका साथै कर्णाली प्रदेशको पहाड़ी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। कोशी बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका केही तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भेगका केही स्थानमा वर्षा तथा हिमपात हुनेछ। बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी तथा तराईका एक दुई स्थानमा तथा कोशी र बागमती प्रदेशको हिमाली भूभाग कोशी बागमती लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी भाग तथा लुम्बिनी प्रदेशको तराईका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ। भारी वर्षाका कारण ग्रेगान बहाव बाढ़ी पहिरो तथा भूक्षयको जोखिम बढ़न सक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध रहेको छ। यसबाट दैनिक जनजीवन कृषि स्वास्थ्य सेवा पर्यटन पर्वतारोहण तथा सड़क र हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो। तपाईले रेडियो जलजलाबाट प्रसारित समाचार प्रभात सुन्दै हुनुहुन्छ। अब एकैछिन विश्राम। विश्रामपछि रोल्पा लुङ्गरीका बेगम चुनाराका परिवारलाई 78,160 रूपियाँ सहयोग। रोल्पामा 607 बाल बालिकालाई स्वर्ण बिन्दु पार्सन लगायतका समाचार बाँकी नै छन्। हामी सँगै रहनुहोला।
2: यो केटासँग त म बिहे गर्दिन। कस्तो नमिलेको दाँत हो, बाङ्गुटिङको पनि छ, अझ दाँत किराले पनि खाछ। यस्तो केटासँग पनि कसले बिहे गर्छ?
3: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए। मेरा बाङ्गा टिङ्गा नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्। होइन, अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला? मेरो दाँतको उपचार गर्नका लागि मेडिकलमा गएकै हो। मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
2: मेडिकलमा गएर कहाँ हुन्छ त? डेन्टल क्लिनिकमा जानु पर्यो नि, विशेषज्ञ डाक्टर सँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि। त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
3: लौ लौ, मेरो हुने वाली बुढी, म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है। त्यसपछि नाइ नभन्नु नि।
2: हजुर, हाम्रा सेवाहरू।
3: हजुर, हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, नदुखाई दाँत निकाल्ने, फाङ्गा टिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, आरबीजी डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट, वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखेको दाँतलाई जरेबाट उपचार गरिने, आरसीटी दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गा र दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
2: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
3: थप जानकारीका लागि डाक्टर अमीर हुसैन सम्पर्क नम्बर 9861904141 र 9812690118। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्युरोपाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
2: न्यू रोलपाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।
4: घर घरको आवाज, गाउँ शहरको आवाज, हरेक मनमुटुमा गुन्जी रहने रोल्पाली आवाज, यो हो तपाईँको मनको आवाज। रेडियो साझरा 96.4 MHz।
1: रेडियो जलजलाको समाचार प्रभातमा तपाईलाई फेरि पनि स्वागत छ। अब खबर परिक्रमा। रोल्पाको लुङ्दी गाउँपालिका 4 साल डाँडाका स्वर्गीय बेगम चुनाराको असामयिक निधनपछि शोक स्तब्ध परिवारलाई सहयोग स्वरूप नगद 78,160 रूपियाँ हस्तान्तरण गरिएको छ। जनज्योति एकता परिवार लुङ्दी 4 ठूलो नम्जाको अगुवाई तथा स्थानीय समाजसेवी युवा र देश विदेशमा रहेका सहयोगीहरूको सहभागितामा संकलित रकम बिहिबार हिजो पीड़ित परिवारको निवासमै पुगेर हस्तान्तरण गरिएको हो। सहयोग हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिति रोल्पाकी सदस्य मीना सुनार, लुङ्दी गाउँपालिका 4 का वडाध्यक्ष वीर बल खड्का, पूर्व कार्यपालिका सदस्य टेक बहादुर सुनार, वडा सदस्य कृष्ण खर्ती लगायतले विपदको बेला समाजले देखाएको एकता र सहयोगको भावना अनुकरणीय रहेको बताउनु भएको थियो। उहाँहरूले पीड़ित परिवारलाई आगामी दिनमा पनि आवश्यक साथ र सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। कार्यक्रममा जनज्योति एकता परिवारका सचिव विशाल सुनारले संकलित रकमको पारदर्शी विवरण प्रस्तुत गर्दै स्थानीय तथा देश विदेशमा रहेका सहयोगीहरूको साथका कारण छोटो समयमै सहयोग रकम जुटाउन सफल भएको जानकारी दिनुभएको छ। यस्तै नव चेतना युवा क्लबका अध्यक्ष नरेन्द्र जीसी, जनसेवा गणतान्त्रिक युवा क्लबका उपाध्यक्ष लोकेश खड्का, प्रगतिशील स्वास्थ्य आमा समूहकी अध्यक्ष तारा विश्वकर्मा तथा ज्येष्ठ समाजसेवी तकमान सुनारले दुःखमा परेका परिवारलाई साथ दिनु समाजको साझा दायित्व भएको धारणा राख्नुभएको थियो। यसैबीच सुनली स्मृति गाउँपालिका 3 रुइनीबाङ स्थित विश्वकर्मा फर्निचर उद्योगका संचालक रेक बहादुर विकले पीड़ित परिवारलाई करिब 4,500 रूपियाँ बराबरको काठको ढोका निशुल्क उपलब्ध गराउनु भएको थियो। स्थानीयका अनुसार अहिले पनि विभिन्न सामाजिक संघ संस्था समाजसेवी तथा मनकारी व्यक्तिहरूले चुनारा परिवारका लागि आर्थिक सहयोग संकलन गरिरहेका छन्। विशेष गरी परिवारमा आश्रित बालबालिकाको शिक्षा र भविष्य सुनिश्चित गर्न सहयोग अभियानलाई निरन्तरता दिइने जनाइएको छ। रोल्पा आर्वे स्वास्थ्य केन्द्र लिबाङले सञ्चालन गरेको सोन बिन्दु पार्सन कार्यक्रममा 607 जना बालबालिकाले सेवा लिएका छन्। केन्द्रका अनुसार बिहिबार हिजो सम्पन्न कार्यक्रममा 273 जना बालिका र 334 जना बालक गरी कुल 607 जना बाल बालिकालाई सोन बिन्दु पार्सन गराइएको हो। प्रत्येक महिना सञ्चालन हुने यस कार्यक्रम 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकालाई लक्षित गरिएको हो। सोन बिन्दु पार्सनले बाल बालिकाको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने, स्मरण शक्ति र एकाग्रता बढ़ाउने तथा शारीरिक एवं मानसिक विकासमा टेवा पुग्ने विश्वास गरिन्छ। कार्यक्रम सफल बनाउन स्वास्थ्यकर्मी, कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका, सुरक्षाकर्मी, संचारकर्मी तथा अभिभावकहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रम सम्पन्न भएपछि रोल्पा आर्वे स्वास्थ्य केन्द्रले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेको छ। केन्द्रले आगामी दिनमा पनि पुस्से न क्षेत्रका अवसरमा नियमित रूपमा स्वर्णबिन्दु पार्सन कार्यक्रम सञ्चालन गरिने जनाएको छ। दाङको भालुबाङमा प्रहरीले बिल बिजक भएको ठूलो परिणामको युरिया मल बरामद गरेको छ। बिहिबार राति करिब 2 बजे इलाका प्रहरी कार्यालय भालुबाङबाट खटिएको प्रहरी चेकिङ टोलीले राप्ती गाउँपालिका एक भालुबाङ चोक स्थित पूर्व पश्चिम राजमार्गमा सवारी साधनहरूको जाँच गर्ने क्रममा बिल बिजक नभएको 140 बोरा युरिया मल बरामद गरेको हो। बरामद गरिएको युरिया मलको अनुमानित मूल्य ₹3,01,000 रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आवश्यक कागजात तथा बिल बिजक प्रस्तुत गर्न नसकिएपछि उक्त मल नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानूनी कार्यवाहीका लागि कृष्णनगर भन्सार कार्यालय कपिलवस्तुमा पठाएको छ। प्रहरीले राजस्व शैली तथा अवैध रूपमा औसार पसार हुने सामग्री नियन्त्रणका लागि नियमित चेक जाँचलाई थप प्रभावकारी बनाइने जनाएको छ। दाङको राप्ती गाउँपालिकाले विपदका बेला उद्धारमा खटिने प्रहरीलाई आवश्यक सामग्री प्रदान गरेको छ। गाउँपालिकाले इलाका प्रहरी कार्यालय भालुबाङ र प्रहरी चौकी मसुरियालाई विपद उद्धारका सामग्री उपलब्ध गराएको हो। गाउँपालिका अध्यक्ष प्रकाश विष्ट र प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठकले बिहिबार इलाका प्रहरी कार्यालय भालुबाङका कार्यालय प्रमुख प्रहरी निरीक्षक गोपाल नेउपाने र अस्थायी ट्राफिक प्रहरी पोस्ट भालुबाङका प्रहरी वरिष्ठ नायब निरीक्षक प्रेम प्रसाद पोखरेललाई सामग्री हस्तान्तरण गर्नुभएको हो। गाउँपालिकाले लाइफ ज्याकेट डोरी स्ट्रेचर बन्चरो साबेल गैती पानी बुट हेलमेट आगो निभाउने यन्त्र हँसिया लगायतका सामग्री प्रदान गरेको छ। विपदका बेला तत्काल उद्धार तथा राहत कार्यमा प्रहरीलाई खटिन सहज होस् भन्ने उद्देश्यले सामग्री हस्तान्तरण गरिएको गाउँपालिकाका विपद व्यवस्थापन शाखा प्रमुख सुभाष भट्टराईले जानकारी दिनुभएको छ। उहाँका अनुसार बाढ़ी डुबान सड़क दुर्घटना लगायत आगलागी लगायतका विपदका घटनामा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सामग्री उपयोगी हुनेछ। अब देश बाहिरको समाचार। भारतको दक्षिणी राज्य तमिलनाडुमा रहेको कुडनकुलम आणविक विद्युत केन्द्रसँग सम्बन्धित हजारौं फाइल इन्टरनेटको गोप्य सञ्जाल डार्क वेबमा सार्वजनिक भएको दावी गरिएको छ। समाचार संस्था रोइटर्स अनुसार ओल्ड लिक्स नामक साइबर अपराधी समूहले विद्युत केन्द्रका केही संरचनाको नक्सा उपकरण आपूर्तिकर्ताको विवरण तथा अन्य प्राविधिक कागजात सार्वजनिक गरेको दावी गरेको हो। कुडन कुलम भारतका 7 आणविक विद्युत केन्द्रमध्ये सबैभन्दा ठूलो हो। प्रधानमन्त्री नरेन्द्र मोदीको आणविक ऊर्जा उत्पादन क्षमता विस्तार गर्ने योजनामा यस केन्द्रलाई अत्यन्त महत्वपूर्ण मानिन्छ। आणविक विद्युत केन्द्र नामबाट पहिचान गरिएका झण्डै 19,000 फाइल जसको आकार 14.3 गिगाबाइट रहेको छ। गएको जून 11 डाक वेबमा उपलब्ध रहेका छन्। ती फाइलमा बैठक र निरीक्षण अभिलेख उपकरण मूल्याङ्कन बीमा कागजात तथा केही संरचनात्मक नक्सा समेत समावेश भएको खबरमा उल्लेख रहेको छ। आणविक सुरक्षा क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था न्युक्लियर थ्रेट इनिसिएटिभका वरिष्ठ निर्देशक निकोलस रोथले यस्ता विवरण बाहिरिनु विद्युत केन्द्रको सुरक्षाका लागि गम्भीर जोखिम हुन सक्ने बताउनु भएको छ। उहाँले भारतमा पछिल्ला वर्षहरूमा साइबर आक्रमणका घटना बढ्दै गएको र धेरै संस्था यस्ता जोखिम सामना गर्न पर्याप्त रूपमा तयार नरहेको टिप्पणी गर्नुभएको छ। यस घटनाको अनुसन्धान भारतको प्रमुख साइबर सुरक्षा निकाय भारतीय कम्प्युटर आपतकालीन प्रक्रिया टोली सर्ट इनले गरिरहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अन्त्यमा खेल समाचार इजिप्ट संघको विवाद सेलाउन नपाउँदै फिफा विश्वकपको फाइनलमा पुगेको अर्जेन्टिना फेरि विवादमा फँसेको छ। क्वार्टर फाइनलमा इजिप्ट संघको खेल विवादस्पद बनेको थियो। सम्पन्न सेमी फाइनल खेलमा अर्जेन्टिनाले इंग्ल्याण्डलाई 2-1 पराजित गर्दै फाइनलमा स्थान बनाएको छ। खेलपछि अर्जेन्टिनाका खेलाड़ीहरूले फकल्याण्ड टापु अर्जेन्टिनाकै हो भन्ने सन्देश लेखिएको ब्यानर प्रदर्शन गर्दै जितको उत्सव मनाएका थिए। त्यो सेलिब्रेशन पछि फिफाबाट अनुशासनको कार्यवाही हुन सक्ने टिप्पणी भइरहेको छ। दक्षिण एटलान्टिक महासागरमा रहेको फकल्याण्ड टापुमाथि बेलायत र अर्जेन्टिना बीच लामो समयदेखि सार्वभौमिकताको विवाद रहेको छ। सन् 1982 यही विषयलाई लिएर दुई देश बीच 74 दिन युद्ध भएको थियो। त्यस अघि सन् 2014 पनि इस्लोभेनिया विरूद्धको मैत्रीपूर्ण खेल अघि यस्तै ब्यानर प्रदर्शन गरेको भन्दै फिफाले अर्जेन्टिना फुटबल संघलाई 20,000 पाउण्ड जरिवाना गरेको थियो। इतिहासकै संवेदनशील सम्बन्धका कारण इंग्ल्याण्ड र अर्जेन्टिना बीचको सेमी फाइनल उच्च सुरक्षा व्यवस्थाका बीच सम्पन्न भएको थियो। हामी समाचार प्रभातको अन्त्यमा आएका छौं। जाँदा जाँदै समाचारका शीर्षक पुनः एकपटक। पूर्व अर्थमन्त्री पौडेल सहित 16 जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर। नयाँ आर्थिक वर्ष शुरू। शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू। जीर्णवादले रौटहटका बस्ती बाढ़ीको जोखिममा। पहिरो पन्छाएपछि बन्द रहेको राजमार्गहरू सञ्चालनमा। कान्ति लोकपथ अझै अवरूद्ध। बागमती सहित केही प्रदेशमा आज भारी वर्षाको चेतावनी। रोल्पा लुङ्रीका बेगम चुनाराको परिवारलाई 78,160 रूपियाँ सहयोग। रोल्पामा 607 बाल बालिकालाई स्वर्ण बिन्दु पाषण। दाङको भालुबाङबाट 3,00,000 बढ़ी मूल्यको अवैध यूरिया मल बरामद। दाङको राप्ती गाउँपालिकाद्वारा प्रहरीलाई विपद उद्धारका सामग्री प्रदान। र भारतको सबैभन्दा ठूलो आणविक विद्युत केन्द्रमा साइबर आक्रमण भएको आशंका। विश्वकपको फाइनलमा पुगेको अर्जेन्टिना फेरि विवादमा। लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट jaljalapress.com तथा facebook.com/radiojaljalabaट संसारभरिकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभात पूरा भएको छ। 9 बजे थाहा संचार नेटवर्कबाट प्रसारित थाहा खबर सुन्न सक्नुहुनेछ। त्यतिन्जेलसम्मको लागि प्राविधिक साथी टेकमन विष्टलाई धन्यवाद दिँदै समाचार कक्षबाट म रीता मगर विदा हुन्छु। ताजा खबर र जनपक्षी विचारको लागि तपाईँको मनको आवाज रेडियो जलजला 96.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्ते।

0: भुल र दया क्षमा र ममता सन्तोष जान्दैन त्यो इन्द्रे बिन्ती गरून् झुकेर पथमा त्यो बिन्ती मान्दैन त्यो थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छन्दैन त्यो खाता जाति सबै दुष्ट नबुझे बृष्टेर हान्दैन त्यो हार्दिक श्रद्धाञ्जली।
1: रोल्पा जिल्ला परिवर्तन गाउँपालिका वडा नम्बर 2 राङ्सी साबिकको वडा नम्बर 4 मक्किम खोला बस्ने जयकला डाँगीको यही मिति 2083 साल असार 27 गते शनिबारका दिन 72 वर्षको उमेरमा भएको असामयिक निधनले हामी दुखी भएका छौं। यस मृतकको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान होस् भनी हार्दिक समवेद व्यक्त गर्दछौ। स्वर्गीय श्रीमान शेरबहादुर डाँगी, जेठो छोरा चुनबहादुर डाँगी, कान्छो छोरा स्वर्गीय धनबहादुर डाँगी, जेठी छोरी स्वर्गीय आइती डाँगी, बुहारी संगीता डाँगी, छोरीहरू अमृता डाँगी खत्री, प्रतिभा पुन, कविता ओली, नातिहरू हेकमत डाँगी, किस्मत डाँगी र कृष्ण डाँगी, ससुरा हस्तो डाँगी, सासु मैसरी डाँगी, जेठाजु तर्फ चन्द्रबहादुर डाँगी,
2: भतिजा एक भाइ काल बहादुर डाँगी,
1: भतिजी स्वर्गीय छोरी भागीसरा डाँगी सहित पाँच बहिनी, नातिनी बुहारी सपना डाँगी, जेठानी दिदी खर्कमाली डाँगी, बुहारी गैरी डाँगी, नाति मनिष डाँगी, जीवन डाँगी, देवर लालबीर डाँगी, देवरानी श्यामकुमारी डाँगी, भतिजा आशिष डाँगी, भतिजी अस्मिता डाँगी, हिमशिला डाँगी, देविना डाँगी, नातिनी शेरिसा रोका, बुहारी लक्ष्मी रोका डाँगी, नाति नवराज डाँगी, भान्जा तर्फ विमोचन रोका, वीरेन्द्र कौर, जेठा नातिको माइती तर्फ सम्पूर्ण परिवारहरू 10 जना, माहिला नाति तर्फ सम्पूर्ण घर परिवार 5 जना, नातिनी बुहारीहरू, जेठी नातिनी सोफिया डाँगी, माहिली नातिनी बुहारी पवित्रा डाँगी, जम्मा 53 घर, पनाती तिनीहरू आरोही डाँगी, दिप्सम डाँगी, बहिनी ज्वाईहरू स्वर्गीय बहिनी झुला डाँगी, ज्वाई सीताराम डाँगी, भतिजा भतिजीहरू चार भाइ बहिना, कान्छी बहिनी हैकमाली डाँगी, ज्वाई झुप्ले डाँगी, भतिजा भतिजीहरू तीन भाइ बहिना, छोराको माइती तर्फ सम्धी भागीमान बुढा लगायत सम्पूर्ण परिवारहरू थबाङ तीन मिरुल पर्जा रोल्पा,
2: आमाजू तर्फ दाजु धन बहादुर खत्री, स्वर्गीय आमाजू खिरमाली खत्री, भान्जा तीन भाइ, भान्जी तीन बहिनी, कान्छी नन्द, नौमाली थापा, नन्दे भाइ चित्र बहादुर थापा, भान्जा दुई भाइ, भान्जी पुष्पा थापा एक बहिनी, माइती तर्फ स्वर्गीय बुवा बीरबहादुर ओली, स्वर्गीय आमा हस्तु ओली, जेठा दाजु हिरा सिंह ओली, स्वर्गीय भाउजू दानु ओली, भदै चार भाइ तीन बहिनी भदैनीहरू, कान्छा भाइ देव प्रसाद ओली, बुहारी भ्यूमाली ओली, कान्छा भदै तीन भाइ भदैनी तीन बहिनी, जेठी दिदी आइटी डागी, बिनाजु भागीमान डागी, भतिजा भतिजीहरू चार भाइ बहिना, ज्वाई तर्फ दुर्गा केसी, नाति दिपलक केसी, माइला ज्वाई प्रवीण पुन, नातिनी शान्ति पुन, टीका पुन, कान्छी छोरी तर्फ नाति शिशिर ओली लगायत सम्पूर्ण डागी परिवार परिवर्तन गाउँपालिका 2 राङ्सी मक्सिम रोल्पा, साथै उहाँको 13 दिनको पुण्यतिथि यही मिति 2083 साल साउन 8 गतेका दिन हुने भएकोले सम्पूर्ण इष्ट मित्र मलामी गोतारे छर छिमेक सम्पूर्णलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
3: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ, कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन।
4: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
5: होइन ए दिदी बहिनीहरू, के गन्थन मन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ?
6: क्विन केयर क्रिम रे, होइन के हो यो?
5: क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या। यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
4: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
5: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको कि छैन तपाईँहरूले? हो त्यही पाइन्छ क्या, त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन् बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
4: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो, दाग धब्बा हटाउन मदत गर्छ, हरेक प्रकारको छालाको लागि उपयुक्त भएको, छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने, राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो, त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
6: थप जानकारीका लागि हाम्रै डाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबाङ रोल्पा, प्रोप्राइटर सरला श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98478251234, ढिङ्ग्री प्युठानका लागि सपना ब्युटी पार्लर प्रोप्राइटर सपना श्रेष्ठ 98439252627। राम्रो छाला आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी प्रयोग गरौ क्विन केयर क्रिम सबैका लागि सधैँका लागि।
7: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
8: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
7: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
8: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही टाङमा।
7: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछे घरको मुखको क्यान्सरको जाँच, स्टनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाछे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
8: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ।
9: शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग लुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
7: गर्दन, ढाड कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यापिएको, हाट गोडा जोर्नी अरो हुने, हड्डी खिएको,
8: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ,
9: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगू, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
7: कम तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, पिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, मुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाघ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, पिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार।
8: यदि
4: यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
7: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
4: जसका लागि मोबाइल नम्बर छ 9858743123, 9848076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770।
7: डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
10: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
5: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ, यो सबै त बाथरोगको लक्षणहरू हो नि।
10: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
5: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
10: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
5: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डीमा खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 0825916070, 9558743123, 9848076070।
10: डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
11: यो दाँती त हैरानै पारिसक्यो, अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नु पर्ने थियो, छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ, सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला?
4: ल, अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
12: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
13: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
4: हजुर, आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
12: हजुर, हाम्रा सेवाहरू
14: हजुर, जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
15: नदुखाइ दाँत निकाल्ने,
14: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
15: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
14: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
15: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
14: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
15: थप जानकारीको लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 7141 98095 14652।
13: रोल्पाली मुस्कान डेन्टल क्लिनिक, सुनिली स्मृति गाउँपालिका चार, सुलिचौर रोल्पा, ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
16: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
17: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
16: भाषातर्फ अङ्ग्रेजी, जापानिज, कोरियन भाषाका बेसिकदेखि एडभान्स सम्मका कोर्सहरू,
17: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
16: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
17: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, पुरास्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
16: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
17: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
16: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
17: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849207154 र 9849793412।
16: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।

0: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
1: होइन के भाषा र तपाईँलाई
0: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
1: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या अरे काका यस्तो लागि त घोराही दाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
2: हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छार सूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
3: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिरा आउने पिप बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगाखोकी पिनाश दम छातीको दाग युरिक एसिड पात जोड्नेको दुखाइ हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी नहुने पिसाब पुल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो डन्डीफोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
2: यति मात्र कहाँ हो र हामी कहाँ जाड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
3: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-8003 98-65-44-83-83
4: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 9 बज्यो
3: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मडिग्राम रूपन्देही
5: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको प्यारालाइसिस मुख बाङ्गिने एलर्जी छाला रोगका समस्या पुराना रुगाखोकी टन्सिलाइटिस अनिद्रा माइग्रेन डिप्रेसन मानसिक तनाव हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने हड्डी खिएर हाट जोड्ने मांसपेशी वा बासको दुखाइ
4: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 9 बज्यो
3: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मडिग्राम रूपन्देही
5: के तपाईँलाई

0: महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 र 98648 2
1: स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
2: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: नयाँ आर्थिक वर्ष शुरू, बजेट कार्यान्वयनमा आउँदै विद्यालय शुल्क तथा विद्युत महसुल बढ्ने, व्यक्तिगत आयकर घट्यो।
2: बितेका 3 महिनामा देशभर 3,500 विपदका घटना, 160 जनाको मृत्यु। पैरू पञ्चायतसँगै नागढुङ्गा मुगलिन सड़क सञ्चालनमा।
1: देशका 405 स्थानीय तहमा आजदेखि जग्गाको किताकाट रोकियो। भूमि वर्गीकरण सम्पन्न गरेका 348 तहमा मात्र किताकाट सुविधा कायम।
2: लगातार 6 दिन इरानमा अमेरिकाको आक्रमण, आणविक केन्द्र, पुल लगायत नागरिक पूर्वाधार निशानामा।
1: र भारत विरूद्धको दोस्रो एक दिवसीय क्रिकेटमा इंग्ल्याण्ड 4 विकेटले विजयी।
3: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो महासञ्चार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: समाचार अब विस्तारमा।
2: नयाँ आर्थिक वर्ष 2083-84 आज शुरू भएको छ। यससँगै सरकारले ल्याएको बजेट नीति तथा कार्यक्रम र राष्ट्र ब्याङ्कले सार्वजनिक गरेको मौद्रिक नीति कार्यान्वयनमा आएको छ। आजबाट सरकारको आमदानी र खर्चको नयाँ खाता सञ्चालनमा आउनुका साथै संसदका दुवै सदनबाट पारित भई राष्ट्रपतिबाट प्रमाणित भइसकेको 21,24,34 करोड़ रूपियाँको नयाँ बजेट कार्यान्वयनमा आएको हो। यसपटकको बजेटमा अर्थमन्त्री डा सोनी मगरले चारूतर्फ 12,70,58 करोड़, पूँजीगततर्फ 4,31,90 करोड़ र वित्तीय व्यवस्थातर्फ 4,22,64 करोड़ रूपियाँ विनियोजन गर्नुभएको छ। बजेटका नयाँ व्यवस्थाहरूमा व्यक्तिगत आयकर शुल्कको सीमा वार्षिक 10,00,000 रूपियाँ पुर्याइएको छ भने कर्मचारीको तलब 21% वृद्धि गरिएको छ। त्यस्तै डिजिटल भुक्तानी गर्दा भ्याटको 10% रकम तुरन्तै फिर्ता हुने व्यवस्था, राइड सुयरिङमा स्थायी लेखा नम्बर पान अनिवार्य र निजी विद्यालय तथा स्वास्थ्य संस्थाको सेवा शुल्कमा थप 3% समता शुल्क लागू गर्ने नयाँ व्यवस्थाहरू समावेश गरिएका छन्। यस्तै गराएपछि विद्युत उपभोगमा 5% मूल्य अभिवृद्धि कर भ्याट लागू गर्ने निर्णय पनि कार्यान्वयनमा आएको छ। अब 50 युनिट भन्दा बढ़ी विद्युत खपत गर्ने परिवारले 5% भ्याट तिर्नुपर्ने भएको छ।
1: गठबन्धन टुटेपछि सुदूरपश्चिम प्रदेश बजेट होलिडेमा पुगेको छ। आर्थिक वर्ष 2083-84 लागि हिजोसम्म बजेट पारित गरेर आजबाट लागू हुनुपर्नेमा राजनैतिक किचलोका कारण बजेट नै पारित हुन सकेन। अब शुक्रबारदेखि प्रदेश सरकारसँग खर्च गर्ने कानूनी आधार समाप्त भएको छ। यसअघि पनि आर्थिक वर्ष 2081-82 बजेट समयमै पारित हुन नसक्दा प्रदेशले करिब 3 महिना बजेट शून्यताको अवस्था बेहोरेको थियो। बजेटमाथिको विवाद चर्किँदै जाँदा मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार एमालेबाट सरकारमा रहेका 1 राज्य मन्त्री सहित 4 मन्त्री बर्खास्त गर्नुभएको थियो। त्यस लगत्तै एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह नेतृत्वको सरकार अल्पमतमा परेको छ। नेकपाले समेत मुख्यमन्त्रीलाई समर्थन नगरेपछि शाह थप संकटमा पर्नु भएको छ। मुख्यमन्त्री शाहले बजेट शून्यता टार्न अन्तिम समयसम्म नेकपासँग समझदारी गरेर त्यसकी विधेयक ल्याउने प्रयास गरिए पनि सहमति जुट्न नसकेको बताउनुभयो। एमालेका प्रमुख सचेतक चक्रबहादुर मल्लले बजेट प्रस्तुत भए लगत्तै सरकारले एकलौटी ढंगले अघि बढ़ेकाले एमाले शुरूमै अस्वीकार गर्ने निर्णय गरेको बताउनुभयो। प्रमुख प्रतिपक्षी नेकपाका संसदीय दलका नेता खगराज भट्टले पनि साझा समस्या समाधानका लागि सरकार औपचारिक पहल नभएको बताउनु भएको छ। बजेट शून्यतासँगै सुदूरपश्चिम प्रदेश फेरि राजनैतिक अस्थिरता र वित्तीय अन्योलमा फँसेको छ।
2: आज साउने संक्रान्ति पर्व घर घरमा परम्परागत रूपमा मनाइँदैछ। सौरमास अनुसार प्रत्येक वर्ष साउने 1 गते मनाइने साउने संक्रान्तिलाई कर्कट संक्रान्ति पर्व पनि भनिन्छ। सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा छ। साउनदेखि सूर्य दक्षिण

0: तर्फ गमन गर्ने भएकाले आजदेखि दक्षिणायन शुरू हुन्छ। माघ एक गते शुरू हुने उत्तरायण र साउन एक गते शुरू हुने दक्षिणायनलाई वैदिक सनातन परम्परामा विशेष महत्वका साथ मनाइन्छ। आजको दिन लुतो फाल्ने भन्ने परम्परा छ। अधिकांश नेपाली खेतीपातीमा संलग्न हुने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुने र त्यस क्रममा हिलो मैलोका कारण लाग्ने छाला सम्बन्धी रोगबाट बस्न लुतो फाल्ने परम्परा छ। साउन महिनालाई भगवान शिवको विशेष पूजा आराधना गर्ने महिनाका रूपमा पनि लिइन्छ। महिलाले हरियो चुरा तथा हरियो कपड़ा लगाएर प्रकृतिसँगको निकटता झल्काउने परम्परा पनि छ। साउन महिना देवादिदेव भगवान शिवको महिना भएकाले पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो पनि लाग्ने गरेको छ।
1: बितेका तीन महिनामा देशभर विपदका 3,296 घटना भएका छन्। ती घटनामा 160 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख 1 देखि असार 32 गतेसम्म विपदका घटनामा 2 जना बेपत्ता र 945 जना घाइते भएका छन्। यस अवधिमा 4,375 परिवार प्रभावित भएका छन्। प्राधिकरणले सबैभन्दा बढ़ी 897 आगलागीका घटना भएका तथा 3 मा 17 जनाको मृत्यु 109 जना घाइते तथा 990 परिवार प्रभावित भएको जनाएको छ। उक्त अवधिमा सर्पदंशका 514 घटना भएकामा 38 जनाको मृत्यु 479 जना घाइते र 517 परिवार प्रभावित भएका छन्। त्यसै गरी हुरीका 477 घटनामा 13 जनाको मृत्यु भएको छ भने 68 जना घाइते तथा 1,356 परिवार प्रभावित भएका छन्। पहिरोका 433 घटनामा 12 जनाको मृत्यु 15 जना घाइते तथा 351 परिवार प्रभावित भएका छन्। चट्याङका 223 घटनामा 24 जनाको मृत्यु 120 जना घाइते र 262 परिवार प्रभावित भएका छन्। बाढ़ीका 161 घटना भएकामा 9 जनाको मृत्यु भएको छ भने 2 जना बेपत्ता र 9 जना घाइते अनि 396 परिवार प्रभावित भएका छन्। त्यसै गरी लेक लागेका 55 घटनामा 21 जनाको मृत्यु 35 जना अझै अस्वस्थ छन्। ढुङ्गा खसेर भएको 1 घटनामा 2 जनाको ज्यान गएको छ। 3 महिनामा वन डडेलोका 191 घटना भएका त्यसमा 1 जनाको मृत्यु र 2 जना घाइते भएका छन्। हिउँ पहिरोका 2 घटनामा 1 जनाको मृत्यु र 1 जना घाइते भएका छन्।
0: गैराती वर्षासँगै खसेको पहिरोले अवरूद्ध बनेको नागढुङ्गा मुगलिन र मुगलिन नारायणगढ सड़क खण्ड सञ्चालनमा आएका छन्। पहिरो पछाएपछि आज बिहानदेखि सड़क दुईतर्फी नै सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुगलिनले जनाएको छ। मुगलिन काठमाडौँ पृथ्वी राजमार्ग अन्तर्गत हुग्दी खोला नजिकै ठूलो पहिरो खसेका कारण सड़क पूर्ण रूपमा अवरूद्ध भएको थियो। सड़क खुले पनि पहिरोको जोखिम कायमै रहेकाले यो सड़क प्रयोग गर्नेले सतर्कता अपनाएर यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ। केही दिनदेखि पहिरोकै कारण कान्ति लोकपथ भने अवरूद्ध नै रहेको प्रहरीले जनाएको छ। मकवानपुरको बकैया 11 घट्टे पाखा लगायत स्थानमा पहिरो जाँदा कान्ति लोकपथ पूर्ण रूपमा अवरूद्ध भएको हो। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका 4-0 किलोमा पनि पहिरो जाँदा अस्तिदेखि नै अरणीको राजमार्ग पूर्ण रूपमा बन्द छ।
1: देशभरका 405 स्थानीय तहमा आजदेखि जग्गाको कित्ताकाट रोकिएको छ। भू उपयोग नियमावली अनुसार असार मसान्तसम्म भूमिको वर्गीकरण पूरा नगरेका 30 स्थानीय तहको कित्ताकाट स्रोत बन्द गरिएको हो। नापी विभागका अनुसार देशभर हिजोसम्म 348 स्थानीय तहले मात्र भूमिको वर्गीकरण गरी विवरण पठाएका छन्। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयका प्रवक्ता गणेश प्रसाद भट्टका अनुसार कित्ताकाट बन्द भए पनि अंश बण्डामा भने असर गर्ने छैन। जग्गा टुक्र्याएर बिक्री गर्ने वा व्यावसायिक प्लटिङका लागि हुने कित्ताकाट मात्र रोकिएको हो। भू उपयोग ऐन 2076 र नियमावली 2079 अनुसार स्थानीय तहले आफ्नो क्षेत्रभित्रको जग्गालाई कृषि आवासीय व्यावसायिक औद्योगिक वन खानी तथा खनिज लगायत 10 प्रकारमा वर्गीकरण गर्नुपर्ने व्यवस्था छ। सरकारले यसअघि 3 पटकसम्म म्याथ थप गरे पनि धेरै स्थानीय तहले वर्गीकरण पूरा गर्न सकेका छैनन्। यससँगै जग्गा कित्ताकाट सम्बन्धी नयाँ मापदण्ड पनि आजदेखि लागू भएको छ। आवासीय जग्गाको न्यूनतम कित्ताकाट सीमा 130 वर्ग मिटरबाट घटाएर 80 वर्ग मिटर कायम गरिएको छ भने कृषि जमीनको कित्ताकाटमा थप कड़ाई गरिएको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको
3: मार्बलका सिपिपिसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका युपिपिसी प्रोडक्टहरू लेड फ्री, युभी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
2: सुरक्षा घर।
4: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाका चारवटा समितिको बैठक आज बस्दैछ। बिहान 11 बजे बस्ने अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन गर्न बनेको विधेयकमाथि प्रारम्भिक छलफल गर्ने कार्यसूची छ। छलफलमा अर्थमन्त्री डाक्टर सोनी मुवागले अर्थ र कानून मन्त्रालयका सचिव र नेपाल राष्ट्र बैंकको अधिकारीलाई बोलाइएको छ। बिहान 11 बजे नै अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दैछ। बैठकमा अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 विषय विज्ञसँग छलफल गर्ने कार्यसूची छ। आदिवासी जनजाति आयोग संस्कृति मन्त्रालयको सचिव युनेस्को नेपालका प्रतिनिधि र विज्ञहरूलाई छलफलका लागि आमन्त्रण गरिएको छ। कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक आज 2 चरणमा बस्दैछ। पहिलो चरणमा बिहान 9 बजे बस्ने बैठकमा कृषि वन तथा पर्यावरण मन्त्रालयको संक्षिप्त परिचय सहित वन तथा पर्यावरण क्षेत्रमा हालसम्म सम्पादित काम कार्यवाही, आर्थिक वर्ष 2082-83 प्रगति समीक्षा र आगामी कार्ययोजनाका सन्दर्भमा छलफल हुनेछ। दिउँसो 12 बजे बस्ने दोस्रो चरणको बैठकमा आर्थिक वर्ष 2082-83 रासायनिक मलको खरिद आयात वर्तमान मौजदात र स्थानीय तहसम्मको वितरण अवस्थाको समीक्षा तथा आगामी दिनको ढुवानी भण्डारण र मल आपूर्तिको तरिका एवं सोको कार्यतालिका सम्बन्धी मध्यकालीन र दीर्घकालीन रणनीतिबारे छलफल गर्ने कार्यसूची छ। बिहान 11 बजे बस्ने महिला तथा सामाजिक मामिला समितिमा भने राष्ट्रिय समावेशी आयोगको काम कार्यवाही तथा प्रगति सम्बन्धमा छलफल हुनेछ।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले लगातार 6 रात पनि इरान विरूद्ध हवाई आक्रमण जारी राखेको छ। अमेरिकी केन्द्रीय कमाण्ड सेन्टकमले यी आक्रमणको उद्देश्य इरानी सैन्य क्षमतालाई अझ कमजोर बनाउनु रहेको जनाएको छ। यस्तै सेन्टकमले हुर्मुज जलमार्गमा लगाइएको नाकाबन्दीका क्रममा एउटा जहाज नियन्त्रणमा लिएको पनि जानकारी दिएको छ। इरानको सरकारी संचार माध्यमका अनुसार अमेरिकाले हुर्मुज नजिकै रहेको क्रिस्मा टापुको आसपास बन्दरबास तथा आणविक विद्युत केन्द्र रहेको बुसेहरमा मिसाइल प्रहार गरेको छ। यस्तै हुर्मुजगान प्रान्तका 2 पुलमा आक्रमण भएको इरानी संचार माध्यमले जनाएका छन्। यस साताको शुरूतिर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए देशका पुल र विद्युत केन्द्रमा आक्रमण गर्ने चेतावनी दिनुभएको थियो। अप्रेलमा ट्रम्पले पुल र विद्युत केन्द्र सहित इरानको नागरिक पूर्वाधारमा बम आक्रमण गर्ने चेतावनी दिएपछि संयुक्त राष्ट्र संघका मानवाधिकार प्रमुख भोल्कर टुर्कले नागरिक र नागरिक पूर्वाधारलाई जानी जानी निशाना बनाउनु युद्ध अपराध भएको प्रतिक्रिया दिनुभएको थियो। युद्ध अन्त्य गर्ने प्रारम्भिक सहमतिमा नयाँ तनावका कारण थप दबाव परिरहेका बेला व्हाइट हाउसकी प्रेस सचिव क्यारोलिना लेविटले राष्ट्रपति डोनाल्ड ट्रम्प अझै पनि इरानसँग वार्ताका लागि खुल्ला रहेको बताउनु भएको छ।
1: अब खेल समाचार। दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भारत इंग्ल्याण्डसँग 4 विकेटले पराजित भएको छ। जो रूटको अभिजित 99 रनको इनिङ्सको मदतमा इंग्ल्याण्डले 3 खेलको सिरिजमा 1-1 बराबरी गरेको हो। सोफिया गार्डेन्समा भारतले दिएको 234 रनको लक्ष्य इंग्ल्याण्डले 44.1 ओभरमा 6 विकेट गुमाएर पूरा गर्यो। इंग्ल्याण्डका लागि विल ज्याकले 30, साम कुरनले 26 तथा गुस अटकिन्सनले 23 रन जोड़े। भारतका गुरनूर ब्रारले 2 विकेट लिए। त्यसअघि टस हारेर पहिला ब्याटिङमा आएको भारत 44 ओभरमा 233 रनमा समेटिएको थियो। भारतका लागि श्रेयस अय्यरले 66 तथा विराट कोहलीले 65 रन बनाएका थिए। अन्य ब्याटरले उल्लेखनीय रन जोड्न सकेनन्। इंग्ल्याण्डका जोफ्रा आर्चरले 3 विकेट लिए। आइतबार लर्ड्समा तेस्रो तथा अन्तिम ओडीआई सिरिजको निर्णायक खेल हुनेछ।
0: अब मौसम। गैरातीदेखि देशका विभिन्न क्षेत्रमा पानी परिरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसून सक्रिय रहेकाले काठमाडौँ उपत्यका सहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागका केही स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। गैराती परेको अविरल वर्षाले काठमाडौँ उपत्यकाका केही स्थान डुबानमा समेत परेका छन्। देशभर मनसून वायुको प्रभाव कायम रहँदा आज दिउँसो पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। केही प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। महाशाखाका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेस र कोशी प्रदेशका तराईका भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: नयाँ आर्थिक वर्ष शुरू, बजेट कार्यान्वयनमा आउँदै विद्यालय शुल्क तथा विद्युत महसुल बढ़ने, व्यक्तिगत आयकर घट्यो।
0: बितेका 3 महिनामा देशभर 3,500 विपदका घटना, 160 जनाको मृत्यु, पहिरो पञ्चायतसँगै नागढुङ्गा मुगलिन सड़क सञ्चालनमा।
1: देशका 405 स्थानीय तहमा आजदेखि जग्गाको कित्ताकाट रोकियो। भूमि वर्गीकरण सम्पन्न गरेका 348 तहमा मात्र कित्ताकाट सुविधा कायम।
0: लगातार 6 दिन इरानमा अमेरिकाको आक्रमण, आणविक केन्द्र पुल लगायत नागरिक पूर्वाधार निशानामा
1: र भारत विरूद्धको दोस्रो एक दिवसीय क्रिकेटमा इंग्ल्याण्ड 4 विकेटले विजयी।
0: आहासञ्चार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौ, नमस्कार।

0: FM 96.3 MHz
1: भाका भूल र दया क्षमा र ममता सन्तोष जान्दैन त्यो इन्द्रै बिन्ती गरून् झुकेर पथमा त्यो बिन्ती मान्दैन त्यो थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छान्दैन त्यो खाता जाति सबै दुष्ट नबुझे बिर्सेर हान्दैन त्यो हार्दिक श्रद्धाञ्जलि
2: रोल्पा जिल्ला परिवर्तन गाउँपालिका वडा नम्बर 2 राङ्सी साबिकको वडा नम्बर 4 मक्किम खोला बस्ने जयकला डाँगीको यही मिति 2083 साल असार 27 गते शनिबारका दिन 72 वर्षको उमेरमा भएको असामयिक निधनले हामी दुखी भएका छौ। यस मृतकको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान होस् भनी हार्दिक समवेदना व्यक्त गर्दछौ। स्वर्गीय श्रीमान शेरबहादुर डाँगी, जेठो छोरा चोनबहादुर डाँगी, कान्छो छोरा स्वर्गीय धनबहादुर डाँगी, जेठी छोरी स्वर्गीय आइती डाँगी, बुहारी संगीता डाँगी, छोरीहरू अमृता डाँगी खत्री, प्रतिभा पुन, कविता ओली, नातिहरू हेकमत डाँगी, किस्मत डाँगी र कृष्ण डाँगी, ससुरा हस्तो डाँगी, सासु मैसरी डाँगी, जेठाजु तर्फ चन्द्रबहादुर डाँगी,
3: भतिजा एक भाइ साल बहादुर डाँगी,
2: भतिजी स्वर्गीय छोरी भागीसरा डाँगी सहित पाँच बहिनी, नातिनी बुहारी सपना डाँगी, जेठानी दिदी खर्कमाली डाँगी, बुहारी गैरी डाँगी,
3: नाति मनेश डाँगी,
2: जीवन डाँगी, देवर लालबीर डाँगी, देवरानी श्यामकुमारी डाँगी, भतिजा आशिष डाँगी, भतिजी अस्मिता डाँगी, हिमशिला डाँगी, देविना डाँगी, नातिनी शेरिसा रोका, बुहारी लक्ष्मी रोका डाँगी, नाति नवराज डाँगी, भान्जा तर्फ विमोचन रोका, वीरेन्द्र कौर, जेठा नातिको माइती तर्फ सम्पूर्ण परिवारहरू 10 जना, माहिला नाति तर्फ सम्पूर्ण घर परिवार 5 जना, नातिनी बुहारीहरू, जेठी नातिनी सोफिया डाँगी, माहिली नातिनी बुहारी पवित्रा डाँगी, जम्मा 53 घर, पनाती तिनीहरू आरोही डाँगी, दिप्सन डाँगी, बहिनी ज्वाईहरू स्वर्गीय बहिनी झुला डाँगी, ज्वाई सीताराम डाँगी, भतिजा भतिजीहरू चार भाइ बहिना, कान्छी बहिनी हैकमाली डाँगी, ज्वाई झुप्ले डाँगी, भतिजा भतिजीहरू तीन भाइ बहिना, छोराको माइती तर्फ सन्धि भागीमान बुढा लगायत सम्पूर्ण परिवारहरू थबाङ 3 मिरुल पर्जा रोल्पा,
3: आमाजू तर्फ दाजु धनबहादुर खत्री, स्वर्गीय आमाजु खिरमाली खत्री, भान्जा 3 भाइ, भान्जी 3 बहिनी, कान्छी नन्द, नौमाली थापा, नन्दे भाइ चित्रबहादुर थापा, भान्जा 2 भाइ, भान्जी पुष्पा थापा 1 बहिनी, माइती तर्फ स्वर्गीय बुवा वीरबहादुर ओली, स्वर्गीय आमा हस्तु ओली, जेठा दाजु हिरा सिंह ओली, स्वर्गीय भाउजू डानु ओली, भदै 4 भाइ 3 बहिनी भदैनीहरू, कान्छा भाइ देव प्रसाद ओली, बुहारी भ्यूमाली ओली, कान्छा भदै 3 भाइ भदैनी 3 बहिनी, जेठी दिदी आइती डाँगी, भिनाजु भागीमान डाँगी, भतिजा भतिजीहरू 4 भाइ बहिना, ज्वाई तर्फ दुर्गा केसी, नाति दिपलक केसी, माइला ज्वाई प्रवीण पुन, नातिनी शान्ति पुन, टीका पुन, कान्छी छोरी तर्फ नाति शिशिर ओली लगायत सम्पूर्ण डाँगी परिवार परिवर्तन गाउँपालिका 2 राङ्सी मक्किम रोल्पा, साथै उहाँको 13 दिनको पुण्यतिथि यही मिति 2083 साल साउन 8 गतेका दिन हुने भएकोले सम्पूर्ण इष्टमित्र मलामी गोतारे छरछिमेक सम्पूर्णलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
4: त्यही डालोमा होला दाना, हालिदेऊ नानी।
5: खै योमा त दाना छैन, कहिलेदेखि भनिरहेको छु दाना छैन कहाँबाट ल्याउने हो भनेर, यो बुढाले सुन्ने काम नहुन्न भने
4: सबै
6: चल्ला लेखाने दाना पाइने रहेछ बुनु जाऊ दाना लिनु लाला।
7: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिड का सबै खाले उत्कृष्ट दाना सुपर मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9848 50571 र 9855 24171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, दिबाङ तुडिखेत रोल्पा।
8: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
9: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
8: दिशा गर्दा रगत आउने, टिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
9: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
8: बाथरोग, युरिक एसिड, हाड जोडी दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श।
9: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
8: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
9: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनसादी पसलसँग सटेको घरमा तुलसीपुर दाङ
8: र खोराहाईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराहाई दाङ।
9: सम्पर्क मोबाइल 9857121105,
8: 9479702,
9: 9805982605
8: र 9810939940।
6: मम्मी दाजु के हो, म त खाना खान नि सक्दिन।
5: होइन, यो छोरीले के भन्छे दाँत दुख्यो भनेर हैरान पारिसकि भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
10: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
5: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
10: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
5: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
10: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, आरसीटी गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिटर, सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
5: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 0825903050 र मोबाइल नम्बर 9858443122 र 9858443123।
10: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
11: मेरो लागि माइलका लागि त सुनसरी गाउँपालिका यो मस्त जरुरी सूचना। झुमो बेला खेम्रिजे गरम ओगोत्री जेऊ बेला सोनो फुरी कदास ओचुरी जेऊ आउ बेला क वन जङ्गल ल मे लागिने मस्त ज सम्भावना ताए आउ ये दिने प्राकृतिक सम्पदा र तक्षेप्त जस खेम्नादे वातावरण मिलेने लखेप्ता असर किएने रि उमूल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानादे भने जलवायु परिवर्तन ल असर सकिने सोनो नाखा नामे ल मे लागिने सज जिनी किनी लापरवाही सोनो चाउसो खेलगेमा दुख जिमुगे कोठैलाई मेलागिनाथे जन धनी मे खेप्ता छेती ताउदुगो खोकाई वन जङ्गल सर मेरो आरिमरी बानी एमएल
12: हटे चिज्राङ्जा र यामाने पोल घेन यहाँ चिज रे वन जङ्गल के भयो
11: पिकनिक वनभोज बाटो मे सचाङसु छिन्ने मे नै चाउसो सहिदेखि खेनाले वन जङ्गल ओसो छाम्ने तैके बानीको चुरो दिदी ओरेको नै कोबाजेङ्गे
12: नाङथाङ नाम्लो लिज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बने हुने ढाल्ने छ अनुगमन दिने व्यवस्था चाउसिए
11: गेछो छामेला खोलेर चाउसी खोलिए होइदिए चरिम गाई गेजो निकेलाई छु अब नजिरे बनाए घेङ्गेल गेजो निकेमा लागे औलेम नायोजेमा लिए
12: वन जङ्गल जुडिसियो घेङबारी ल बाली नाली चिउला चिउली झ्याक्रा र सताउँछु छिमी मे चाउसो सहिदेखि खेले यहाँ
11: वन जङ्गल मेला दुकेमा लिए मेला
12: ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर गिरिए
11: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा
13: यति त राम्रो जिपे ल्याएर पास भयो आइटी पढ्नको लागि सबैभन्दा राम्रो स्कुल कुन होला कहाँ पढ्न जाने होला
14: कहाँ जानु नि मैले पढेको स्कुलमा जाऊ न
13: कुन स्कुल हो र तपाईँले पढ्नु भएको यो कहाँ छ
14: मैले एसएई र प्लस टू पास गरेको एक मात्र विद्यालय राप्ती गाउँपालिका दुई लालमतियामा रहेको लुम्बिनी प्रदेशकै स्थापित विद्यालय हो नि सामुदायिक विद्यालय तर्फ एसएई मा दाङ प्रथम हुन सफल श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतियामा जाऊ न त्यहाँ राम्रो पढाइ हुन्छ विज्ञान मानविकी शिक्षा आईटी लगायतका विभिन्न विषयहरू पढाइ हुन्छ क्या
13: ए हो र अब म त्यही जान्छु आईटी पढ्नका लागि
14: वर्ष 2081 सालको एसएई परीक्षामा दाङ जिल्ला प्रथम हुन सफल लुम्बिनी प्रदेशको राजधानीमा अवस्थित यस प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतिया दाङ एसएई 2081 सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई एवं सफल भविष्यको कामना गर्दै 2082 सालका लागि कक्षा 11 विज्ञान व्यवस्थापन मानविकी शिक्षा शास्त्र एवं सिटिई भिटीबाट मान्यता प्राप्त 3 वर्षे डिप्लोमा इन आईटी का सीमित सिटहरूमा भर्ना खुलेको व्यवहार सबैमा जानकारी गराउँछौ
13: हाम्रा विशेषताहरू दक्ष योग्य शिक्षक प्रशिक्षकहरूको टिम भएको पूर्वाधार सम्पन्न विद्यालय गैर स्थानीय विद्यार्थीहरूका निम्ति अभिभावक संघको नियमित सम्पर्क र समन्वयको व्यवस्था विज्ञान र आईटी का कक्षाहरू बिहानी 17 सञ्चालन गरिने
14: दृष्टिविहीन विद्यार्थीहरूका लागि आवासीय छात्रावासको व्यवस्था हुनुका साथै ब्रेल लिपिको माध्यमबाट पठन पाठन गराइने
13: थप जानकारीका लागि सम्पर्क नम्बर प्रधान अध्यापक 98 5 78 42 0 11
14: प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय राप्ती गाउँपालिका 2 लालमतिया देउखरी दाङ
15: ए निकेश हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो। साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक विद्यालयको खाताहरू कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला तलाई थाहा छ भने भन् त।
16: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेशनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेशनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
15: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
16: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेशनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
15: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेशनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
16: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
15: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, शिल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक सुपद मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
16: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-44-238,
15: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9858-22-275, रेणुका रोका 9481-68-697।
16: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो लिएर सम्पर्क नम्बर 9858-22-275।
15: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नचलाओ, सिट क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाओ, सवारी भनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेकचाक गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी दिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डा खुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: यिनी बद्दा पनि कराइरहन्छन्। यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
1: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन। जे सुकै गर्नुहोस् तपाईँले।
0: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
1: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
0: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
1: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ। थप जानकारीका लागि 0825623667 र मोबाइल नम्बर 9848557569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चौक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908079 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौं, प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौं। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश।
2: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
3: होइन, यो बुढीले के गनगन गनगन गर्छे? अब यतिका सामान म कहाँ गरे ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
2: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यही बाटो गएर ल्याउनु न।
3: ल उसो भए म सामान लिन गइहाले।
2: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
4: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 9857830504।
2: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
4: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग घोराही 15 दाङ।
5: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
6: आफ्नो घर वरपर सधैँ सफा राखौं। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
7: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
6: जन्म, मृत्यु, विवाह, तथा बसाई सराई सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
5: जथाभावी मदिरा पिउने खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
6: तपाईँका सन्ततिहरू कतै मदिरा पान लागू औषध दुर्व्यसनीमा फँसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
7: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
6: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
5: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
6: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
7: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र पोखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, मार्डीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
6: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
5: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
6: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
7: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
6: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ, सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। नावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाडी आयो भने संकलित फोहोरलाई तुरन्तै गाडीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिउँ। रोल्पा नगरपालिकाको कार्यालय।

0: स्वास्थ्यकार्यलाई रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमुर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
1: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
0: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू PPE प्रयोग गरेर मात्र काम गरौं।
1: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
0: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याँकेर मात्र खाने गरौ।
1: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
2: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
3: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
2: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिकदेखि एडभान्स सम्मका कोर्सहरू।
3: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा।
2: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स।
3: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रासव शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू।
2: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट।
3: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम।
2: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
3: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ। सम्पर्क मोबाइल नम्बर 98490 2754 र 98479 93412।
2: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
4: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 10 बज्यो।
0: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली, तिलोतमा 5 मणिग्राम रूपन्देही।
5: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी किएर हाट जोड्ने, मांसपेशी वा बासको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624059 र 98645 78232।

बिहान 10 बजेको थाहा अपडेटमा धर्मराजको नमस्कार। नयाँ आर्थिक वर्ष 2083-84 आज शुरू भएको छ। यससँगै सरकारले ल्याएको बजेट नीति तथा कार्यक्रम र राष्ट्र ब्याङ्कले सार्वजनिक गरेको मौद्रिक नीति कार्यान्वयनमा आएको छ। आजबाट सरकारको आमदानी र खर्चको नयाँ खाता सञ्चालनमा आउनुका साथै संसदका दुवै सदनबाट पारित

0: 24 अर्ब 34 करोड़ रूपियाँको नयाँ बजेट पनि कार्यान्वयनमा आएको छ। यस पटकको बजेटमा अर्थमन्त्री डा सोनिम वाग्लेले चालुतर्फ 12 खर्ब 70 अर्ब 58 करोड़, पूँजीगत तर्फ 4 खर्ब 31 अर्ब 90 करोड़ र वित्तीय व्यवस्थातर्फ 4 खर्ब 22 अर्ब 64 करोड़ रूपियाँ विनियोजन गर्नुभएको छ। बजेटका नयाँ व्यवस्थाहरूमा व्यक्तिका लागि आयकर छूटको सीमा वार्षिक 10 लाख रूपियाँ पुर्याइएको छ भने कर्मचारीहरूको तलब 21% वृद्धि गरिएको छ। यस्तै डिजिटल भुक्तानी गर्दा भ्याटको 10% रकम तुरन्तै फिर्ताउने व्यवस्था, राइट शेयरिङमा स्थायी लेखा नम्बर प्यान अनिवार्य, निजी विद्यालय तथा स्वास्थ्य सेवाको सेवा शुल्कमा थप 3% क्षमता शुल्क लाग्ने जस्ता नयाँ व्यवस्था समावेश गरिएका छन्। यस्तै घरायसी विद्युत उपभोगमा 5% मूल्य अभिवृद्धि कर भ्याट लागू गर्ने निर्णय पनि कार्यान्वयनमा आएको छ। अब 50 युनिट भन्दा बढ़ी विद्युत खपत गर्ने परिवारले 5% भ्याट तिर्नुपर्नेछ। बागमती प्रदेशमा आजदेखि मन्त्रालयको संख्या 8 कायम गरिएको छ। सरकारले प्रदेशमा रहेको 14 मन्त्रालय घटाएर 8 कायम गरेको हो। सोही अनुसार मुख्यमन्त्री इन्द्रबहादुर बानियाले मन्त्रालय अनुसारको कार्य विभाजन गर्ने तयारी गर्नुभएको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले जानकारी दिनुभयो। प्रदेश सरकारको गत वैशाख 22 गते बसेको मन्त्री परिषद बैठकले प्रदेशमा कायम रहेको 14 मन्त्रालयलाई घटाएर 8 कायम गर्ने निर्णय गरेको थियो। नयाँ आर्थिक वर्षदेखि लागू हुने गरी प्रदेशको 6 मन्त्रालयहरूलाई मर्ज गर्ने निर्णय पनि सरकारले गरेको छ, जस अनुसार आजबाट बागमती प्रदेशमा मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय सहित आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी ऊर्जा सिंचाई मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, कृषि पशुपक्षी वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन श्रम तथा यातायात मन्त्रालय कायम रहने भएका छन्। गठबन्धन टुटेपछि सुदूरपश्चिम प्रदेश बजेट होलिडेमा पुगेको छ। आर्थिक वर्ष 2083-84 लागि हिजोसम्म बजेट पारित गरेर आजबाट लागू हुनुपर्नेमा राजनैतिक किचलोका कारण बजेट नै पारित हुन सकेन। अब आजदेखि प्रदेश सरकारसँग खर्च गर्ने कानूनी आधार समाप्त भएको छ। यसअघि पनि आर्थिक वर्ष 2081-82 बजेट समयमै पारित हुन नसक्दा प्रदेशले करिब 3 महिना बजेट शून्यताको अवस्था बेहोरेको थियो। बजेटमाथिको विवाद चर्कदै जाँदा मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार एमालेबाट सरकारमा रहेका एक राज्यमन्त्री सहित 4 मन्त्री बर्खास्त गर्नुभएको थियो। त्यस लगत्तै एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह नेतृत्वको सरकार अल्पमतमा परेको छ। नेकपाले समेत मुख्यमन्त्रीलाई समर्थन नगरेपछि शाह थप संकटमा पर्नुभएको छ। वहाँ संविधान अनुसार विश्वासको मत लिने वा केन्द्रको निर्देशन कुरिरहनु भएको छ। आज साउने संक्रान्ति पर्व घर घरमा परम्परागत रूपमा मनाइँदैछ। सौर मास अनुसार प्रत्येक वर्ष साउने गति मनाइने साउने संक्रान्तिलाई कर्कट संक्रान्ति पर्व पनि भनिन्छ। सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा छ। साउनदेखि सूर्य दक्षिणतर्फ गमन गर्ने भएकाले आजदेखि दक्षिणायन शुरू हुन्छ। माघ 1 गते शुरू हुने उत्तरायण र साउन 1 गते शुरू हुने दक्षिणायनलाई वैदिक सनातन परम्परामा विशेष महत्वका साथ मनाइन्छ। आजको दिन लुतो फाल्ने भन्ने परम्परा छ। अधिकांश नेपाली खेतीपातीमा संलग्न हुने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुने र त्यसक्रममा हिलोमैलोका कारण लाग्ने छाला सम्बन्धी रोगबाट बस्न लुतो फाल्ने परम्परा रहेको प्राध्यापक डाक्टर देवमणि भट्टराई बताउनुहुन्छ। साउन महिनालाई भगवान शिवको विशेष पूजा आराधना गर्ने महिनाको रूपमा पनि लिइन्छ। महिलाले हरियो चूरा तथा हरियो कपड़ा लगाएर प्रकृतिसँगको निकटता झल्काउने परम्परा पनि छ। साउन महिना देवादिदेव भगवान शिवको महिमा गाउने महिना भएकाले पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो पनि लाग्ने गरेको छ। र देशभरका 405 स्थानीय तहमा आजदेखि जग्गाको किता काट रोकिएको छ। भू उपयोग नियमावली अनुसार असार मसान्तसम्म भूमिको वर्गीकरण पूरा नगरेका 30 स्थानीय तहको किता काट स्वत बन्द गरिएको हो। नापी विभागका अनुसार देशभरमा हिजोसम्म 348 स्थानीय तहले मात्र भूमिको वर्गीकरण गरी विवरण पठाएका छन्। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयका प्रवक्ता गणेश प्रसाद भट्टका अनुसार किता काट बन्द भए पनि अंशभण्डा भने असर पर्ने छैन। जग्गा टुक्र्याएर बिक्री गर्ने वा व्यावसायिक प्लटिङका लागि हुने किता काट मात्र रोकिएको हो। यससँगै जग्गा किता काट सम्बन्धी नयाँ मापदण्ड पनि आजदेखि लागू भएको छ। आवासीय जग्गाको न्यूनतम किता काट सीमा 130 वर्ग मिटरबाट घटाएर 80 वर्ग मिटर कायम गरिएको छ भने कृषि जमीनको किता काटमा थप कडाई गरिएको छ। बिहान 10 बजेको थाहा अपडेट सकियो। धर्मराज बिदा हुन्छु। नमस्कार।
1: थाह संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com

0: facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar.
1: Coming up next.
2: कार्यक्रम सुशेली.
3: तारङ्गीको तारदेखि टुङ्नाको धुनसम्म, आकपारे र पालमदेखि देउडा र टप्पासम्म
4: कार्यक्रम सुशेली.
1: सुशेली
3: लोकगीत, लोक साहित्य र लोक संस्कृतिको संगम
1: कार्यक्रम सुशेली.
3: बिहान 10 बजेको समाचारपछि 11 बजेसम्म
1: कार्यक्रम सुशेली.
5: सुशेली
1: सुशेली
6: AIO.
7: Yes, AIO. All in one mart. The best place for shopping.
6: के छ र हो खास त्यहाँ?
7: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, ब्याङ्किङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया.
6: वाउ, कहाँ छ र यो?
7: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा.
8: All in one mart, helping make your life easier.
9: 21 शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी, करिब 1 दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक. लामो समयसम्म कडा औषधिको सेवनले पेट र मृगौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ. त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ. हाम्रा सेवाहरू हाड जोड्नेको दुखाइ, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ. सम्पर्क लेजर थेरापी क्लिनिक, लगनखेल ललितपुर, लगनखेल पोली क्लिनिक भवनमै. फोन नम्बर 01-5452-352, मोबाइल 98-510-600-69.
10: Texas International College announces registration open for plus two science, management, along with hotel management, humanities and law. Our features: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SEE grade evaluation and personal interview. For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu. Phone 01-4479-017-4490-670. Website texasintl.edu.np.

0: ढुकढुक होइन, ढुक्क हो, प्रभु महालक्ष्मीबाटै जीवन बिमा गरौँ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड। शर्त बुझेर मात्र क्रेडिट कार्ड प्रयोग गरौं। क्रेडिट कार्ड क वर्गका वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका ख र ग वर्गका वित्तीय संस्थाले जारी गर्ने विद्युतीय भुक्तानीको उपकरण हो। सामान्यतया क्रेडिट कार्ड प्रयोग गरी तोकिएको समय सीमाभित्र रकम भुक्तानी गर्दा कुनै ब्याज लाग्दैन, तर निर्धारित मितिभित्र भुक्तानी नगरेमा उच्च दरको ब्याज लाग्न सक्छ। त्यसैले क्रेडिट कार्डको प्रयोग गरी समयमै रकम भुक्तानी गर्ने बानी बसालौ। क्रेडिट कार्ड बारे जान्नै पर्ने विषय, खरिद सीमा र नगद सीमा, भुक्तानी गर्न पाउने अवधि, पेनाल ब्याज, वार्षिक नवीकरण शुल्क, कारोबार विवरण, माध्यम, दिन र अन्तराल, गुनासो गर्ने प्रक्रिया, अन्य शर्त र अवस्थाहरू। क्रेडिट कार्डको अनुशासित प्रयोगबाट सुविधा त पाइन्छ नै, तर यसलाई असावधानीपूर्वक प्रयोग गर्दा अधिक ऋणको जोखिम पनि निम्तिन सक्छ। सचेत प्रयोगकर्ता बनौ, क्रेडिट कार्ड सुरक्षित रूपमा चलाऊ। नेपाल राष्ट्र बैंक, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np। वित्तीय ग्राहक संरक्षण इकाईको सम्पर्क नम्बर 01-5719-605।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला। अनि घर सर बेच्नु छोडेर यतातिर कता नि? यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोकार्ट र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन।
1: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक ब्रेड बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर ट्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्।

0: 모든 사람은 밖에서 보는 스파운
1: भरपूर मनोरंजन सहित मात्र रु 979 मा डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महीना सम्म संपूर्ण चैनल हेर्ने पैकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

0: सारङ्गीको तारदेखि टुङ्नाको धुनसम्म हाकपारे र पालमदेखि देउरा र टप्पासम्म
1: लोकगीत लोक साहित्य र लोक संस्कृतिको संगम
0: कार्यक्रम सुसेली
2: सुसेली।

आकाशको कालो मैलो भैको खजुरलाई मरेपछि गंगाजीलाई बाँचे हजुरलाई. नमस्कार, यहाँलाई हार्दिक स्वागत छ कार्यक्रम सुसेलीमा. सुसेली लिएर आइपुगे म ओम भण्डारी. नेपाली लोकगीत, लोक साहित्य र लोक संस्कृतिको संगम सुसेली बिहान यही बेला कार्यक्रम प्रसारण हुन्छ. हामी रेडियो थाहा संचारको काठमाडौँ स्टुडियोबाट बोलिरहेका छौं. कार्यक्रम सुसेली काठमाडौँमा रेडियो थाहा संचारसँगै रूकुम पश्चिममा रेडियो सानो भेरी र आफ्नो एफएम रूकुम पूर्वमा रेडियो पूर्वी रूकुम, सल्यानमा रेडियो सारदा, त्यसै गरी सुर्खेतमा प्रदेश एफएम, अर्घाखाँचीमा रेडियो अर्घाखाँची र सन्धिखर्क, रूपन्देहीमा रेडियो तिलुत्तमा, उदयपुरमा बेलुका एफएम, सिन्धुलीमा रेडियो विजय किल्ला र मरिण, मोगुमा रेडियो मोगु सँगै सौर्योदय, रोल्पामा रेडियो जलजला र माडी आवाज, अनि बैतडीमा निंगला सैनी, बझाङमा रेडियो सेती थलरा र जनमुखीबाट सँगै प्रसारणमा छ. कार्यक्रममा तपाईँले थाहा संचारको नेटवर्कमा आबद्ध तपाईँको घर नजिकको रेडियो स्टेशनबाट अनलाइनमा थाहा संचार .com, थाहा खबर .com सुन्दै गर्नुभएको रेडियोको अनलाइन प्रसारण नेपाली पात्रो र हाम्रो पात्रमा गएर पनि सुन्न सुनाउन सक्नुहुन्छ. घर देश परदेश गाउँ शहर हतार फुर्सद जस्तो छ, जहाँ हुनुहुन्छ हामी त्यही आइपुगेका छौं. सुसेली बोकेर, सुसेली भनेपछि धेरै कुरो भन्नै पर्दैन, हामी लोकगीत सुनाउनै आउँछौ, लोकलयका गीत बोकेर आउँछौं अनि लौकिक कुरा गर्ने कोशिस गर्छौं. आज त साउने संक्रान्ति हो. साउने संक्रान्ति हामी नेपालीहरूको निम्ति विशेष चाड हो. नेपालमा मात्रै कहाँ हो र, भारतको आसाम, मेघालय, सिक्किम, दार्जीलिङ देखि देहरादूनसम्म, उता भूटानसम्म पनि. अनि नेपाली अहिले हामी रोजगारीका निम्ति कहाँ कहाँ पुगेका छौं, ती ठाउँमा पनि साउरे संक्रान्ति आफ्नो गच्छे अनुसार मिठा परिकार पकवानमा बनाएर आफै साथीभाइ आफ्ना नरनाता भेट गरेर चेली चम्पालाई घर बोलाएर खुवाएर एक किसिमको आदर सत्कार गरेर मनाउने गरिन्छ. अनि आजै लुतो फाल्ने दिन पनि हो. साँझ चाहिने घरमा कतिले खाइपी गरिसकेपछि, खानपान सकेपछि, कतिले त्योभन्दा पहिले विशेष जड़ीबुटी प्राकृतिक स्रोत साधन जम्मा गरेर विशेष विधिपूर्वक लुतो फाल्ने चलन छ. लुतो भन्दा एउटा शब्द आयो, तर हामीसँग भएको मनको विकार, शरीरको रोग अथवा वातावरणमा भएको प्रदूषण सबै कुरा त्यो लुतोसँगै लुतो फाल्ने आगो त्यो चाहिने विभिन्न चाहिने हाम्रा सर सामग्रीसँगै जसरी एउटा विधिपूर्वक गरिन्छ त्योसँगै हटिजाओस् भनेर आयु आरोग्यताको कामना गरिन्छ. त्यसकारण हामी संसारका अरू जम्मैका संस्कृति जान्ने भएछौं. हाम्रो आफ्नो संस्कृति त्यसो हुँदा नबिर्सियोस्, यसलाई हामीले अपनाइरहौं भन्दै यो साउने संक्रान्तिको अवसरमा यहाँहरू सबैलाई शुभकामना छ. जस्तो जे छ त्यही खाएर साउने संक्रान्ति मनाऊ, जहाँ छौ त्यही त्यही पनि आफन्त भेटेझै भएर अनुभूति गरौं. झमझम झरी परिरहेको छ, खोला नदी खहरेहरूमा पानीको बहाव बढ़िरहेको छ र त हामी यात्रा गर्दा सावधानीपूर्वक यात्रा गरौं. बाढ़ी पैराका चाहिने कतिपय ठाउँमा प्राकृतिक विपत्तिका घटना समाचारहरू पनि छन्. त्यसकारण सजग रहौं भन्दै आजको सुसेली फोन इनको पालो हो. तपाईँ पनि टेलिफोन गरी सहभागी हुन सक्नुहुन्छ. 01-5377-279 काठमाडौँका मेरा समादरणीय मित्रहरूले र 01-5378-803 आदरणीय मेरा साथीहरू काठमाडौँ उपत्यका बाहिर हुनुहुन्छ. तपाईँहरूले 01-5378-803 टेलिफोन लगाउनु होला. म चाहिँ झरीमा भिजी अनेक पाखण्ड गरेर तपाईँहरूलाई नै भेट्न आएको छु. तपाईँ आउनु भएन भने त मेरो यो आगमन खल्लो हुन्छ, मलाई ज्यादै नियासो लाग्छ. तपाईँ आइदिनु होला, आज झमझम झरीका कुरा गरौंला. अरू सही समाचार सुन्नु छ, सुनाउनु छ. र अर्को एउटा मैले प्रसंग जोडे, आज साउने गते हाम्रा निम्ति विशेष दिन हो. जनकवि केशरीको जन्म जयन्ती. जनकवि केशरी धर्मराज थापाले पोखराको बाटुले चौरमा जन्मे पनि सिंगो गण्डकी घुमेर गण्डकीका लुक सुस्केराहरू भनेर चाहिने प्रकाशितै गराउनु भयो. त्यसो त लोक संस्कृतिको घेरोमा लमजुङ भनेर उहाँको पुस्तकका कृति प्रकाशित छ भने त्योभन्दा बढ़ी चाहिँ हामीले उहाँका स्वरबाट नेपाली लोक मौलिक गीतहरू सुन्न पाएका छौं. पोखरादेखि काठमाडौँ सिंगो चाहिने यो गण्डकी क्षेत्रदेखि भारतको आसाम, भाग्सु, मेघालय, देहरादून आदि इत्यादि ठाउँमा गएर पनि त्यहाँ दुःख गरी बस्ने नेपालीका गोठ कटेर पुगेर हार्मोनियम बजाएर
गीत संकलन गरी लिएर आउनु भएको थियो. उहाँको एउटा गीत त यस्तो थियो कि जति बेला डाक्टर केआई सिंहले चाहिने जेलखाना तोडेर चिनतिर भागे भनिन्छ, चिनतिर गए भनिन्छ, ती वीर केआई सिंह जसका बारेमा आज पनि चर्चा हुनुपर्दछ, हेबी र केआई सिंह कहाँ गयो जेलखाना तोडेर भनेर गीत गाउनु भएको, त्यति नै बहानामा सम्भवत गीत गाएर गाएकै बापतमा तत्कालीन सरकारले केही समय भए पनि उहाँलाई हिरासतमा लियो, दण्ड जरिवाना तिरायो. त्यस किसिमले ऐतिहासिक र प्राकृतिक सँगै लोक संस्कृतिका अनमोल गीतका त्यस्ता पुष्प रत्न जनकवि केशरी धर्मराज थापाको जन्म जयन्तीको दिनमा उहाँलाई हार्दिक शब्द श्रद्धा व्यक्त गर्दै जन्म जन्मान्तर हामी उहाँको स्वरबाट उहाँका गीतबाट ऋणिरहनेछौ भन्दै आज विशेषतः जनकवि केशरीलाई सम्झना राख्दै उहाँसँग भेटेका कयौं पलहरू यो प्रस्तुतालाई जीवित छ र कुनै दिन त्यो कुरा यहाँलाई भनौला पोखला पोखरा बाटीले चोरमा बारी जोतेर तोरिसर्दा लेडको लागेकोदेखि भाग्सुका गोठहरूमा गएर त्यहाँका चाहिने गाई भैँसी दोएर खिर पकाएर नेपालीसँग दुःख सुख साटेका सँगसँगै रोएका विवरणहरू पनि उहाँले सुनाउनु भएको थियो. त्यस्ता समादरणीय व्यक्तित्व धर्मराज थापाप्रति शब्द श्रद्धा र विशेष सम्झना राख्दै सधैँ सधैँ हामीले उहाँलाई यसरी सम्झिन पाऊ, उहाँका गीतहरू अजम्बरी छन्, ती गीत सुनौ भन्दै आजको कार्यक्रमको शुरूमै हामी उहाँको स्वर सुनाउँछौ. जुन गीत तपाईँलाई थाहै छ, हामी सबैले त्यो गीत गाएका छौं, सुनेका छौं, जसले हरिया हरिया हामीले हाम्रा पहाड़हरू, ती चौरहरू, बोकी पाटनहरू, खर्क र भेडीगोठहरू सम्झिन्छौं र ती हाम्रा खोरिया किपटमा सही सही ती हलो जोतेका गोरु नारेका सम्झनाहरू ताजो हुने गर्दछ र खेतमा रोपाई गरेका हेलियाएका बाउसी गरेका कुराहरू आँखे अगाडि आउँछन्. हह तारे हह माले हरियो डाँडामाथि हलो जोत्ने साथी जनकवि केशरी धर्मराज थापाको यो स्वर सुनाउँछौ. आज उहाँको जन्मदिन, जन्म जयन्ती, जन्मदिनको अवसरमा कार्यक्रमको शुभारम्भ गीत

हो र चाम्रो माटो माथि बाल्दै मनको बाती डल्ला फर्काई फर्काई ढाड मर्काई मर्काई।

What? अनौ हलो समय बाँझो खान्छ कमाई हिउँदो वर्षा भरि जोत्छ यसै गरी

तत्तरे हो यतिका दिन गयो बसेर के भयो काम गर्ने दिन सबै भाइ हिँड हो रा

0: हो माले हो तारे हो जनकवि केशरी धरुराज थापाको स्वर सुनायो। आज उहाँको जन्म जयन्ती 1981 साल साउन 1 गते उहाँको पोखरा कास्की जिल्लाको पोखरा बाटुले चौरमा जन्म भएको थियो भने 2071 साल असोज 28 गते उहाँको भौतिक चोला देहावस्थान भएको थियो। झण्डै 3 दर्जन जति उहाँका पुस्तकहरू प्रकाशित छन् जुन नेपाली लोक साहित्य संस्कृतिसँगै सम्बन्धित छन्। चितौन दर्पणदेखि लिएर रत्नजुनेली त्यो सँगै यो लोक साहित्यको घेरामा लमजुङ गोसाई कुण्डको चाहिने यात्रा मेरो नेपाल भ्रमणदेखि कयौं पुस्तकहरू छन् भने त्यति नै दर्जनौ गीतहरू उहाँका रेकर्डमा पनि छन्। कति हामीसँग छन् कति छैनन् उनी सुप्रसिद्ध नेपाली लोक साहित्यका अब्बल व्यक्तित्व जनकवि केशरी धरुराज थापालाई सम्झिँदै उहाँलाई चाहिँ जन्म जयन्तीको यो दिनमा विशेष सम्झना राख्दै आजको सुशैली फोन इनमा तपाईँका विचार तपाईँका सहभागिता हामी पर्खेर बसेका छौं। कार्यक्रमको पहिलो साथी को आउनुभयो? धेरै पो कुराए। हेलो
1: हजुर नमस्कार।
0: नमस्कार हजुर,
1: आराम हुनुहुन्छ?
0: एकदम, मलाई सन्चै छ, तपाईँलाई कस्तो छ?
1: अहिले त पनि अब सन्चै छ होइन, अब कुरा छोकी छेत्री बाँकेदेखि एकदमै राम्रो चाहिने गीत सुनाउनु भयो, धन्यवाद। अब धन्यै धन्यै 91 वर्ष होइन त हाम्रो धर्मराज
0: हजुर
1: भनेपछि
0: हजुर 1981 उहाँको जन्म भएको थियो। उहाँ चाहिँ 71 सालमा उहाँको भौतिक चोला अवस्थान भयो, झन्डै झन्डै 91 भनौ न
1: 91 कति राम्रो, एकदम धेरै राम्रो गीत आउँछन् आज मात्र बजेको किन गाउँघर दुनियाँ चिनी गाउन होइन। अब आज पनि त मादल पनि बस्न छोडे, अब बिस्तारै अब छैन, अब मादल भयो यस्तो गोरु जोत्ने अनौ हलो, अब भोलिका दिनमा त यस्तो थियो अरे होइन, यस्तो अरे गोरुले यस्तो जोत्थ्यो अरे होइन, यो हलो यस्तो हुन्थ्यो अरे होइन,
0: खै
1: त मैले एउटा किताबमा पढेको थिएँ हाम्रो कोले भनेको छैन भन्ने दिन पनि आउँछ जस्तो लाग्थ्यो कि मलाई,
0: नआउला कि भने शङ्का लाग्नु थाल्यो, तर नआउला भनौँ
1: किनभने हलो भन्ने कुरो थियो जोत्न छोडे, अब औजारहरू आए होइन, गोरु पाल्न छोड्न थाले, मादलहरू बजाउन थाले होइन, यस्तै यस्तै कुराले गर्दा पछाडिका पिँढीले चाहिने के हो भन्ने थाहै नहोला भन्ने त्यही भएर
0: सम्झिनुभयो। अब उहाँका गीत सम्झिनुभयो, उहाँका गीत त म त त्यस्तो होइन नि, पिरथीले जोगी बनायोदेखि लिएर होइन साइलीमै चौरी गाई झर्योमै मधु बनाइमा कति छन्, अब यो कुरा गर्यो भने उहाँकै कुरा गर्दा दिनभरि लाग्छ। अब एउटा गीत धेरै पछि आउनुभयो, एउटा गीत सुनौ हजुरको।
1: हुन्छ, म अब एउटा विभिन्न किसिमको अब होइन वाद्य वादन धेरै मन पराउनु भएर अब सुन्ने हार्मोनियम हिसाबमा कोसिस गर्छु
0: ल। हस् हजुर,
1: हस् हस्।

Oh, my God.

Thank you.

0: धेरै धेरै धन्यवाद हजुरलाई। इन्द्र बुढाथोकी छेत्री बाँकेको कोहलपुरबाट फोन गरिकन हार्मोनियम बजाउँदै मिठो सुरिलो स्वर सुनाउनु भयो। उहाँपछि सुशेलिना मेरा अर्का आदरणीय कहाँबाट हेलो
1: हेलो नमस्कार नमस्कार दुई हात जोडी दशमलाको नमस्कार संगीतको अभिवादन नमस्कार ओम सर साथमा हाम्रो टेक्निसियन सरलाई पनि नमस्कार
0: नमस्कार हार्दिक स्वागत गर्दछौ दीपिका थापालाई काठमाडौँको कुलेश्वर सहरदेखि हुनुहुन्छ आरामै हो
1: म एकदम आराम छु हजुरहरू सबैलाई आरामको कामना गर्न चाहन्छु र सधैँ आराम रहनुहोला स्वस्थ रहनुहोला भन्न चाहे मैले
0: अब झमझम पानी
1: जाना हुनैपर्छ एकदमै
0: अब मनसुन सक्रिय छ मिठो पानी परेको छ होइन सुन्दर देखिएको छ बाढीले कतै बितण्डा नमचाओस् हामी होसियार रहौं तर पानी चाहिएको पनि थियो छ अब यो झरी परिरहेको साउनको एक गते साउने संक्रान्ति रहेछ अब साउने संक्रान्ति त मनाउनुहुन्छ नि
1: एकदम किन नमनाउनु सर हजुरहरू दुवैजनालाई एकदमै निमन्त्रणा छ कुलेश्वर फेरि आउनु होला संक्रान्ति मनाउँला होइन संक्रान्तिको धेरै महत्व छ भरे लुटो फाल्ने के फाल्ने भन्छ तर काठमाडौँमा त फोहोरै फाल्ने ठाउँ छैन त्यस्तो कहाँ फाल्नु होइन सर
0: गाउँघरमा त सँगै जाँतो पिँधेर ढिकी कुटेर नाङ्लो ठटाएर अनि त्यो काग भलाएका चाहिने कुरिलोहरू डढाएर होइन विशेष तरिका पूर्वक थुपुएत संख्या छ त्यो राखोको पनि संख्या छ त्यसको पनि समय छ होइन
1: औल्टो
0: पनि समय छ
1: है पल्ला गाउँले हाम्रो यो गाउँको सबै लुटो लिएर जाऊ है भन्ने उताबाट यता लिएर जाऊ भन्ने एउटा छुट्टै खालको साथ परेको
0: त्यो त दिदीकाजी समाज शुद्धिकरण गर्ने मन शुद्धिकरण गर्ने हाम्रो घर सफा गर्ने हाम्रा कलमस हटाउने कति वैज्ञानिक विधि रहेछ त्यसकारण त्यस्तो संस्कृतिलाई अपनाऊ हामी दुनियाँका संस्कृति पढ्ने भयौं आफ्नो संस्कृतिको गुह्य कुरा थाहा पाएनौं र त यसलाई हामीले निमछरो बनाउँदै आयातित संस्कृतिलाई चाहिँ नि मलजल गर्दै गयौं यो हाम्रा निम्ति अभिशाप छ आफ्नो संस्कृति वरदान छ त्यो वरदान तुल्य संस्कृति अपनाऊ साउने संक्रान्तिको फेरि सबैलाई शुभकामना अब तपाईँ आएपछि त
1: भनिन्छ नि हामीले आफ्नो वेशभूषा भुल्यौं हाम्रो रहनसहन भुल्यौं होइन हामीलाई विदेशी वेशभूषा नै बढी मनपर्छ तर पनि हामी म भन्छु कहिलेकाहीँ हाम्रो रहनसहन हाम्रो वेशभूषालाई लगाउने गरौं साडी चोलो दौरा सुरुवाल शिरमा ढाका टोपी होइन मादल जस्तो हाम्रो अघि भर्खर आउनुभयो यता कहाँबाट के भन्नुहुन्थ्यो नाम उहाँको
0: इन्द्र बुढाथोकीले कोहलपुर
1: बुढाथोकी सरले कोहलपुरदेखि आउनुभयो सुन्दर परियार दाई सनै आउनुहुन्छ बालकुमार दाई माधव मादल र बाँसुरी लिएर आउनुहुन्छ श्री राम दाल दाई पनि हार्मोनियम लिएर आउनुहुन्छ हेर्नु हाम्रा कला संस्कृति भरिएका कति धेरै मनहरू छन् तर मलाई केही मसँग चाहिँ केही छैन सबै मेरा आदरणीय दाईहरू हुनुहुन्छ उहाँहरू सबै मेरा
0: नै तपाईँको हृदय पूर्ण छ र त यसरी भेट हुन पाएको छ अब यहाँले संस्कृति सम्झाउनु भयो आफ्नो संस्कृति बिर्सिनु भनेको हिजो त्यो सानो चाहिँ चराको बच्चा चाहिँ जन्माएर हुर्काउने आफ्नो देह चाहिँ नि पान गराएर चाहिँ नि हुर्काउने बढाउने प्राण दिने आमालाई बिर्सिए जस्तै ताते ताते गर्दै डोर्याएर तपाईँलाई हिँडाउने बालाई बिर्से जस्तै हो बामा बिर्स्यौं भने त्यो दिन जान्नुहोस् तपाईँ हामी छैनौं अब सक्यौं त्यसकारण हाम्रो संस्कृति पनि मेरा आदरणीय बामा जस्तै हो यसलाई अप्नाइरहौं भन्दै सबैलाई सम्झिँदै अब तपाईँ आउनु भएपछि तपाईँको गीतै सुन्न चाहिँ सबभन्दा बढी रहर लाग्छ त्यो भोग छ मलाई यहाँहरूलाई पनि सुनाउनुहोस् एक गीत
1: हुन्छ म अलि पुरानो भाका सुनाउन चाहे मन्त्री कौशलले गाउनु भएको निकै चलेको भाका त्यो बेला म यही भाका रेसुङ्गा होइन मन्त्री कौशलले रेसुङ्गै हो
0: हुन्छ
1: म यही सुन बर्खा लाग्यो अर्कै आएछ

0: हस् धेरै धेरै धन्यवाद दिपिकाजी.
1: नमस्कार.
0: दिपिका थापा कुलेश्वरबाट मन्त्री कौशल र विष्णुमाझीले नै सायद होला कि गाउनु भएको गीत सुनाउनु भयो. भुल गरेछौ परदेश पसेर सुन्ने भए बोलाउँथे मायालाई रेसुङ्गाको शिरमा बसेर. रेसुङ्गा चाहिँ त्यहाँ त अल्को ठाउँ हो, त्यो आन्तरिक पर्यटकीय स्थल पनि बन्दैछ. त्यहाँबाट हेरेपछि संसार देखिन्छ. सायद त्यति अल्को ठाउँमा गएपछि परदेश गएको आफन्त पनि भेटिन्छ देखिन्छ कि भन्ने अनुभूति मनमा आउँदा नै यो गीत बनेको थियो होला. यसै गरी समग्र परदेशीहरूलाई सम्झिँदै हाम्रा आदरणीय घरदेशमा हुने सबैप्रति सम्मान भाव राख्दै मेरा अर्का साथीलाई स्वागत गर्छु. हेलो
2: जदो मण्डन देवपुर काभ्रेबाट खेलप्रसाद तिमल सिन्हा शुक्रबार सुशीलीको दैलोमा आइपुगे. म खेलप्रसाद,
0: नमस्कार, सुस्वागतम खेलप्रसादज्यूलाई. आरामै खेलप्रसादज्यू?
2: ठिकै छ.
0: खानपिन भइसक्यो?
2: भात खानुभयो? भात
0: भात खानुभयो? मैले त खाएँ. मैले त खाएँ.
2: भात पाक्दैछ मेरो.
0: ए पाक्दैछ. तिउन के छ कुनी?
2: तिउन तरकारी त फर्सीको मुन्टा. आज भोलि के हुने हो र?
0: त्यो भन्न के चाहियो त नि?
2: फर्सीको मुन्टा, आलु मिसाउने, प्याज हाल्ने, अलिकति गोलभेडाको अचार.
0: अझ ठेकामा दही जमाएर पारेको, मही पारेपछि निस्किएको त्यो खारेको एक चम्चा घिउ हालिदियो भने त त्यसपछि संसारमा त्यो भन्दा मिठो के होला? खेल प्रसादजी,
2: कोलेस्ट्रोल छ सर, घिउ नखानु भन्दा सिलो नखानु.
0: खानेहरूका निम्ति बनाएर राखिदिनु होला.
2: खानेहरूको निमित्त त छँदैछ.
0: अरू अरू हालखबर ठिक छ? पानी परेको छ कि छैन अहिले?
2: पानी परेको छैन सर, उही शीतलहर जस्तो मात्रै चलेको छ.
0: कहीँ पानी बेसरी पर्यो, कहीँ पानी नै परेन. अब ठ्याक्कै साउने गति भयो, झमझम पानी पर्यो. असारको रात बारीबाट बज्न थाले मकैका पात. मास्टर मित्र सेनको गीत थियो कि क्या हो? असार गएको साउन लाग्यो, साउने सनातिको शुभकामना भन्दै अब यहाँले सुनाउने कुरा हुन् कि गीत हुन्? जे सुनायो नि गजब सुनाउनुहुन्छ, सुनाउनुहोस्
2: ल. अब यहाँ सबै दाजुभाइ दिदीबहिनीहरूलाई चाहिँ साउने सनातिको हार्दिक मंगलमय शुभकामना. यो पनि एउटा नेपालीको चाहिँ विशेष एउटा चाहिँ चाड हो. साउने संक्रान्तिले चाहिँ चाडबाड बोलाउँछ अरे भन्छन्.
0: हजुर, अब सुरु भइगयो नि. अब तीज आउँछ, जनै पूर्णिमा आउँछ, त्यो चाहिँ नाग पञ्चमी आउँछ, हाम्रो गाई जात्रा आउँछ, अनि त दनादनी मुख्य चाड दसैँ तिहार आइहाल्यो.
2: चाडबाड बोलाउने चाड हो यो साउने संक्रान्ति चाहिँ भन्छन्. अब चाहिँ लुतो फाल्ने दिन पनि छ भन्छन्.
0: लुतो फाल्ने फाल्दै गर्नु भएको छ कि कटाइयो त्यो?
2: अब अलिक यो मलाई चाहिँ कस्तो लाग्छ भने शरीरको लुतो त चाहिँ औषधि उपचारले गइजान्छ, तर अर्को लुतो चाहिँ फाल्नु पर्यो के?
0: मनको लुतो फाल्नु पर्यो.
2: मनको लुतो चाहिँ फाल्नु पर्यो होइन?
0: त्यो भरे बेलुका त्यो आगोसँगै हामीले मनको लुतो खरानी बनाएर फालौँ, त्यसपछि कहिले नआओस्. यो राजनीतिक लुतो पनि जाओस्, देशका कैयौं लुतोहरू हटोस् होइन? व्यतिथि, बेसंस्कार, गरिबी जम्मै लुतो छ. रिस उठ्ने त्यो लुतो त्यो पनि जाओस्. सबै
2: लुटो नै हो, त्यो महालुटो हो.
0: महालुटो हो. जति कन्याए उति चिलाइरहन्छ, घाउ बल्झिरहन्छ. अब कहिले घाउ नलागोस्.
2: अनि यो पानी नपरेको चाहिँ उसमा अब मैले एउटा के भन्न चाहेँ भने असारभरि पानी परेन. अब एउटा सानो गीत छ, त्यहाँ सबै त आउँदैन
0: जति आउँछ.
2: साउनको झरी बनी तिमी आउन मेरो मनको देरीमा जुन छाउन. साउनको झरी बनी तिमी आउन मेरो मनको देरीमा जुन छाउन. अब यो साउनको झरी बनेर आएपछि अब यो अन्नपात चाहिँ उत्पादन हुन्छ, हरेक हुन्छ. अनि चाहिँ मनको अँधेरी चाहिँ खान लाउन पाएपछि चाहिँ मनको अँधेरी चाहिँ जान्छ.
0: स्वर सम्राटको गीतले कति धेरै भन्यो हेर्नुहोस् त.
2: अनि त्यो हो. अनि अर्को एउटा चाहिँ आज धर्मराज थापाको चाहिँ शुभ जन्म सब जयन्तीको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना. आज मादल बजेको किन गाउँ घर दुनिया बिउ झाउन, आज मादल बजेको किन गाउँ घर दुनिया ब्याउन आज यो राजनीतिक सामाजिक संस्कृति यो बिर्सेर सबै कुरा चाहिँ निराएका मान्छेहरूलाई चाहिँ यो मादल बजाएर चाहिँ नि धर्मराज थापाले चाहिँ नि ब्याउन खोज्नु भएको छ।
0: धेरै धेरै धेरै धन्यवाद खिलप्रसादजीलाई। खेलप्रसाद तिमसिन काभ्रे जिल्लाको मण्डन देवपुरबाट हुनुहुन्थ्यो। हामी सुशैली फोनमा पो छौं 01-5367-279 काठमाडौँबाट र 53-68-803 काठमाडौँ बाहिर हुँदा यहाँले टेलिफोन लगाउनुहोला। तपाईँ आउनुहुन्छ भनेर अघिदेखि आँखा बिछाइरहेका छौं। हेलो
3: सर, दर्शन हजुर।
0: दर्शन नमस्कार। धनराम परिया भूषाल बालाज हाइट काठमाडौँ बोहराटा।
3: सर हजुर, सर्वप्रथम हजुर तथा सम्पूर्ण नेपाली दाजुभाइहरूलाई यो साउने संक्रान्तिको धेरै धेरै शुभकामना। यो वर्षामा लागिरहेको बिहा यताउति अब के भने सफा ग्रह सबै हटिन जाओस्, यो साउने संक्रान्तिको मिठो मसिनो खाएर अनि चिसो चिसो सबै हटेर एकदम राम्रो सबै सन्तुष्ट भएको सबै खुसी भएको कतै पनि हिँडे पहाडी पहिरो अब के भने जनधन क्षति भएको सुन्न नपरोस्
0: त्यति भइदिएको आइडिया हुन्थ्यो। अनि साउने संक्रान्तिमा तपाईँलाई कसैले बोलाउनु भयो कि बोलाउनु भएन? तपाईँले कसैलाई बोलाउनु भयो कि बोलाउनु भएन?
3: बोलाउनु त बोलाएको थिएँ सर, म गइनँ कतै।
0: अनि आफूले बोलाउनु भएन?
3: आफैले बोलाइन।
0: लौ जा, बेला गइसक्यो, अब हामीलाई बोलाउनु, हामीलाई बोलाउनु। ल गजब, ल हार्दिक धन्यवाद। हामी आइजान्छौँ भलिभाती असारे के यो झरीका कुरा गर्नुपर्छ अनि मिठो मसिनो खानुपर्छ, त्यो चाहिँ दिलको कुरा भइहाल्यो है त। अनि आज कुन गीत छ?
3: खालको पाता टपरी गाँसेको लगे जोगर कान्छी कलाई हो साँचेको गाईले खरु माथिले खायो देउ मुसुमा कान्छी तिमी तिमी छेउ यो मुसुमा कान्छी तिमी तिमी छौ यतातै तिमी तिमी छौ रोगियो मन सुन्दो चाहिँ साह्रो भयो ए भन्नु कान्छी मन खानै गाह्रो भयो रोगियो मन सुन्दो चाहिँ साह्रो भयो खै ए भन्नु कान्छी मन खानै गाह्रो भयो गाईले खरु माटीले खायो रे यो मुटुमा कान्छी तिमीले तिमी छौ यो मुटुमा कान्छी तिमीले तिमी छौ यतातै तिमीले तिमी छौ ए तिम्रो हाम्रो नतालु उमेर फेरि भैँसर कान्छी आउँदैन घुमेर तिम्रो हाम्रो नसालु उमेर फेरि भैँसर कान्छी आउँदैन घुमेर गाईले खरु माथिले खायो गे यो मुटुमा कान्छी तिमीले तिमी छौ यो मुटुमा कान्छी तिमीले तिमी छौ यतातै तिमीले तिमी छौ
0: धेरै धेरै धन्यवाद हजुरलाई।
3: सबैको शुभ होस्, सबैको भलो होस् भन्दै छुटिए सर, दर्शन
0: नमस्कार। फेरि भेटौँला। धनराम भूषाल बालाजु हाइटबाट हुनुहुन्थ्यो। कार्यक्रम सुशैलीमा छौ। मेरो अर्का साथी हुनुहुन्छ कोही? हेलो हजुर नमस्कार।
4: नमस्कार सर। नमस्कार।
0: ओहो, कति पछि तर सम्झिरहनु भएको छ, खुसी लाग्यो भगवतीजी। सम्झि छ नि तपाईँ?
4: हजुर, सँगै हुन्छु बिहानकोमा चाहिँ, बेलुकाकोमा चाहिँ अहिले अलिक छिटै भएर होला, अलिक भ्याएको छुइनँ।
0: कहिले कहिले चाहिँ यो मन पापी हुने कि कही भनी बिजाए कि गल्ती पो भइगयो कि केही चाहिँ तलबितल पर्यो कि के पो भयो भन्ने मनमा त्यो औडा लाग्दो रहेछ नि। रिसानी माफ होस्, केही भए नभए त अब हामी सबै सँगै छौ, यसो गरी हाम्रो भेटहरूलाई चाहिँ सुगम बनाउनु छ। अनि आज के लिएर आउनुभयो हजुरले?
4: कतै राम्रो हुँदैन हात भार नेपाल गीत फेरि गाउँछ है।

0: हस् धेरै धेरै धन्यवाद यो गीत मार्फत सन्देश दिनुभयो भगवती बुढाथोकीले बानेश्वर काठमाडौँबाट. कार्यक्रम सुशैलीमा छौ, अब क्यारम र गीत बजाउ कि साथीसँग कुरा गरौं, जे अगाडि हुन्छ त्यही गरौंला. साथी आउनुभयो, हेलो
1: नमस्ते एवं शुभ बिहानी एवं
0: नमस्कार सुस्वागतम. यहाँलाई पनि उसै गरी शुभकामना छ, साउने संक्रान्तिको चाहिँ सम्झना छ. अनि श्रीराम दाहालज्यू आरामै के भइगयो? टेलिफोनमा काटिँदै आउँदै गरेका छ. भन्नुहोस् त, टेलिफोनमा उस्तो पुरा कुरा आइगएन. आरामै हुनुहुन्छ? हेलो,
1: हजुर हजुर हजुर आएन
0: है? बल्ल आयो, बल्ल आयो. फेरि गएको श्रीराम दाहाल हुन्थ्यो. अब चाहिँ हामी एउटा गीत बजाउँछौँ. असार त गयो, साउन लाग्यो, तर खेतहरूमा रोपाईको मात्रा हेर्दा असारको मध्य छ जस्तो भएको छ. ढिलो पानी परेले रोपाई ढिलो छ. अब हामी एकछिन खेत रोप्न जान्छौँ, जहाँ हामी हली छौँ, बाउसे हुनुहुन्छ, बिउ काट्ने बियाडेहरू, रोपारहरू, अनि बेठीमा बाजा बजाउने, बाजा गाजा बजाउनेहरू, त्यसै गरी घरमा दोपहरे खाजा पाकिरहेको छ, झमझम झरी परेको छ, घुम छत्री ओढेर हामी काममा व्यस्त छौ, अनि खेतका गराबाट झरेका पानीका समाहरूले त्यो एक खालको संगीत दिइरहेका छन्. सुस्त चलेको हावा, त्यो आनन्द मान्दै हामी एकछिन रोपाई सुन्छौं, रोपाई महसुस गर्छौ. राजेश ढकाल र सरु गौतम र साथीहरूको स्वरमा राजेश ढकालको संकलन.
2: वैशाख महिना गयो, जेठनी त्यतै भयो, जान्न आधार उम्केर घामले डाँडो काट्यो, अब जनले आट्यो, जान्न आधार उम्केर

0: रुपाईको मजा बेग्लै छ, हिलोमा काम गर्नुको आनन्द बेग्लै छ, थकाई मेटाउन यसरी गीत गुन्जने गर्छन्। गीतमा त मनको भाव प्रेमका पत्रहरू पनि प्रस्तुत हुने गर्दछ। अनि सँगै कतिपय ठूला रोपाईहरूमा बेठी लाउने चलन अझै गएको छैन। पञ्चे बाजा नौमतीका सुमधुर धुनहरूले वनपाखे गुन्जायमान हुन्छ। सिमे भूमे नाग नगिनी देवी देवता सबैलाई साक्षी राखेर भाकल गरेर सह आइजाओस्, खेतमा प्रशस्ती धान फलोस् भनेर पुकारापात मागिकन रुपेका धानका गावा उसै गरी ठूला ठूला हुने गर्छन्, गाजिने गर्छन् र प्रशस्ती धान फल्छ। धानलाई धन भनिन्छ, जोसँग धान धेरै छ उही धनी भन्ने कुनै बेला थियो, आज पनि छ कि हामीले धानसँग जोडिएको ठूलो संस्कृति छ। धानलाई चामललाई हामी अनेक उपमामा प्रयोग गर्छौं, पेट भर्ने कुरा मात्रै होइन। त्यसकारण धान रोप्न जाने रोपारहरूलाई चेली चम्पाहरूलाई टीका लगाएर दक्षिणा दिने चलन छ। अनि त्यसै गरी खेताला बाउसे सबैलाई चाहिने मन सन्तोष बनाएर पठाउनेदेखि लिएर स्वयं जोत्ने गोरु हलो तान्ने गोरूलाई पनि टीका लगाइकन चाहिने उनीहरूलाई पनि सम्मान गर्ने, मिठो खानेकुराहरू दिने र चाहिने सेवा गर्ने प्रचलन छ। यसले चाहिँ सबैको आत्मा सन्तुष्ट भएपछि उत्पादन बढ्छ, उत्पादन बढेपछि हामीले खान पाउँछौ, प्रशस्ति सबैको आत्मा भरियो भने सबै मान्छे सफल हुन्छन्, असल हुन्छन्, स्वस्थ हुन्छन्, ज्ञानी हुन्छन्, अरूका निम्ति सेवा गर्ने हुन्छन् भन्ने मान्यता छ। त्यसकारण रोपाईसँग, धानसँग, कामसँग, श्रमसँग जोडिएको यो विराट संस्कृति छ, जसको बारेमा मलाई भन्दा बढी यहाँलाई अवश्यै अवगत छ। हामी सबै यही पृष्ठभूमिबाट हुर्किएको यही घेरो यही चाहिने पाटोभित्र रहेका छौं र आज कुनै प्रकारान्तरले रोपाई गर्ने अनुकूलता नभए पनि, कोदाली खन्ने मेसो नभए पनि सबैले यो कुरालाई सम्झिरहनु भएको छ र कतिले त अहिले हामीले कुरा गरिरहँदा असिन पसिन भएर नौधारा पसिना बगाएर खेतमा बारीमा काम गरिरहनु भएको छ। पहाड हुँदी यो बेला कोदो रोप्ने बेला भयो, अनि मधेसमा, गढतिरमा, खोचहरूमा, खोज क्षेत्रमा, भित्री मधेसमा, मध्य पहाड़देखि तराईसम्म चाहिँ नि अहिले धमाधम रोपाई भइरहेको छ। धान खेतहरूमा रोपाई गर्ने बेला त झमझम पानी आइदिनु असाध्यै सह मानिन्छ, यसले उत्पादन बढ्छ, लक्षण भित्रियो भन्ने चलन छ। त्यसकारण रोपाईसँग गीत पनि छ, अरू धेरै कुरा पनि छ। कार्यक्रममा एकजना साथी हुनुहुन्छ, उहाँलाई बोलाउँछु। हेलो,
1: हेलो,
0: हजुर नमस्कार। दिलबहादुर चौधरी जी सन्चै छ तपाईँहरूलाई? अहिले घरमै हुनुहुन्छ? अहिले मौसम कस्तो छ सुर्खेतको?
1: मौसम आज ठिकै छ,
0: ए
1: पानी परेको थियो दाइ, अहिले त शीतलो परेको छ।
0: उता माथि लेक पाटनतिर कुहिरो कतिको देखिन्छ?
1: कुहिरो त छैन त, भेट त छैन त कुहिरो।
0: अनि धेरै पछि भेट भयो, के छ हालखबरहरू? तपाईँ भागी जानुभएको हो कि जस्तो लागेको थियो कि? ल, सबै घर परिवारलाई सम्झना छ, छरछिमेकीलाई पनि सही सन्चो सोध्या छ हामीले, भनिदिनुहोस् है।
1: हजुर हजुर।
0: अनि आज केही सुनाउनु छ? ल हुन्छ, अर्को दिन हामी पर्खिरहनेछौ दिलजीलाई। दिलबहादुर चौधरी सुर्खेतबाट हुनुहुन्थ्यो। आजलाई चुच्चे ढुङ्गो उही टुङ्गो भनेर चाहिँ बिदा हुने बेला भइतको एकजना साथी आइपुग्नु भयो, छोटो परिचय त गरिजाउँ। हेलो
2: हजुर, नमस्ते। ओम सर नमस्ते।
0: नमस्कार। अघि फोन काटियो,
2: अघि फोन क्यारकेर आयो भन्नुभयो, अनि मैले अब फेरि प्रयास गर्छु न फोन काटियो।
0: ल, अब एउटा गीत गाइदिनुहोस् त, हामीले अघि कुरा गरिहाल्यौँ।
2: अहिले कस्तो छ?
0: अहिले ठिक छ, एकदम राम्रो छ, समय कम छ, हजुरको स्वर सुन्छौ छुट्टिने बेला।
2: हुन्छ, म अब अघि हाम्रो दीपिका बहिनीले भन्नुभयो होइन,
0: हो
2: एउटा कुरा सम्झाइदिनु, म त्यो लिएर एक दुःख गाउँछु। ल
0: हवस्,

0: जलजला ट्रायल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 11 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171562459 र 98645 78232।
3: का भुल र दया, क्षमा र ममता, सन्तोष जान्दैन त्यो, इन्द्रै बिन्ती गरून् झुकेर पथमा, त्यो बिन्ती मान्दैन त्यो, थुप्रोमा उधिनी मिठो र नमिठो, रोजेर छान्दैन त्यो, खाता जाची सबै दुष्ट, नबुझी बृष्टेर हान्दैन त्यो, हार्दिक श्रद्धाञ्जली।
4: रोल्पा जिल्ला परिवर्तन गाउँपालिका वडा नम्बर 2 राङ्सी साबिकको वडा नम्बर 4 मक्किम खोला बस्ने जयकला डाँगीको
3: कथा। सन्तोष जान्दैन त्यो, इन्द्रै बिन्ती गरून् झुकेर पथमा, त्यो बिन्ती मान्दैन त्यो, थुप्रोमा उधिनी मिठो र नमिठो, रोजेर छान्दै

0: बारका दिन 72 वर्षको उमेरमा भएको असामयिक निधनले हामी दुखी भएका छौ। यस मृतकको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान होस् भनी हार्दिक समवेदना व्यक्त गर्दछौ। स्वर्गीय श्रीमान शेरबहादुर डाँगी, जेठो छोरा चोन बहादुर डाँगी, कान्छो छोरा स्वर्गीय धनबहादुर डाँगी, जेठी छोरी स्वर्गीय आइपी डाँगी, बुहारी संगीता डाँगी, छोरीहरू अमृता डाँगी खत्री, प्रतिभा पुन, कविता ओली, नातिहरू हेकमत डाँगी, किस्मत डाँगी र कृष्ण डाँगी, ससुरा हस्तो डाँगी, सासु मैसरी डाँगी, जेठाजु तर्फ चन्द्रबहादुर डाँगी,
1: भतिजा एक भाइ काल बहादुर डाँगी,
0: भतिजी स्वर्गीय छोरी भागीसरा डाँगी सहित 5 बहिनी, नातिनी बुहारी सपना डाँगी, जेठानी दिदी खर्कमाली डाँगी, बुहारी गैरी डाँगी,
1: नाति मनिष डाँगी,
0: जीवन डाँगी, देवर लालबीर डाँगी, देवरानी श्यामकुमारी डाँगी, भतिजा आशिष डाँगी, भतिजी अस्मिता डाँगी, हिमशिला डाँगी, देविना डाँगी, नातिनी शेरिसा रोका, बुहारी लक्ष्मी रोका डाँगी, नाति नवराज डाँगी, भान्जा तर्फ विमोचन रोका, वीरेन्द्र कौर, जेठा नातिको माइती तर्फ सम्पूर्ण परिवारहरू 10 जना, माहिला नाति तर्फ सम्पूर्ण घर परिवार 5 जना, नातिनी बुहारीहरू, जेठी नातिनी सोफिया डाँगी, माहिली नातिनी बुहारी पवित्रा डाँगी, जम्मा 53 घर, पनाती पनातिनीहरू आरोही डाँगी, दिप्सन डाँगी, बहिनी ज्वाईहरू स्वर्गीय बहिनी झुला डाँगी, ज्वाई सीताराम डाँगी, भतिजा भतिजीहरू 4 भाइ बहिना, कान्छी बहिनी फैकमाली डाँगी, ज्वाई झुप्ले डाँगी, भतिजा भतिजीहरू 3 भाइ बहिना, छोराको माइती तर्फ सन्धि भागीमान बुढा लगायत सम्पूर्ण परिवारहरू थबाङ 3 मिरुल पर्जा रोल्पा,
1: आमाजु तर्फ दाजु धनबहादुर खत्री, स्वर्गीय आमाजु खिरमाली खत्री, भान्जा 3 भाइ, भान्जी 3 बहिनी, कान्छी नन्द, नौमाली थापा, नन्दे भाइ चित्रबहादुर थापा, भान्जा 2 भाइ, भान्जी पुष्पा थापा 1 बहिनी, माइती तर्फ स्वर्गीय बुवा वीरबहादुर ओली, स्वर्गीय आमा हस्तु ओली, जेठा दाजु हिरा सिंह ओली, स्वर्गीय भाउजू दानु ओली, भदै 4 भाइ 3 बहिनी भदैनीहरू, कान्छा भाइ देव प्रसाद ओली, बुहारी भ्यूमाली ओली, कान्छा भदै 3 भाइ भदैनी 3 बहिनी, जेठी दिदी आइटी डाँगी, बिनाजु भागीमान डाँगी, भतिजा भतिजीहरू 4 भाइ बहिना, ज्वाई तर्फ दुर्गा केसी, नाति डिप्लव केसी, माइला ज्वाई प्रवीण पुन, नातिनी शान्ति पुन, टीका पुन, कान्छी छोरी तर्फ नाति शिशिर ओली लगायत सम्पूर्ण डाँगी परिवार परिवर्तन गाउँपालिका 2 राङ्सी मक्किम रोल्पा, साथै उहाँको 13 दिनको पुण्यतिथि यही मिति 2083 साल साउन 8 गतेका दिन हुने भएकोले सम्पूर्ण इष्ट मित्र मलामी गोतारे छर छिमेक सम्पूर्णलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
2: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ, कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन।
3: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
4: होइन ए दिदी बहिनीहरू, के गन्थन मन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ? क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या? यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
3: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
4: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या। त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
3: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो, दाग धब्बा हटाउन मदत गर्छ, हरेक प्रकारको छालाको लागि उपयुक्त भएको, छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने, राम्रो छाला आफैमा आत्म

0: श्वासको प्रतीक हो, त्यसैले प्रयोग गरौ क्वीन केयर क्रिम।
1: थप जानकारीका लागि हाम्रै दाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्वीन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबाङ रोल्पा प्रोप्राइटर सरला श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98478251234। ढिङ्ग्री प्युठानका लागि सपना ब्युटी पार्लर प्रोप्राइटर सपना श्रेष्ठ 98439252627। राम्रो आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी प्रयोग गरौं क्वीन केयर क्रिम, सबैका लागि सधैँका लागि।
2: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
3: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
2: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
3: यदि त्यसो हो भने आउनुहोस् चाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही चाङमा।
2: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा दुखी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाछे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
3: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ।
4: डाक्टर कमल चन्द्र शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग, एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
2: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अर्रो हुने, हड्डी खिएको,
3: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हार्ट जोनी तथा नसा रोग विशेषज्ञ,
4: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसी द्वारा फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेङ्गु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा छ्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
2: कम तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा तिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, हुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाघ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
3: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
2: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
3: जसका लागि मोबाइल नम्बर 98578443123, 98478443177 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770।
2: डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
5: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ, के भएको होला? मलाई अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
6: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ, यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
5: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
6: ल तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
5: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
6: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हार्दिक खिएमा, खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भए, कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 0825916070, 98578443123, 98478007।
5: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
7: त्यो दाँती त हैरान पारिसक्यो, अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नु पर्ने थियो, छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ, सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
5: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
8: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
9: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
5: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
8: हजुर, हाम्रा सेवाहरू
5: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सिधा बनाउने,
10: नदुखाई दाँत निकाल्ने,
5: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
10: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
5: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
10: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
5: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
10: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 98 40 741 318,
5: 98095 14 652।
9: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।

0: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
1: होइन के भाछ र तपाईलाई
0: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
1: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या अरे काका यसको लागि त घोराही दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
2: हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
3: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिएर आउने पिप बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगा खोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोड्नेको दुखाई हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी नहुने पिसाब पुल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो डन्डी फोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
2: यति मात्र कहाँ हो र हामी कहाँ जाँड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
3: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803 98-65-44-83-83
2: विकल्प आयुर्वेद क्लिनिक घोराही दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर

0: तो हैरान पारिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नु पर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर, हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
4: नदुखाइ दाँत निकाल्ने,
1: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
4: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
1: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840-7340-318-9905-14652।
3: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
2: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
5: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
2: भाषातर्फ अङ्ग्रेजी, जापानिज, कोरियन भाषाका बेसिकदेखि एडभान्स सम्मका कोर्सहरू,
5: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
2: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
5: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, पुरासो शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
2: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
5: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेशन तालिम र आनन्द योग तथा प्राणायाम,
2: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
5: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849-20-754 र 9849-93-412।
2: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
6: आइया मम्मी दाजु, के म त खाना खान नि सक्दिन।
1: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
7: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
1: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिल्यै निको हुने होइन।
7: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
1: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
7: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड, पेन्ट, फिसर, सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भर्ने।
1: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डिमा हल, कुमारी बैंक अघाडि, दाङ, शाखा नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
7: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
3: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
8: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
9: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषि जन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
8: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
3: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
8: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
9: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
8: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
3: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
8: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
9: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होम स्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुटीखेल, मार्डीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
8: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
3: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
8: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
9: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।

0: मेलाडु माइलका लागि छ सुनसरी गाउँपालिका योमी मस्तक जरुरी सूचना झुङ बेला खेम्रिजे गरम ओबोतिरी जेउ बेला सुनो भुरी कता ओचुदिरी जेउ आउ बेला क वन जङ्गल ल मे लागिने मस्त ज सम्भावना ताए आउए गिने प्राकृतिक सम्पदा र तक्षेप्त ज सखेन्नादे वातावरण मिलेने ल खेपा असर केने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानादे भने जलवायु परिवर्तन ल असर सकेने सुनो नाखार नामे ल मे लागिने सज जिनी गिनी लापरवाही सुनो चाउसो खेलगेमा दुख
1: वन
0: जङ्गल सज मेरा आइरी बानी एमएल एमए छेला लिउसोकर पोतोलाई पार जगे रहे
1: सलाई लाइटर स्याउला मे सचाउने चिज्रालाई जा बाङ्जा र यामा ढेने पोल घेने या इचौ चिज्र रहे
0: पिकनिक वनभोज बाको मे सोचाउँछु छिम्नी मेले चाउसो सहीदेखि खेनाए वन जङ्गल ओसो छाम्नी दाइके बारीको चुरो विधि ओरेको नै कोबाजे माथि
1: लान्थाङ नाम्लो लिज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बने हो नि हालले च अनुगमन दिने व्यवस्था चाउसो गिरिए
0: गेचो छामेला खोरेल चाउसी खोलिए हरिदे तरिम गाई गेजो मेके लाइजु अब नजिरे बनाए गेम एल गेजो मेके नलागे औलेम लायो
1: वन जङ्गल जुलिसी घेङबारी ल बाली नाली कुचिउला चिउली झ्याक्रा सताउँछु छिमी मे चाउसो सहिदेखि खेले
0: वन जङ्गल मेलाजी गेमाइए मेला दिनी पाँचजना खरनामा मिलिदिए भने सानो
1: बतास उचुलिजु बेला त हिजिन्के कोठो ल मेके सताङ्किने हेनोखेमो छिन्नी मे चाउसो के सही
0: मेलागिने निताई गे मने के बचिए सोनो अरूले मने के बचो
1: छामला पोया ल मेलागी किसनकिनी गीत छोटा ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालय खबर गिरिए
0: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सहज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर खतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त भुटान, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डीमा खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भए कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43123, 98-478-070.
0: पाप रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ। संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर, रोल्पा।

0: त्यही डाँडोमा होला दाना हालिदेऊ नानी।
1: खै योमा त दाना छैन, कहिलेदेखि भन्दैछु दाना छैन कहाँबाट ल्याउने हो भनेर, यी बुढाले सुन्ने काम नहुन्न भने
2: बुनु
1: दाना लिनु।
3: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिड का सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर लेट्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9848505171 र 9855724171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, दिबाङ थुडीखेत रोल्पा।
4: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
5: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
4: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
5: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
4: बाथरोग, युरिक एसिड, हाड जोडी दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
5: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
4: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्नाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
5: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सचेको घरमा तुलसीपुर दाङ,
4: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही दाङ।
5: सम्पर्क मोबाइल 9857821105,
4: 9479702,
5: 9805582605
4: र 9910939940।
0: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
1: कि त हाड जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि,
0: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
3: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोडाही टाङमा।
0: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौनाङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाथे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाथे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
3: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ।
6: शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर फुरानो, दाग, एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
0: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात, गोडा जोर्नी, अरो हुने, हड्डी खिएको,
3: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासे, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ,
6: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेङ्गु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्ने दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेकग्लास तथा रिपोर्ट परामर्श गरिने,
0: फर्म तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, हुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाघ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
3: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
0: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
3: जसका लागि मोबाइल नम्बर छ 9858743123, 9848076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770।
0: डान बाथरोम एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डान।
3: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिउ। रोल्पा नगरपालिकाको कारणै रोल्पा।

0: जलजला ट्रायल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा मध्याहको 12 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी किएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 0175624 59 र 98 6 45 78 232।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
3: सरकार र मिटर ब्याज पीड़ित बीच वार्ता जारी, गृहमन्त्री गुरूङसँग भएको मौखिक सहमतिको आधारमा सम्झौता गर्ने तयारी।
0: बागमती प्रदेशमा आजदेखि 8 मन्त्रालय मात्रै, सत्ता गठबन्धनको विवादले सुदूरपश्चिममा बजेट होलिडे।
3: नयाँ आर्थिक वर्ष आज शुरू, बजेट कार्यान्वयनमा आउँदै विद्यालय शुल्क तथा विद्युत महसुल बढ्ने, व्यक्तिगत आयकर घट्यो।
0: लगातार 6 दिन इरानमा अमेरिकाको आक्रमण, आणविक केन्द्र पुल लगायतका नागरिक पूर्वाधार निशानामा।
3: र एसएससी महिला अण्डर 19 प्रिमियर कपको सेमी फाइनलमा नेपाल र युएईको खेल जारी।
0: बागमती प्रदेशमा आजदेखि 8 मन्त्रालय मात्रै, सत्ता गठबन्धनको विवादले सुदूरपश्चिममा बजेट होलिडे।
3: नयाँ आर्थिक वर्ष आज शुरू, बजेट कार्यान्वयनमा आउँदै विद्यालय शुल्क तथा विद्युत

0: एकदम ठिक छ, कुरा मिला अनि घर सर बेच्नु छोडेर यतातिर कता नि,
1: यो त साइड जब दाइ, यो चाहिँ मेन,
0: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप दिन आएको,
1: सामान राम्रो छ, ढुक्क हुनुहोस्,
0: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको,
2: विदेशमा पनि फ्लो गार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
0: त्यही भएर गुणस्तरीय प्लम्बिङको भर पर्दो म्याम मार्बल,
2: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है,
0: सुरक्षा घरको
1: जीवन।
3: यो हो महासञ्चार नेटवर्क, समयको आवाज, समयको आवाज।
4: समाचार अब विस्तारमा। सरकार र आन्दोलनरत मिटर ब्याज पीड़ित बीच निर्णायक वार्ता भइरहेको छ। सरकारी वार्ता टोली मिटर ब्याज पीड़ितका जनप्रतिनिधि बीच प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयसँग दरबारमा वार्ता जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भाराको सिमरामा गृहमन्त्री सुदन गुरूङ र पीड़ित प्रतिनिधिबीच भएको मौखिक सहमतिलाई लिखित गरी आज सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी भएको छ। यसअघि हिजो पनि प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा सरकारी वार्ता टोली र पीड़ित पक्षबीच छलफल भएको थियो। हिजोको सोही छलफल र सहमति मौखिक सहमतिको जगमा आज अन्तिम सम्झौताको तयारी गरिएको प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालले बताउनुभयो। हिजोको छलफलमा मिटर ब्याज सम्बन्धी समस्या समाधानका लागि कानून संशोधनदेखि यस सम्बन्धी मुद्दा हेर्न छुट्टै प्राधिकरण स्थापना गर्नेसम्मका विषय उठेका छन्। सरकारले मिटर ब्याज पीड़ितसँग छलफल गर्न प्रधानमन्त्री कार्यालयका सचिव पुष्कर सापकोटाको अध्यक्षतामा हिजो नै वार्ता टोली गठन गरेको थियो। जनकपुरबाट काठमाडौँ मार्चमा हिँडेकाहरू मध्येबाट अभियानका केन्द्रीय अध्यक्ष अवधेश पुष्पा सहित पाँच सदस्यीय टोली काठमाडौँमा आएको हो। आफ्ना माग र पुराना सम्झौता कार्यान्वयन नभएको भन्दै 35 असारदेखि जनकपुर धामबाट काठमाडौँ मार्च थालेका पीड़ितहरू माग पूरा हुने आशमा बाराको निजगढ़ स्थित उद्योग वाणिज्य संघको सभाहालमा बसिरहेका छन्।
5: भर्खरै प्रसारित समाचारमा 25 असार हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ। बागमती प्रदेशमा आजदेखि मन्त्रालयको संख्या 8 कायम गरिएको छ। सरकारले प्रदेशमा रहेको 14 मन्त्रालयलाई घटाएर 8 कायम गरेको हो। सोही अनुसार मुख्यमन्त्री इन्द्रबहादुर बानियाले मन्त्रालय अनुसारको कार्य विभाजन गर्ने तयारी गर्नुभएको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले जानकारी दिनुभयो। प्रदेश सरकारको गत वैशाख 22 गते बसेको मन्त्री परिषद बैठकले प्रदेशमा कायम रहेको 14 मन्त्रालयलाई घटाएर 8 कायम गर्ने निर्णय गरेको थियो। नयाँ आर्थिक वर्षदेखि लागू हुने गरी प्रदेशले 6 मन्त्रालयलाई मर्ज गर्ने निर्णय गरेको थियो। जस अनुसार आजबाट बागमती प्रदेशमा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित आर्थिक मामिला तथा योजना, खानेपानी, ऊर्जा तथा सिंचाई, भौतिक पूर्वाधार विकास, कृषि पशुपक्षी वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य तथा सामाजिक विकास र उद्योग पर्यटन श्रम तथा यातायात मन्त्रालय कायम रहनेछन्।
4: गठबन्धन टुटेपछि सुदूरपश्चिम प्रदेश बजेट होलिडेमा पुगेको छ। आर्थिक वर्ष 2083-84 लागि हिजोसम्म बजेट पारित गरेर आजबाट लागू हुनुपर्नेमा राजनैतिक किचलोका कारण बजेट नै पारित हुन सकेन। अब आजदेखि प्रदेश सरकारसँग खर्च गर्ने कानूनी आधार समाप्त भएको छ। यसअघि पनि आर्थिक वर्ष 2081-82 बजेट समयमै पारित हुन नसक्दा प्रदेशले करिब 3 महिना बजेट शून्यताको अवस्था बेहोरेको थियो। बजेटमाथिको विवाद चर्किँदै जाँदा मुख्यमन्त्री कमल बहादुर शाहले बुधबार एमालेबाट सरकारमा रहेका एक राज्य मन्त्री सहित 4 मन्त्री बर्खास्त गर्नुभएको थियो। त्यस लगत्तै एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह नेतृत्वको सरकार अल्पमतमा परेको छ। नेकपाले समेत मुख्यमन्त्रीलाई समर्थन नगरेपछि शाह थप संकटमा पर्नु भएको छ।
5: नयाँ आर्थिक वर्ष 2083-84 शुरू भएको छ। यससँगै सरकारले ल्याएको बजेट नीति तथा कार्यक्रम र राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति कार्यान्वयनमा आएको छ। आजबाट सरकारको आमदानी र खर्चको नयाँ खाता सञ्चालनमा आउनुका साथै संसदका दुवै सदनबाट पारित भई राष्ट्रपतिबाट प्रमाणित भइसकेको 21 अर्ब 24 करोड़ रूपियाँको नयाँ बजेट कार्यान्वयनमा आएको हो। यसपटकको बजेटमा अर्थमन्त्री डाक्टर सोनी मुवागले चालूतर्फ 12 अर्ब 70 अर्ब 58 करोड़, पूंजीगततर्फ 4 अर्ब 31 अर्ब 90 करोड़ र वित्तीय व्यवस्थातर्फ 4 अर्ब 22 अर्ब 64 करोड़ रूपियाँ विनियोजन गर्नुभएको छ। बजेटका नयाँ व्यवस्थाहरूमा व्यक्तिका लागि आयकर छूटको सीमा वार्षिक 10 लाख रूपियाँ पुर्याइएको छ भने कर्मचारीको तलब 21% वृद्धि गरिएको छ। यस्तै डिजिटल भुक्तानी गर्दा भ्याटको 10% रकम तुरन्तै फिर्ता हुने व्यवस्था, राइड सेयरिङमा स्थायी लेखा नम्बर पान अनिवार्य र निजी विद्यालय तथा स्वास्थ्य संस्थाको सेवा शुल्कमा थप 3% क्षमता शुल्क लाग्ने जस्ता नयाँ व्यवस्थाहरू

0: समावेश गरिएका छन्। यस्तै घरायसी विद्युत उपभोगमा 5% मूल्य अवृद्धि कर भ्याट लागू गर्ने निर्णय पनि कार्यान्वयनमा आएको छ। अब 50 युनिट भन्दा बढ़ी विद्युत खपत गर्ने परिवारले 5% भ्याट तिर्नुपर्ने भएको छ।
1: सरकारले करारमा कार्यरत कर्मचारीको व्यवस्थापनका लागि नयाँ मापदण्ड ल्याएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्री परिषदको निर्णय अनुसार 7 बुधे निर्देशन जारी गरेको छ। निर्देशनमा करार कर्मचारी व्यवस्थापनमा कड़ाई गर्दै कार्यान्वयनका लागि सबै मन्त्रालय आयोग सचिवालय कार्यालय तथा निकायमा पत्राचार गरिएको छ। नयाँ व्यवस्था अनुसार सरकारी सेवाबाट अवकाश लिई उपदान वा निवृत्ति भरण पेन्सन खाइरहेका व्यक्तिहरू अब करार सेवामा रहन पाउने छैनन्। यस्ता कर्मचारीहरूलाई आजैबाट लागू हुने गरी सधन्यवाद विदाई गर्ने भएको छ। संगठन र व्यवस्थापन सर्वेक्षणका कारण दरबन्दी कटौतीमा परेका तर हाल कार्यरत रहेका करार कर्मचारीलाई अर्को व्यवस्था नभएसम्म सम्बन्धित निकायले पूलमा राख्नुपर्ने भनिएको छ। त्यस्ता कर्मचारीको एकीकृत विवरण अध्यावधि गर्ने मापदण्डमा उल्लेख छ। नयाँ स्थापना भएका निकाय तथा रिक्त दरबन्दीमा नयाँ व्यक्तिलाई करारमा नियुक्त गर्न पाइने र कुनै पनि निकायलाई करार कर्मचारी आवश्यक परे पुलमा रहेका कर्मचारीहरू मध्येबाटै भूमि व्यवस्था तथा सामान्य प्रशासन मन्त्रालय मार्फत माग गरी पदपूर्ति गर्नुपर्नेछ। मन्त्रालयले मर्जर वा खारेजीको प्रक्रियामा रहेका निकायहरूको हकमा त्यस्ता निकायको सम्पत्ति संरक्षण र दायित्व हस्तान्तरणका लागि आवश्यक पर्ने न्यूनतम जनशक्ति हाल कार्यरत करार कर्मचारीबाटै छनौट गर्ने जनाएको छ। उनीहरूको तलब भत्ताको व्यवस्था अर्थ मन्त्रालयले गर्ने भनिएको छ। करार कर्मचारीको दीर्घकालीन व्यवस्थापन 1 महिनाभित्र थप अध्ययन गर्ने पत्रमा उल्लेख गरिएको छ। आगामी दिनमा करारमा नियुक्ति गर्दा पालना गर्नुपर्ने न्यूनतम सेवा शर्त सुविधा र करार अन्त्य गर्दा उपलब्ध गराइने सुविधाका सम्बन्धमा उपयुक्त विकल्प सिफारिश गरिने मन्त्रालयले बताएको छ।
0: आज साउने संक्रान्ति पर्व घर घरमा परम्परागत रूपमा मनाइँदैछ। सौरमास अनुसार प्रत्येक वर्ष साउन 1 गते मनाइने साउने संक्रान्तिलाई कर्कट संक्रान्ति पनि भनिन्छ। सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिको रूपमा मनाउने प्राचीन परम्परा छ। साउनदेखि सूर्य दक्षिणतर्फ गमन गर्ने भएकोले आजदेखि दक्षिणायन शुरू हुन्छ। माघ 1 गते शुरू हुने उत्तरायण र साउन 1 गते शुरू हुने दक्षिणायनलाई वैदिक सनातन परम्परामा विशेष महत्वको साथ मनाइन्छ। आजको दिन लुतो फाल्ने परम्परा छ। अधिकांश नेपाली खेतीपातीमा संलग्न हुने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुने र त्यस क्रममा हिलो मैलोका कारण लाग्ने छाला सम्बन्धी रोगबाट बस्न लुतो फाल्ने परम्परा रहेको प्राध्यापक डाक्टर देवमणि भट्टराई बताउनुहुन्छ। साउन महिनालाई भगवान शिवको विशेष पूजा आराधना गर्ने महिनाको रूपमा पनि लिइन्छ।
1: बितेका 3 महिनामा देशभर विपदका 3,296 घटना भएका छन्। ती घटनामा 160 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाखदेखि असार 32 गतेसम्म विपदका घटनामा 2 जना बेपत्ता तथा 945 जना घाइते भएका छन्। यस अवधिमा 4,375 परिवार प्रभावित भएका छन्। प्राधिकरणले सबैभन्दा बढ़ी 897 आगलागीका घटना भएका तथा 3 मा 17 जनाको मृत्यु 109 जना घाइते र 990 परिवार प्रभावित भएको जनाएको छ। उक्त अवधिमा सर्पदंशका 514 घटना भएकामा त्यसबाट 38 जनाको मृत्यु 479 जना घाइते तथा 517 परिवार प्रभावित भएका छन्। त्यसै गरी हुरीका 477 घटनामा 13 जनाको मृत्यु भएको 68 जना घाइते तथा 1,356 परिवार प्रभावित भएका छन्। पहिरोका 433 घटनामा 12 जनाको मृत्यु 15 जना घाइते तथा 351 परिवार प्रभावित भएका छन्। चट्याङका 223 घटनामा 24 जनाको मृत्यु 120 जना घाइते तथा 262 परिवार प्रभावित भएका छन्। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर.com पनि सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। यातायात व्यवस्था विभागले आजदेखि सवारी चालकका अनुमति पत्रको आवेदन नवीकरण र राजस्व भुक्तानीलाई पूर्ण रूपमा अनलाइन प्रणालीमा लगेको छ। विभागले जनाए अनुसार आजदेखि सेवाग्राहीले राष्ट्रिय परिचय पत्र वा नागरिक एपमा रहेको क्यूआर कोड स्क्यान गरी आवेदन फारममा आफ्ना व्यक्तिगत विवरणहरू स्वतः भर्न सक्नेछन्। विभागले अनलाइन सेवाको लागि प्रदेश अनुसार फरक फरक वेब पोर्टलहरू निर्धारण गरेको छ। सम्बन्धित प्रदेशका सेवाग्राहीले सोया अनुसार लिङ्कमा क्लिक गरेर आवेदन दिन विभागले जारी गरेको सूचनामा उल्लेख छ। दिन सकिने सूचनामा उल्लेख छ। यससँगै लाइसेन्स आवेदन नवीकरण र राजस्व भुक्तानीको लागि कार्यालय धाउनुपर्ने झन्झटको अन्त्य भएको छ। यसैबीच वर्षौंदेखि छाप्न बाँकी रहेका 27 लाख प्रति लाइसेन्सको छपाई सम्पन्न भएको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले लगातार 6ठौं रात पनि इरान विरूद्ध हवाई आक्रमण जारी राखेको छ। अमेरिकी केन्द्रीय कमाण्ड सेन्टकमले यी आक्रमणको उद्देश्य इरानी सैन्य क्षमतालाई अझ कमजोर बनाउनु रहेको बताएको छ। यस्तै सेन्टकमले जलमार्गमा लगाइएको नाकाबन्दीको क्रममा एउटा जहाज नियन्त्रणमा लिएको पनि बताएको छ। इरानको सरकारी संचार माध्यमका अनुसार अमेरिकाले हर्मुज नजिकै रहेको केसम टापुको आसपास बन्दर अब्बास तथा आणविक विद्युत केन्द्र रहेको बुसेहरमा मिसाइल प्रहार गरेको छ। त्यस्तै हर्मुजनका प्रान्तका दुईवटा पुलमा आक्रमण भएको इरानी संचार माध्यमले उल्लेख गरेका छन्। यस साताको शुरूतिर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए देशका पुल र विद्युत केन्द्रमा आक्रमण गर्ने चेतावनी दिनुभएको थियो। अप्रेलमा ट्रम्पले पुल र विद्युत केन्द्र लक्षित इरानको नागरिक पूर्वाधारमा बम आक्रमण गर्ने चेतावनी दिएपछि संयुक्त राष्ट्रसंघमा मानव अधिकार प्रमुख भोल्कर टुकले नागरिक र नागरिक पूर्वाधारलाई जानी जानी निशाना बनाउनु युद्ध अपराध भएको प्रतिक्रिया दिनुभएको थियो। सन् 1949 जेनेभा महासन्धिले युद्धका क्रममा नागरिकका लागि अत्यावश्यक मानिने स्थानमा आक्रमण गर्न निषेध गरेको छ। युद्ध अन्त्य गर्ने प्रारम्भिक सहमतिमा नयाँ तनावका कारण थप दबाव परिरहेका बेला व्हाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले राष्ट्रपति ट्रम्प अझै इरानसँग वार्ताका लागि खुला रहेको बताउनु भएको छ।
0: र अब खेल समाचार। एसएससी महिला अण्डर 19 प्रिमियर कप अन्तर्गत फाइनल प्रवेशको लागि नेपालले अहिले यूए विरूद्ध खेलिरहेको छ। महिला अण्डर 19 एसिया कपमा स्थान बनाइसकेको नेपाल र यूए बीचको खेल मलेसियाको बायोमास ओभलमा केही बेर अघि शुरू भएको हो, जसमा यूएले पहिले ब्याटिङ गरिरहेको छ। यूएले ताजा अवस्थामा 7.1 ओभरको खेल सकिँदा 3 विकेट गुमाएर 22 रन बनाएको छ। दुवै देशले बुधबार सम्पन्न क्वार्टर फाइनल खेलमा जित हात पारी सेमी फाइनलमा भेट पक्का गरेको हुन्। क्वार्टर फाइनलमा नेपालले जापानलाई 9 विकेटले सहज रूपमा पराजित गरेको थियो। उता यूएले भने आयोजक मलेसियालाई 7 रनले हराउँदै नेपालसँगको सेमी फाइनल भेट पक्का गरेको हो। समूह चरणमा नेपाल समूह डीको विजेता र यूएले पनि समूह बीको विजेताको रूपमा क्वार्टर फाइनल पुगेका थिए। यस खेलको विजेताले अहिले भइरहेको इण्डोनेसिया र थाइल्याण्ड बीचको खेलमा विजेतासँग भोलि खेल्ने तालिका छ।
1: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: सरकार र मिटर ब्याज पीड़ितबीच वार्ता जारी। गृहमन्त्री गुरूङसँग भएको मौखिक सहमतिका आधारमा सम्झौता गर्ने तयारी।
1: बागमती प्रदेशमा आजदेखि 8 मन्त्रालय मात्रै। सत्ता गठबन्धनको विवादले सुदूरपश्चिममा बजेट होलिडे।
0: नयाँ आर्थिक वर्ष आज शुरू। बजेट कार्यान्वयनमा आउँदै विद्यालय शुल्क तथा विद्युत महसुल बढ़ने। व्यक्तिगत आयकर घट्यो।
1: लगातार 6ठौं दिन इरानमा अमेरिकाको आक्रमण। आणविक केन्द्र पुल लगायतका नागरिक पूर्वाधार निशानामा।
0: र एसएससी महिला अण्डर 19 प्रिमियर कपको सेमी फाइनलमा नेपाल र यूए बीचको खेल जारी।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज बिदा हुन्छौ। नमस्कार।

0: तपाईको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज
1: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
2: होइन के भाछ र तपाईलाई
1: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइसले साह्रै दुःख दिया छ
2: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या अरे काका यसको लागि त घोराही दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
3: हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छार सूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
4: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिरा आउने पेट बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगाखोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोड्नेको दुखाई हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो गन्डी फोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
2: यति मात्र कहाँ हो र हामी कहाँ जाँड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
4: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803 98-65-44-83-83
3: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर
5: छैया बद्दी मेरो त दाँत दुखिलो के गर्ने होला अब
6: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दाँत निको हुन्न
7: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन जे सुकै गर्नुहोस् तपाईँले
6: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुटखा खाएको खाइ गर्छन् के होला र निको
7: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
6: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक 7 दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने दाँत तल्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चाँदी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसीटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने दाँतमा खोल लगाउने दाँत रोप्ने मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक उपचार गर्ने मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने
7: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ मुखको हड्डी भाँचिएको दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस् पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ थप जानकारीका लागि 082-562-367 र मोबाइल नम्बर 98-478-57-569 यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-590-8 69 मा सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौं, प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौं। जनहितका लागि पन्थी डेन्टल क्लिनिक गोराही दानद्वारा जारी सन्देश।

0: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
1: होइन, यो बुढीले के गनगन गनगन गर्छे? अब यतिका सामान म कहाँ गरे ल्याउ, एकै ठाउँमा पाइनु पर्यो नि।
0: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
1: ल उसो भए म सामान लिन गइहाले।
0: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
1: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578 30504।
0: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
1: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग, घोराही 15 दाङ।
2: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत, पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
3: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छस् सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
2: साँच्चै भन्छस् कि के हो, यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
3: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
2: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न। यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नु।
2: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, शिल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसन आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
3: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 98 68 60 34 12, कार्यालयको सम्पर्क नम्बर 086 44 238।
2: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 98578 22 275, रेणुका रोका 98481 68 697।
3: साथै शाखा कार्यालय लुम्बिनी, प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट, मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर, सम्पर्क नम्बर 98578 22 275।
2: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।
1: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौँ। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमुर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौँ।
0: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौ।
1: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू PPE प्रयोग गरेर मात्र काम गरौ।
0: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
1: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याँकेर मात्र खाने गरौ।
0: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, सिट क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी ध्वनिहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेकजाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: त हैरान पारिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नुपर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर, हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
4: नदुखाइ दाँत निकाल्ने,
1: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
4: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
1: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 7418 9095 14 1452।
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
2: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
5: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
2: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
5: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
2: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
5: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, पुरास्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
2: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
5: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
2: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने,
5: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849207154 र 9849793412।
2: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
6: आया मम्मी, दाँत दुख्यो, म त खाना खान नि सक्दिन।
1: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
7: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्छन मन्छन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
1: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
7: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू कन्छन मन्छन गरिरहनु भएको। अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
1: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
7: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गा र उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूका लागि विशेष खालको दाँत भरिने।
1: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
7: B&B डेन्टल क्लिनिक, घोराही 15।
8: मेरो लागि माइलका लागि त सुनसरी गाउँपालिका यो मस्त र जरुरी सूचना। झुङ बेला खेमरी दे गरम ओबोदिनी जेऊ बेला सुन फुरी कता ओचुदिनी जेऊ आउ बेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना ताए आउ ये गिने प्राकृतिक सम्पदा र त खेप्त ज सक्षेमना दे वातावरण मिलेने ल खेप्ता असर केने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज ताना दे भने जलवायु परिवर्तन ल असर सकिने सुन नाखार नामे ल भे लागिने सज जिनी गिनी लापरवाही सुन चाउसो खेलगेमा डुप जिन्दगीको खेल मेलागी नाते जन धनी नि खेप्पा छिपिता उभियो खोकाई वन जङ्गल सज मेरा आइरिने बानी एमएल एमए ओछो छानेला दिउँसोकर पोतोरालै पार जगे रहतै
9: सलाई लाइटर स्याउला मे सचाउने चिज्रालै जा बाङ्जा र यामाले पोल गेने या इतौ चिज र रहे वन जङ्गल याल के भबा या
8: पिकनिक वनभोज बाको मे सचाउँछु छिन्नी मेले चाउसो सहीदेखि खेनाले वन जङ्गल ओछो छान्ने दैके बानीको चुरोद विधि ओरे बनै
9: नाङखार नाम्लो लिज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बनी हुने ढाल्ने छ अनुगमन दिने व्यवस्था चाउसर गिलुए
8: गेछो छामेला खोरेल चाउसी खोलिए हरिदे तरिन गाई गेजो मेकेलाई जु अब नजिरे बनाए गेम एल गेजो मेकेमा लागे औलेम लायो के लागे
9: वन जङ्गल छ जुडिसी हो घेङबारी ल बाली नाली कुचिउला चिउली यात्रा र सताउँछु
8: वन जङ्गल मेला दुगेमाइए मेला दिने पाँचजना खरनामदार मिलिदिए भने सानो त मे गेस
9: बतास उचुलिजु बेलाको हिजिन्के कोटल मे के सताङ्कीले हेन अख्युम छिन्ने मे चाउसो गेस
8: मेला दिने निकाय गे मने गे बचिए सोनो अरूले मने गे बच्छ या
9: के छ छामला पोयाल मे लागि किसनकिने गे छोटा ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालयले खबर दिए
8: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बात रोग भएको हुन सक्छ। यो सबै त बात रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डीमा खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, पोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070.
0: दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
2: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
3: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
2: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
3: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
2: बाथरोग, युरिक एसिड, हाट जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
3: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
2: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्नाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
3: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचारी पसलसँग सटेको घरमा, तुलसीपुर डाङ
2: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही डाङ।
3: सम्पर्क मोबाइल 98578211105,
2: 98479802,
3: 98095826605
2: र 98103940।
4: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
5: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
4: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
5: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही टाङमा।
4: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी, अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा दुखी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा।
6: यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 1 बज्यो।
7: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली, तिलोतमा 5 मडिग्राम, रूपन्देही।
8: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मडिग्राम, रूपन्देही। फोन नम्बर 0175624059 र 98648872।
9: भाका भुल र दया, क्षमा र ममता, सन्तोष जान्दैन त्यो, इन्द्रै बिन्ती गरून् झुकेर पथमा, त्यो बिन्ती मान्दैन त्यो, थुप्रोमा उधिनी मिठो र नमिठो, रोजेर छन्दैन त्यो, खाता जाति सबै दुष्ट, नबुझे बृसेर हान्दैन त्यो, हार्दिक श्रद्धाञ्जली।
10: रोल्पा जिल्ला परिवर्तन गाउँपालिका वडा नम्बर 2 राङ्सी साबिकको वडा नम्बर 4 मक्किम खोला बस्ने जयकला डाँगीको केही मिति 2083 साल असार 27 गते शनिबारका दिन 72 वर्षको उमेरमा भएको असामयिक निधनले हामी दुखी भएका छौँ। यस मृतकको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान होस् भनी हार्दिक समवेद व्यक्त गर्दछौ। स्वर्गीय श्रीमान शेरबहादुर डाँगी, जेठो छोरा चोनबहादुर डाँगी, कान्छो छोरा स्वर्गीय धनबहादुर डाँगी, जेठी छोरी स्वर्गीय आइपी डाँगी, बुहारी संगीता डाँगी, छोरीहरू अमृता डाँगी खत्री, प्रतिभा पुन, कविता ओली, नातिहरू हेकमत डाँगी, किस्मत डाँगी र कृष्णा डाँगी, ससुरा हस्तो डाँगी, सासू मैसरी डाँगी, जेठाजु
11: तर्फ चन्द्रबहादुर डाँगी
12: भतिजा एक भाइ काल बहादुर डाँगी
11: भतिजी स्वर्गीय छोरी भागीसरा डाँगी सहित पाँच बहिनी नातिनी बुहारी सपना डाँगी जेठानी दिदी खर्कमाली डाँगी बुहारी गैरी डाँगी
12: नाति मनिष डाँगी
11: जीवन डाँगी देवर लालबीर डाँगी देवरानी श्यामकुमारी डाँगी भतिजा आशिष डाँगी भतिजी अस्मिता डाँगी सासु मैसरी डाँगी जेठाजु तर्फ चन्द्रबहादुर डाँगी
12: भतिजा एक भाइ काल बहादुर डाँगी
11: भतिजी स्वर्गीय छोरी भागीसरा डाँगी सहित पाँच

0: सुनिना डाँगी, नातिनी शेरिसा रोका, बुहारी लक्ष्मी रोका डाँगी, नाति नवराज डाँगी, भान्जातर्फ विमोचन रोका, वीरेन्द्र कौर, जेठा नातिको माइतीतर्फ सम्पूर्ण परिवारहरू 10 जना, माहिला नातितर्फ सम्पूर्ण घर परिवार 5 जना, नातिनी बुहारीहरू, जेठी नातिनी सोफिया डाँगी, माहिली नातिनी बुहारी पवित्रा डाँगी, जम्मा 53 घर, पनाती पनातिनीहरू आरोही डाँगी, दिप्सन डाँगी, बहिनी ज्वाईहरू स्वर्गीय बहिनी झुला डाँगी, ज्वाई सीताराम डाँगी, भतिजा भतिजीहरू 4 भाइ बहिना, कान्छी बहिनी फैकमाली डाँगी, ज्वाई झुप्ले डाँगी, भतिजा भतिजीहरू 3 भाइ बहिना, छोराको माइतीतर्फ सन्धि भागीमान बुढा लगायत सम्पूर्ण परिवारहरू 3 मिरुल पर्जा रोल्पा, आमाजू तर्फ दाजु धन बहादुर खत्री, स्वर्गीय आमाजू खिरमाली खत्री, भान्जा 3 भाइ, भान्जी 3 बहिनी, कान्छी नन्द, नौमाली थापा, नन्दे भाइ चित्र बहादुर थापा, भान्जा 2 भाइ, भान्जी पुष्पा थापा 1 बहिनी, माइती तर्फ स्वर्गीय बुवा वीरबहादुर ओली, स्वर्गीय आमा हस्तु ओली, जेठा दाजु हिरा सिंह ओली, स्वर्गीय भाउजू दानु ओली, भदै 4 भाइ 3 बहिनी भदैनीहरू, कान्छा भाइ देव प्रसाद ओली, बुहारी भ्यूमाली ओली, कान्छा भदै 3 भाइ, भदैनी 3 बहिनी, जेठी दिदी आइकी डागी, भिनाजु भागीमान डागी, भतिजा भतिजीहरू 4 भाइ बहिना, ज्वाई तर्फ दुर्गा केसी, नाति दिपलक केसी, माइला ज्वाई प्रवीण पुन, नातिनी शान्ति पुन, टीका पुन, कान्छी छोरी तर्फ नाति शिशिर ओली लगायत सम्पूर्ण दागी परिवार परिवर्तन गाउँपालिका 2 राङ्सी मक्तिम रोल्पा, साथै उहाँको 13 दिनको पुण्यतिथि यही मिति 2083 साल साउन 8 गतेका दिन हुने भएकोले सम्पूर्ण इष्ट मित्र मलामी गोतारे छर छिमेक सम्पूर्णलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
1: यो दाँती तो हैरान पारिसक्यो, अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नु पर्ने थियो, छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ, सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
2: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुनिचौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर, हाम्रा सेवाहरू
2: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सिधा बनाउने,
5: नदुखाई दाँत निकाल्ने,
2: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
2: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नचिनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: 1-2 तथा तलमासीको पुरै दाँत लगाउने,
2: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 98 40 7 3 18 98 95 14 1452।
4: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा।
6: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
7: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
6: भाषातर्फ अंग्रेजी जापानीज कोरियन भाषाका बेसिकदेखि एडभान्स सम्मका कोर्सहरू,
7: कम्प्युटरतर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा,
6: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स,
7: लोक सेवा तर्फ खरिदार नासु महिला विकास निरीक्षक प्रासव शिक्षा गेम स्काउट वन रक्षक रेन्जर।

0: संस्थान बैंकिङ का सम्पूर्ण कोर्सहरू
1: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट
0: असल र सफल जीवन का लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम
1: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
0: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अक्याडमी दाङ प्राली युट्युब र टिकटक आनन्द अक्याडमी दाङ सम्पर्क मोबाइल नम्बर 9849207054 र 9849793412
1: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अक्याडमी घोराही दाङ
2: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
3: कि त हाड जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
2: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
3: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही टाङमा
2: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा महिनावारी अनियमितता बाँझोपनको समस्या यौनाङ्ग चिलाउने गनाउने र पानी बग्ने आङ खस्ने तल्लो पेट दुख्ने ढाड दुख्ने पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने पाछे घरको मुखको क्यान्सरको जाँच स्टनको गाँठा गुठी र अन्य समस्या सुरक्षित प्रसुति सेवा पाछे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच
3: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ
4: शाहीद्वारा अनुहारमा चाया कालो पोतो आउने डन्डीफोर पुरानो दाग एलर्जी आउने अनुहारमा चाउरीपना आउने कुष्ठरोग लुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ
2: गर्दन ढाड कम्मर दुख्ने जोर्नी जाम भएको युरिक एसिड बढेको हड्डी भाँचिएको शरीर लाटो हुने झमझमाउने नसा च्यातिएको हात गोडा जोर्नी अरो हुने हड्डी खिएको
3: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस् हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा तथा नसा रोग विशेषज्ञ
4: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा फोक्सो दम थाइराइड प्रेसर पेट कलेजो बाघ मृगौलाको उपचार दीर्घ रोगको उपचार उच्च रक्तचाप मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार डेंगु टाइफाइड निमोनिया र भाइरल ज्वरोको उपचार मुटुको धड्कन बढ्ने कलेजो सम्बन्धी समस्या जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान ग्यास्ट्रिक कब्जियत पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार दम खोकी पुरानो छातीको संक्रमणको उपचार टाउको दुख्ने विनाश नसा छेपिएको र जोर्नी दुख्ने रगत पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
2: कम तौल दुध नचुस्ने निमोनिया जन्डिस दम पेटको समस्या छातीको समस्या मस्तिष्क ज्वरो टिभी नाकबाट रगत बग्नु जिउमा तथा घाँटीमा गिर्खा देखिनु छारे रोग मृगी निमोनिया रक्त अल्पता मुटुको समस्या बाल बालिकामा देखिने चिडचिडापन छारे रोग मस्तिष्क ज्वरो बाथ रोग माइग्रेन ग्रोथ पेन छातीको समस्या दम टिभी जन्डिस पेटको समस्या बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार
3: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल
2: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्
3: जसका लागि मोबाइल नम्बर छ 9857443123 9847076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770
2: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ
5: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
6: होइन के भएको र तपाईँलाई
5: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
6: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या
7: अरे काका यसको लागि त घोराही दाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
8: हो। यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
9: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिर आउने, पिप बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात जोड्नेको दुखाई, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, गन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
8: यति मात्र कहाँ हो र, हामी कहाँ जाँड, रक्सी, सुरुती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
9: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803, 98-65-44-83-83।
8: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।

0: छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यस्ता सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 0825903350 र मोबाइल नम्बर 9858743122 र 9858743123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
2: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
3: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
4: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
3: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
5: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
3: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
4: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
3: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
5: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
3: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
4: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौ।
3: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
2: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।

0: मेलायु मायुका लागि त सुनसरी गाउँपालिका योमी मस्तर जरुरी सूचना झोर बेला खेम्री दे गरम ओबोटिरी जेउ बेला सोनो भुरी कतास ओचुरी जेउ आउ बेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना पाए आउ ये गिने प्राकृतिक सम्पदा र सक्षेप्त ज सक्षम नादे वातावरण मिलेने ल खेप्ता असर किएने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानादे भने जलवायु परिवर्तन ल असर सकिने सोनो नाखार नामे ल भे लागिने सज जिमी गिमी लापरवाही सोनो चाउसो खेलगेमा दुख जन
1: वन
0: जङ्गल सर मेरा आयुर्वेदी बानी एमएल एमए छानेला लिउसोकर पोतोरालाई पार जगे हटे
1: सलाई लाइटर स्याउला मे सचाउने चिज्रालाई पूजा बाङ्जा र यामा देने पोल गेने या इतौ चिज र हराइदे
0: पिकनिक वनभोज बाँसो छिन्नी मेलै चाउसो सहीदेखि खेनाए वन जङ्गल ओसो छाम्ने दाइके बारीको चुरोट विधि ओरेको नै कोबाजेङ्गे माथि
1: नाङथाङ नाम्लो लिज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बने हो नि हाल्ने छ अनुगमन दिने व्यवस्था चाउसो गिरिए
0: गेछो छामेला खोरेल चाउसी पोलिए हरिदे तरिन गाई गेजम हेकेलाई जु अब नजिरे बनाए गेम एल गेजम हेकेमा लागे औलेम लायो
1: वन जङ्गल जुडिसी घेङबारी ल बाली नाली चिउला चिउली झ्याक्रा सताउँछु छिनी मे चाउसो सहिदेखि खेले
0: वन जङ्गल मेलाइदि गेमाइए मेला किने पाँचजना खरनामदार मिलिदिए भनै चामजन मेके सहे
1: बतासु चिली जु मेलाको घिजिन्के कोठो ल मेके सताङ्किने हेन खेम छिन्नी मे चाउसो के सहे
0: मेला किने मिताई गे भने गे बचिए सोनो अरूले भने गे बचैया
1: के छ छामला पोया ल मेला कि सम्किने गेटा ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर गिरिए
0: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सहज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हर्जिकिएमा, खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भए, कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलटी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43123, 98-478-070।
0: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
2: यति त राम्रो जिपे ल्याएर पास भयो। आइटी पढ्नको लागि सबैभन्दा राम्रो स्कुल कुन होला? कहाँ पढ्न जाने होला?
1: कहाँ जानु नि, मैले पढेको स्कुलमा जाऊ न।
2: कुन स्कुल हो र तपाईँले पढ्नु भएको? यो कहाँ छ?
1: मैले एसएई र प्लस टू पास गरेको एक मात्र विद्यालय राप्ती गाउँपालिका 2 लालमतियामा रहेको लुम्बिनी प्रदेशकै स्थापित विद्यालय हो नि। सामुदायिक विद्यालय तर्फ एसएई मा दाङ प्रथम हुन सफल श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतियामा जाऊ न, त्यहाँ राम्रो पढाइ हुन्छ। विज्ञान, मानविकी, शिक्षा, आईटी लगायतका विभिन्न विषयहरू पढाइ हुन्छ क्या?
2: ए हो र, अब म त्यही जान्छु आईटी पढ्नका लागि।
1: वर्ष 2081 सालको एसईई परीक्षामा दाङ जिल्ला प्रथम हुन सफल। लुम्बिनी प्रदेशको राजधानीमा अवस्थित यस प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमूना माध्यमिक विद्यालय लालमटिया दाङ एसईई 2081 सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई एवं सफल भविष्यको कामना गर्दै 2082 सालका लागि कक्षा 11 विज्ञान व्यवस्थापन मानविकी शिक्षा शास्त्र एवं सिटिई भिटीबाट मान्यता प्राप्त 3 वर्षे डिप्लोमा इन आईटी का सीमित सिटहरूमा भर्ना खुलेको व्यवहार सबैमा जानकारी गराउँछौ।
2: हाम्रा विशेषताहरू: दक्ष योग्य शिक्षक प्रशिक्षकहरूको टिम भएको पूर्वाधार सम्पन्न विद्यालय, गैर स्थानीय विद्यार्थीहरूका निम्ति अभिभावक संघको नियमित सम्पर्क र समन्वयको व्यवस्था, विज्ञान र आईटी का कक्षाहरू बिहानी सत्रमा सञ्चालन गरिने,
1: दृष्टिविहीन विद्यार्थीहरूका लागि आवश्यक छात्रावासको व्यवस्था हुनुका साथै ब्रेल लिपिको माध्यमबाट पठन पाठन गराइने।
2: थप जानकारीका लागि सम्पर्क नम्बर प्रधान अध्यापक 98578-42011।
1: प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमूना माध्यमिक विद्यालय राप्ती गाउँपालिका 2 लालमटिया देउखरी दाङ।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, सिट क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, यथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ। कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन।
1: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भएको हुन्छ।
2: होइन ए दिदी बहिनीहरू, के गन्थम गन्थम गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ? क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या। यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
1: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
2: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या। त्यहाँ जानुहोस् न, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
3: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो। दाग धब्बा हटाउन मदत गर्छ। हरेक प्रकारको छालाको लागि उपयुक्त भएको। छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने। राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो। त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
4: थप जानकारीका लागि हाम्रै दाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबाङ रोल्पा, प्रोप्राइटर सरला श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98478251234। ढिङ्ग्री जोठानका लागि सपना ब्युटी पार्लर, प्रोप्राइटर सपना श्रेष्ठ। 98439252627। राम्रो छाला आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी खोजी प्रयोग गरौ क्विन केयर क्रिम। सबैका लागि, सधैँका लागि।
5: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
6: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
5: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
6: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
5: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श।
6: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
5: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्धाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
6: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
5: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही दाङ।
6: सम्पर्क मोबाइल 98578211105,
5: 98479802,
6: 98095082605
5: र 98103940।
7: त्यही दानामा होला, दाना हालिदेऊ नानी।
8: खै योमा त दाना छैन, कहिलेदेखि भन्दा छौ दाना छैन कहाँबाट ल्याउने हो भनेर? यी बुढाले सुन्ने काम नहुन्न भने कस्तो दिमाग खराब।
7: ओहो, भुसुक्कै बिर्सेछु। जाउ जाउ दिमाग चुरी खेल्न जिते, रुपा स्टोरबाट दाना लिएर आऊ त।
8: दाना
9: हजुर, यदि तपाईँ पनि पशु पन्छी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिड का सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9894705571 र 9855724171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, दिबाङ टुडिखेल, रोल्पा।

0: यिनी बद्दा पनि कराइरहन्छन्। यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
1: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन। जे सुकै गर्नुहोस् तपाईँले।
0: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
1: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
0: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तड्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चारी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो धब्बाको उपचार गर्ने,
1: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ। थप जानकारीका लागि 0825623367 र मोबाइल नम्बर 9848557569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908970 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौं, प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौं। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश।

0: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
1: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गरे ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
0: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
1: ल उसो भए म सामान लिन गइहाले।
0: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
1: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 9858830504।
0: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
1: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्, प्रभु लघु उद्योग, घोराही 15 दाङ।
2: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगर पालिकाको फोहोर संकलन गर्ने गाडी आयो भने संकलित फोहोरलाई तुरुन्तै गाडीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिउ। रोल्पा नगरपालिकाको कारणले

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत, पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस छ, स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन, प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्फ छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-44-238।
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9858-22-275, रेणुका रोगा 9881-68-697।
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो लिएर सम्पर्क नम्बर 9858-22-275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।
2: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमोर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
3: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौ।
2: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू PPE प्रयोग गरेर मात्र काम गरौ।
3: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि टोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
2: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात, बोक्रा फ्याँकेर मात्र खाने गरौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
0: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध।
4: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
1: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
4: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
0: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
4: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागू औषध दुर्व्यसनीमा फसेका त छैनन्? उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानुनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
1: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
4: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
0: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
4: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
1: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग

0: भएको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
1: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
0: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौं।
2: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
0: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगर पालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने वडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कारणले

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? त्यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाए?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न। यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, शिल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-44-2038,
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857-22-275, रेणुका रोका 9481-68-697,
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरी।

0: मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9858722275।
1: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।
2: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
3: होइन, यो बुढीले के गनगन गनगन गर्छ, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
2: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
3: लौ उसो भए म सामान लिन गइहाले।
2: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
3: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 9858730504।
2: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
3: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्, प्रभु लघु उद्योग, घोराही 15 दाङ।

0: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
1: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
0: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
1: ल उसो भए म सामान लिन गइहाले।
0: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
1: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578303504।
0: श्री स्वर्गोदारी महाप्रभुको जय, दाङको शान।

0: नमस्कार, म गायक तथा संगीतकार युनिक भोजराज मित्र। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो रेडियो जलजला 96.4 मेगाहर्ज।
1: हेलो,
2: यो हो कार्यक्रम हेलो जलजला।
3: प्रत्येक दिन दिउँसो 2:15 देखि 3 बजेसम्म
4: तपाईँको प्रिय रेडियो स्टेशन रेडियो जलजला
2: 96.4 मेगाहर्ज सुन्न नभुल्नुहोला
4: कार्यक्रम हेलो जलजला।

0: हजुर नमस्कार नमस्कार अनि हार्दिक स्वागत छ प्रोग्राम हेलो जलजलामा तपाईँ सम्पूर्णलाई। तपाईँ यतिखेर के गर्दै हुनुहुन्छ, कहाँ के गर्दै हुनुहुन्छ, पक्कै पनि यो दिवसको समय छ, आफ्नै कामकाजमा तल्लीन बिजी व्यस्त सुस्त रहनु भएको छ होला। आज पनि म तपाईँको माझमा फेरि पनि उपस्थित भइसकेको छु प्राविधिक साथीसँग आवाजमा उपस्थित भएको छु म प्रिया मगर। हजुर दिउँसोको समय छ, तपाईँहरू आफ्नै कामकाजमा व्यस्त रहनु भएको छ होला र त कोही साथीहरूले प्रोग्राम हेलो जलजला कतिखेर आउँछ सहभागिता जनाउन पाइन्छ भन्ने प्रतीक्षा गरिबस्नु भएको थियो होला र त कोही साथीहरू काली ओह्राली भन्ज्याङ चौतारी गर्दै हुनुहुन्छ होला। तपाईँ भने कार्यक्रम अन्तिमसम्म सुनेर सार सपोत प्रदान गर्नुहुनेछ भन्ने पूर्ण आशा अनि अपेक्षा यो मनभरि सङ्गालेको छु। हजुर यो कार्यक्रम सुन्न सक्नुहुनेछ माता तपाईँकै मनका आवाज समुदायको लागि सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज र इन्टरनेट अनलाइनमा जलजला प्रेस .com हाम्रो पात्रो नेपाली पात्रो जस्ता विभिन्न माध्यमबाट हामीलाई जुनसुकै कुना नै कानबेरामा पनि सुन्न सक्नुहुनेछ। साथसाथै म टिकटक लाइभमा पनि आएकी छु। आज तपाईँले तेजेन्द्र डट प्रिया सर्च गर्नुभयो भने त्यहाँबाट पनि मलाई भेटाउन र सुन्न सक्नुहुनेछ। र त हामी आउने गर्दछौ हरेक हप्ताको सातै बार फ्रक श्रृंखला फ्रक बारका साथमा उपस्थित हुँदै गर्दा आज हामी शुक्रबारे श्रृंखलामा उपस्थित भएका छौ। शुक्रबारे श्रृंखलामा के गर्छौ कस्तो गर्छौ भन्ने त नियमित सुन्ने नियमित सहभागिता जनाउने श्रोतालाई जानकारी नै छ होला। यदि नयाँ साथीलाई जानकारी छैन भने म तपाईँलाई पक्कै पनि जानकारी दिने नै छु। आजको बसाईमा हामी पहिलो साथी आउनुभयो भने साथीले गीत रोजेमा पार्नुहुन्छ र दोस्रो साथी तेस्रो साथीले आफ्नो साथीहरूलाई मात्र समर्थन जनाउनु पर्ने हुन्छ। यो त भयो कार्यक्रमको बारेमा जानकारी। अब भने आउनुहोस् जसको लागि हाम्रो फोन नम्बर रहेको छ 97 45 89 36 20 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउँदै गर्नुहोला। म भने गीत राख्छु कार्यक्रमको शुभारम्भमा, त्यसपछि पुनः उपस्थित हुने नै छु यो गीत तपाईँको लागि।
1: त मात्र होइन म पनि खुसी छैन अनि छोरी मान्छेलाई मात्र चोट।

0: हजुर, उसलाई शिरमा शिरबन्दी, मलाई हृदय हितभन्ली, यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ। आज हामी तपाईँको माझमा उपस्थित भइरहँदाखेरि आज के गर्नुपर्छ, कस्तो गर्नुपर्छ भन्ने त मैले तपाईँलाई अगाडि पनि जानकारी दिइसकेका छु, र फेरि पनि साथीहरूले, नयाँ साथीले सुन्दै हुनुहुन्छ भने म तपाईँलाई जानकारी गराउनेछु। आज भने हामी तपाईँको रोजाइमा रहेको आजबाट त 30 गीत पनि बच्छ ग्यार होइन र साउन्डको 1 गते लागिसक्यो। के छ हरिया चुरा हरिया कपडाहरू किन्नु भएको छ कि भएको छैन, लाउनु भयो कि भएन, हिजो साँझै लाउनु पर्ने हो होइन र हिजो साँझबाट त लगाउन सुरु गर्नुहुन्छ कोही साथीहरूले, तर हामी भने गरेका छैनौँ होइन, हामी पनि कुनै दिन गरौँला होइन। के छ साउन 1 गतेबाट गीत पनि बज्छ 30 गीतहरू, र तपाईँले आज 30 गीत पनि रोजाइमा पार्न सक्नुहुनेछ, कुनै अरू गीत पनि रोजाइमा पार्न सक्नुहुनेछ। पहिलो साथी आउनुभयो भने चाहिँ हामी यहाँबाट साथीको रोजाइमा रहेको गीतलाई यहाँबाट स्थान दिनेछौँ। आजको बसाइमा फोन डायल गर्नु पर्यो साथीहरू, कता हराउनु भयो, टिकटक लाइभमा पनि हेर्दै हुनुहुन्छ, धेरैजनाले हेर्दै हुनुहुन्छ, र अन्तिमसम्म सुन्ने काम गर्नुहोला, एकछिन आउने अनि एकछिन फेरि जाने काम चाहिँ नगर्नुहोला। तपाईँहरूले टिकटकमा आइसकेपछि नियम के छन् त, त्यो नियमहरू पालना गर्नुपर्ने के छन् तपाईँहरूले पुरा गर्नुपर्ने होइन, त्यो सबै पुरा गर्नुहोला, र फोन डायल गर्नुहोला। हेर्दै हुनुहुन्छ भने तपाईँले पनि फोन डायल गर्नुहोला 97 45 99 36 20। यतिखेरको समयमा साथी नमस्कार, हजुर
1: नमस्कार,
0: कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ? माडी गाउँपालिकाबाट भानवीर नभएर करिश्मा फोन मगाएर होइन र
1: हजुर एकदमै।
0: के छ करिश्माको हाल खबर? हाम्रो पनि ठिक छ। अनि के छ साउन महिना त लाग्यो क्या, हरिया चुरा मेहन्दी लाउनु भयो कि भएन?
1: म चाहिँ लगाएको
0: छैन, लगाउनु भएको छैन किन हो? त्यतिकै त होइन होला, किनिदिने मान्छे भएनन् होला क्या होइन। अनि के छ त आज साउनको 1 गते हो, अनि के खानुभयो आज? भात मासु खानुभयो होइन? अनि खाजा नास्ता खानुभयो कि भएन, के खाना खाइसक्नु भयो भर्खरै? हाम्रो पनि भइसक्यो। अनि आज सहभागी जनाउनु भएको छ, के गर्नुपर्छ जानकारी त होला क्या र हाम्रो करिश्माजीलाई होइन र?
1: हजुर एकदम पनि जानकारी छ भन्नुपर्छ है त।
0: जानकारी छ भने आज कुन गीत रोजाइमा पार्नुहुन्छ ल भन्नुहोस्।
1: आज चाहिँ म बन्दी पुरैमा भन्ने गीत रोजाइमा पार्छु है त।
0: बन्दी पुरैमा होइन? लौ त हुन्छ, तपाईँले रोजाइमा पार्नु भएको गीत हामी अब एकैछिनमा राख्नेछौ। अहिलेको लागि कसलाई सम्झिनुहुन्छ?
1: विशेष गरी हजुरलाई अनि प्राथमिक मित्रलाई, साथीहरूमा घर नामगर, गौमाली मगर, गीता मगर, दिपा नामगर, अनि मैसँगै रहेको आमा र भाइ बहिनीलाई सम्झिँदै पहुँचु। नमस्कार
0: नमस्कार। यतिखेरको समयमा आउनु भएको थियो हाम्रो माझमा, यतिखेरको समयमा करिश्मा फोन मगर आउनु भएको थियो क्यार होइन र उहाँसँग हामी कुराकानी गरिसकेका छौँ। पाला तपाईँको रहनेछ है त 97 45 99 36 20 को लाइनमा। अर्को साथी आउनु भएको छ, म उहाँलाई पनि स्वागत गर्छु। नमस्कार हजुर। हेलो फोन कलको साथी नमस्कार, फोन कलको साथी नमस्कार, हेलो फोन कलको साथी, उहाँको आवाज आइराखेको छ तर बोल्न सक्नु भएको छैन, के गर्नु? अब फोन लाइनमा आइसकेपछि तपाईँ बोल्नुहुन्छ भने चाहिँ फोन डायल गर्नुहोस् होइन, यदि तपाईँ बोल्न सक्नु हुँदैन डर लाग्छ भने चाहिँ तपाईँ फोनै नगर्नुहोस् क्या, मैले तपाईँलाई यही नै भन्छु है त। पालो तपाईँको रहनेछ 97 45 99 36 20। हाम्रो करिश्माजीले बन्दै बुढैमा भन्ने गीत रोजाइमा पार्नु भएको छ होइन, उक्त गीत हामी एकछिनपछि राख्नेछौँ। शान्तिश्री परियारको आवाजमा सजिएको गीत होइन तपाईँको माझमा हामी एकछिनपछि राख्नेछौँ है त। 97 45 99 36 20 को लाइनमा अर्को साथी नमस्कार हजुर।
2: नमस्ते
0: नमस्ते, कुण्ठाबाट को बोल्दै हुनुहुन्छ? सुन्छ हरिबाट विमला पन मगर सुन्छ हरि कुन ठाउँबाट हो फगामबाट अनि के छ विमलाजीको हाल खबर हाम्रो पनि ठिक छ अनि आज साउनको एक गते हरिया चुरा लाउनु भयो कि भएन भन्दै थिए तर के गर्नु उहाँले होल्डमा राख्नुभयो गाह्रो पो छ त मलाई पनि होल्डमा राख्ने काम चाहिँ नगर्नु होला म तपाईँलाई आग्रह गर्छु विमलाजी तपाईँले ध्यान हामीतिर दिनुहोला मोबाइललाई थिच्ने काम नगर्नु होला होल्डमा राखेपछि त हामी तपाईँसँग कसरी कुराकानी गर्न सकिन्छ र अब बन्दीपुरैमा भन्ने गीत हृदयमा पार्नु भएको छ प्रेम राजा महत र शान्तिश्री परियारको आवाजमा सजिएको गीत हो उक्त गीतलाई हामी यहाँबाट स्थान दिन्छौ त्यसपछि फेरि पनि पुनः उपस्थित हुने नै छु तपाईँ भने फोन डायल गर्दै गर्नुहोला।

0: भन्दै बुढीमा भन्दै गीतलाई पनि मैले यहाँबाट स्थान दिइसकेको छु। पालो तपाईँको रहनेछ 97 45 99 36 20 को लाइन भएर सहभागी जनाउनु होला। अर्को साथी आइसक्नु भएको छ। नमस्कार हजुर। नमस्कार, कुन ठाउँबाट बोल्दै हुनुहुन्छ? सुनसहरी गाउँपालिकाबाट सरिता छेत्री।
1: हजुर,
0: के छ सरिताको हाल खबर?
1: एकदमै ठिकै छ हजुरको, कस्तो छ?
0: हाम्रो पनि ठिक छ। अनि यतिखेरको समयमा के गर्दै हुनुहुन्थ्यो हाम्रो सरिताजुले?
1: म चाहिँ गोठालोमा आएको छु भन्नुभएको।
0: गोठालोमा जानु भएको छ होइन?
1: हजुर।
0: अनि आज 1 गते साउने संक्रान्ति पनि हो क्या अरे, आज के खानुभयो?
1: मैले चाहिँ भात मासु खाएको। हजुरले के खानुभयो?
0: ए, भात मासु खानुभयो, हामी पनि त्यही नै खायौ। अनि के छ, हरियो चुरा मेहेन्दी लाउनु भयो कि भएन?
1: म त केही लगाएको छैन भन्नुभएको।
0: किन हो त्यस्तो?
1: पछि
0: लगाउने।
1: हजुर।
0: अनि उहाँको नाममा लगाउनु पर्थ्यो त अहिले?
1: उहाँ त हुनुहुन्न।
0: ए, हुनुहुन्छ होला क्या, मलाई ढाट्नुहुन्छ।
1: हुनुहुन्न।
0: मैले सुनेको थिएँ कि हिजो साँझ सरिताको पनि उहाँ सर हुनुहुन्छ, अब उहाँको नाममा लगाएपछि सबै कुरा पुरा हुन्छ अरे भन्ने सुनेको थिएँ कि।
1: हजुर, मेरो त हुनुहुन्न, तपाईँको
0: हुनुहुन्न होइन? ल त हुन्छ, कार्यक्रममा आउनु भएको छ। अनि आज कुन गीत रोजाइमा पाएको हुन्छ?
1: जाने भए जाम बहिनी बोल गीत।
0: जाने भए जाम, कहाँ जाने हो? खै खै होइन, जाने भए जाम हो गीतको बोल
1: होइन, जाने भए जाम बहिनी।
0: जाम बहिनी होइन र?
1: हजुर।
0: लौ त हुन्छ, तपाईँले रोजाइमा पार्नु भएको गीत हामी भेटाएसम्म बजाउनेछौ। अहिलेको लागि साथीहरूलाई सम्झिनु
1: हुन्छ। फर्स्ट हजुरलाई साउने संक्रान्तिको शुभकामना प्राविधिकलाई, यति बेला कार्यक्रम सुन्ने पर्नुभएका सम्पूर्ण साथीहरूलाई साउने संक्रान्तिको धेरै धेरै।
0: फेरको समयमा आउनु भएको थियो सरिता छेत्री, उहाँसँग हामी कुराकानी गरिसकेका छौ। जाने भए जाम बहिनी, बहिनी होइन ग्यारो होइन र, बोल चाहिँ बहिनी छ होइन, तपाईँले पनि अलिकति बोल भन्नु भन्ने बेलामा ठ्याक्कै यो हो भनेर तपाईँले जानकारी दिनुभयो भने मलाई गीत भेटाउन अझै सहज हुनेछ। जाने भए जाम बहिनी मेलिना राई र हकिम सुनारको आवाजमा सजिएको गीत हो क्या अरे। त्यसपछि फेरि अर्को साथी आउनु भएको छ, म उहाँलाई स्वागत गर्छु, त्यसपछि हामी गीत राखौला। अर्को साथी नमस्कार हजुर।
2: हजुर नमस्कार। हजुर
0: नमस्कार, कुन्ठाबाट बोल्दै हुनुहुन्छ?
2: म चाहिँ प्युठानबाट आकाश खड्के बोलेको। हजुर,
0: प्युठानबाट आकाश खड्का, के छ आकाशको हाल खबर?
2: हजुर,
0: के छ आकाशजीको हाल खबर भने?
2: हजुर हाम्रो एकदम ठिक छैन, हजुरको सुनाउनुहोस्।
0: मेरो पनि ठिक छ। अनि आज साउने संक्रान्ति के खानुभयो हाम्रो आकाशजीले आजको दिनमा? आकाशजी
2: हजुर,
0: आवाज तपाईँको आवाज कार कार कुरकुर आयो, बसेर कुरा गर्नुहोस् न एकछिन है।
2: हजुर,
0: मेरो आवाज सुन्नु भएको छैन?
2: सुनेको छु हजुर, भन्नु।
0: अनि के छ आकाशजीको हाल खबर? आकाशजी
2: हजुर,
0: तपाईँसँग कुराकानी गर्न सकिँदैन होइन? भन्दै थियो उहाँले जति भन्यो त्यति नै तेराउनुहुन्न क्या, योभन्दा अगाडि पनि त्यस्तै होइन, कहाँ जानुहुन्छ जानुहुन्छ, अनि वनमा गइसकेपछि फोन डायल गर्नुहुन्छ। हुन त वनमा त जान पर्छ, तर एक ठाउँमा बसेर कुराकानी गरेपछि हामी उहाँको आवाज बुझ्ने थियौँ, तर उहाँ हिँडिराख्नु भएको छ, हिँडिसकेपछि त हामी उहाँसँग कुराकानी गर्न सक्दैनौँ होइन। मासु भात खाए भन्नुभएको छ ग्यारे होइन, कसै गजैले मासु भात खाने दिन नै हो आजको बसाइमा। हाम्रो टिकटक लाइफमा कसले कमेन्ट गर्नुभएको छ के खानुभयो? 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउनु होला। आजको बसाइमा हाम्रो साथीले गीत रोजाइमा पारिसक्नु भएको छ, जाने भए जाम बहिनी। गीत राख्छु, त्यसपछि फेरि पनि पुनः उपस्थित हुने नै छु।

0: हजुर यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ। जानी भए जाम बहिनी भन्ने गीतलाई हामी तपाईँको माझमा प्रस्तुत गरिसकेका छौँ। हामी टिकटक लाइभमा पनि उपस्थित भइसकेका छौँ। तपाईँहरूले दमन त्याप गर्नुहोस् होइन, के भन्छन् त्यो के भन्छन् भन्छन् क्या यो टिकटकमा पनि होइन, गाह्रो छ फेरि तपाईँहरूले गर्नुपर्ने, अलिअलि कोसिस गर्नु होला, सक्नुहुन्छ गर्नु सक्नु हुँदैन लाइक मात्र भए पनि गर्नुहोस् है त। पालो तपाईँको रहनेछ 97.44, 97.36.20। अर्को साथी नमस्कार। हजुर
1: नमस्कार।
0: हजुर कता कता भाले पो बासी उठ, त्यो भालेलाई आज खानु पर्थ्यो। आज खानु पर्ने क्या तपाईँले भाले? आज त साउने संक्रान्ति पनि हो क्या, त्यसलाई झ्याम्म पार्नु पर्थ्यो नि। भाले होइन माउ हो। अनि त्यो भाले नभए पनि माउलाई भए पनि आज त त्रिप्प पार्नु पर्ने, तपाईँ त पार्नु सक्नुहुन्न रहेछ क्या होइन। अनि के छ, कहाँ बाटोको बोल्दै हुनुहुन्छ? राधिका मगर होइन, के छ राधिकाको हाल खबर? मेरो पनि ठिक छ। अनि आज साउने संक्रान्ति, आज के खानुभयो राधिकाजीले? भात मासु खानुभयो तपाईँले पनि एक्लै एक्लै खानुभयो, हामीलाई छैन। होइन म आउन सक्दिनँ अहिले त होइन, तपाईँले यसो राखिदिनु होला कि है। आज सहभागी जनन भएको छ हरियो चुरा मेहेन्दी लाउनु भयो कि भएन? लाइसक्नु भयो होइन। हाम्रो राधिकाजीलाई त फेरि भन्नै पर्दैन क्या, आफै लगाइहाल्नुहुन्छ होइन। ल त हुन्छ, कार्यक्रममा आउनु भएको छ। आज तपाईँले कुन गीत रचना पार्नुहुन्छ? कुन गीत भन्नुभयो? तपाईँको छेउमा त माउ खोरा खोरै छ क्या, त्यसले आज साँझ आएर झ्याम्म पारिदिनु पर्दै क्या हो। छोरीको पिर
1: आमा
0: लौ त हुन्छ, छोरीको पिर आमा भन्ने गीत हामी एकछिन पछि राख्नेछौ। कसलाई सम्झिनुहुन्छ? नमस्ते। यतिखेरको समयमा राधिका आउनु भएको थियो क्या हाम्रो माझमा। तपाईँको पालो रहनेछ 97.44, 97.36.20। उहाँले चाहिँ तिजको गीत रोजैमा पार्नु भयो हाम्रो राधिकाजीले। तपाईँको पालो रहनेछ 97.45, 97.36.20 को लाइन भएर सहभागिता जनाउनु होला। सहभागी जनाइसकेपछि आज हामी तपाईँसँग कुराकानी गर्नेछौ। अर्को साथी आउनुभयो भने समर्थन मात्र जनाउनु पर्ने हुन्छ। खै त साथीहरू, मैले गीत रोजेमा पार्न मिलेन भनेर हो कि क्या हो? साथीहरू त आउनु नै हुन्न त, फेरि गीत राखिसकेपछि त फेरि आइहाल्नुहुन्छ नि झ्याप्प होइन। आज त फुर्सदिलो समयमा त भन्दैन, आज शुक्रबार श्रृङ्खलामा साथीहरू अलिकति फुर्सदमा हुनुहुन्छ जस्तो लाग्छ मलाई। स्कुलमा कार्यक्रम भएन भने चाहिँ साथीहरूले फोन डायल गर्नुहुन्छ होइन, तर आज फोन आएको छैन। ठिक छ, म राधिकाजीले रोजेमा पार्नु भएको गीत राख्छु भन्दै थिए। साथी आउँदै हुनुहुन्छ, आउने क्रम जारी नै छ। अर्को साथी नमस्कार। हजुर भन्दै थिए, उहाँले त टुट टुट टुट पार्नलाई आउनु भएको रहेछ भन्ने कुरा थाहा भयो। अर्को साथी आउनु भएको छ भन्दै थिए, आउनु भएको छैन, म गीत राख्छु त्यसपछि पुनः उपस्थित हुने नै छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: रामा भन्ने गीत राखिसकेको छ। भालु तपाईँको रहनेछ 97 45 99 36 20। एलिना चौहानको आवाजमा रहेको गीतलाई हामी तपाईँको माझमा राखिसकेका छौँ। पालो तपाईँको रहनेछ। टिकटक लाइभमा पनि आएर हेर्न सक्नुहुनेछ। खै त साथीहरू कहाँ जानुभयो? 111 जना हुनुभएको थियो, अहिले कहाँ हराउनु भयो त? यसरी आउने जाने काम त गर्नु भएन त साथी हो। फोन डायल गर्नुहोस् है त। हाम्रो टिकटक लाइफमा धेरैजनाले हेर्दै हुनुहुन्छ। अन्तिममा हामीसँग कुराकानी गर्न चाहनुहुन्छ होइन गेस्टमा आएर भने अन्तिमसम्म हेर्नुहोला सुन्नुहोला, त्यसपछि हामी तपाईँसँग कुराकानी गर्नेछौँ। 49 मिनट गएको छ 2 बजेर, अब हामी करिब करिब 5 मिनट मात्र रहन्छौँ है त। फोन डायल गर्नुहोला। अब एकजना साथी आउनुभयो भने, एकजना नभएर दुईजना या तीनजना साथी आउनुभयो भने हामी कुराकानी गर्न सक्नेछौ। 50 मिनट गइसकेको छ। पालो तपाईँको रहनेछ 97 45 99 36 20 को लाइन भएर आउनु पर्यो। साथीहरू कहाँ हराउनु भयो? हराउन भएन का? यसरी 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउनु होला। सहभागिता जनाइसकेपछि हामी तपाईँसँग कुराकानी गर्नेछौ। गीत रोजाई पार्नको लागि आउनु होला है त। एकजना साथी को हुनुहुन्छ त? अन्तिम भाग्यमानी साथी, आजको भाग्यमानी साथी को हुनुहुन्छ त? ल फटाफट फोन डायल गर्नुहोस् त। तपाईँ गीत रोजाइमा पार्न सक्नुहुनेछ आजको बसाइमा। गीत रोजाइमा पार्नको लागि तपाईँ आउनु पर्यो आजको बसाइमा है। अब त साउन महिना पनि लाग्यो, आजबाट आर्थिक वर्ष 2083-84 होइन साउनको 1 गते आज तपाईँहरूलाई मैले भन्न बिर्सेछु होइन, तपाईँहरूलाई अन्तिममा जान जाने भन्छु म फेरि होइन। साउने सङ्क्रान्तिको शुभकामना है सबैजनालाई, अन्तिममा भन्नु पर्यो मैले बिर्सेर होइन। झप्पै साथीहरू आउनु भएको छ। अर्को साथी नमस्कार हजुर।
1: नमस्ते
0: नमस्कार, नमस्कार तपाईँलाई पनि शुभकामना। कुण्ठाबाट को बोल्दै हुनुहुन्छ? सल्यानबाट के विश्वकर्मा भन्नुभयो?
1: तुलसी
0: कौर।
1: तुलसी
0: कौर के छ तुलसीको हाल खबर? मेरो पनि ठिक छ। अनि यतिखेरको समयमा के गर्दै हुनुहुन्थ्यो? गोठालोतिर हुनुहुन्छ होइन? अनि खाजा नास्ता खानु भयो कि भएन? हाम्रो पनि भएको छैन, अब एकछिन पछि हुन्छ। अनि आज सहभागी जनाउनु भएको छ, कुन के रोजाइमा पार्नुहुन्छ? चरी जेलैमा। लौ त हुन्छ, तपाईँले रोजाइमा पार्नु भएको गीत हामी एकछिन पछि राख्नेछौ। अनि अहिलेको लागि कसलाई सम्झिनुहुन्छ? नमस्कार। यतिखेरको समयमा सल्यानबाट आउनु भएको थियो, उहाँसँग हामी कुराकानी गरिसकेका छौँ तुलसी कौरसँग। पालो तपाईँको रहनेछ। उहाँले चरी जेलैमा गीत रोजेमा पार्नु भएको छ, राख्नु भएको भन्न लागिसकेको थिएँ होइन। स्याहार्नु यो हद्दी नभएको जिब्रो फेरि लतपत्ती हाल्छ है क्या। चरी जेलैमा गीत रोजाइमा पार्नु भएको छ। पालो तपाईँको रहनेछ। आउनुभयो भने एकजनासँग कुराकानी गर्छ, आउनु भएन भने त के छ होइन। ठिक छ, भोलिका दिनमा फेरि पनि हामी तपाईँसँग भलाकुसारी गर्नेछौ होइन। अब यहाँबाट छुट्टिने समय हुन लागिसक्यो। एकजना आउनु भएको छ, म उहाँसँग कुराकानी गर्छु। नमस्कार हजुर।
2: नमस्कार।
0: नमस्कार, कुण्ठाबाट को बोल्दै हुनुहुन्छ?
2: खोताङबाट
0: कल्पना घरती मगर। के छ कल्पनाको हाल खबर? मेरो पनि ठिकै छ। अनि यतिखेरको समयमा के गर्दै हुनुहुन्थ्यो?
1: म चाहिँ कोडोको बिउ छिन्दैछु भनौँ।
0: कोडोको बिउ छिन्दै हुनुहुन्छ होइन?
1: हजुर।
0: ल त हुन्छ, हामी अलिक धेरै कुराकानी गर्नु हुन्थ्यो तर के गर्नु, समयले नै अब छोडिसक्यो हामीलाई। ककसलाई सम्झिनुहुन्छ हाम्रो साथीले चरी जेलमा भन्ने गीत रोजेमा पारिसक्नु भएको छ, उक्त गीत मार्फत साथीहरूलाई सम्झिनुहोस् है।
1: सर्वप्रथम हजुरलाई अनि मेरो मन्दिरमा बस्नुभएको सबैको साथीहरूलाई मेरो घरलाई सम्झिँदैछु। नमस्कार।
0: नमस्कार। अन्तिम भाग्यमानी साथी आउनु भएको थियो, उहाँसँग हामी कुराकानी गरिसकेका छौँ। अब भने हामी कसै साथीलाई पनि भित्राउन सक्दैनौँ, 2:55 गइसकेको छ। यतिन्जेलसम्म कार्यक्रम सुन्ने र सुन्न प्रयास गर्ने, फोन डायल गर्ने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन्छु। र हाम्रो आवाज र तपाईँको आवाज, मेरो आवाज र तपाईँको आवाज रेडियो सिट सिटसम्म पुर्याएर साथ दिने प्राविधिक मित्रलाई पनि धेरै धेरै धन्यवाद दिँदै आजको बसाइबाट भने प्रिया मगर छुटिन्छु। भोलि फेरि पनि हामी उपस्थित हुने नै छौ। नमस्कार।

0: सजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 3 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मुथुपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा कृष्ण शर्मासँगै अप्सरा बोहराको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: सरकारले जारी गरेको नियमावलीको विरोधमा शैक्षिक परामर्शदाता आन्दोलित। उपचारमा लापरवाही गर्ने डाक्टर र अस्पताललाई 39 लाख क्षतिपूर्ति तिर्न आदेश।
0: सप्तकोशीमा जल प्रवाह बढ़ेपछि विपद प्रतिकार्य तयारी तीव्र। ब्यारेजका 20 ढोका खोलिए।
1: बर्ड फ्लू नियन्त्रणपछि सदर चिडिया खाना आजदेखि खुल्ला। चितवनमा एक वर्षमा 893 जनामा स्क्रब टाइफस।
0: भारतको पश्चिम बंगालमा रेल र भ्यान ठोकिँदा 3 जनाको मृत्यु। 4 जना गम्भीर घाइतेको आईसीयूमा उपचार चल्दै।
1: र महिला 19 वर्ष मुनिको प्रिमियर कपको सेमी फाइनलमा नेपालले वेबीजको खेलको नतिजा सुपर ओभरमा टुङ्गो लाग्ने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। सरकारले जारी गरेको नियमावलीको विरोधमा शैक्षिक परामर्शदाताहरू आन्दोलित बनेका छन्। शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी कक्ष सञ्चालन तथा व्यवस्थापन नियमावली 2083ले शैक्षिक परामर्श क्षेत्रलाई अन्याय गरेको भन्दै उनीहरूले आज काठमाडौँमा प्रदर्शन गरेका हुन्। यसअघि हातमा कालोपट्टी बाँधेर काम गरेका उनीहरूले आज काठमाडौँमा प्लेकार्ड सहित सरकार विरूद्ध प्रदर्शन गरेका हुन्। नेपाल शैक्षिक परामर्श संघ इक्यानले सरकारवालासँग पर्याप्त छलफल नगरी नियमावली ल्याइएको र सो नियमावलीका केही प्रावधान अव्यवहारिक रहेको भन्दै विरोध गर्दै आएको छ। इक्यानले हाल 1 वर्षका लागि मात्रै कायम गरिएको अनुमति पत्रको अवधि 5 वर्ष बनाउनु पर्ने, शैक्षिक मेला सेमिनार तथा प्रदर्शनी आयोजना गर्न मन्त्रालयको पूर्व स्वीकृति अनिवार्य गर्ने व्यवस्था हटाउनु परेको भन्दै उनीहरूले आज काठमाडौँमा प्रदर्शन गरेका हुन्। यसअघि हातमा कालोपट्टी बाँधेर काम गरेका उनीहरूले आज काठमाडौँमा प्लेकार्ड सहित सरकार विरूद्ध प्रदर्शन गरेका हुन्। नेपाल शैक्षिक परामर्श

0: अधिकारी रूपमा लागू गर्न नहुने लगायतका माग गरेका छन्। त्यसै गरी विदेशी कलेज तथा विश्वविद्यालयबाट प्राप्त हुने सेवा शुल्क रोक्ने व्यवस्था खारेज गर्नुपर्ने, दोहोरो कर तथा आय व्यय विवरण बुझाउनुपर्ने प्रावधान हटाउनुपर्ने, विद्यार्थीलाई क्षतिपूर्ति तिर्नुपर्ने व्यवस्था पुनरावलोकन गर्नुपर्ने तथा संस्थागत ग्रेडिङ प्रणाली र धरोटी सम्बन्धी प्रावधान संशोधन गर्नुपर्ने माग पनि उनीहरूले राखेका छन्।
1: उपभोक्ता अदालतले उपचारका क्रममा चिकित्सकीय लापरवाही गरेको ठहर गर्दै स्त्री रोग विशेषज्ञ डाक्टर ज्योत्सना शर्मा तिवारी र नयाँ बानेश्वर स्थित एभरेस्ट अस्पताललाई कुल 39 लाख रूपियाँ क्षतिपूर्ति तिर्न आदेश दिएको छ। अदालतका अध्यक्ष डाक्टर दिवाकर भट्ट र सदस्य गेहेन्द्र राज रेग्मीको इजलासले डाक्टर शर्मालाई 9 लाख रूपियाँ र एभरेस्ट अस्पतालबाट 30 लाख रूपियाँ पीड़ित पक्षलाई क्षतिपूर्ति उपलब्ध गराउन हिजो फैसला गरेको हो। दुई वर्ष अघि प्रसूति गराउने क्रममा गोठाटारकी मनिता शर्माको मृत्यु भएपछि उनका श्रीमान सुभाष पराजुलीले मुद्दा दायर गरेका थिए। अदालतले शल्यक्रियापूर्व प्री एक्लेम्सियाका बिरामीलाई आवश्यक औषधि नदिएको, गर्भवतीको स्वास्थ्य अवस्था जटिल हुन सक्ने पूर्वानुमान हुँदाहुँदै आवश्यक सावधानी नअपनाएको लगायतका आधारमा चिकित्सक र अस्पतालको लापरवाही ठहर गरेको जनाएको छ। मनिता शर्मा 2081 मंगिर 25 गते केही असहज महसुस भएपछि नियमित उपचार गराइरहेकी डाक्टर शर्माकै सल्लाहमा एभरेस्ट अस्पताल पुगेकी थिइन्। त्यही उपचारका क्रममा उनको मृत्यु भएको थियो। अदालतले फैसलाको पुनपाठ भने केही दिनपछि सार्वजनिक हुने जनाएको छ।
0: सर्वोच्च अदालतबाट अब साउन 11 गतेपछि मात्रै नियमित सुनवाई हुने भएको छ। हरेक नयाँ आर्थिक वर्षको शुरूआतमा अदालतको आन्तरिक प्रशासनिक तथा व्यवस्थापकीय काम गर्नुपर्ने भएकाले नियमित सुनवाई स्थगित गरिएको सर्वोच्च अदालतले जनाएको छ। यसअघि प्रत्येक वर्ष 2-7 नियमित सुनवाई रोक्ने अभ्यास रहेकामा यस वर्ष अवधि छुट्याइएको छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार साउन 1 गतेदेखि 11 गतेसम्म बन्दी प्रत्यक्षीकरण, सामान्य प्रकृतिका मुद्दा, सरकारवादी एकतर्फी मुद्दा, पुनरावेदन, अन्तरिम आदेश सम्बन्धी निवेदन तथा रिट निवेदनको दर्ता र सुनवाई भने नियमित रूपमा हुनेछन्।
1: सप्तकोशी नदीमा जलप्रवाह बढ़दै गएपछि सुनसरी प्रशासनले विपदप्रति कार्य तयारीलाई तीव्र बनाएको छ। यस क्रममा प्रमुख जिल्लाधिकारी वासुदेव घिमिरे सहितको सुरक्षा निकायका प्रमुखहरूको टोलीले कोशी ब्यारेजको स्थलगत अनुगमन समेत गरेको छ। कोशी ब्यारेजमा पानीको प्रवाह प्रति सेकेण्ड 1,56,195 क्युसेक पुगेको छ भने ब्यारेजका 20 ढोका खुलिएका छन्। कोशीमा जलप्रवाह प्रति सेकेण्ड 1,50,000 क्युसेक पुगेपछि उच्च सतर्कताको संकेत स्वरूप रातो बत्ती बाल्ने गरिन्छ। अनुगमनपछि प्रमुख जिल्ला अधिकारी घिमिरेले बाढ़ी, डुबान तथा कटानको जोखिमलाई मध्यनजर गर्दै जिल्लामा विपद प्रति कार्ययोजना कार्यान्वयनमा रहेको बताउनुभयो। उहाँले विपद व्यवस्थापनमा संलग्न सबै निकायको जिम्मेवारी स्पष्ट रूपमा निर्धारण गरिएको तथा आवश्यक कार्यविधि पनि तयार पारिएको जानकारी दिनुभयो।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको पर्वत नाम मार्बल।
3: मार्बलका सिपिपिसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीपीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
2: सुरक्षा घरको साथ जीवन।

0: को एकमात्र डीटीएच सेवा डिस्क होम
1: देश खुशी को कनेक्शन
2: यो हो हाहा संचार नेटवर्क समय को आवाज समय को आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। ललितपुरको जावलाखेल स्थित सदर चिडियाखाना सर्वसाधारणहरूका लागि पुनः खुल्ला गरिएको छ। काग, गिद्ध र हाँस लगायतका पंक्षीमा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि चिडियाखाना गत असार 5 गतेदेखि बन्द गरिएको थियो। संक्रमण नियन्त्रणका लागि बिरामी पंक्षी

0: उपचार सरसफाई तथा आवश्यक व्यवस्थापनको काम सम्पन्न भएपछि वातावरणीय नमूनाको परीक्षणमा एभियन इन्फ्लुएन्जा बर्ड फ्लू भाइरस नदेखिएकाले चिडियाखाना पुनः सञ्चालनमा ल्याइएको हो। चिडियाखाना प्रशासनका अनुसार पशु सेवा विभाग, केन्द्रीय पशु रोग अनुसन्धान प्रयोगशाला तथा इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ अधिकारीहरूको बैठकले चिडियाखाना पुनः खोल्ने निर्णय गरेको हो। चिडियाखाना बिहान 10 बजेदेखि बेलुका 4 बजेसम्म प्रवेशका लागि खुल्ला रहने र अवलोकनकर्ताले बेलुका 5 बजेभित्र बाहिरिनुपर्ने चिडियाखानाका प्रवक्ता तथा सूचना अधिकारी गणेश कोइरालाले जानकारी दिनुभयो। सदर चिडियाखाना व्यवस्थापनले आगन्तुकलाई जनावर तथा पंक्षीसँग सुरक्षित दूरी कायम गरी अवलोकन गर्न आग्रह गरेको छ। यसअघि संक्रमित देखिएका खोरहरू रातो रिबनले घेरिएको जनाउँदै ती क्षेत्रमा अनावश्यक रूपमा नबस्न र दूरी कायम गर्न अनुरोध गरिएको छ। त्यसैगरी आफूसँग ल्याइएका खानेकुरा खुल्ला स्थानमा नखान, प्रयोगपछि फोहोर डस्टबिनमा व्यवस्थित रूपमा फाल्न तथा अनिवार्य रूपमा मास्क प्रयोग गर्न पनि सर्वसाधारणहरूलाई अनुरोध गरिएको छ।
1: चितवनका विभिन्न अस्पतालमा आएका बिरामी मध्ये 893 जनामा स्क्रब टाइफस संक्रमण देखिएको छ। गत आर्थिक वर्षमा जिल्लाका अस्पतालमा आएका बिरामी मध्ये 11,419 जनाको परीक्षणका क्रममा उनीहरूमा स्क्रब टाइफसको संक्रमण देखिएको हो। जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रक राम केसीका अनुसार संक्रमित मध्ये 621 जना चितवनका रहेका छन्। जिल्लामा भेटिएका संक्रमित मध्ये रत्नगर नगरपालिकाका 246 जना, खैरहनी नगरपालिका 117 जना, भरतपुर महानगरपालिका 90 जनामा यो रोगको संक्रमण देखिएको हो। यस्तै राप्ती नगरपालिकाका 82 जना, कालिका नगरपालिकाका 69 जना, माडी नगरपालिकाका 7 जना र इच्छा कामना गाउँपालिकाका 10 जनामा यो रोगको संक्रमण देखिएको केसीले बताउनुभयो।
0: अब अन्तर्राष्ट्रिय समाचार। भारतको पश्चिम बंगालमा रेल र भ्यान ठुकिँदा 3 जनाको मृत्यु भएको छ। मुर्शिदाबाद जिल्लामा आज बिहान यात्रुवाहक रेलसँग विद्यालय भ्यान ठुकिँदा 3 जनाको मृत्यु भएको हो। कर्णा सुवर्णा स्टेशन नजिक भएको दुर्घटनामा विद्यालय भ्यानमा सवार 2 जना विद्यार्थी र साइकल चलाइरहेका एक वृद्धको मृत्यु भएको भारतीय संचार माध्यमले जनाएका छन्। यो दुर्घटना कटुवा अजिमगंज रेल खण्ड अन्तर्गत लेभल क्रसिङ गेटमा भएको थियो। निमटिटा कटुवा यात्रुवाहक रेल रोयल एकाडेमी विद्यालयका विद्यार्थी बोकेको टाटा सुमो र एक साइकलसँग ठोकिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका 3 जना विद्यार्थी र टाटा सुमोका चालकलाई मुर्शिदाबाद मेडिकल कलेज तथा अस्पतालको आईसीयूमा भर्ना गरिएको छ। अन्य घाइते विद्यार्थीहरूको पनि सोही अस्पतालमा उपचार भइरहेको भारतीय संचार माध्यमहरूले जनाएका छन्।
1: अब खेल समाचार। एसीसी महिला अण्डर 19 प्रिमियर कपको सेमी फाइनलमा संयुक्त अरब इमिरेट्स युएई र नेपालबीचको खेल सुपर ओभरमा धकिलिएको छ। आज युएईले दिएको 101 रनको सामान्य लक्ष्य पछाएको नेपाल 100 रनमै समेटेपछि खेल सुपर ओभरमा धकिलिएको हो। नेपालका लागि अनु खडायतले 20 सानो प्रवीण र अलिसा कुमारी यादवले समान 17 रन जोड़े। यसअघि मलेसियास्थित बायुमास ओभल स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको युएई 19.5 ओभरमा सबै विकेट गुमाउँदै 100 रन बनाएको थियो। युएईका लागि मेहुल प्रणव कुलकर्णीले सर्वाधिक 30 रन बनाई लाभान्या केनीले 25 रन तथा नेहा कुमारी 19 रनमा अभिजित रहिन्। नेपालका लागि रिया शर्मा र अनु कडायतले समान 3-3 विकेट हात पारिन्। तृष्णा विश्वकर्माले 2 विकेट हात पारिन्। अहिले सुपर ओभरको खेल भइरहेको छ। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि पटक।
0: सरकारले जारी गरेको नियमावलीको विरोधमा शैक्षिक परामर्शदाता आन्दोलित। उपचारमा लापरवाही गर्ने डाक्टर र अस्पताललाई 39 लाख क्षतिपूर्ति तिर्न आदेश।
1: सप्तको सीमा जल प्रभाव बढ़ेपछि विपद प्रतिकार्य तयारी तीव्र। प्यारिसका 20 ढोका खोलिए।
0: बर्ड फ्लू नियन्त्रणपछि सदर चिडियाखाना आजदेखि खुला। चितवनमा 1 वर्षमा 893 जनामा स्क्रब टाइफस।
1: भारतको पश्चिम बंगालमा रेल र भ्यान ठोकिँदा 3 जनाको मृत्यु, 4 जना गम्भीर घाइतेको आईसीयूमा उपचार चल्दै।
0: र महिला 19 वर्ष मुनिको प्रिमियर कपको सेमी फाइनलमा नेपाल र युएईसँग पराजित।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। कृष्ण र अप्सरा विदा हुन्छौ। नमस्कार।

0: उदयको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज
1: भाका भुल र दया क्षमा र ममता सन्तोष जान्दैन त्यो इन्द्रै बिन्ती गरून् झुकेर पदमा त्यो बिन्ती मान्दैन त्यो थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छान्दैन त्यो खाता जाची सबै दुष्ट नबुझे बिर्सेर हान्दैन त्यो हार्दिक श्रद्धाञ्जली रोल्पा जिल्ला परिवर्तन गाउँपालिका वडा नम्बर 2 राङ्सी साबिकको वडा नम्बर 4 मक्किम खोला बस्ने जयकला डाँगीको यही मिति 2083 साल असार 27 गते शनिबारका दिन 72 वर्षको उमेरमा भएको असामयिक निधनले हामी दुखी भएका छौ। यस मृतकको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान होस् भने हार्दिक समवेदना व्यक्त गर्दछौ। स्वर्गीय श्रीमान शेरबहादुर डाँगी, जेठो छोरा चोन बहादुर डाँगी, कान्छो छोरा स्वर्गीय धनबहादुर डाँगी, जेठी छोरी स्वर्गीय आइकी डाँगी, बुहारी संगीता डाँगी, छोरीहरू अमृता डाँगी खत्री, प्रतिभा पुन, कविता ओली, नातिहरू हेकमत डाँगी, किस्मत डाँगी र कृष्ण डाँगी, ससुरा हस्तो डाँगी, सासु मैसरी डाँगी, जेठा तर्फ चन्द्रबहादुर डाँगी,
2: भतिजा एक भाइ काल बहादुर डाँगी,
1: भतिजी स्वर्गीय छोरी भागीसरा डाँगी सहित पाँच बहिनी, नातिनी बुहारी सपना डाँगी, जेठानी दिदी खर्कमाली डाँगी, बुहारी गैरी डाँगी,
2: नाति मनेश डाँगी,
1: जीवन डाँगी, देवर लालबीर डाँगी, देवरानी श्यामकुमारी डाँगी, भतिजा आशिष डाँगी, भतिजी अस्मिता डाँगी, हिमशिला डाँगी, देविना डाँगी, नातिनी शेरिसा रोका, बुहारी लक्ष्मी रोका डाँगी, नाति नवराज डाँगी, भान्जा तर्फ विमोचन रोका, वीरेन्द्र कौर, जेठा नातिको माइती तर्फ सम्पूर्ण परिवारहरू 10 जना, माहिला नाति तर्फ सम्पूर्ण घर परिवार 5 जना, नातिनी बुहारीहरू, जेठी नातिनी सोफिया डाँगी, माहिली नातिनी बुहारी पवित्रा डाँगी, जम्मा 53 घर, पनाती तिनीहरू आरोही डाँगी, दिप्सन डाँगी, बहिनी ज्वाईहरू स्वर्गीय बहिनी झुला डाँगी, ज्वाई सीताराम डाँगी, भतिजा भतिजीहरू 4 भाइ बहिना, कान्छी बहिनी हैकमाली डाँगी, ज्वाई झुप्ले डाँगी, भतिजा भतिजीहरू 3 भाइ बहिना, छोराको माइती तर्फ सन्धि भागीमान बुढा लगायत सम्पूर्ण परिवारहरू थबाङ 3 मिरुल पर्जा रोल्पा,
2: आमाजू तर्फ दाजु धन बहादुर खत्री, स्वर्गीय आमाजू खिरमाली खत्री, भान्जा 3 भाइ, भान्जी 3 बहिनी, कान्छी नन्द, नौमाली थापा, नन्दे भाइ चित्र बहादुर थापा, भान्जा 2 भाइ, भान्जी पुष्पा थापा 1 बहिनी, माइती तर्फ स्वर्गीय बुवा बीरबहादुर ओली, स्वर्गीय आमा हस्तु ओली, जेठा दाजु हिरा सिंह ओली, स्वर्गीय भाउजू डानु ओली, भदै 4 भाइ 3 बहिनी भदैनीहरू, कान्छा भाइ देव प्रसाद ओली, बुहारी भ्यूमाली ओली, कान्छा भदै 3 भाइ, भदैनी 3 बहिनी, जेठी दिदी आइटी डाँगी, भिनाजू भागीमान डाँगी, भतिजा भतिजीहरू 4 भाइ बहिना, ज्वाई तर्फ दुर्गा केसी, नाति दिपलक केसी, माइला ज्वाई प्रवीण पुन, नातिनी शान्ति पुन, टीका पुन, कान्छी छोरी तर्फ नाति शिशिर ओली लगायत सम्पूर्ण डाँगी परिवार परिवर्तन गाउँपालिका 2 राङ्सी मक्किम रोल्पा, साथै उहाँको 13 दिनको पुण्यतिथि यही मिति 2083 साल साउन 8 गतेका दिन हुने भएकोले सम्पूर्ण इष्ट मित्र मलामी गोतारे छर छिमेक सम्पूर्णलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
3: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ, कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन।
4: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
5: होइन ए दिदी बहिनीहरू, के गन्थम मन्थम गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ?
6: क्विन केयर क्रिमले होइन
5: क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या। यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
4: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
5: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको कि छैन तपाईँहरूले? हो त्यही पाइन्छ क्या। त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
4: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो, दाग धब्बा हटाउन मदत गर्छ हरेक प्रकारको छालाको लागि उपयुक्त भएको, छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने, राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो। त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
6: थप जानकारीका लागि हाम्रै डाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबाङ रोल्पा, प्रोप्राइटर सरला श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98478251234। ढिङ्ग्री जोठानका लागि सपना ब्युटी पार्लर, प्रोप्राइटर सपना श्रेष्ठ। 98439252627। राम्रो छाला आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी खोजी प्रयोग गरौं क्विन केयर क्रिम। सबैका लागि सधैँका लागि।

0: अघि त हैरानै पारिसक्यो, अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नुपर्ने थियो, छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ, सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर हाम्रा सेवाहरू,
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
4: नदुखाई दाँत निकाल्ने,
1: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
4: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
1: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
1: 9800594452।
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा।

0: निशुल्क पढ़ाई हुने बारे अत्यन्त जरूरी सूचना।
1: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
0: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
1: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
0: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
1: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, पराश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
0: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
1: र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
0: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
1: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9894204754 र 9894793412।
0: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
2: आइया मम्मी दाजु, के म त खाना खान नि सक्दिन।
3: हैन, यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
4: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्छन मन्छन गरिरहनु भएको छ, भन्नुहोस् त, के पर्यो तपाईँलाई?
3: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिल्यै निको हुने होइन।
4: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू कन्छन मन्छन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
3: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यस्ता सेवा सुविधाहरू के छन्?
4: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
3: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डिमा हल, कुमारी बैंक अघाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903050 र मोबाइल नम्बर 9558743122 र 9558743123।
4: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
5: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका योमी मस्तक जरुरी सूचना। झुङ पेला खिमरिदे गरम ओबोतिरी जेउ पेला सुनो फुरी कता ओचुदुरी जेउ आउ पेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना ताए आउ ये गिने प्राकृतिक सम्पदा र तक्षेप्त जस खिम्नादे वातावरण मिलेने ल झेप्पा असर केने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखार नामे ल भे लागिने सज जिमी गिमी लापरवाही सुनो चाउस खेलगेमा दुख
6: वन
5: जङ्गल सज मेरा आयुरी बाली एमएल एमए छामेला लिउसोकर पोतरालाई पार जगेर हटे
6: सलाई लाइटर्सी आउला मे सचाउने चिजरालाई जबाङजा र यामा देने पोल गेने या इतौ चिज र रहिदे वन जङ्गल याल के बाबा या
5: पिकनिक वन भोज बाक मे सचाउँछु छिन्ने मेले चाउ सोसाइ देखि खेनाले वन जङ्गल ओछो छाम्ने तैके बारी पो चुरो विधि ओरे पनि कोबाजे
6: वन उपभोक्ता समूह राई सामुदायिक बने होमी ढाल्ने छ अनुगमन दिने व्यवस्था चौसङ्गी लिए
5: गेचो छामेला खोरेल चाउसी पोलिए हरिदे तरिम गाई गेजो मेके लाइजु अब नजरे बनाए गेन ल गेजो मेके नलाए औले लायो के नाइए
6: वन जङ्गल छ जुडिसी हो घेङबारी ल बाली नाली चिउला चिउली झाँक्रा सताउँछु छिनी ने चाउसो सैलेकी खेले यहाँ
5: वन जङ्गल मेला के नाइए भेला किनी पार्सोमा खरनामा मिलिदिए बनाई सानो छ मे के छे
6: बतासु चिलिजु बेला त हिजिमके कोटल मे के सताङ्गिने हेनोखेम छिन्नी ने चाउसो के छ यहाँ
5: मे लागि निमिताई गे भने के पछि सोनो अरूले भने के पछ यहाँ
6: के छ थाम्ला पोयाल मे लागि कि सन्तिनी गे छोटा ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालय खबर दिए
5: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सभा विपद व्यवस्थापन समिति कोबाङ रोल्पा

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ। यो सबै त बाथरोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डीमा खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, पोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ। एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 0825916070, 98578443123, 98478770।
0: दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचौर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
2: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
3: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेसन सफल उपचार गरिन्छ।
4: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु फलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
3: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
4: बाथरोग, युरिक एसिड, हाट जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श।
3: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
4: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्धाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
3: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिमतर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा, तुलसीपुर दाङ।
4: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल, मिलन चोक, खोराही दाङ।
3: सम्पर्क मोबाइल 98578211105,
4: 98479802,
3: 98095682,
4: 98093 4040।

0: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
1: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
0: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
1: यदि त्यसो हो भने आउनुहोस् चाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही चाङमा।
0: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाछे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
1: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमाल हुनुहुन्छ।
2: शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग, एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
0: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अरो हुने, हड्डी खिएको,
1: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ,
2: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसी द्वारा फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगू, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
0: कम तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, पिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, मुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, पिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
1: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
0: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
1: जसका लागि मोबाइल नम्बर छ 9858743123, 9848076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770।
0: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
3: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
4: होइन, के भाषा र तपाईँलाई
3: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिएछ।
4: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या? अरे काका, यस्तो लागि त घोराही दाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
5: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन, छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
6: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पिट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघा खोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात, जोर्नीको दुखाइ, हातखुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना, खाना नहुने, पिसाब पुल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, डन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
4: यति मात्र कहाँ हो र, हामी कहाँ जाड, रक्सी, सुरुती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
6: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803, 98-65-44-83-83।
4: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।
7: खैया बद्दी मेरो त दाँत दुखिलो, के गर्ने होला अब।
8: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
9: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन, जे सुकै गर्नुहोस् तपाईँले।
8: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त, यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको।
9: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
8: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक 7 दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तड्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत, फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ, खतिरा, सेतो डब्बाको उपचार गर्ने,
9: लामो समयसम्म गुटका, सुपारी, पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत, मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराही दाङ। थप जानकारीका लागि 082-562-367 र मोबाइल नम्बर 98-478-57-569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-590-879 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौँ, प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश।
4: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिल्यै सुन्ने होइन।
10: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गरे ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
4: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
10: लौ उसो भए, म सामान लिन गइहाले।
4: हजुर, हामी कहाँ गुणस्तरीय हापुर टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
11: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 98578303504।
12: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
11: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग घोराही 15 दाङ।
13: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध।
14: आफ्नो घर वरपर सधैँ सफा राखौं। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
15: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
14: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
16: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
14: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
15: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
14: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
16: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
14: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
15: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, मार्डीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
14: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
16: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
14: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौं।
15: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।
14: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाडी आयो भने संकलित फोहोरलाई तुरुन्तै गाडीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कार्यालय रोल्पा।

ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो।

0: 3メガハーツ。ゾンゾラトライブチェック。यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 4 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मुर्छोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

हजुर, सम्पूर्ण लोकगीत संगीतको धरोहर कार्यक्रम लोक सारथी अब प्रत्येक दिन साँझको 4 बजेदेखि 5 बजेसम्म तपाईँकै रेडियो सेटमा सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला। कार्यक्रम लोक सारथी।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो लोकसांगीतिक अभिवादन त गर्छौ तपाई सम्पूर्णलाई यति बेला कार्यक्रम लोकसारथीमा। श्रोत एवं मित्र तपाई यति बेला कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा रहनु भएको छ, जहाँ जस्तो अवस्थामा भए पनि कार्यक्रम लोकसारथी कति बेला आउँछ सुन्न अनि सहभागिता जनाउन पाइन्छ भनेर प्रतीक्षा गरेर बसिरहनु भएको थियो होला। तपाईको पर्खाईको घड़ीलाई एकैसाथ समाप्त पार्दै कार्यक्रम लोकसारथीमा हामी आज पनि उपस्थित भइसकेका छौ। मलाई पारीबाट प्रिया मगरको साथ मिलिराखेको छ, आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी। तपाई यति बेला हामीलाई लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा 96.4 मेगाहर्जसँगै इन्टरनेट लाइनमा जलजलाप्रेस.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर सुन्न सक्नुहुन्छ। सामाजिक सञ्जाल फेसबुकमा कार्यक्रम लोकसारथी नामक फेसबुक एकाउन्टबाट हामी अडियो तपाईको पर्खाईको घड़ीलाई एकैसाथ समाप्त पार्दै कार्यक्रम लोकसारथीमा हामी आज पनि उपस्थित भइसकेका छौं। मलाई पारीबाट प्रिया मगरको साथ मिलिराखेको छ, आवाजमा उपस्थित

का विभिन्न साझेदार रेडियोहरूबाट एकैसाथ कार्यक्रम लोकसारथी यति बेला सुन्दै हुनुहुन्छ। अब म सरस्वती रेडियोहरूको नाम अनि प्राविधिक मित्रहरूको नाम यहाँबाट जानकारी गराउँछु। सामुदायिक रेडियो महिला आवाज 90 मेगाहर्ज खलंगा प्युठानबाट सुशीला मगर, रेडियो स्वर्गभूमि 93 मेगाहर्ज भिंगरी प्युठानबाट सन्तोष सुनार संगम, रेडियो झुलेनी 104.7 मेगाहर्ज बिजवार प्युठानबाट यमुना धामी, रेडियो पाडिनी 79.1 मेगाहर्ज, रेडियो मालरानी 95.7 मेगाहर्ज र रेडियो निर्सेममा 107.1 मेगाहर्ज अर्घखाँचीबाट कोपिला आचार्य, सामुदायिक रेडियो स्काई 90.4 मेगाहर्ज तमघास गुल्मीबाट सुषमा मल्ल, सामुदायिक रेडियो छत्राभूमि 93.6 मेगाहर्ज पौधी अमराई गुल्मीबाट प्रकाश आचार्य, रेडियो सारथी 107.4 मेगाहर्ज खरबाङ बागलुङबाट अनिश पाठक, रेडियो मोती 88.4 मेगाहर्ज छाप स्याङ्जाबाट कृष्ण बस्याल, रेडियो कुटुम्ब 97.8 मेगाहर्ज बाट यति बेला साथ मिलिराखेको छ। प्राविधिक साथी तिलु राणा भट्टराईको भने तानसेन पाल्पाबाट हामीलाई साथ दिइरहनु भएको छ। सामुदायिक रेडियो कपिल वस्तु 104.2 मेगाहर्ज कपिल वस्तुबाट, गुडियाभर सामुदेवघाट 102.2 मेगाहर्ज देवघाट तनहुँबाट हामीलाई नम्रता नेपालीले साथ दिइरहनु भएको छ। दमौली एफएम 94.2 मेगाहर्ज दमौली तनहुँबाट सन्देश चडाई, रेडियो बन्दीपुर 88.8 मेगाहर्ज बन्दीपुर तनहुँबाट भूमिका श्रेष्ठ, रेडियो फेमस एफएम 94.3 मेगाहर्ज कोहलपुर बाँकेबाट सुदीप कुमार थारू, रेडियो भोटेउडा 90.8 मेगाहर्ज लमजुङबाट प्रमिला रेग्मी, रेडियो सुनवल 90.7 मेगाहर्ज नवलप्रासीबाट दुर्गा पौडेल, रेडियो जनानी 90.6 मेगाहर्ज पोखराबाट प्रतिमा गुरूङ, रेडियो क्रान्ति 90.4 मेगाहर्ज काभ्रेप्लाञ्चोकको सिपारीबाट नकुल घरती, रेडियो मध्य पहाड 88.2 मेगाहर्ज कपुर बागचौर सल्यानबाट गोरख जागी, रेडियो यसै क्रममा हामीलाई विभिन्न रेडियोबाट विभिन्न साथीहरूले साथ दिइरहनु भएको छ। रेडियो आफ्नो एफएम रकुम पश्चिममा 90.4 मेगाहर्ज चौरजहारीबाट मनिषा डागी, रेडियो आफ्नो एफएम 104.8 मेगाहर्ज उखलडुङ्गाबाट बीनुमाया राईले साथ दिइरहनु भएको छ। यसै क्रममा रेडियो लालीगुरा 105.2 मेगाहर्ज धनकुटाबाट जानु तामाङ, रेडियो आफ्नो रेडियो मौराखारा एफएम 106.5 मेगाहर्ज रकुम पश्चिमबाट ज्ञानी खड्काले साथ दिइरहनु भएको छ। रेडियो भरतपुर 105.2 मेगाहर्ज भरतपुर चितवनबाट भीम निर्दोष केसी, रेडियो सरोवर 92.5 मेगाहर्ज हेटौडाबाट एलिसा ढुङ्गाना, रेडियो झन्कार 97.5 मेगाहर्ज रामी साहबबाट अनिता रसाईली अनु, रेडियो मेन्स्याम एफएम 103.5 मेगाहर्ज बाट यति बेला साथ मिलिराखेको छ। प्राविधिक साथी शारदा बास्कोटाको भने हामीलाई यति बेला विभिन्न साथीहरूले विभिन्न रेडियोबाट साथ दिइरहनु भएको छ। बेलका एफएम 100.9 मेगाहर्ज उदयपुरबाट अजम्बर पुलामीले साथ दिइरहनु भएको छ। यसै क्रममा हामीलाई रेडियो पर्भु 102.6 मेगाहर्ज जलहरी कञ्चनपुरबाट आरजे राज छेत्रीले साथ दिइरहनु भएको छ। रेडियो मानसरोवर 92.1 मेगाहर्ज हुम्लाबाट धनबहादुर भण्डारीले साथ दिइरहनु भएको छ। यसै क्रममा हामीलाई विभिन्न रेडियोबाट विभिन्न साथीहरूले साथ दिने क्रममा रेडियो भरोसा 104.9 मेगाहर्ज दाङघोराईबाट हामीलाई साथ दिइरहनु भएको छ। ईश्वरी पुनले भने रेडियो मध्य रेडियो मुर्कीचुला 93.5 मेगाहर्ज डोल्पाबाट, मंगला कुमारी बुढा रेडियो डोल्पा 101.4 मेगाहर्ज डोल्पाबाट मेनुका बुढा र रेडियो मुर्कीचुला रेडियो सत्यवाणी 104 मेगाहर्ज पर्वतबाट सन्तोष प्राजुलीले साथ दिइरहनु भएको छ। आज साउन गते आज साउन लागेको छ। अब भनौँ न साउने विशेष आज साउने संक्रान्ति पनि हो र आज साउने संक्रान्तिका कुराकानी गर्नेछौ र साउनको बेलामा हामीले साउने विशेष गीतहरू बजाउनेछौ। यो कुरा म तपाईँलाई जानकारी गराए। हुन त तीजका गीत भनेर आएका हुन्छन्, ती गीतहरू हामी बजाउनेछौ। जुन गीत नाम त तीजका गीत लेखेका छन्, नेपाली तीज गीत लेखेका छन्, तर ती गीतका मर्म हेर्ने हो सुन्ने हो भने हरियो चुरा र हरियो पहिरनलाई टार्गेट गरेर बनाइएका हुन्छन्। ती गीत संगीतहरूलाई हामी साउन 1 गतेदेखि अर्थात आजदेखि नै बजाउनेछौं भने वास्तविक तीजका मर्म बोकेका गीतहरू हामी भदौ 1 गतेबाट बजाउने कुरा म तपाईँहरूलाई यहाँबाट उद्घोष गर्न चाहन्छु, जानकारी गराउन चाहन्छु। तीजका गीतका रूपमा आएका तर साउन महिनालाई नै लक्षित गरिएका यति गीतहरू बजाइएन भने साउनको महत्व र साउन महिनामा
गाइने गीतहरू लिङ्गाय पाउँदैन, त्यसैले हामी

गीत संगीतलाई पनि न्याय दिनुपर्छ र गीत संगीतहरूलाई न्याय दिने क्रममा हामीले साउन्डको मर्मलाई समावेश गरिएका गीत संगीतहरूलाई हामी प्राथमिकताका साथ बजाउनेछौ। यो क्रम म तपाईँलाई जानकारी गराए र वास्तविक तीजका मर्महरू बोकेका गीतहरू चेली माइतीका सन्दर्भमा आधारित रहेका गीत संगीतहरू भने हामी भदौपछि मात्रै बजाउनेछौ। यो क्रम म तपाईँलाई जानकारी गराए। आउनुहोस् कार्यक्रमको शुभारम्भ स्वरूप एउटा गीत राख्छौ। आज कार्यक्रममा तपाईँलाई साउने संक्रान्ति विशेष कुराकानी पनि गर्नेछौ। आजको कुराकानी साउने संक्रान्ति विशेष रहनेछ। यो क्रम म तपाईँलाई जानकारी गराए। अब हर हर महादेव हर हर भन्ने गीत तपाईँको लागि हामी राख्दैछौ। राजन कार्की लगायतका कलाकार साथीहरूले आवाज दिनुभएको गीत हो। यो गीत साउन महिनालाई विशेष गरी लक्षित गरेर बनाइएको र साउनमा अलिकति भनौँ न उपासना गर्ने अनि लगायतका विभिन्न धार्मिक आफ्नै धार्मिक परम्परा छ, ती धार्मिक परम्परालाई समेट्दै यो गीत तयार पारिएको छ। यो गीत तपाईँको लागि राख्छौ। गीतपछि तपाईँको माझमा हामी यो गीतपछि आउनेछौ। हामी सबै धर्म सबै संस्कार र सबै संस्कृतिलाई सम्मान गर्नुपर्छ भन्दै यो गीत तपाईँको लागि

0: यो गीतको श्रोता बाला फेरि पनि स्वागत छ। हर हर महादेव मलाई यस्तै माया गर, हर हर महादेवको नाम पनि लिएको र माया प्रेम पनि समावेश गरिएको यो साउन्ड विशेष गीत तपाईँको लागि हामी प्रस्तुतिमा जोडिसकेका छौं। यस्तै यस्तै गीतहरू हामी बजाउनेछौ। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु कार्यक्रममा। को हुनुहुन्छ? नमस्कार हजुर। को बोल्नुभयो? कहाँबाट? अर्घ खासीबाट। रोमन कुमार के छ रोमनजी, अर्घ खासीमा कुन रेडियोबाट सुन्नुभयो हामीलाई? रेडियो मालरानी 95.7 MHz सुन्दै हुनुहुन्छ। तपाईँले लाउड स्पिकर बन्द गर्नु पर्यो रुमानजी, लाउड स्पिकर बन्द गरेर बोल्नु पर्यो। घरि सानो घरि ठुलो तपाईँको आवाज आयो है? हुन्छ। कार्यक्रममा आउनु भएको छ, साउने संक्रान्ति कसरी मनाउँदै हुनुहुन्छ?
1: सरस्वती विशेष गरी मिठोहरू फाल्ने अनि घरमा चाहिँ भोला चुरिलहरू राख्ने त्यही नै भनौँ तेरा।
0: अनि तपाईँको दिदी बहिनी त्यहाँका महिलाहरू र हरियो चुरा हरियो मेहेन्दी कतिको लगाउनु भएको छ के छ? तपाईँको आवाज घरि सानो घरि ठुलो आइराखेको छ रुमानजी। मैले लाउड स्पिकर बन्द गरेर बोल्नुहोस् मैले तपाईँको लागि भनेको हो, हाम्रो लागि भनेको होइन। हुन्छ, अब अहिलेको लागि अब फेरि फेरिका बसाइमा आउनुहोला। अहिलेको लागि तपाईँहरूलाई विदा गर्छौ, नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो रुमान कुवर, उहाँको आवाज घरि ठुलो घरि सानो घरि कस्तो आयो होइन। अलिकति लाउड स्पिकर तपाईँले हाम्रो लागि होइन, तपाईँको आवाज राम्रो आओस्, तपाईँको आवाज राम्रो आयो भने एकदम यकै नासको आवाज आयो भने सुन्नेलाई पनि राम्रो हुन्छ, तपाईँ बोल्नेलाई पनि राम्रो हुन्छ। त्यसैले मैले तपाईँहरूकै लागि भनेको, अब तपाईँले लाउड स्पिकर गर्न बन्द गर्न मान्नुहुन्न भने मेरो भन्नु केही छ र होइन। यति बेला साथी नमस्कार हजुर।
2: नमस्ते भाइ।
0: को बोल्नुभयो? कहाँबाट?
2: म खोटाङबाट मोहन तामाङ।
0: खोटाङबाट मोहन तामाङ, के छ मोहनजी खबर तपाईँको?
2: ठिक छ भाइ।
0: के गर्दै हुनुहुन्छ यति बेला?
2: कार्यक्रम सुन्दैछु।
0: कार्यक्रम सुन्दै बस्दै हुनुहुन्छ होइन?
2: हजुर।
0: अनि साउने संक्रान्ति आज कसरी मनाउनु भयो, कसरी मनाउँदै हुनुहुन्छ, तपाईँको उतातिरको चलन के छ?
2: खासै दादा यता त्यहाँ छैन हाम्रोतिर त।
0: तपाईँको उतातिर लुतु फाल्ने चलन, साउने संक्रान्ति मनाउने चलन छैन?
2: यतातिर खासै त्यस्तो मान्नुहुन्न हौ।
0: ए, मान्नुहुन्न होइन?
2: हजुर हजुर।
0: ठिक छ, अब मान्नुहुन्न भने त अन्य साथीहरूलाई साउने संक्रान्तिको शुभकामना राख्नुहोस्। आउनु भएको थियो साथी, अन्य साथीहरूलाई साउने संक्रान्तिको शुभकामना राख्नुहोस् भनेको फोन काटेर भाग्नुभयो, गाह्रो छ मलाई। फटाफट फोन डायल गर्नुहोला 9868-6040-40 साउने संक्रान्ति मनाउँदै गर्नुभएका साथीहरूलाई हामीले भनौँ न उहाँहरूलाई साउने संक्रान्तिको बारेमा आज कुराकानी गरौं भनेर आज साउने संक्रान्ति विशेष कुराकानी गरिराखेका छौं। यो कुरा म तपाईँलाई जानकारी गराए र के छ अर्को साथी हुनुहुन्छ हुनुहुन्न भन्नुभएको छ, फटाफट फोन डायल गर्नुहोला। आज हामी कुराकानी मात्रै गर्छौं, साउने संक्रान्तिको शुभकामना आदान प्रदान गर्ने कार्यक्रम छ। यति बेला साथी नमस्कार हजुर। मिस कल गर्ने काम चाहिँ नगर्नुहोला, म तपाईँलाई आग्रह गर्छु। तपाईँले सकिन्छ फोन गर्नुहोला, सकिँदैन मिस कल चाहिँ नगरिदिनुहोला, कार्यक्रम सुनेर मात्रै साथ दिनुहोला, म तपाईँलाई आग्रह गर्छु। 9868-6040-40 को नम्बर तपाईँको लागि खुला गरेका छौं र तपाईँले हामीलाई म्यासेज पनि गर्न सक्नुहुन्छ। यति बेला साथी नमस्कार हजुर। तपाईँको आवाज आएन हजुर भन्दै थिए, उहाँको कल पनि हामी लिन सकेनौ। आइसकेपछि ठुलो आवाजमा बोलिदिनु होला, हामीले यताबाट फोन काटेका होइनौ, उहाँले उतैबाट फोन काट्नु भएको हो, उतैबाट फोन काटिएको हो। यो कुरा पनि म तपाईँलाई जानकारी गराउँछु। फेरि कतिपय साथीहरूले फोन उतैबाट काटिएको हुन्छ, कतिपय साथीहरूले तपाईँले काट्नुभयो भनेर चाहिँ फोन गरेर पछि हामीलाई भनिरहनु भएको हुन्छ कि, यो पनि यो भ्रमलाई पनि म चिर्न चाहन्छु है। यति बेला अर्को साथी हुनुहुन्छ हुनुहुन्न भन्नुभएको छ, साउने संक्रान्तिको बारेमा कुराकानी गर्नका लागि आउनुहोला। साउने संक्रान्ति कसरी मनाउनु भयो र साउने संक्रान्तिको शुभकामना आदान प्रदान गर्ने कार्यक्रम हो आजको कार्यक्रम, यो कुरा म तपाईँलाई जानकारी गराए र अब म्यासेज पनि गर्नुहोला 98644 1798 म्यासेज पनि गर्नुहोला भनेको थिए र एउटा म्यासेज नभन्दै आएको छ म त्यो म्यासेजलाई वाचन गर्छु कहाँदेखि कसले म्यासेज गर्नुभएको छ उहाँ म्यासेज गर्ने साथीले लेख्नु भएको छ सुषमा मगर हो सुनसहरीबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ सुषमा मगरलाई कार्यक्रम सुनसहरी रोल्पाबाट कार्यक्रम सुन्दै हुनुहुन्छ पालो तपाईँको हो फोन गर्नका लागि 98 68 39 40 र म्यासेज गर्नका लागि 98 644 1798 म्यासेज गर्नुहोला यति बेला साथी नमस्कार हजुर नमस्कार हजुर तपाईँको आवाज आएन हजुर हेलो यो नम्बर मलाई पठाउनुहोस् त यो नम्बर अब फोन गर्ने अनि खुसु खुसु हाँस्ने अनि फोन काट्ने त्यस्तो काम चाहिँ नगर्नु होला मैले तपाईँलाई आग्रह गर्छु यो नेटवर्कको समस्याले होइन यो नेटवर्कको समस्याले यस्तो भन्न मिल्दैन र आफै फोन काटिएको पनि होइन उहाँहरूले आफैले फोन काट्नु भएको यति बेला साथी नमस्कार हजुर
3: नमस्कार हजुर
0: को बोल्नुभयो कहाँबाट
3: म पानी छातबाट निम बहादुर बोले
0: निम बहादुर के हो पछाडिको
3: हजुर निम बहादुर कामी
0: ए निम बहादुर कामी के छ निम बहादुर जी खबर तपाईँको
3: एकदम राम्रो छ हजुरहरूको आशीर्वादले जाने ठिकठाक छ बचेकै छ
0: बाँच्नु बाँच्छ बाँच्नु पर्यो नि होइन
3: हजुर
0: बाँचेको संसार देख्न पाइएला त होइन
3: हजुर
0: अनि कार्यक्रममा आउनु भएको छ आज साउने संक्रान्ति कसरी मनाउँदै हुनुहुन्छ
3: हामीले त एकदम राम्ररी मनाइन्छ सर यहाँ त चाहिँ हामीले अब साँझ लुटो फाल्ने कुखुरा काट्ने मादल बजाउने दिदी बहिनीहरू तिजा गीत गाउने नाच्ने हो सर
0: ए अब त तिजाको गीत गाउन पनि सुरु भइसक्यो होइन
3: आजबाट त एकदम धमाधम सुरु हुन्छ अब त
0: आजबाट दिनदिनै भेला हुने तिजका गीत गाउने होइन
3: हजुर मनोरञ्जन गर्ने चाहिँ सबै कुरा चाहिँ राम्रो हो सबैलाई चाहिँ भन्ने
0: त्यही त नि त्यसैले त हामी त्यसको मर्म बोकेका गीतहरू हामी भदौपछि मात्रै बजाउने भने अहिले साउनको प्रसङ्ग समेटिका जस्ता हरियो चुरा लगायतका विभिन्न गीतहरू अहिले त्यसकै गीत भनेर आए पनि त्यो विशेष गरी साउन अनि माया प्रेमका ती गीतहरू भने अहिलेदेखि नै हामी बजाउने जुन यो जमर्को गरेका छौँ यो तपाईँलाई कस्तो लागिराखेको छ
3: ए मलाई त यो साउन पछिको त खल्लो लाग्छ साउनभरि एकदम यहाँ रित्तो हुने भएर यसमा चाहिँ गीत गाउने यसो चाहिँ यता त्यता जाने अरिमा परिमा गर्ने कोही काममा जुट्ने यो राम्रो लाग्छ मलाई
0: त्यही त नि अब साउन विशेष गीतहरू त हामी साउनमै बजाउनु पर्यो नि होइन हरियो चुरा समेटेको
3: मैले त मादल बनाएर हिँड्दा दुईवटा मादल फिट गरेको छु आज दिदी बहिनीहरू आउँछन् अब चाहिँ साँझ चाहिँ हामीले लुटो फाल्ने सुपो थटाउने तपाईँ कुखुरो पनि ढालिन्छ
0: ए कुखुरो पनि ढाल्नुहुन्छ
3: हजुर हजुर एकदम हामीले त रमाइलो पो गर्छौँ त नि आज
0: रमाइलो गर्नुहुन्छ एकदमै रमाइलो गर्नु पनि पर्छ फेरि वर्षा दिनमा आउने अब हिलो माटो लागेको हुन्छ शरीरमा लुतो आउन सक्छ त्यो लुतो फाल्ने जुन यो परम्परा छ संस्कार संस्कृति छ एकदमै राम्रो हो भन्छन् क्यारे होइन
3: मैले त सबैलाई भन्छु कि चाहिँ हाँसी खुसी रहौँ जब यो तिज गीतको चाहिँ मारामार हुने बेला आजबाट अब दिनदिनै हुन्छ रमाइलो गर्ने बस्ने अब चाहिँ यो साउन महिना कालमास बर्खा हो सबै चाहिँ हाँसी खुसी रहने मैले त त्यही भन्छु
0: हुन्छ कार्यक्रममा आउनुभयो अहिलेको लागि साथीहरूलाई साउने संक्रान्तिको शुभकामना राख्नुहोस्
3: मिनबहादुर कामी भन्ने सब पहिला चाहिँ मेरो साउने संक्रान्तिको शुभकामना छ हजुरहरूलाई पनि एकदम स्पेसल शुभकामना
0: हुन्छ अहिलेको लागि बिदा गर्छु नमस्ते
3: हस् हस्
0: अब एउटा गीत राख्छु मैले आकाशैमा कालो बादल भन्ने पूर्वेली गीत छ मैले त्यहाँ म्यासेन्जरमा पठाएको पनि छु यो गीत तपाईँको लागि राख्छु त्यसपछि तपाईँको माझमा फेरि आउँछौ यो गीत तपाईँको लागि

0: भोलिकलले देखेको हुन्छ मरिन्छ कि बाँचिन्छ लाई लाई यो गीत पछि तपाईँहरूलाई फेरि पनि स्वागत छ। कार्यक्रम लोकसारथीमा छौ, हामीलाई त्रिवेणी दुईबाट कल्पना खड्का हो कार्यक्रम सुन्दैछु, असाध्यै राम्रो छ कार्यक्रम भन्नुभएको छ। यति बेला फोन आएको छ, म लिन्छु। नमस्कार हजुर, मैले बारम्बार भनिराखेको छु कृपया मिस कल गर्ने काम चाहिँ नगर्नुहोला, सकिन्छ सक्नुहुन्छ फोन गर्नुहोला, सकिँदैन मिस कल गरेर हैरान पार्ने काम चाहिँ नगर्नुहोला। म तपाईँलाई आग्रह गर्छु फोन गर्नको लागि पो नम्बर दिएका हुन्छौ त हामीले, मिस कल गर्नको लागि होइन नि, होइन 9068309440 हामीलाई फोन गर्नुहोला र 9864172998 हामीलाई म्यासेज गर्नुहोला। म तपाईँलाई आग्रह गरे 9864172998 हामीलाई म्यासेज गर्नुहोला। यो कुरा म तपाईँलाई जानकारी गराउँछु, तपाईँ म्यासेज पनि गर्न सक्नुहुन्छ फोन पनि गर्न। अब मिस कल गर्ने त अप्सनै छैन कि, जस्तै तपाईँकोमा फोन गर्नलाई पर्याप्त ब्यालेन्स छैन भने तपाईँलाई म्यासेज गर्न सक्नुहुन्छ, अथवा म्यासेज होइन म त फोनै गर्छु भन्नुहुन्छ भने फोनै गर्नुहोस्, होइन। दुईवटा अप्सन छ तपाईँको लागि र त्यो दुईवटा अप्सन मध्ये एउटा अप्सनलाई अप्नाउनु भयो भने असाध्यै राम्रो हुन्छ है। तसर्थ तपाईँले फोन साउने संक्रान्तिको बारेमा आज हामी कुराकानी गर्छौं, साउने संक्रान्ति कसरी मनाइरहनु भएको छ, तपाईँको गाउँघरमा साउने संक्रान्ति कसरी मनाइने गरिन्छ, यसको बारेमा हामी तपाईँसँग चर्चा परिचर्चा गर्नेछौ, शुभकामना आदान प्रदान गर्नेछौ। यति बेला अर्को के छ, फोन आएको छ, फोन आएको छ। नमस्कार हजुर।
1: नमस्कार हजुर,
0: को बोल्नु भयो, कहाँबाट?
1: गोर्खाबाट राजु पनेरु।
0: राजु पनेरु गोर्खाबाट? के छ गोर्खातिरको हालखबर राजु जी?
1: हजुर एकदम ठिक छ हजुर, अहिले भर्खर पानी पर्यो, आज संक्रान्ति, अब फसल काट्यो, दिनभरि आराम गरियो, अनि हजुरको एक प्रोग्राम सुनेर बसिरहेको, अनि ठ्याक्क कहिले फोन लाग्छ कहिले फोनै लाग्दैन हजुर, त्यही भएर।
0: अनि कार्यक्रममा आउनु भएको छ कुन रेडियोबाट हामीलाई सुन्दै हुनुहुन्छ?
1: हामी 88.88
0: 88.8 रेडियो बन्दीपुर एफएमबाट कार्यक्रम सुन्दै हुनुहुन्छ?
1: हजुर हजुर हजुर।
0: अनि कार्यक्रममा आउनु भएको छ, के छ आज भोलि साउने संक्रान्ति आज कसरी मनाउनु भयो, के गर्नुभयो, ल बताउनुहोस् हामीलाई।
1: हजुर सबै ठिकै छ हजुर, मैले काठमाडौँतिर प्रायः काठमाडौँ बस्थेँ, त्यसपछि हिजो बेलुका गोर्खा बजार आइदिएको थिएँ यहाँ संक्रान्ति मान्नलाई, त्यसपछि आज बिहान खसी कुराहरू काटियो, अनि त्यहाँबाट हजुरको, अनि त्यहाँबाट खानसाना खाएर बिहान दिउँसोतिर, अनि उसिन आराम गरेर, अनि हजुरको प्रोग्राम सुनेर बसिरहेको।
0: यो प्रोग्राम हजुरको भन्न मिल्दैन नि, यो कार्यक्रम एकजनाको मात्र हुँदैन, यो त सबैको हुन्छ होइन? यो त हजुरको भन्न मिल्दैन यो कार्यक्रमलाई, यो मेरो मात्र कार्यक्रम होइन नि, अनि त्यसैले कार्यक्रम लोकसारथी सुन्दैछु भन्नुहोस्, रेडियो बन्दीपुरबाट कार्यक्रम सुन्दैछु भन्नुहोस् होइन? हुन्छ, कार्यक्रममा आउनु भएको छ, अनि साउने संक्रान्ति विशेष गोर्खामा कसरी मनाउने, तपाईँ त खसी ढाल्ने भन्नुभयो, खसी ढाल्ने मात्रै हो कि लुदो फाल्ने गरिन्छ, त कसरी कुन कुन विधि अप्नाइन्छ?
1: तपाईँको अब काट्नेहरूले प्रायः जस्तो अब खसी बाख्राहरू, तपाईँ गुँगुरहरू, रामहरू काटिन्छ, दिउँसो चाहिँ तपाईँको लुदो फाल्ने, त्यसरी मनाइन्छ
0: हजुर। ए ल हुन्छ, कार्यक्रममा आउनुभयो, अब साउने संक्रान्तिको शुभकामना राख्नुहोस्।
1: सर्वप्रथम हजुरलाई
0: धन्यवाद,
1: अनि त्यसपछि मलाई चिन्नुहुने राजु पनेर हुने सबलाई, त्यसपछि मेरो सुजन पनेरलाई म धेरै मिस गरिरहेको छु, हले सुन्नुभयो, सुन्नु भएको छैन, बाई बाई।
0: नमस्ते, टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी, उहाँसँग कुराकानी गरिसकेका छौ, पालो तपाईँको हो, फोन गर्नुहोला 9068309440 का नम्बर तपाईँका लागि हामी खुल्ला गरेका छौं, फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ, नम्बर तपाईँका लागि हामी खुल्ला गरेका छौं, फोन डायल गर्नुभयो भने हामी तपाईँसँग साउने संक्रान्तिको बारेमा कुराकानी गर्नेछौ, साउने संक्रान्ति कसरी मनाउँदै हुनुहुन्छ, तपाईँको गाउँघरमा कसरी मनाइन्छ, होइन, एउटा हाम्रो नेपाल विभिन्न भाषा, विभिन्न जात जाति, विभिन्न धर्म र विभिन्न सांस्कृतिक सम्प्रदाय भएको देश भएको कारणले फरक ठाउँमा फरक शैलीका साथमा फरक रहन सहनका साथमा संक्रान्ति मनाउने गरिन्छ, त्यो कारणले गर्दाखेरि हामी तपाईसँग त्यो फरकपनाको बारेमा, त्यो तपाईँको संस्कृतिको बारेमा हामी सोध्नेछौ, किनभने यस्ता चाडपर्वहरू लाई हामीले तपाईँहरूकै माध्यमबाट तपाईँहरूको माध्यमबाट यदि सुन्यो भने एक ठाउँको साथीले अर्को ठाउँको पर्व मनाउने तवर तरिकाको बारेमा जानकारी पाउनुहुनेछ। त्यसरी एक ठाउँको संस्कार र संस्कृति अर्को ठाउँसम्म पुर्याउन र पुग्नमा एकदमै टेवा पुग्छ, होइन, जानकारी आदान प्रदानमा टेवा पुग्न सक्छ। त्यो कारणले गर्दाखेरि फोन गर्नुहोला 9868-6039-40 र म्यासेज गर्नुहोला 9864-17298 म्यासेज आएको छ, धेरै म्यासेजहरू आएका छन्। म ती म्यासेजहरू वाचन गर्न गइराखेको छु। उहाँले लेख्नु भएको छ, सानु मगर हो, प्युठानबाट सुन्दैछु, आज साउने संक्रान्तिको धेरै धेरै शुभकामना छ भन्नुभएको छ। धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। हेलो दाई भन्नुभएको छ, अब हेलो दाई भनेर त म्यासेज पूरा हुँदैन नि त हजुर, सबै पूरा म्यासेज कहाँबाट सुन्दैनुहुन्छ त्यो पनि लेख्नुहोला। यति बेला अर्को म्यासेज रहेको छ, उहाँले के लेख्नु भएको छ भने जाजरकोटबाट भन्नुभएको छ, जाजरकोटबाट हो म, उहाँको नाम अमृता मगर हो, समयले 7 बजेसम्म 90.4 MHz रेडियो आफ्नो एफएमबाट कार्यक्रम सुन्दै गर्छु भन्नुभएको छ। फोन आएको छ, नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? सानु तामाङ, के छ सानु हाल खबर तपाईँको? पानी किन ठुलो पार्नुभयो त भन्नुहोस् त?
2: त्यो चाहिँ अब मौसम नै त्यस्तो हो भनौँ, अथवा के भनौँ, अब समय नै त्यही साउन जस्तो है,
0: होइन तपाईँ त्यो पानी पार्नुमा तपाईँको सबभन्दा ठुलो हात छ अरे।
2: हो, त्यही भनिरहनु भएको छ सबैले
0: त्यही भनिरहनु भएको छ, होइन?
2: हजुर हजुर,
0: किनभने तपाईँले भ्यागुताको बिहा गराइदिनु भयो अरे कि?
2: हो त,
0: होइन, त्यही भएर पानी पर्याप्त परै छ अरे तपाईँको ठाउँतिर, होइन?
2: एकदमै हाम्रो कुलुङ्गामा पानी यस्तो ठुलो आरी घुप्ते जस्तै क्या, हरा हुने, अनि एकछिन त्यस्तो लागेर पनि फेरि त्यस्तै।
0: अनि आज के छ, आज त साउने गति, आज साउने संक्रान्ति,
2: त्यस्तो केही पनि छैन दाइ, पानी परेको छ कतै नभएर अब ठिकै
0: ठिकै छ। अनि साउने संक्रान्ति नमनाउने?
2: अब मनाउने त दाइ, म त पुलाउ सुलाउ बनाएर यहाँ भोजो बनाइरहेको छु त।
0: अब एक्लै एक्लै बनाउनुहोस्, एक्लै एक्लै खानुहोस्, हामीलाई नबोलाउनुहोस्, होइन?
2: कुनै समयमा त्यो समय पनि आउँछ
0: है,
2: अहिलेको लागि बोलाइहालौँ भने पनि ठुलो पानी परेको, अब बाटो साटो एकदम बिग्रेको होला, त्यही भएर पनि मैले तपाईँलाई बोलाइन,
0: बोलाउनु भएन। ल अब तपाईँ खन्चुवा बनेर आफै त्यो पुलाउ सबै आफै खानुहोस्, होइन? ओके, ल कार्यक्रममा आउनु भएको छ। साउने संक्रान्तिको तपाईँहरूको उतातिर कसरी मनाउने गरिन्छ, कि खासै महत्व हुन्न के छ?
2: अब यस्तो छ भाइ, अब आफ्नो जातिको हिसाब पनि छ, होइन? आज त पुरै अब के भन्छ, अब बुढापाकाले लुटो फाल्ने भन्छ, आज यो काग बलायो त्यसपछि ल्याएर चाहिँ यो कुरेलो वन कुरेलो भन्छ होइन, त्योहरू चाहिँ टिपेर अब यो ढुङ्गा माटोको घरतिर त खोपा खोपामा त्यो काग बलायोको पात त्यसपछि ल्याएर कुरेलो चाहिँ लगाएर त्यतिवटा पातमा चाहिँ खोपा खोपामा लगाउने होइन, अनि त्यसपछि ल्याएर अब अब कुनै समय त्यो कसरी मनाउने भन्ने चाहिँ त्यसो गर्ने, त्यसपछि चाहिँ अहिले पो अब यो हातमा चाहिँ मेहन्दी लगाउने चलाए नत्र हुने यो के भन्छ अब त्यसलाई ठ्याक्कै मैले भेट्छु नै बिर्सिहालेछु क्या, फेरि त्यो नाम बिर्सिनुको, त्यो चाहिँ हाम्रोतिर चाहिँ कुटेर लाउने तिउरी तिउरिया भन्छ, त्यसलाई चाहिँ मजाले उखलीमा कुटी कुटी हातमा मजाले खाना खाने, दुईटै हातमा मजाले मुर्का पारेर लगाउने, अनि त्यसपछि चाहिँ अलिक भोलिपल्ट बिहान चाहिँ खोल्ने मजाले रातै बसेको
0: यसरी
2: मनाउने चलन छ हाम्रोतिर चाहिँ।
0: उता वनस्पतिबाट गएर अनि त्यो के त्यसलाई के भन्छ, के भन्नुभयो अघि नै तपाईँले? त्युरिया हो, त्युरियाको पात ल्याउने अनि त्यसलाई चाहिँ पिस्ने, होइन? होइन मुर्की पारेर पनि लगाउने गरिन्छ अनि के गरिन्थ्यो भन्दाखेरि त्यसलाई चित्र बनाउने कि हातमा चित्र बनाउने
2: मेहन्दीको गर्छ नत्र भने त्यसको त चित्र नबनाउने भाइ हातमा छ्याप राख्ने अनि मुर्की पार्ने फेरि पछाडिबाट अगाडिबाट सब्दो लाउने अनि त्यस पछाडि बाँध्ने
0: अनि सुत्ने होइन अनि रातो हुन्छ
2: हजुर एकदम रमाइलो हुन्छ
0: अहिले अहिले पनि अब त्यो सिस्टम त हराउन लागिसक्यो अहिले सब मेहन्दीले
2: हाम्रो त्यो त लगाउने चलन छ भाइ
0: ए अहिले पनि छ है हुन्छ धेरै धेरै धेरै राम्रो कुरा गर्नुभयो विगतका कुराहरू र अहिलेदेखि अहिले पनि त्यो प्राय त हामीले अहिले सहर बजारमा के छ भने त्यस्ता जुन तपाईँले भन्नुभयो ती वनस्पतिहरू त खोज्नै छोडिए अहिले त मेहेन्दी किन्यो भइहाल्छ नि को जान्छ बना बना भन्नुहुन्छ तर हाम्रा दिदी बहिनीहरूले त्यो बेलामा विगतमा होइन त्यो त्यसरी पनि एउटा साउने संक्रान्ति मनाउने गर्नुहुन्थ्यो साउनको महिनामा त्यसरी पनि आफ्नो हात रातो बनाउने गर्नुहुन्थ्यो होइन
2: हजुर हजुर जस्तै पनि हाम्रो चाहिँ अहिले पनि त्यो चलन छ त्यो लगाउनुहुन्छ अनि बेलुकामा चाहिँ आगोको अगुल्टा चाहिँ होइन अब यदि फाल्ने बारीमा राखी फाल्ने भन्छ अनि त्यसपछि भोलिपल्ट त्यो बारीमा चाहिँ नजाने किनभने त्यो अन्नपातन पोया लिन्छ त्यो टेक्नु हुँदैन भन्ने चलन छ त्यसरी मान्ने चलन छ धेरै
0: हुन्छ कार्यक्रममा आउनुभयो साउने संक्रान्तिको शुभकामना राख्नुहोस्
2: हुन्छ फर्स्ट अफ अल त हजुरलाई लगायत सबै सबैलाई चाहिँ यो होइन आजको दिन यो झरी सँगसँगै ढिलो रुज्दै जति साथीहरूले रेडियो सुन्नु भएको छ एकदम पाउने संक्रान्तिको शुभकामना भन्न चाहन्छु
0: हुन्छ अहिलेको लागि बिदा गर्छु नमस्ते
2: नमस्कार
0: अब म केही म्यासेज लिन्छु त्यसपछि म गीत राख्नेछु तपाईँको लागि र यति बेला साथी हुनुहुन्छ म म्यासेजमा हुनुहुन्छ है म कमला मगरले कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ उहाँले लेख्नु भएको छ माडी गाउँपालिकाबाट हो म कमला मगर कार्यक्रम सुन्दैछु भन्नुभएको छ रोल्पाको माडी गाउँपालिकाबाट हामीलाई सुन्दै हुनुहुन्छ सुनसहरीबाट हरि मगर हो कार्यक्रम सुन्दैछु भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौं यसै क्रममा अर्को म्यासेज रहेको छ खोटाङबाट हो सञ्जिता मगर म आफ्नो एफएमबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ अब गीत राख्छौं तपाईँको लागि मैले अघि नै भनिसके हामी साउन विशेष गीतहरू बजाइराखेका छौं जुन अब हुन त तीज गीत भनेर लेखेर आएको हुन्छन् तर ती तीजको मर्म भन्दा पनि साउने साउनमा हरियो चुराहरूको भाव बोलेका गीतहरू जुन छन् नि हामी ती गीत संगीतहरू बजाइराखेका छौं वास्तविक तीज गीत जो जहाँ चेली र माइतीको प्रसंगहरू समावेश गरिएको हुन्छ ती गीत संगीतहरू हामी क्रमशः साउन 15 अथवा भदौ 1 गतेबाट मात्रै ती मर्म बोकेका गीतहरूलाई हामी स्थान दिनेछौ जसले तपाईँलाई तीज आएको जसहरूको दिलाउनेछ अहिले साउन विशेष गीतहरू बजाउने क्रममा यो फेरि पनि अर्को गीत तपाईँको लागि राख्छु गीतपछि फेरि आउँछौं

0: यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम लोक सारथीमा छौ। तपाईँ यति बेला कार्यक्रम लोक सारथी सुन्दै हुनुहुन्छ, यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
1: हेलो, नमस्ते
0: हजुर। नमस्ते, को बोल्नुभयो, कहाँबाट?
1: म धनकुटाबाट।
0: नाम के भन्नुभयो?
1: रामप्रसाद निरौला।
0: रामप्रसाद निरौला, के छ रामप्रसाद जी खबर तपाईँको? तपाईँको आवाज अड्किएर आयो, लाउड स्पिकर बन्द गरिदिनु है।
1: हजुर, पानी पर्दैछ सर अहिले।
0: पानी पर्दैछ होइन?
1: पानी परिरहेछ सर, आज साउने सङ्क्रान्ति जनायो है।
0: त्यही त, साउने सङ्क्रान्ति जनाउनु पर्यो नि, पानी साउनमा नपरेर कहिले पर्ने त होइन?
1: हजुर हजुर, असारमा खासै परेको अवस्था थिएन सर, साउनमा आज एक गते नै सुरु गर्यो सर।
0: एकदम राम्रो कुरा हो नि त, पानी बर्खामा पानी पर्नु होइन, जाडोमा जाडो हुनु, बर्खामा पानी पर्नु त एकदमै राम्रो कुरा हो नि होइन?
1: हजुर हजुर हजुर सर, एकदमै।
0: अनि के छ आज त साउने सङ्क्रान्ति, तपाईँको उतातिर धनकुटातिर कसरी मनाउने प्रचलन छ?
1: धनकुटातिर अब गाउँतिर सधैँकै जस्तो अब त्यो अब लुटो खेल्नेहरू नै अब सकेसम्म हिजै चाहिँ अब माछा मासु खाने चलन थियो, हिजो चाहिँ अब साउने लागेपछि चाहिँ व्रत यताउता भन्ने कुरा भएर चाहिँ बेन नै हुन्छ आजदेखि चाहिँ होइन। अनि अरू त त्यस्तै छ सर, अब बढार खोज्ने, अब भोलि चाहिँ राखेको दिनमा चाहिँ हाम्रो चाहिँ तपाईँको यो हरिर खोज्न जङ्गलमा तपाईँको आँप खोज्न जाने चलन छ सर यतापट्टि।
0: अनि हामीले जुन एउटा सुरुवात गरेका छौँ नि आजदेखि, अब हुन त साउन विशेष भनेर गीत त आएका हुन्नन्, तर लेख्नलाई तीज गीत लेख्ने, तर साउनको मर्म बोकेका गीतहरू हामी बजाउने कोसिस गरेका छौँ, जुन माया प्रेममा, विशुद्ध माया प्रेममा आधारित छन् भने हामीले हामीले के भनेका छौँ भने, जुन गीतले तीजको मर्म बोकेको छ, जुन चेली र माइतीमा सम्बन्धित गीत छ, ती गीत संगीतहरू हामी भदौ पछि मात्रै बजाउने जुन भनेर हामीले भनेका छौँ, यो तपाईँलाई कस्तो लागिराखेको छ, के छ?
1: यो तपाईँहरूले गर्नुभएको जुन निर्णय चाहिँ एकदमै राम्रो छ, सराहनीय छ भन्छु, किनभने अब भदौ लागेपछि तिजले पनि संकेत गर्दै गर्छ। हुन त साउने गते साउने सङ्क्रान्तिदेखि नै चाडबाड चाहिँ निम्तिरहेको अवस्था हो, दुईटा प्लेटफर्म तपाईँले अनुमोदन गर्नुभएछ, अब यो ठिकै हो, यो एकदमै राम्रो हो, किनभने मैले चाहिँ अब भदौ लागिकन तिजको गीत बजाउनु राम्रै हो, यति बेला साउने विशेष बजाउनु झनै राम्रो, झनै उपयुक्त झन्, किनकि महिना सम्बन्धित र मौसम सम्बन्धित नै हुने हो, त्यस कारणले यो दुईटै प्लेटफर्म अपनाउनु भएको म धन्यवाद भन्छु
0: परिवारलाई। हुन्छ, अब साउने सङ्क्रान्तिको शुभकामना राख्नुहोस्।
1: थ्याङ्क यू सिङ्गो जलजल एफएम सपरिवार र साझेदारी एफएमबाट जति पनि लाइभ कार्यक्रम भइरह्यो, उहाँहरू त्यहाँबाट सुन्नुहुने तमाम श्रोता मित्रहरू सबैलाई शुभकामना प्रकट गर्छु। हजुर र सिङ्गो रेडियो सपरिवार र प्राविधिक मित्र सिफ पारी रहेर दुई अम्ला चलाइरहनु भएका उहाँहरू सबैलाई सम्झाउँदै रोटिन्छु है।
0: नमस्ते, टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नुहोला 9867603040 फोन गर्नुहोला भने 9864417298 तपाईँले म्यासेज गर्न सक्नुहुन्छ। यति बेला साथी नमस्कार हजुर, टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग कुराकानी हुन सकेन। पालो तपाईँको हो, फोन गर्नुहोला 9867603040 नम्बर तपाईँको लागि खुला गरेका छौं, फोन डायल गर्नुभयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौ। यो क्रममा तपाईँलाई जानकारी गराए, तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ। यति बेला साथी नमस्कार हजुर, टेलिफोन सम्पर्कमा आइसकेपछि मैले पटक पटक भनिराखेको छु, मिस कल चाहिँ नगर्नुहोला। हामीले म्यासेजको अप्सन पनि दिएका छौं, तपाईँले तपाईँकोमा ब्यालेन्स छैन अथवा कुनै समस्या छ भने म्यासेज गर्न सक्नुहुन्छ 9864417298 म्यासेज गर्नुहोला। फोन गर्नका लागि त 9868603040 फोन गर्नुहोला। नमस्कार हजुर, नमस्कार, को बोल्नुभयो, कहाँबाट भन्दै थिए? नमस्कार गर्ने, फोन काट्ने, हेर्नुहोस् त यो त अति भएन र भने, यस्तो चाहिँ नगर्नु साथीहरू, म तपाईँलाई हार्दिक आग्रह गर्छु होइन, कार्यक्रमलाई कार्यक्रम जसरी नै मर्यादित बनाइदिनु होला म तपाईँलाई आग्रह गर्छु। र हाम्रो प्रावि मित्रले फोन उठाएर कार्यक्रममा आउन चाहनेलाई मात्रै भित्र दिनुहोला, नआउन चाहनेलाई उतैबाट पठाइदिनु होला, उतैबाट फिर्ता पठाइदिनु होला है, म तपाईँलाई आग्रह गर्छु। र अब म म्यासेज लिन्छु, म्यासेज पनि आएको छ, यति बेला फोन आएको छ, म स्वागत गरी, नमस्कार हजुर,
2: नमस्कार हजुर, नमस्कार
0: नमस्कार हजुर, नमस्कार।
2: साथीको धेरै धेरै शुभकामना है।
0: ल, तपाईँलाई पनि शुभकामना। कहाँदेखि को बोल्नुभयो भन्नुहोस् त?
2: म लमजुङदेखि आइतीश्री तामाङ बोल्दैछु है।
0: लमजुङबाट आइतीश्री तामाङ यति बेला बोल्दै हुनुहुन्छ होइन?
2: हजुर हजुर।
0: के छ आइतीश्रीजी, खबर तपाईँको?
2: खबर ठिकै छ भन्नुभएको छ है हजुरहरूको।
0: हाम्रो पनि ठिक छ। साउने संक्रान्ति कसरी मनाउँदिनुहुन्छ हो तपाईँले?
2: साउने संक्रान्ति अब पहिला बाउबाजेले मानिराखेको होइन, अब त्यो हामीले जुन त्यो रोटी खाने, खिर पकाउने होइन, अनि हामीले जे जे खान्छ त्यो अब दुबोमाथि त्यो न्याय पत्तामा राखेर चाहिँ त्यो पूजा गरिन्छ होइन। अनि अब अगुल्टो फाल्ने भन्छ, लुतो फाल्ने भन्छ, हो आइजा लैजा साखल आइजा रुपियाँ लैजा रुपियाँ आइजा बाह्र वर्षको लुतो लैजा भनेर चाहिँ फाल्ने गरेर चलन छ है। त
0: के छ तपाईँले त्यो के भनेर फालिन्छ त्यो आउँछ कि आउँदैन? आउँछ भने लौ न कार्यक्रम लोकसारथीको पनि लुतो फालिदिनु पर्यो
2: हजुर।
0: कार्यक्रमलाई पनि अब यसो लुतो फाले जस्तै गर्नु पर्यो कि।
2: लुतो लुतो फाल्ने अनि बाह्र वर्षको लुतो लैजा अनिकाल लैजा साखल आइजा उपियाँ लैजा रुपियाँ आइजा, मलाई जुन बैरीहरूले डाहा गरेको छ भने त्यो पनि लैजा भनेर चाहिँ फाल्ने चलन छ है। त
0: ल, धेरै धेरै धन्यवाद छ तपाईँलाई, एकदमै राम्रोसँग भनिदिनु भयो। अनि ल, अब साउने संक्रान्तिको शुभकामना राख्नुहोस्।
2: हजुर, फर्स्ट अफ अल हजुरको लागि र टेक्निसियनमा रहनुहुने मित्रको लागि अनि बन्दीपुर होल टिमको लागि अनि जति पनि यो रेडियो सुनेर बसिरहनुहुने बा आमा दाजुभाइ तथा दिदी बहिनी सबै सबैलाई साउने संक्रान्तिको शुभकामना है।
0: हुन्छ, अहिलेको लागि बिदा गर्छु। नमस्ते। आइतीश्री तामाङ आउनु भएको थियो। अब तीनवटा म्यासेज छन्, म ती म्यासेजहरू लिन्छु। उहाँले लेख्नु भएको छ, नारायण कुमार अर्घखाँचीबाट हो, दाई नमस्ते, कार्यक्रम सुन्दैछु, साउने संक्रान्तिको धेरै धेरै शुभकामना छ दाई मेरो तर्फबाट, सबैलाई भनिदिनु है भनेर म्यासेज गर्नु भएको छ। धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। नमस्ते दाई, म पनि सुन्दैछु। मायाको मुटु भन्ने मान्छे माडी एकबाट जमुना ओली हो मेरो नाम, म पनि कार्यक्रम सुन्दैछु भन्नुभएको छ। धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। र अर्को म्यासेज रहेको छ, केसरी राणा मगर हो प्युठानबाट, कार्यक्रम सुन्दैछु भन्नुभएको छ। एकजना साथीको कल लिन्छौ, त्यसपछि हरियो हरियो चोरी हरियो भन्ने राधिका हमाल र तेजस रेग्मीको गीत बजाउनेछौ। यति बेला साथी नमस्कार हजुर।
3: नमस्ते दाई,
0: को बोल्नुभयो कहाँबाट?
3: रोल्पादेखि सृष्टि सुनमगर भन्नुभएको छ है दाई।
0: रोल्पा कुन ठाउँबाट सृष्टि?
3: सुनखरी गाउँपालिका पाँच जयमा कसलादेखि।
0: ए, जयमा कसलाबाट सृष्टि पुनमगर बोल्दै हुनुहुन्छ होइन?
3: हजुर दाई।
0: के छ सृष्टिको हालखबर?
3: सबै ठिक छ दाई, तपाईँको कस्तो छ सुनाउनुहोस् दाई।
0: एकदम ठिक छ। अनि सृष्टिले साउने संक्रान्ति कसरी मनाउनु भयो?
3: साउने संक्रान्ति ठिक ठिकै मनायो दाई, राम्रो प्लस रमाइलो मनायो।
0: आज के खानु होला भन्नुहोस्?
3: आज के खानु दाई? भात खाइयो अनि एउटा भालेको मासु खाइयो, त्यही हो दाई।
0: ए, एउटा मात्रै भालेको मासु खानुभयो?
3: हजुर दाई।
0: मैले त दुई तिनवटा भालेको मासु खानु भयो होला भनेको त, एउटा मात्रै भालेको मासु खानु भएको रहेछ नि?
3: होइन दाई, म त्यति धेरै खान्न नि दाई, म त थोरै खाने हो।
0: ए, कतिमा पढ्नुहुन्छ?
3: क्लास
0: नाइनमा पढ्नुहुन्छ होइन? ल हुन्छ, कार्यक्रममा आउनु भएको छ, आज साउने संक्रान्तिको शुभकामना राख्नुहोस्।
3: हुन्छ, फर्स्ट लेभल त हजुर दाईलाई नै साउने संक्रान्तिको शुभकामना।
0: धन्यवाद।
3: अनि मेरो बाबा मम्मीलाई साउने संक्रान्तिको शुभकामना, अनि जिन्दा सुविधा मगरलाई पनि इन्डियामा भए पनि साउने संक्रान्तिको शुभकामना, अनि हजुरमा रहनु हुने खुबुहरू अनि दिदीहरू सम्पूर्णलाई साउने संक्रान्तिको शुभकामना राख्दै म छुट्टी गर्छु। नमस्ते अनि बाबा।
0: नमस्ते। हाम्रो स्टुडियोको घडीमा 4:52 मिनट गइसकेको छ। र अब आउनुभयो भने छोटोमा शुभकामना लिनेछौ तपाईँको एकजना साथीको कल लिन्छौ। म्यासेज पनि आएको छैन फेरि, नत्र म्यासेज वाचन गर्न हुन्थ्यो, होइन अहिले म्यासेज पनि आएको छैन, त्यो कारणले गर्दाखेरि 52 मिनट गएको छ र हामी 53-54 गइसकेपछि हामी कार्यक्रमबाट विदा हुनेछौ। 2 मिनट बाँकी छ है अझै भन्दै गर्दा 53 गइसकेको छ र के छ साथी हुनुहुन्छ हुनुहुन्न भने अब हामी कार्यक्रमबाट विदा भएर जानुपर्छ। लौ त यतिन्जेल कार्यक्रम सुनेर साथ दिने तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। कार्यक्रममा फोन गर्नुभयो तपाईँलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु। हाम्रो आवाजलाई रेडियो सेटसम्म पुर्याएर साथ दिने हाम्रो प्राविधिक मित्र प्रिया मगरलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु। र अन्तिममा कार्यक्रमप्रति तपाईँका कुनै सुझाव सल्लाह वा प्रतिक्रिया छन् भने तपाईँले हामीलाई फोन गरेर दिन सक्नुहुन्छ 98-644-17-298-6-44-17-298 फोन गरेर कार्यक्रममा भनौँ न कार्यक्रमबारे सुझाव सल्लाह वा प्रतिक्रिया दिन सक्नुहुन्छ भन्दै आजको लागि हरियो हरियो चुरी हरियो भन्ने गीत छोड्दै म आवाजबाट वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु। नमस्कार। रेडियो सुन्ने बानीको विकास गरौं, रेडियो कार्यक्रमलाई माया गरौं।

0: तपाईँको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। जलजला ट्राइब चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 5 बजे।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171-562-459 र 98-645-78-232।

बेलुकी 5 बजेको थाहा अपडेटमा दिनेशको नमस्कार। संघीय संसद सचिवालयले सांसदहरूको सम्पत्ति विवरण माग गरेको छ। आज एक सूचना जारी गर्दै सचिवालयले आर्थिक वर्ष 2082-83 को सम्पत्ति विवरण बुझाउनु भनेको हो। सांसदहरूको आफ्नो वा परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निश्चा सहितको अध्यावधिक विवरणलाई खामबन्दी गरी बुझाउन भनिएको छ। भ्रष्टाचार निवारण ऐन 2069 दफा 50 उपदफा 1 तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन 2048 दफा 31 उपदफा 1 परियोजनार्थ 60 दिनभित्र सम्पत्ति विवरण बुझाउन भनिएको छ। सांसदहरूलाई साउन 1 गतेदेखि आगामी भदौ 29 गतेसम्म विवरण बुझाउन निर्देशन दिइएको हो। नेपाल शैक्षिक परामर्श संघ ईक्यानले शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी कक्षा संचालन तथा व्यवस्थापन नियमावली 2083 संशोधनका लागि माग गरेको छ। ईक्यान सहित सम्बद्ध संस्थाहरूले सरकारवाला पक्षसँग छलफल नगरी नियमावली ल्याइएकोमा आपत्ति जनाउँदै परामर्श व्यवसायका लागि 25 लाख रूपियाँ धरौटी लगायत अव्यावहारिक व्यवस्था हटाउन माग गरेका हुन्। यस्तै सन्दर्भमा गठित संयुक्त संघर्ष समितिले नेपाल सरकार मन्त्री परिषदको गत असार 24 गतेको निर्णय अनुसार शिक्षा तथा खेलकुद मन्त्रालयद्वारा जारी सो नियमावली संशोधनका पक्षमा दबावमूलक कार्यक्रम गर्ने भएको छ। संयुक्त संघर्ष समितिका अध्यक्ष दीपक गुरूङले नयाँ नियमावलीका कारण देशभरका 1000 भन्दा बढ़ी व्यवसायी प्रभावित हुने जानकारी दिँदै प्रत्यक्ष रूपमा सरकार राख्ने पक्षसँग छलफल नगरी नियमावली जारी गरेकोमा आपत्ति जनाउनुभयो। आवश्यक छलफल सहित सम्बद्ध व्यवसायका पक्षमा नियमावली ल्याउन माग गर्दै आज काठमाडौँमा प्ले कार्ड सहित शान्तिपूर्ण विरोध कार्यक्रम गरेको पनि उहाँले जानकारी दिनुभयो। आजदेखि 3 महिने डेंगू सचेतना अभियान शुरू भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार अभियान अन्तर्गत सबै सार्वजनिक निकाय कार्यालय विद्यालय तथा सामुदायिक संस्थामा लामखुट्टेको प्रजनन स्थल तथा वासस्थानको खोजी तथा नष्ट गर्न प्रत्येक हप्ता हरेक शुक्रबार सफा शुक्रबार कार्यक्रम सञ्चालन गर्ने भएको छ। साउन भदौ र असोज महिनामा वडा कार्यालय टोल विकास संस्था नागरिक समाज तथा सरकार भएका निकायसँग समन्वय गरी प्रत्येक हप्ताको 1 दिन सामुदायको सहभागितामा लामखुट्टेको प्रजनन स्थल तथा वासस्थान खोजी तथा नष्ट अभियान सञ्चालन गरिने भएको हो। एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डाक्टर गोकर्ण दाहालले साउनदेखि डेंगूको संक्रमण विस्तारै बढ़दै जाने भदौमा उच्च अवस्थामा पुग्ने असोज कार्तिकसम्म यसको जोखिम रहने भएकाले यी 3 महिना डेंगू सचेतना अभियान सञ्चालन गर्न लागि बताउनुभयो। प्रत्येक स्थानीय तहले आफ्नो कार्यक्षेत्रभित्र रहेका अटो वर्कसप ग्यारेज कबाड़ी सामान व्यवस्थापन स्थल निर्माणाधीन भवन तथा पानी जम्ने सम्भावना भएका र अन्य स्थानको नियमित अनुगमन गर्ने र जमेको पानीको निकास तथा व्यवस्थापन गर्नुपर्नेछ। यस्तै विद्यालय तथा शैक्षिक संस्था मार्फत साथी शिक्षा कार्यक्रम र विद्यालय सरसफाई अभियान सञ्चालन गरिनेछ भने विद्यालय स्वास्थ्य निरीक्षण टोली गठन गरी नियमित सरसफाईको अवस्था अनुगमन गरिने भएको छ। र पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा लड़ेको र हात भाँचिएको समाचार गलत भएको सचिवालयले जनाएको छ। आज देउवाको सचिवालयले प्रेस विज्ञप्ति जारी गरी आधारहीन हल्ला र भ्रामक समाचार भनेको हो। पछिल्लो समय सामाजिक सञ्जाल तथा विभिन्न माध्यममा देउवा लड़ेर हात भाँचिएको भन्ने आशयका अपुष्ट आधारहीन तथा भ्रामक समाचारहरू फैलिएको प्रति गम्भीर ध्यानकर्षण भएको सचिवालयले जनाएको छ। यसरी आधिकारिक पुष्टि बिना हल्ला नफैलाउन देउवाको सचिवालयले आग्रह समेत गरेको छ। यससँगै संचार माध्यमलाई पनि आधिकारिक स्रोतबाट पुष्टि गर्न अनुरोध गरिएको छ। सचिवालयले जनाएको छ आज देउवाको सचिवालयले प्रेस विज्ञप्ति जारी गरी आधारहीन हल्ला र भ्रामक समाचार भनेको हो। पछिल्लो समय सामाजिक सञ्जाल तथा विभिन्न माध्यममा देउवा लडेर हात भाँचिएको भन्ने आशयका

0: रहन्छु। नमस्कार।
1: भाका भूल र दया क्षमा र ममता सन्तोष जान्दैन त्यो इन्द्रै बिन्ती गरून् झुकेर पथमा त्यो बिन्ती मान्दैन त्यो थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छान्दैन त्यो खाता जाति सबै दुष्ट नबुझे बिर्सेर हान्दैन त्यो हार्दिक श्रद्धाञ्जलि। रोल्पा जिल्ला परिवर्तन गाउँपालिका वडा नम्बर 2 राङ्सी साबिकको वडा नम्बर 4 मक्किम खोला बस्ने जयकला डाँगीको यही मिति 2083 साल असार 27 गते शनिबारका दिन 72 वर्षको उमेरमा भएको असामायिक निधनले हामी दुखी भएका छौ। यस मृतकको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान होस् भनी हार्दिक समवेदना व्यक्त गर्दछौ। स्वर्गीय श्रीमान शेरबहादुर डाँगी, जेठो छोरा चुन बहादुर डाँगी, कान्छो छोरा स्वर्गीय धनबहादुर डाँगी, जेठी छोरी स्वर्गीय आइती डाँगी, बुहारी संगीता डाँगी, छोरीहरू अमृता डाँगी खत्री, प्रतिभा पुन, कविता ओली, नातिहरू हेकमत डाँगी, किस्मत डाँगी र कृष्ण डाँगी, ससुरा हस्तो डाँगी, सासु मैसरी डाँगी, जेठाजु तर्फ चन्द्रबहादुर डाँगी,
2: भतिजा एक भाइ साल बहादुर डाँगी,
1: भतिजी स्वर्गीय छोरी भागीसरा डाँगी सहित पाँच बहिनी, नातिनी बुहारी सपना डाँगी, जेठानी दिदी खर्कमाली डाँगी, बुहारी गैरी डाँगी,
2: नाति मनिष डाँगी,
1: जीवन डाँगी, देवर लालबीर डाँगी, देवरानी श्यामकुमारी डाँगी, भतिजा आशिष डाँगी, भतिजी अस्मिता डाँगी, हिमशिला डाँगी, देविना डाँगी, नातिनी शेरिसा रोकार, बुहारी लक्ष्मी रोका डाँगी, नाति नवराज डाँगी, भान्जा तर्फ विमोचन रोका वीरेन्द्र कौर, जेठा नातिको माइती तर्फ सम्पूर्ण परिवारहरू 10 जना, माहिला नाति तर्फ सम्पूर्ण घर परिवार 5 जना, नातिनी बुहारीहरू जेठी नातिनी सोफिया डाँगी, माहिली नातिनी बुहारी पवित्रा डाँगी, जम्मा 53 घर, पनाती तिनीहरू आरोही डाँगी, दिप्सन डाँगी, बहिनी ज्वाईहरू स्वर्गीय बहिनी झुला डाँगी, ज्वाई सीताराम डाँगी, भतिजा भतिजीहरू 4 भाइ बहिना, कान्छी बहिनी हैकमाली डाँगी, ज्वाई झुप्ले डाँगी, भतिजा भतिजीहरू 3 भाइ बहिना, छोराको माइती तर्फ सन्धि भागीमान बुढा लगायत सम्पूर्ण परिवारहरू थबाङ 3 मिरुल पर्जा रोल्पा,
2: आमाजू तर्फ दाजु धन बहादुर खत्री, स्वर्गीय आमाजु खिरमाली खत्री, भान्जा 3 भाइ, भान्जी 3 बहिनी, कान्छी नन्द, नौमाली थापा, नन्दे भाइ चित्र बहादुर थापा, भान्जा 2 भाइ, भान्जी पुष्पा थापा 1 बहिनी, माइती तर्फ स्वर्गीय बुवा वीरबहादुर ओली, स्वर्गीय आमा हस्तु ओली, जेठा दाजु हिरा सिंह ओली, स्वर्गीय भाउजू डानु ओली, भदै 4 भाइ 3 बहिनी भदैनीहरू, कान्छा भाइ देव प्रसाद ओली, बुहारी भ्यूमाली ओली, कान्छा भदै 3 भाइ भदैनी 3 बहिनी, जेठी दिदी आइती डाँगी, भिनाजु भागीमान डाँगी, भतिजा भतिजीहरू 4 भाइ बहिना, ज्वाई तर्फ दुर्गा केसी, नाति दिपलक केसी, माइला ज्वाई प्रवीण पुन, नातिनी शान्ति पुन, टीका पुन, कान्छी छोरी तर्फ नाति शिशिर ओली लगायत सम्पूर्ण डाँगी परिवार परिवर्तन गाउँपालिका 2 राङ्सी मक्तिम रोल्पा, साथै उहाँको 13 दिनको पुण्यतिथि यही मिति 2083 साल साउन 8 गतेका दिन हुने भएकोले सम्पूर्ण इष्टमित्र मलामी गोतारे छरछिमेक सम्पूर्णलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
3: अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नु पर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
4: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
5: दाँतका सम्पूर्ण

0: रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
1: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
0: हजुर हाम्रा सेवाहरू
2: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
3: नदुखाइ दाँत निकाल्ने,
2: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
3: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
2: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
3: एक दुईवटा तथा तलमासीको पुरै दाँत लगाउने,
2: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
3: थप जानकारीको लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 7 3 18 98 095 14 652।
1: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
4: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
5: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
4: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिकदेखि एडभान्स सम्मका कोर्सहरू,
5: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
4: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
5: लोक सेवातर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
4: सुरक्षा निकायतर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
5: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेशन तालिम र आनन्द योग तथा प्राणायाम,
4: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
5: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849207054 र 9849793412।
4: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।

0: होइन, यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिल्यै निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबु यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यस्ता सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर, बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
2: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका योमी मस्तर जरुरी सूचना। झुङ्गु बेला खेमरिदे, गरम ओबोटी जेउ बेला सुनो, फुरी बतास ओचुरी जेउ आउ बेला क वन जङ्गल ल मे लागिने मस्त ज सम्भावना चाहिए। आउ ये गिमी प्राकृतिक सम्पदा र सक्षेप्त ज सक्षम नारे, वातावरण मिलेने ल घेप्ता असर केने, रि उमुल र थाउने, भुछे ताने, वायुमण्डल ल कार्बन मस्त ज तानाले भने, जलवायु परिवर्तन ल असर सकिने सुनो, नाखा नामे ल मे लागिने सज, जिमी गिमी लापरवाही सुनो, चाउसो खेलगेमा दुख,
3: वन
2: जङ्गल सज मेरा आयुर्वेदी बानी एमएल एमए सोछानेला लिउसोकर पोतरालाई पार जगे रहतै
3: सलाई लाइटर स्याउला मे सचाउने चिजरालै जा बाङजा र यामाडेले पोल गेले या इतौ चिज र रहे वन जङ्गल याल के भए
2: पिकनिक वन भोज बाक मे सचाउँछु छिन्ने मेले चाउसो सैदेखि खेनागे वन जङ्गल ओसो छाम्ने दाइके बारीको चुरो विधि ओरे पनि कोबाजे
3: नान्थर नाम्ल लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बने हुने ढालले च अनुगमन दिने व्यवस्था चौसर्गी लिए
2: गेसो छानेला खोरेल चाउसी पोलिए हरिदे तरिम गाई गेज मेकेलाई जो अब नजिरे बनाए गेम एल गेज मेकेमा लागे अरूले लायो के लागे
3: वन जङ्गल छ जुडिसी हो घेङबारी ल बाली नाली चिउला चिउली झ्याक्रा जस्तो चाउसो छिने मे चाउसो सहिदेखि खेले
2: वन जङ्गल मेला दुखेमाइए मेला
3: ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर गिरिए
2: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति पोबाङ रोल्पा।

0: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त भुटान, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी खिएमा, खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भए, कुहिना खोजेमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070.
0: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।

0: अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ। कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन।
1: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
2: होइन ए दिदी बहिनीहरू, के गन्थन मन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ? क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या। यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
1: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
2: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या। त्यहाँ जानुहोस् न, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
3: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो। दाग धब्बा हटाउन मदत गर्छ। हरेक प्रकारको छालाको लागि उपयुक्त भएको। छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने। राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो। त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
4: थप जानकारीका लागि हाम्रै डाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबाङ रोल्पा। प्रोप्राइटर सरला श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98478251234। ढिङ्ग्री प्युठानका लागि सपना ब्युटी पार्लर। प्रोप्राइटर सपना श्रेष्ठ। 98439252627। राम्रो छाला आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी खोजी प्रयोग गरौ क्विन केयर क्रिम। सबैका लागि, सधैँका लागि।
5: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
6: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
7: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
6: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
7: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
6: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
7: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
6: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्नाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
7: हामी कहाँ जाड, रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा। शर्मा तुलसीपुर दाङ
6: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलनचोक खोराही दाङ
7: सम्पर्क मोबाइल 9857821105
6: 9849002802
7: 9805982605
6: र 9810939940
8: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
9: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
8: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
9: यदि त्यस्तो हो भने आउनुहोस् बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही टाङमा
8: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा महिनावारी अनियमितता बाँझोपनको समस्या यौनाङ्ग चिलाउने गनाउने र पानी बग्ने आङ खस्ने तल्लो पेट दुख्ने ढाड दुख्ने पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने पाठे घरको मुखको क्यान्सरको जाँच स्तनको गाँठा गुठी र अन्य समस्या सुरक्षित प्रसुति सेवा पाठे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच
9: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ
10: शाहीद्वारा अनुहारमा चाया कालो पोतो आउने डन्डीफोर पुरानो दाग एलर्जी आउने अनुहारमा चाउरेपना आउने कुष्ठरोग लुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ
8: गर्दन ढाड कम्मर दुख्ने जोर्नी जाम भएको युरिक एसिड बढेको हड्डी भाँचिएको शरीर लाटो हुने झमझमाउने नसा च्याटिएको हात गोडा जोर्नी अरो हुने हड्डी खिएको
9: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस् हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासे हाड जोर्नी तथा नसा रोग विशेषज्ञ
10: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा फोक्सो दम थाइराइड प्रेसर पेट कलेजो बाघ मृगौलाको उपचार दीर्घ रोगको उपचार उच्च रक्तचाप मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार डेंगु टाइफाइड निमोनिया र भाइरल ज्वरोको उपचार मुटुको धड्कन बढ्ने कलेजो सम्बन्धी समस्या जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान ग्यास्ट्रिक कब्जियत पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार दम खोकी पुरानो छातीको संक्रमणको उपचार टाउको दुख्ने विनाश नसा च्याटिएको र जोर्नी दुख्ने रगत पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
8: कम तौल दुध नचुस्ने निमोनिया जन्डिस दम पेटको समस्या छातीको समस्या मस्तिष्क ज्वरो टिबी नाकबाट रगत बग्नु जिउमा तथा घाँटीमा गिर्खा देखिनु छारे रोग मृगी निमोनिया रक्त अल्पता हुटुको समस्या बाल बालिकामा देखिने चिडचिडापन छारे रोग मस्तिष्क ज्वरो बाथ रोग माइग्रेन ग्रोथ पेन छातीको समस्या दम टिबी जन्डिस पेटको समस्या बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार
9: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल
8: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्
9: जसका लागि मोबाइल नम्बर छ 9857443123 9847076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770
8: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ
2: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
11: होइन के भाषा र तपाईँलाई
2: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
11: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या
12: अरे काका यसको लागि त घोराही दाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
13: हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छार सूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
2: हाम्रा सेवाहरू मालद्वारमा मासु फलाएको दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, फुल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पिप बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात जोड्नेको दुखाइ, हात खुट्टा झमझमाउने, सुन्निने, फुल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब फुल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, डन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
14: यति मात्र कहाँ हो र, हामी कहाँ जाड, रक्सी, सुरुती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
2: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803, 98-65-44-83-83।
14: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ शहीद गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।
15: हैया बद्दी मेरो त दादु खिलो के गर्ने होला अब।
16: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
17: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन, मैले उहिलेदेखि भनिरहेको छु। पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन, जे सुकै गर्नुहोस् तपाईँले।
16: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त, यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
17: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
16: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक 7 दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तड्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत, फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ, खतिरा, सेतो डब्बाको उपचार गर्ने,
17: लामो समयसम्म गुटका, सुपारी, पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत, मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराही दाङ। थप जानकारीका लागि 082-562-367 र मोबाइल नम्बर 98-478-57-569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-590-879 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौँ, प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश।
14: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
2: होइन, यो बुढीले के गनगन गनगन गर्छ, अब यतिका सामान म कहाँ गरे ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
14: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
2: लौ उसो भए, म सामान लिन गइहाले।
18: हजुर, हामी कहाँ गुणस्तरीय हापुर टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
19: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578 30504।
18: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
19: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्, प्रभु लघु उद्योग घोराही 15 दाङ।
20: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
21: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
22: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार, रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषि जन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
21: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
23: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
21: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागू औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
22: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
21: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
23: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
21: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
22: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, मार्डीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
21: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
23: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
21: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
22: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
21: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिका बालिकाको फोहोर संकलन गर्ने गाडी आयो भने संकलित फोहोरलाई तुरन्तै गाडीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिउँ। रोल्पा नगरपालिकाको कारणले

0: यदि केस हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि थपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन् त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-440-238,
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9858-22-275, रेणुका रोका 9841-68-697,
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9858-22-275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: त्यही डाँडोमा होला दाना हालिदेऊ नानी।
1: खै योमा त दाना चाहिँ छैन, कहिलेदेखि भन्दा छु दाना छैन कहाँबाट ल्याउने हो भनेर, यी बुढाले सुन्ने काम नहुन्न भने
0: दिमाग खराब हो दाना लिएर आऊ त।
2: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेट्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9894705571 र 9855724171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, लिबाङ, टुडीखेत, रोल्पा।

0: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौ। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमुर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौ।
1: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौ।
0: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू PPE प्रयोग गरेर मात्र काम गरौ।
1: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
0: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याँकेर मात्र खाने गरौ।
1: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
2: तपाईँको वरिपरि रहेका

0: रेडियो झलझला एफएम 96.4 MHz। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 6 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 59 र 98645 78 232।

0: नमस्कार। लुम्बिनी प्रदेश तथा आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट जलजलाप्रेस.com तथा facebook.com/radiojaljalabaट संसारभरिकै साथ प्रसारण भइरहेको बेलुकी 6 बजेको समाचार सन्ध्यामा म वन्दना घरतीको तपाईँलाई हार्दिक स्वागत छ। आरम्भमा शुरू गरौं समाचारका शीर्षकहरूबाट। गएको आर्थिक वर्षमा 80% बजेट खर्च, राजस्व असली 83%, नागढुङ्गा सुरुङ मार्ग सञ्चालनमा ढिलाइ, उद्घाटनका लागि तयारी अन्तिम चरणमा। कोलकाताबाट विराटनगरका लागि पहिलो पटक कार्गो रेल सेवा शुरू, नयाँ आर्थिक वर्षको पहिलो दिन शेयर बजार 79 अंकले बढ़्यो। स्थानीय तहका लागि सुरक्षित तथा हरित विद्यालय सम्बन्धी अभिमुखीकरण, रोल्पामा पहिलो पटक डिजिटल गेम जोन सञ्चालनमा। जेठको तुलनामा असारमा नयाँ नागरिकता र राहदानी सेवा लिनेको संख्या घट्यो, प्रतिलिपि नागरिकतामा वृद्धि र युगाण्डामा स्कूल बस दुर्घटना, 20 जनाले स्कूले बाल बालिका सहित 21 जनाको मृत्यु, यूएसँग सुपर ओभरमा हार्यो नेपाल।
1: यो केटासँग त म बिहे गर्दिन, कस्तो नमिलेको दाँत हो, बाङ्गुटिङ्गो पनि छ, अझ दाँत किराले पनि खाछ, यस्तो केटासँग पनि कसले बिहे गर्छ।
2: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए, मेरा बाङ्गा टिङ्गा नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्, होइन अब मेरो बिहे नै नहुने भयो त, म कहाँ जाने होला मेरो दाँतको उपचार गर्नका लागि, मेडिकलमा गएकै हो, मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क।
1: मेडिकलमा गएर कहाँ हुन्छ त, डेन्टल क्लिनिकमा जानु पर्यो नि विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि, त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि, त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
2: लौ लौ मेरो हुने वाली बुढी, म त्यही जाने भए, अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है, त्यसपछि नाइन भन्नु नि।
1: हजुर हाम्रा सेवाहरू,
2: हजुर हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, न दुखाई दाँत निकाल्ने, बाङ्गा टिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, आरबीजी डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखेको दाँतलाई जरेबाट उपचार गरिने, आरसीटी दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गारा दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
1: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: थप जानकारीका लागि डाक्टर अमिर हुसेन सम्पर्क नम्बर 98651-0-94-41 र 98162-90-118। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्युरोपाली मुस्कान डेन्टल क्लिनिक लोकतान।
1: हामी कहाँ दक्ष दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: थप जानकारीका लागि डाक्टर अमिर हुसेन सम्पर्क नम्बर 98651-0-94-41

लोकतान्त्रिक चोक लिबाङ रोल्पा। अब समाचार शुरू गरौं। गएको आर्थिक वर्षमा 80% बजेट खर्च, राजस्व असुली 83% सम्बन्धी प्रसंगबाट। गएको आर्थिक वर्ष 2082-83 सरकारको आमदानी र खर्च दुवै लक्ष्यभन्दा कमजोर देखिएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार गएको आर्थिक वर्ष वार्षिक लक्ष्यको 83.51% आमदानी र 80.55% खर्च भएको देखिएको। सरकारले 2082-83 लागि 19.64 अर्ब रूपियाँ बराबरको बजेट ल्याएको थियो। हिजो असार मशान्तसम्ममा 15.82 अर्ब रूपियाँ खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कमा देखिन्छ। चालू आर्थिक शीर्षकमा सरकारले 11.80 अर्ब रूपियाँ विनियोजन भएकोमा त्यसको 88.4% खर्च भएको छ। त्यस्तै कुल चालू गत बजेट खर्च 10.43 अर्ब 69.62 लाख रूपियाँ छ। पूँजीगत खर्च निकै कमजोर देखिएको छ। यस अवधिमा जम्मा 1.90 अर्ब 84.14 लाख रूपियाँ खर्च भएको छ। यो खर्च लक्ष्यको 46.79% मात्र हो। गएको आर्थिक वर्षका लागि पूँजीगत खर्च 4.07 अर्ब 88.80 लाख रूपियाँ विनियोजन भएको थियो। त्यस्तै वित्तीय व्यवस्था शीर्षकमा 3.47 अर्ब 33.06 लाख रूपियाँ भएको छ। यो खर्च लक्ष्यको 92.56% हो। वित्तीय व्यवस्था शीर्षकका लागि गएको आर्थिक वर्षमा 3.75 अर्ब 24.20 लाख रूपियाँ विनियोजन भएको थियो। सरकारको राजस्व असुली लक्ष्यभन्दा कम देखिएको छ। गएको आर्थिक वर्षका लागि सरकारले कुल 15.33 अर्ब 44.69 लाख रूपियाँ राजस्व उठाउने लक्ष्य राखेको थियो। तर 12.80 अर्ब 65.36 लाख रूपियाँ मात्र राजस्व संकलन भएको छ। यो संकलन लक्ष्यको 83.51% कम हो। त्यस्तै सरकारले 53.44 अर्ब 69 लाख वैदेशिक अनुदान भित्र्याउने लक्ष्य राखेकोमा 58.5% अर्थात 31.26 करोड़ 41 लाख रूपियाँ अनुदान आएको छ। नेपालको पहिलो सड़क सुरुङ मार्गका रूपमा निर्माण भएको नागढुङ्गा सुरुङ मार्ग सञ्चालनमा ल्याउन ढिलाइ भएको छ। यसअघि यही साउनभित्र सुरुङ मार्ग सञ्चालनमा ल्याउने गरी आवश्यक प्राविधिक तयारी सम्पन्न भएको भए पनि उद्घाटनका लागि ढिलाइ भइरहेको हो। सुरुङ मार्ग सञ्चालनका लागि आवश्यक सुरक्षा प्रणाली, भेन्टिलेशन, विद्युत आपूर्ति, अग्नि नियन्त्रण प्रणाली, संचार, सीसीटीभी निगरानी तथा ट्राफिक व्यवस्थापन प्रणालीको अन्तिम परीक्षण भइसकेको सड़क विभाग अन्तर्गतको नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले जनाएको छ। आयोजनाका उपनिर्देशक सञ्जय पन्थीले सुरुङ मार्गको उद्घाटनका लागि तयारी भइरहेको उज्यालोलाई जानकारी दिनुभयो। उहाँका अनुसार यसबारेमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकासँग छलफल भइरहेको र आउँदो 11 वा 12 गतेसम्म उद्घाटन गर्ने गरी तयारी भइरहेको छ। यो सुरुङ मार्ग जापान सरकारको सहुलियतपूर्ण ऋणको सहयोगमा निर्माण भएको हो। परियोजनाको कुल लागत झण्डै 22 अर्ब रूपियाँ रहेको छ। सुरुङ मार्ग निर्माणको मुख्य जिम्मेवारी जापानी निर्माण कम्पनी हाजमा आन्दो कर्पोरेशनले सम्हालेको हो भनी परामर्श सेवामा जापानी कम्पनीहरूको संयुक्त संलग्नता रहेको छ। परियोजनाको मुख्य सुरुङ लम्बाई 2.68 किलोमिटर छ भने उद्धारका लागि छुट्टै आपतकालीन सुरुङ पनि निर्माण भएको छ। सुरुङ मार्गसँगै पहुँच सडक, फ्लाइओभर, पुल तथा अन्य सहायक संरचना पनि बनेका छन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले 2076 कार्तिक 4 गते सुरुङ मार्गको शिलान्यास गर्नुभएको थियो।
नेपाल भारत पार वाहन सम्झौता अन्तर्गत तेस्रो देशबाट आयात हुने माल सामानलाई भारतीय भूमि हुँदै नेपालको सीमानासँग सम्म ढुवानी गर्ने प्रक्रियामा आजदेखि कोलकाता विराटनगर कार्गो रेल सेवा ढुवानी शुरू भएको छ। नेपाल भारत पार वाहन

0: सम्झौताले तेस्रो देशबाट हुने आयात तथा निर्यातका लागि भारतीय सड़क मार्ग रेल मार्ग र जलमार्ग प्रयोग गर्ने पाउने व्यवस्था बोमजिम यसअघि कोलकाता हल्दिया र विशाखापट्टनम बन्दरगाहबाट नेपालका लागि रेल मार्फत हुने कार्गो ढुवानीको दायरा विस्तार गरी विराटनगर भन्सारसम्म रेल कार्गो लैजान पाउने व्यवस्था गरेको थियो। नेपाली महा वाणिज्य दूतावासको निरन्तरको पहलपछि कोलकाता भन्सारले कोलकाता र हल्दियाबाट वीरगंजका लागि साथै जोग बनीमा रहेको भारतीय भन्सार यार्ड हुँदै विराटनगरको नेपाल भन्सार यार्डसम्म रेलमार्ग मालवाहन ढुवानी गर्ने प्रक्रियागत व्यवस्था मिलाएको थियो। यसको कार्यान्वयनका लागि महावाणिज्य दूतावासले कोलकाता भन्सार बन्दरगाह सिपिलिङ लाइनसँग समन्वय गरी आज कोलकाता बन्दरगाहदेखि विराटनगरका लागि पहिलो पटक औपचारिक रूपमा रेल कार्गो सेवा शुभारम्भ भएको हो। नयाँ आर्थिक वर्षको पहिलो दिन साउने एक गते शेयर बजार उच्च अंकले बढ़ेको छ। शेयर बजार परिसूचक नेप्सी आज 79.74 अंकले बढ़ेर 2677.54 बिन्दुमा पुगेको छ। नेप्सी लगातार चौथो दिन बढ़ेको छ। आज म्यूचुअल फण्ड बाहेक सबैसम्मको उपसूचक बढ़ेकोमा जलविद्युत लगानी र उत्पादन तथा प्रशोधन समूह 4% भन्दा धेरैले उकालो लागेको छ। आज 269 कम्पनीको शेयर बढ़ेकोमा 13 घटेको छ। यसै मान्डु हाइड्रो पावर र निर्धन उत्थान लघुवित्तको शेयर भने गडबड भएको छैन। आज श्रीनगर एग्रिगेट इन्डस्ट्रीको शेयर 15.2% बढ़ेको छ। बजार उच्च अंकले उकालो लागेको दिन आत्मनिर्भर लघुवित्तको शेयर 15% घटेको छ। आज कारोबार रकम सामान्य बढ़ेको छ। हिजो 4.56 अर्ब कारोबार भएकोमा आज 335 कम्पनीका 1.3 करोड़ किता शेयर 4.57 अर्ब रूपैयामा किनबेच भएको छ। तपाईले रेडियो जलजलाबाट समाचार सन्ध्या सुन्दै हुनुहुन्छ। अब एकैछिन विश्राम। विश्रामपछि स्थानीय तहका लागि सुरक्षित तथा हरित विद्यालय सम्बन्धी अभिमुखीकरण। रोल्पामा पहिलो पटक डिजिटल गेम जोन सञ्चालनमा लगायतका समाचार बाँकी नै छन्। हामी सँगै रहनुहोला।
1: त्यो दाँती त हैरानै पारिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नुपर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो। यसको उपचार गर्न कहाँ पो जाने होला।
2: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुनि चौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर हाम्रा सेवाहरू
2: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सिधा बनाउने,
5: नदुखाई दाँत निकाल्ने,
2: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
2: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नचुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने,
2: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840-7318-9095-14652।
4: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा।
6: घर घरको आवाज, गाउँ शहरको आवाज, हरेक मनमुटुमा गुन्जी रहने रोल्पाली आवाज, यो हो तपाईँको मनको आवाज।
0: रेडियो जलजलाको समाचार सन्ध्यामा तपाईँलाई फेरि पनि स्वागत छ। अब खबर परिक्रमा। गुणस्तरीय सिकाइका लागि शिक्षा क्षेत्र योजना तथा बजेट निर्माणमा स्थानीय सरकारको क्षमता अभिवृद्धि कार्यक्रम अन्तर्गत स्थानीय तहका लागि सुरक्षित तथा हरित विद्यालय समुदाय अभिमुखीकरण कार्यक्रम रोल्पा नगरपालिकामा सम्पन्न भएको छ। युनिसेफ, युरोपियन युनियनको सहयोग, रोल्पा नगरपालिकाको समन्वय तथा कालिका स्वावलम्बन सामाजिक केन्द्र कपिल वस्तुको आयोजनामा कार्यक्रम भएको हो। कार्यक्रममा युनिसेफका कार्यालय प्रमुख ऋषि रिद्धि शर्माका स्वावलम्बन सामाजिक केन्द्र कपिल वस्तुका रामेन्द्र सिंह रावल, युनिसेफ काठमाडौँका जोरी योगीले प्रस्तुतिकरण गर्नुभएको थियो। तर नगर प्रमुख सुरेन्द्र थापा घरतीको अध्यक्षतामा भएको कार्यक्रममा उप प्रमुख गीता आचार्य, निमित्त प्रमुख प्रशासकीय अधिकृत टंक बहादुर गिरी, वडाध्यक्षहरू, कार्यवाहका अध्यक्षहरू, कालिका स्वावलम्बन सामाजिक केन्द्र कपिल वस्तुका ऋषिकेश डागी, नगरपालिकाका शाखा प्रमुख तथा विषय गते कर्मचारीहरू लगायतको सहभागिता रहेको थियो। कार्यक्रमको संचालन शिक्षा शाखाका निमकुमारी जागीले गर्नुभएको थियो भने कार्यक्रम रोल्पा नगरपालिकाको हलमा सम्पन्न भएको थियो। कार्यक्रममा नगर प्रमुख धरती थापाले अतिथिहरूलाई खादा ओढ़ाएर सम्मान गर्नुभएको थियो। रोल्पामा पहिलो पटक डिजिटल गेम जोन सञ्चालनमा आएको छ। रोल्पा नगरपालिका स्वार लिबाङ बजारमा यर्सी गेम जोनको बुधबार उद्घाटन गरिएको हो। यस गेम जोनलाई रोल्पाका खेलकुद क्षेत्रका अगुवाहरूले संयुक्त रूपमा उद्घाटन गरेका हुन्। संचालक गुरूङका छोरी यर्सी श्रीमती अनिता र आमा हीरा देवीको संयुक्त पूजापाठ गरेपछि विधि रूपमा खेल क्षेत्रका गुवाहरूबाट रिबन काटेर गेम जोनको समुद्घाटन गरिएको थियो। रोल्पा नगरपालिका स्वार लिबाङ गुरूङ गाउँ निवासी जनक गुरूङले यस गेम जोनलाई संचालनमा ल्याउनु भएको हो। गुरूङ हाल गुरूङ गाउँ युवा क्लबका संयोजक, फोनिस रोल्पाका सदस्य, प्रेस सेन्टर रोल्पाका सदस्य हुनुहुन्छ भने रेडियो जलजलाका पूर्व कार्यक्रम प्रस्तोता तथा समाचार वाचक समेत हुनुहुन्छ। केही समय पत्रकारिता पेसामा संलग्न रहेका गुरूङ वैदेशिक रोजगारीका लागि युरोपमा पनि जानुभएको थियो। तर सधैँ वैदेशिक रोजगारीले पुग्ने सम्भावना नदेखेपछि देशमै केही गर्ने उद्देश्यका साथमा पछिल्ला पुस्ताहरूको माग अनुसारको डिजिटल प्लेटफर्मलाई संचालनमा ल्याउनु भएको छ। गुरूङले स्वदेशमै नयाँ व्यवसाय गर्ने र खेल क्षेत्रको जगतमा नयाँ आयाम थप्दै डिजिटल प्लेटफर्मको माध्यमबाट नयाँ युवा पुस्तालाई परिचित गराउने उद्देश्यको साथमा डिजिटल गेम जोन संचालनमा ल्याएको बताउनु भएको हो। यस प्रकारको खेल भनी रोल्पामा कसरी संचालनमा ल्याएका छैनन्। यस खेललाई मनोरञ्जनात्मक रूपमा मात्रै नभएर बौद्धिक खुराकका रूपमा समेत लिने गरिन्छ। नेपाल सरकारले नेपाललाई ई स्पोर्ट्स र कौशलमा आधारित अनलाइन खेलहरूलाई खेलकुदको रूपमा स्वीकार गर्नुका साथै व्यवसायिक संचालनका लागि समेत विभिन्न नियमहरू बनाएर स्थानीय तहमा नै दर्ता प्रक्रिया गर्न सकिने अवधारणा ल्याएको छ। यस प्रकारको डिजिटल खेलमा करिब 300 बढ़ी प्रकारका खेलहरू समावेश रहेको संचालक गुरूङले बताउनुहुन्छ। नयाँ पुस्तालाई बौद्धिक र मनोरञ्जनात्मक सामग्रीको रूपमा पस्केको बताउने गुरूङले बच्चा तथा युवाहरू सबैको लोकप्रिय भएको खेलको रूपमा रहेको बताउनु भएको छ। गेम जोनको उद्घाटन गर्दै जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष मोलङ घरतीले यो खेल नितान्त नयाँ र रोल्पामा फरक स्वादको रहेको हुँदा यसको लोकप्रियता र माग निकै बढ़ने सम्भावना रहेको बताउनुभयो। खेल क्षेत्रमा 9 आयामको थप भएको बताउँदै उहाँले नयाँ पुस्ता हरूका लागि भने प्रभावकारी हुनेमा जोड़ दिनुभयो। यस्तै खेल क्षेत्रका अगुवा जिल्ला टेकु आन्दो संघका अध्यक्ष हेमन्त खत्रीले यो नयाँ गेम रोल्पामा निकै फस्टाउने सम्भावना रहेको बताउनु भएको छ। यसले मानसिक रूपमा बौद्धिक खुराक प्रदान गर्ने उहाँको भनाइ छ। यस्तै रोल्पा नगरपालिकाका प्रशासक अधिकृत धर्मराज डागीले यो खेल नयाँ पुस्ताको रोजाईको रहेको हुँदा रोल्पामा यसको व्यवसाय राम्रो हुने बताउनु भएको छ। रोल्पाको लिबाङमा रहेको नगर डेयरीको नजिकै यो जोन संचालनमा रहेको छ। उद्घाटनमा जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष मोलन घटीको नेतृत्व जिल्ला क्रिकेट संघका अध्यक्ष ओम पंछी, बक्सिङ संघका संस्थापक अध्यक्ष एवं पूर्व अन्तर्राष्ट्रिय बक्सिङ खेलाड़ी तेक्वान्दो संघका अध्यक्ष हेमन्त खत्री, सचिव लोकेन्द्र सेन, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष खुबिना सुनारी मगर, ब्याडमिन्टन संघका अध्यक्ष बेगम हमालले संयुक्त रूप रिबन काटेर उद्घाटन गर्नुभएको हो। कार्यक्रममा पण्डित तथा युवा समाजसेवी तिलचन्द्र आचार्य, रोल्पा नगरपालिकाका अधिकृत धर्मराज डागी, नेपाल पत्रकार महासंघ रोल्पाका पूर्व अध्यक्ष खेमबुढा, मानसिंह विक, नवीन लोसन, पत्रकार दिनेश सुवेदी, टेकमन विष्ट लगायत अन्य अतिथि र संचालक गुरूङका घर परिवार आफन्तजनहरूको उपस्थिति रहेको थियो। यस गेम जोन संचालनका लागि बुबा हरिजन गुरूङ र दाई नारायण गुरूङले आर्थिक तथा पारिवारिक सहयोग गर्नुभएको गुरूङले बताउनु भएको छ। हरिजन गुरूङ रोल्पा नगरपालिका वडा नम्बर 4 पूर्व वडा सदस्य हुनुहुन्छ भने दाई नारायण गुरूङ काठमाडौँको मेन पावरमा कार्यरत रहनु भएको छ। संचालक जनक गुरूङले छोरी यार्सी गुरूङको नामबाट यो व्यवसायको नामाकरण गर्नुभएको बताउनु भएको छ। खेल उद्घाटन लगतै दिनभरि युवा र बाल बालिकाहरूको सहभागिता निकै उत्साहजनक रहेको थियो। जिल्ला प्रशासन कार्यालय रूकुम पश्चिमबाट जेठ र असार महिनामा प्रदान गरिएको सेवा प्रभावको तथ्याङ्क सार्वजनिक गरिएको छ। सार्वजनिक गरिएको तथ्याङ्क अनुसार जेठ महिनाको तुलनामा असारमा नयाँ नागरिकता र राहदानी लिनेको संख्या घटेको छ। जेठ र असार महिनामा 5,000 बढ़ी सेवाग्राहीलाई सेवा प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी निशान राज गौतमले जानकारी दिनुभयो। उहाँका अनुसार नयाँ नागरिकता, प्रतिलिपि नागरिकता, राहदानी र राष्ट्रिय परिचय पत्र गरी जेठमा 2774 र असारमा केही संख्यामा घटेर 2487 गरी कुल 5,261 जनाले सेवा लिएका छन्। अन्यमा सेवाग्राहीको संख्या घटे पनि प्रतिलिपि नागरिकता लिनेको संख्या भने बढ़ेको छ। सार्वजनिक गरेको तथ्याङ्क अनुसार जेठ महिनामा 738 जनाले नयाँ नागरिकता लिएका थिए भने असारमा यो संख्या 555 सीमित भएको छ। अर्थात 183 जनाले 24.8% कमी आएको छ। त्यस्तै प्रतिलिपि नागरिकता सेवामा भने वृद्धि देखिएको छ। जेठमा 335 जनाले सेवा लिएकोमा असारमा 370 जना पुगेका छन्। जुन 35 जनाले 10.54% हो वृद्धि। राहदानी सेवा लिने सेवाग्राहीको संख्या भने घटेको छ। जेठमा 293 जनाले राहदानीको सेवा लिएकोमा असारमा 182 जनाले मात्र सेवा लिएका छन्। यो 111 कमी हो। त्यस्तै गरी राष्ट्रिय परिचय पत्र दर्ता सेवामा भने खासै ठूलो अन्तर देखिएको छैन। जेठमा 1408 र असारमा 1380 जनाले राष्ट्रिय परिचय पत्र दर्ता गराएको परजीय गौतमले जानकारी दिनुभएको छ। नागरिकलाई सहज, छिटो, छरितो र प्रभावकारी सेवा प्रदान गर्न जिल्ला प्रशासन कार्यालय निरन्तर सक्रिय रहेको बताउँदै सेवा प्रभावलाई थप प्रभावकारी बनाउने प्रयास जारी रहने जिल्ला प्रशासन कार्यालय रूकुम पश्चिमले जनाएको छ। अब देश बाहिरको समाचार। पूर्वी युगान्डामा स्कूल बस दुर्घटना हुँदा 20 जना स्कूले बालबालिका सहित कम्तीमा 21 जनाको मृत्यु हुनका साथै अन्य धेरै घाइते भएको प्रहरीले जनाएको छ। ट्राफिक र सड़क सुरक्षा निर्देशनालयका प्रवक्ता माइकल काना नुरागले विज्ञप्ति जारी गर्दै युगाण्डाको राजधानी कम्पालाको किङ डेभिड जुनियर स्कूलका विद्यार्थी बोकीको बस काप्चो बरा जिल्लाको चेकवाटिक गाउँमा दुर्घटना भएको बताइएको छ। प्रारम्भिक अनुसन्धानले विद्यार्थीलाई काप्चो वार्डको सीपी फल्सको शैक्षिक भ्रमणमा लगिएको अवस्थामा दुर्घटना भएको जनाइएको छ। भ्रमणबाट फर्किने क्रममा ड्राइभरले गाड़ीको नियन्त्रण गुमाउँदा गाड़ी सड़कबाट स्वीप लिएर सड़क किनाराको ठूलो ढुंगामा ठोकिँदा भएको दुर्घटनामा ठूलो मानवीय क्षति भएको काना नुराले पुष्टि गर्नुभएको छ। दुर्घटनाको वास्तविक कारणबारे थाहा पाउनको लागि प्रहरी अनुसन्धान शुरू गरिसकेको बताइएको छ। अन्तिममा खेल समाचार। एसएससी 19 वर्ष मुनिको महिला प्रिमियर कपको सेमी फाइनलमा नेपाल युएसँग सुपर ओभरमा पराजित भएको छ। मलेसियाको बायोमास ओभलमा सुपर ओभरमा नेपालले दिएको 7 रनको लक्ष्य युएले 3 बलमा भेटायो। यसअघि युएले दिएको 101 रनको लक्ष्य पछाएको नेपालले 20 ओभरमा सबै विकेट गुमाएर 100 रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो। नेपालकी अनु कडायतले 20 रन बनाई, युएकी वैष्णवी महेशले 3 विकेट लिएका छन्। त्यसअघि टस जितेर ब्याटिङ गरेको युएले 19 ओभर 5 बलमा 100 रन बनाउँदै सबै विकेट गुमाएको थियो। युएकी मेहुल प्रवण कडकणले 30 रन बनाएका छन्। नेपालका रिया शर्मा र अनु कठायतले 3-3 विकेट लिएका छन्। अब युएले फाइनलमा उपाधिका लागि थाइल्याण्डसँग खेल्नेछ। इण्डोनेसियालाई 31 रनले हराउँदै थाइल्याण्ड उपाधि नजिकै पुगेको। सेमी फाइनलमा पुग्ने चारवटै टोली एसिया कपमा छनौट भएका छन्। नेपालले क्वार्टर फाइनलमा जापानलाई 9 विकेटले हराउँदै सेमी फाइनलमा पुगेको थियो। हामी समाचार सन्ध्याको अन्त्यमा आएका छौं। जाँदा जाँदै समाचारका शीर्षक पुनः एकपटक। कोलकाताबाट विराटनगरका गएको आर्थिक वर्षमा 80% बजेट खर्च, राजस्व वसुली 83%, नागढुङ्गा सुरुङ मार्ग सञ्चालनमा ढिलाइ, उद्घाटनका लागि तयारी अन्तिम चरणमा। कोलकाताबाट विराटनगरका लागि पहिलो पटक कार्गो रेल सेवा शुरू, नयाँ आर्थिक वर्षको पहिलो दिन शेयर बजार 79 अंकले बढ़्यो। स्थानीय तहका लागि सुरक्षित तथा हरित विद्यालय सम्बन्धी अभिमुखीकरण, रोल्पामा पहिलो पटक डिजिटल गेम जोन सञ्चालनमा। जेठको तुलनामा असारमा नयाँ नागरिकता र राहदानीको सेवा लिनेको संख्या घट्यो, प्रतिलिपि नागरिकतामा वृद्धि। र युगान्डामा स्कूल बस दुर्घटना, 20 जना स्कूले बालबालिका सहित 21 जनाको मृत्यु। युएसँग सुपर ओभरमा हार्यो नेपाल। लुम्बिनी प्रदेश तथा आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज, हाम्रो वेबसाइट जलझलाप्रेस.com तथा facebook.com/radiojaljalabaट संसारभरिकै साथ प्रसारण भइरहेको बेलुकी 6 बजेको समाचार सन्ध्या पूरा भएको छ। 7 बजे रेडियो नेपालबाट प्रसारित समाचार सुन्न सक्नुहुनेछ। त्यतिन्जेलसम्मका लागि प्राविधिक साथी रितालाई धन्यवाद दिँदै समाचार कक्षबाट म वन्दना बिदा हुन्छु। ताजा खबर र जनपक्ष विचारका लागि तपाईँको मनको आवाज रेडियो जलझला 96.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्ते।

तपाईँको वरिपरि रहेका कुनै पनि सूचना हामीलाई दिनुहोस्। तपाईँको सूचना समुदायका लागि जीवन उपयोगी समाचार बन्न सक्छ। यसका लागि हाम्रो फोन नम्बर हो 086-440-154 र 086-440-271। तपाईँ इमेल मार्फत पनि सूचना पठाउन सक्नुहुन्छ। यसका लागि हाम्रो इमेल ठेगाना हो jaljala@rolpa.com। हामी jaljalapress.com र मोबाइल एप्लिकेशन मार्फत तपाईँ जहाँ हुनुहुन्छ हामी त्यही छौँ। हरेक घण्टा ताजा समाचारका साथ तपाईँको मनको आवाज रेडियो जलजला FM 96.4।

0: त्यसकारण पानीको मात्रा कम भएपछि पनि रक्तचाप चाहिँ कम हुने गर्छ।
1: एउटा औषधि एउटा चाहिँ नि हाम्रो सन्तुलित राख्ने चाहिँ शरीरमा पानीको मात्रा पनि रहेछ।
0: हजुर
1: यो ब्लड प्रेसर
0: मैले
1: हजुर डाक्टर साहब हजुर
0: मैले जहिले भन्ने गर्छु ब्लड प्रेसर भनेको हाम्रो घरको पानी ट्याङ्की र धाराको पाइप सम्झ्यो भनेदेखि ट्याङ्कीमा पानी जति धेरै छ पानीको प्रेसर त्यति बढ्छ अनि धाराको पाइप जति मसिनो छ त्यति प्रेसर बढ्छ। हाम्रो शरीरमा पनि त्यही नै हो। जब धमनीहरू साँगुलो हुन्छ त्यो बेलामा ब्लड प्रेसर बढ्छ। अब धाराको पाइप त ठुलो सानो अचानक हुँदैन। हाम्रो शरीरको धमनीहरू चाहिँ त्यो खुल्चिने र फुल्ने हुन्छ है त्यस कारण चाहिँ ब्लड प्रेसर बढ्ने र घट्ने चाहिँ भइरहेकै।
1: डाक्टर साहबले यो सन्तुलित प्रेसर अहिले यो वर्षदेखि चाहिँ 120/70 भन्नुभयो। त्योभन्दा पहिला हामीले 120/80 मानिरहेका थियौं। यो 80 हुनु पनि मृगोलालाई चाहिँ नोक्सानी गरेको हुनाले 70 हुनुपर्छ भनेर डब्ल्युएचओको धारणा रहेको र त्यही अब मान्यतामा आउने भन्नुभयो। यो सन्तुलित राख्नु भनेको यही 120/70 नै यस्तैको शरीरमा राखिरहन चाहिँ हामीले कस्तो जीवनशैली अपनाउनु पर्दछ?
0: पहिलो चिज चाहिँ ब्लड प्रेसर ननापिकन थाहा हुँदैन। त्यस कारण हप्ताको एकचोटि सकेसम्म सकेन भने महिनाको एकचोटि ब्लड प्रेसर नाप्ने बानी बसाल्नु पर्यो। अब यदि बढी छ भने त्यसको कारण पत्ता लगाउन सक्नु पर्यो। एउटा चाहिँ मानसिक तनावले गर्दाखेरि पनि यो रक्तचाप चाहिँ बढ्छ। मानसिक तनावले चाहिँ यो रक्त नलीहरू खुम्चिने एड्रेनालिन भन्ने हर्मोन निस्किएपछि खुम्चिन थाल्छ अनि त्यस कारण चाहिँ त्यसको लागि चाहिँ धेरै ध्यानको आवश्यकता पर्छ। ध्यान गर्ने मानिसहरूको रक्तचाप चाहिँ नियन्त्रणमा हुन्छ। अब धेरै मानिसहरू एकदम व्यस्तताको कारणले गर्दाखेरि त्यो रक्त चाहिँ बढ्ने गर्छ। त्यस कारण हामीलाई चाहिँ 6 घण्टा 8 घण्टा भन्दा बढी काम नगरेर आराम पनि गर्नुपर्छ भन्ने कारण पनि यो रक्तचाप नियन्त्रण गर्नुको लागि नै हो। अर्को चाहिँ पानी एकैचोटि हामी कोही कोही मानिसहरू बिहान उठ्ने बित्तिकै 1 लिटर पानी पिउने बानी छ भनेर भन्छन्। पानी 1 लिटर पानी पिउने बित्तिकै नर्मल मान्छेले आधी घण्टाभित्र नाप्यो भने ब्लड प्रेसर 100% बढेको हुन्छ। त्यस कारण चाहिँ एकदम पखाला लागेको बेलामा एकदम खेलकुद खेलेको बेलामा त्यो बेलामा चाहिँ हामीले पानी एकैचोटि 1 लिटर 2 लिटर पानी पिउन पनि सकिन्छ। तर नर्मल मान्छेले चाहिँ पानी 1 लिटर 2 लिटर चाहिँ पिउने चाहिँ राम्रो हुँदैन।
1: थोरै थोरै गरेर
0: त्यसले यो रक्तचाप नियन्त्रण गर्नको लागि पानी एकपल्टमा 1 गिलास भनेको 200 ml 300 ml मात्रै पिउने नर्मल मान्छेले हरेक घण्टा घण्टामा पिउनु राम्रो। दिनको 10 गिलाससम्म पिउनु सबभन्दा राम्रो। अब एकदम गर्मी ठाउँमा चाहिँ पसिनाबाट धेरै पानी जाने भएकोले त्यहाँ चाहिँ 2 लिटरले नपुग्न सक्छ। त्योभन्दा बढी 4-5 लिटरसम्म पनि पिउनु पर्ने हुन सक्छ।
1: हजुर अरू चाहिँ जस्तो उच्च रक्तचाप भयो हाई प्रेसर भयो भने यसलाई घटाउने उपायहरू के हुन्छन्? जसलाई अघि यहाँले भन्नुभएको थियो 120 झार्नुपर्छ
0: हजुर
1: त्यो चाहिँ के गरी
0: अर्को रक्तचाप बढ्नुको अर्को मुख्य कारण चाहिँ एउटा नुन। नुनको सेवन अत्याधिक हुने बित्तिकै नुनले पानीलाई सोसेर हाम्रो धमनीभित्र रहिरहन्छ पानी अनि त्यसको मात्रा भोल्युम बढ्ने भएकोले पनि प्रेसर बढ्ने गर्छ। त्यही कारणले चाहिँ उच्च रक्तचाप भएले नुन चाहिँ अलिकति कम खाने गर्नु पर्यो। भनेपछि हामीले दिनभरिमा नुन भनेको 5 ग्राम भन्दा कम हामीले अब नापेर चाहिँ खान सकिँदैन। त्यस कारण चाहिँ हाम्रो परिवारमा कतिजना मान्छे छौँ र 1 किलो नुन कति दिनमा सिद्धियो र कतिजनाले खायो प्रति व्यक्तिले कति नुन खायो भनेर हिसाब निकाल्न सक्छौँ। त्यस कारण नुनको मात्रा चाहिँ कम खायो भने पनि केही मात्रामा रक्तचाप चाहिँ नियन्त्रणमा आउँछ। अर्को चाहिँ हाम्रो पुर्खाले चाहिँ बिहान पूजा गरेर मात्रै चिया खाने पूजा नगरिकन केही पनि काम सुरुवात नगर्ने त्यो एउटा पनि ठुलो चिज हो। त्यति बिहान एउटा ध्यान 15 मिनट मात्रै गर्नाले पनि हाम्रो शरीरमा चाहिँ यो रक्तचापलाई नियन्त्रण गर्नको लागि हाम्रो स्पाजम भन्छौँ हामी स्ट्रेस मानसिक तनावहरू एकदम कन्ट्रोलमा हुन्छ 24 घण्टाको लागि। त्यस कारण बिहान कम्तीमा 15 मिनटदेखि आधी घण्टा 1 घण्टा कति धेरै ध्यान गर्न सक्यो त्यति रक्तचापलाई नियन्त्रणमा गर्न सक्यो। अब अरू चाहिँ कारण धेरै जसो उच्च रक्तचापको कारणले मृगौलामा हुन्छ। मृगौलाले काम कम गर्यो भने पनि रक्तचाप बढ्छ। मृगोलामा पत्थर भयो भने पनि रक्तचाप बढ्छ, त्यस कारण यो रक्तचाप बढ्नुको पछाडि मृगोलाको चाहिँ ठुलो रोल हुन्छ। त्यस कारण मृगोलाको जाँच चाहिँ अवश्य वर्षको एकचोटि नै गर्नै पर्छ, र मृगोलाको एउटा अल्ट्रासाउन्डबाट मृगोलामा पत्थर छ कि छैन भनेर जाँच गर्न सकिन्छ भने मृगोलाले काम कति गरेको छ, रगतबाट जाँच गर्न सकिन्छ। अर्को एउटा पिसाब जाँच गरेर पनि प्रोटिन मृगोलाबाट कति फालिरहेको छ, यदि प्रोटिन मृगोलाले फालिरहेको छ भने मृगोलालाई गाह्रो भइरहेको छ, मृगोला चाहिँ बिग्रिन सक्छ भन्ने कुरा समयमै थाहा भयो भने त्यसलाई नियन्त्रणमा राख्न सक्छ।
1: यी चाहिँ रक्तचाप घटाउने तरिका, थाहा पाउने, बढेको थाहा पाउने तरिका।
0: हजुर,
1: घट्यो भने चाहिँ डाक्टर प्रेसर लो भन्छौ नि हामी, के कारणले घट्छ, यसलाई बढाउन के गर्ने?
0: अब एउटा चाहिँ हाम्रो शरीरबाट तरल ठोल पदार्थ यदि बाहिर गयो, पखाला लागेर गयो, अथवा ज्वरो आएर गयो, अथवा कुनै दिन हामी व्रत बस्नु पर्यो नि त्योदै पिएन भने चाहिँ यो रक्तचाप चाहिँ कम हुन सक्छ। त्यस कारण यदि त्यसरी पखाल लागेको बेलामा पनि यदि रक्तचाप कम भएको खण्डमा त्यो बेलामा चाहिँ नुन चिनी पानी हामीले एकैचोटि एक लिटरसम्म पिउन पनि सक्छौँ। त्यो बेलामा एक लिटर पिउँदाखेरि पनि रक्तचाप यसरी वात्तै चाहिँ बढ्दैन। नर्मल घरमा बसिरहेको मान्छेले एक लिटर यदि पिउने हो भने चाहिँ रक्तचाप बढ्न सक्छ। अब बढेको बेलामा चाहिँ घटेको बेलामा चाहिँ झोल पदार्थ खान मिल्ने मानिसहरूले झोल पदार्थ नै खानु पर्यो। एउटै कारणमा मात्रै मृगोलाले काम नगरेको अवस्थामा मात्रै हामी झोल पदार्थ धेरै मात्रामा एकैचोटि खान मिल्दैन, अनि त्यस कारण त्यो बेलामा चाहिँ अहिले औषधिहरू जसले चाहिँ रक्तचाप तुरन्त बढाउन सक्ने औषधिहरू पनि आइसकेको छ, र अस्पतालमा यदि भर्ना भएको कन्डिसनमा चाहिँ इन्जेक्सनहरू पनि छ रक्तचाप कम भएको खण्डमा बढाउनको लागि। अर्को एउटा कन्डिसन चाहिँ थोरै मात्रामा कफी खानाले पनि हाम्रो धमनीहरूलाई अलिकति खुम्च्याउने कारणले कफीले पनि रक्तचाप बढाउँछ। अब रक्तचाप बढेको बेलामा के गर्ने भन्ने बित्तिकै सबैभन्दा एकदम रक्तचाप जब बढेको छ भन्ने नापेर थाहा भइसकेपछि त्यो दिन झोल पदार्थ कम पिउने र नुन कम खाने, अनि अब यदि 160 भन्दा बढी छ, 160 भन्दा कम छ भने एकपटकमा औषधि खाइहाल्नुपर्छ भन्ने छैन, दोस्रो दिन पनि नाप्ने, त्यो बेला पनि यदि बढी छ भने मात्र हामीले रक्तचाप बढी छ भनेर भन्न मिल्छ। एकपल्ट मात्रै 140 पुग्यो भनेर रक्तचाप बढेछ भनेर ब्लड प्रेसरको रोग भनेर भन्न मिल्दैन। त्यस कारण एकपटक भन्दा बढी रक्तचाप बढेको खण्डमा चाहिँ रक्त ब्लड प्रेसर हाई भयो भनेर औषधि सेवन गर्नुपर्ने हुन सक्छ, तर 160 भन्दा बढी छ भने चाहिँ त्यसले चाहिँ बिगार्न सक्छ। खोलामा बाढी आउँदा दायाँ बायाँ भत्काएको जस्तै हो, हाम्रो शरीरमा नि रक्तचाप बढ्यो भने धमनीहरूलाई बिगार्छ, त्यसैले त्यो बेलामा एक गोली दुई गोली खाने, यदि पछि पनि रक्तचाप बढिरहेको खण्डमा मात्रै सधैँ औषधि खानुपर्ने हुन सक्छ। त्यस कारणले अब कसैको जाँच छ भोलि आज प्रेसर 180 पुग्यो भने उसले जिन्दगीभर औषधि चाहिँ खानु पर्दैन, आज जाँच थियो प्रेसर एकदम बढ्यो आज गोली खायो भोलि नर्मलमा आयो भने उसले खानु पर्दैन।
1: मानसिक प्रेसरको कारणले अथवा कुनै विविध अन्य बाहिरी कारणले बढेको प्रेसर छ भने चाहिँ त्यो सामान्य डाक्टरले भन्नुभयो चाहिँ सामान्य हाम्रो जीवनशैली फेर्दा आफै ठिक हुन्छ, औषधि खाइरहनु पर्दैन भन्नुभयो नि त। अब कस्तो जीवनशैली हाम्रो प्रेसरलाई सन्तुलित राख्न उचित छ भने राम्रो छ भनेको डाक्टरले केही कुरा त जस्तो नुन एकजना मान्छेले दिनभरिमा 24 घन्टेमा चाहिँ 5 ग्राम भन्नुभयो होइन, 5 ग्राम भन्दा कम खानु पर्यो, त्योभन्दा बढी खानु चाहिँ बद्रित छ। त्यसै गरी अब यसलाई हिसाब गर्दा 4 जनाको परिवार छन् भने दिनमा 20 ग्रामको दरले 30 दिनको हिसाब गर्नुहोस् होइन, 30 दिनको हिसाब गर्नुहोस्, त्यसरी निकाल्नुहोस्। त्योभन्दा बढी नुन नखाने भन्नुभयो, पानी कम्तीमा 2 लिटर खानुहोस् तर कम कम गरेर खाने भन्नुभयो, अरू त्यस्तै खानेकुरा जो प्रेसर सन्तुलन बिगार्छ भनेर खानै नहुने अथवा यो चिज चाहिँ गर्नै नहुने अथवा यो गर्नुहोस् भन्ने केही छ अरू?
0: पहिलो चिज चाहिँ अब एउटा धुम्रपानले पनि 81 प्रेसरहरू बनाउने गर्छ, अर्को एउटा चाहिँ यो ट्रान्स फ्याट चिल्लो पदार्थले चाहिँ हाम्रो कोलेस्ट्रोल बढेपछि धमनीहरूलाई साँगुरो गरेर रक्तचाप बढाउँछ, त्यस कारण त्रास फ्याट भएको खानेकुरा पनि एकदम पुरै बन्द गर्नुपर्छ, धुम्रपान पुरै बन्द गर्नुपर्छ, होइन। यो दुईवटा चिज हाम्रो खानेकुराहरूमा चाहिँ एकदम असर गर्ने चिज र नुन, तिनवटा चिज चाहिँ सबैभन्दा खानेकुरामा चाहिँ असर गर्ने। अब पानी एकदम धेरै मान्छेहरूको पनि रक्तचाप एकदम बढ्न सक्छ, पानी पिउँदै नपिउने मानिसहरूको पनि पानी कम भयो भने हाम्रो शरीरले रक्तचाप पुगेन भनेर एडिनिन हर्मोन ज्यादा निकालेर चाहिँ मृगोला बिल्डिङसम्म पनि पुग्छ। धेरै मानिसहरू अब व्यापारीहरू व्यापारमा चाहिँ पानी धेरै पियो भने टोयलेट गइराख्नुपर्छ भनेर दिनभरि आफ्नो व्यापारमा पानी नै झोल पदार्थ नै नपिउनेहरूको चाहिँ 90% नै मृगोला चाहिँ खराब हुन्छ। त्यस कारण यो मृगोलालाई बचाउनलाई मृगोला ठिक काम गरून् जेलसम्म हामीले पानी जति सक्दो ज्यादा पिउनु पर्यो भनेर एकदम धेरै एकैचोटि पिउनु पनि भएन, तर मृगोला बिग्रिसकेपछि पानी ज्यादा पिउनै मिल्दैन, किनभने मृगोलाले काम गर्न छोडेपछि पानी ज्यादा पियो भने त्यो पानी चाहिँ हाम्रो शरीरबाट बाहिर नगएपछि फोक्सोमा मुटुमा खुट्टामा सबै शरीरभरि पानी जमेर सुन्निन सक्छ।
1: डाक्टर, यो तिल्लो ट्रान्स फ्याट भन्नुभयो, यो हाम्रो बुझाइमा यो के हो? जस्तो सबै खालका चिल्लो हो कि अब हामी त घिउ तेल खान्छौ नै, नेपाली हाम्रो प्रचलन पनि छ, त्यस्तै फेरि मासुै खाँदा पनि यता कता केही दशक पहिलासम्म जहाँ प्रशस्त बोसो भएको मासु चाहिँ लिएर जाने चलन थियो, यद्यपि अहिले बोसो हानिकारक छ भनेर लानु छोडियो। यो कस्तो कस्तो चाहिँ चिल्लोमा डाक्टरले भन्नुभयो यो कोलेस्ट्रोल हुन्छ?
0: यो चाहिँ अब सबै चिल्लोमा यो ट्रान्स फ्याट चाहिँ छ, फ्याट चाहिँ अब 2% भन्दा बढी ट्रान्स फ्याट भएको खानेकुरा चाहिँ खानु भएन। 2%सम्म खानेकुरामा ट्रान्स फ्याट खाँदाखेरि त्यति धेरै कोलेस्ट्रोल नबढ्ने कारणले अहिले डाक्टरहरूले बरु घिउ दिनको 2 चम्चा खान हुन्छ तर ट्रान्स फ्याट भएको खानु हुँदैन भनेर अहिले हामीले भन्न सुरु गरेको छौँ। किनभनेदेखि यो ट्रान्स फ्याट भन्ने चिज चाहिँ यो पटक पटक उमालेको तेलमा ट्रान्स फ्याटको मात्रा बढ्दै जान्छ, नम्बर एक। अर्को चाहिँ वनस्पति घिउमा पकाएको खानेकुराहरूमा ट्रान्स फ्याट एकदम अत्याधिक मात्रामा हुन्छ, र अहिले यो ट्रान्स फ्याटको कानुन बन्नुभन्दा अगाडि चाहिँ हामीले बजारमा पाउने यो बोतलको तेलहरू, तोरीको तेलमा ट्रान्स फ्याट कम छ तर बोतलमा पाउने तेलमा चाहिँ ट्रान्स फ्याट बढी थियो। बल्ल अहिले कानुन बनिसकेर यसपालिबाट मात्रै यो तेलको फ्याक्ट्रीमा यो हाइड्रोजन मिसाउने प्रविधि हुन्थ्यो, हाइड्रोजेनेसन भनेर निकेलको पाइप राखेर तेललाई चाहिँ 300 डिग्रीमा तताएपछि तेलमा चाहिँ हाइड्रोजन मिसिएर ट्रान्स फ्याटको मात्रा बढेपछि 1 लिटर तेल चाहिँ 1.5 लिटरसम्म बन्थ्यो र फ्याक्ट्रीहरूलाई फाइदा थियो। अब यो कानून बनेपछि हरेक तेल फ्याक्ट्रीबाट यो निकेलको पाइप हटाइसकेको छ। यो अहिले विगत 2 महिना अगाडिबाट ट्रान्स फ्याट कन्ट्रोल यो कानून बनेपछि सबै तेल फ्याक्ट्रीहरूको इन्जिनियर र मालिकहरूलाई राखेर यो निकेलको पाइप सबै हटाइसकेको अवस्था छ, र अहिले आउने बजारमा आउने तेल कृषिको तेलहरूमा चाहिँ ट्रान्स फ्याट 2% भन्दा कम भएको यो अहिले प्रमाणित भइसकेको छ। 2% भन्दा बढी भएको खण्डमा कानून अनुसार उनीहरूलाई जरिवाना जेल सजायसम्म पनि हुन्छ। अर्को चाहिँ वनस्पति घिउ, सबैभन्दा ठुलो कुरो चाहिँ वनस्पति घिउमा चाहिँ यो वनस्पति तेललाई हाइड्रोजन मिसाएर बनाउने प्रविधि हो, र हाइड्रोजन मिसाएपछि तेल चाहिँ बाक्लो बाक्लो हुँदै 1 लिटरबाट 1.5 लिटरसम्म हुने भएकोले यो वनस्पति घिउ बनाइन्छ। अनि यो वनस्पति घिउ चाहिँ यो खानुको लागि एकदमै उपयुक्त छैन, यो चाहिँ सिर्फ बत्ती बाल्नको लागि मात्रै उपयुक्त छ। त्यस कारण अहिले यो बिस्किट फ्याक्ट्रीहरूमा पहिला वनस्पति घिउहरू प्रयोग गरिन्थ्यो भने अब अहिले आएर चाहिँ पाम ओइल प्रयोग गरिन्छ। अब पहिला चाहिँ पाम ओइल पनि पहिला ट्रान्स फ्याट नाप्ने मेसिन नहुँदाखेरि ट्रान्स फ्याट कुन तेलमा छ भन्दाखेरि जुन तेल चाहिँ रुम टेम्परेचरमा जम्छ त्यसमा चार्ज चार्ज हुन्छ भन्ने चलन थियो. अहिले चाहिँ चार्ज चार्ज नाप्ने मेसिनहरू आइसकेपछि यो जुन तेल जम्यो त्यसमा चार्ज चार्ज हाई हुन्छ भन्ने होइन रहेछ. जसमा चाहिँ हाइड्रोजन निस्किएर तेल बाक्लो हुँदै गएपछि जुन जम्छ त्यसमा चाहिँ चार्ज चार्ज छ भनेपछि यो वनस्पति घिउ मात्रै चार्ज चार्ज भएको घिउ तेलबाट बनेको चिजमा चाहिँ चार्ज चार्ज ज्यादा छ भन्ने कुरा प्रमाणित भइसक्यो. अब यो पाम ऑयल पनि पहिला रुम टेम्परेचरमा जम्ने कारणले पहिला पाम ऑयलमा पनि चार्ज चार्ज ज्यादा छ भनेर भनिन्थ्यो. अहिलेभन्दा यो 5 वर्ष अगाडिसम्म जब चार्ज चार्ज नाप्ने मेसिनहरू संसारमा डेभलप हुँदै आएपछि नापेर हेर्दाखेरि पाम ऑयलमा चार्ज चार्ज जिरो रहेछ. त्यस कारणले अब चार्ज चार्ज चाहिँ के अरे पाम ऑयल चाहिँ चार्ज चार्ज फ्री तेल यो रुम टेम्परेचरमा जमे पनि यसमा चाहिँ चार्ज चार्ज छैन, यसमा हाइड्रोजन निस्केको छैन भनेर अब यो बिस्किट फ्याक्ट्रीहरूमा चाहिँ वनस्पति घिउको सट्टा पाम ऑयल प्रयोग गर्न संसारभरि अहिले प्रयोग गर्ने चलन आइसकेको छ.
1: अब भर्सक त चिल्लो धेरै नखानुस् भन्ने कुरा आयो. डाक्टर साहबले भन्नुभयो चाहिँ यो अत्यधिक धेरै पटक तताएका तेलहरूमा चार्ज फ्याट हुने कुरा भयो. अहिले चाहिँ बजारमा पाइने तेलमा पनि घटा भन्नु. डाक्टर साहबले हजुरले एउटा यो चार्ज फ्याटको कानून भन्नुभयो, यो भने
0: चार्ज फ्याट कानून चाहिँ पहिला नभएकोले गर्दाखेरि चार्ज फ्याट बढी भएको खानेकुरा बजारमा जस्तो फुटपाथमा समोसा सेलरोटी बेचिरहेको छ त्यहाँ पटक पटक उमालेको तेलमा पाकेको त्यसमा चार्ज फ्याट ज्यादा छ. कानून थिएन, कसैले पनि सजाय दिन सक्ने अवस्था थिएन.
1: अहिले सजाय दिन
0: एकदम सक्छ, अहिले चाहिँ कानून बनिसकेको छ. त्यस कारणले भर्खरै पनि तपाईँहरूले थाहा पाउनुभयो होला यो नाङ्लो बेकरीमा बनाएको पफमा चाहिँ चार्ज फ्याट अत्याधिक भएर सबै पफहरूलाई कानूनलाई प्रयोग गर्न दिएको छैन. अहिले जरिवाना गराइसकेको छ, अहिले यो भर्खर कानून बनेको 6 महिना मात्रै वर्ष दिन भयो, कानून बनेको वर्ष दिन 6 महिना पछि मात्रै लागू गर्न पाउने भएकोले लागू भएको 6 महिना मात्रै भएकोले अहिले सबैलाई चार्जचार्टको जनचेतना बढाउनको लागि चार्जचार्ट भएको खानेकुरा अब बेच्न पाइँदैन भनेर मात्रै जरिवानै चाहिँ गरिसकेको अवस्था छैन. त्यस कारण चाहिँ अब यो चार्जचार्ट नाम्ने मेसिन पनि नेपालमै उपलब्ध भइसकेको छ र अहिले सबैभन्दा 77 वटै जिल्लामा अब यो तेल पटक पटक उमालेको तेलमा चार्ज चार्ज चेक गर्न सम्भव नभएकोले अहिले यो डिपार्टमेन्ट अफ फुड टेक्नोलोजीले चाहिँ इपिएम मिटर भनेर एउटा थर्मामिटर जस्तो मेसिन यो पटक पटक उमालेको तेलमा त्यो मिटर डुबाएपछि 25% भन्दा बाक्लो भयो भने त्यसमा चार्ज चार्ज चाहिँ बढ्यो भनेर थाहा पाउने भएकोले यदि 25% इपिएम मिटरले 25% भन्दा बाक्लो भयो भन्ने थाहा भएपछि त्यो तेललाई चाहिँ फाल्न लगाइरहेको हुन्छ. अहिले 77 वटै जिल्लामा फुड इन्सपेक्टरहरूले यो काम चाहिँ गरिरहनु भएको छ.
1: त्यस्तो तिल्लो बाहेक जस्तो हामीले आफैले गाई भैँसी पालेर उत्पादन गरेका घिउ आफैले तोरी छरेर फलाएको तोरीबाट बनाएको तेल चाहिँ त्यो पनि धेरै नखानुस् तर त्यति घातक छैनन्, कम छ चान्स फ्याट भन्नुभयो नि त.
0: हजुर एकदम सही हो. त्यस कारण म त भन्छु कसै तिहारमा सेलरोटी पनि बजारमा बिक्री गरेको सेलरोटी नखानु, घरमै बनाएको सेलरोटी घरमै समोसा बनाएर खानु. बजारमा चाहिँ पटक पटक त्यो तेलमा उमालिरहेकोमा चान्स फ्याटको मात्र बढ्दै जान्छ.
1: हजुर
0: र मिठाई पसलमा अहिले अझै यो मिठाईहरूमा चाहिँ वनस्पति घिउ नै प्रयोग गरिरहेको अवस्था छ. अब यो पनि चाँडै नै मिठाई पसलहरूलाई पनि यो चार्जचार्टको बारेमा जानकारी दिइसकेको अवस्था छ र अब त्यहाँ पनि वनस्पति घिउहरूको प्रयोग गर्न एकदम कम हुँदै बन्द गर्दैछ. र अहिले हालसालमा चाहिँ अब यो वनस्पति घिउ चाहिँ फ्याक्ट्री नै बन्द गर्नलाई नसकिने अवस्था आएको छ, किनभने वनस्पति घिउ चाहिँ नेपालबाट तिब्बतमा बत्ती बाल्नको लागि सबैभन्दा बढी एक्सपोर्ट हुने कारणले गर्दाखेरि यो वनस्पति घिउ चाहिँ पुरै फ्याक्ट्री बन्द गर्न चाहिँ सक्ने अवस्था छैन.
1: हजुर यो चिल्लो पिरो धुम्रपानले पनि भन्नुभयो, मदिरासँग कतिको रिलेटेड छ हाम्रो रक्तचाप?
0: मदिरासँग रक्तचाप चाहिँ अब यो मदिरा भन्ने बित्तिकै यो हामीले अहिले खाने औषधिहरूमा पनि अल्कोहल मात्रामा मात्र छ. कफ सिरप खोकीको औषधिमा पनि अल्कोहलको मात्रा छ. अब भिटामिनहरूमा पनि अल्कोहलको मात्रा छ। यो एकदम एक चम्चा दुई चम्चा खाने हो भने यो चाहिँ एकदम औषधि हो, तर एक बोतल दुई बोतल खाने हो भने यो चाहिँ पिक नै हो। त्यस कारण अब सिधा असर चाहिँ अल्कोहल खाने बित्तिकै रक्तचाप चाहिँ बढ्दैन, यो उल्टो चाहिँ मानसिक तनाव भएको बेलामा यदि अल्कोहलको प्रयोग गरेको खण्डमा रक्तचाप चाहिँ कम हुन जान्छ, र रक्तचाप कम भयो भन्नेमा अब अल्कोहल धेरै प्रयोग गर्ने मानिसहरूको चाहिँ उनीहरूको कलेजो खराब भएपछि रक्तचाप चाहिँ कलेजोमा जाने पोर्टल हाइपरटेन्सन भन्छ जसलाई, कलेजोले काम गर्न कम भएपछि पोर्टल हाइपरटेन्सन भनेको पाइरी ब्लड प्रेसरको खुट्टाको प्रेसर होइन कि कलेजोमा जाने रक्तचाप चाहिँ एकदमै बढेर कलेजो बिग्रिन्छ। त्यस कारण चाहिँ यो अल्कोहलको सिधा ब्लड प्रेसरमा बढाउने भन्दा पनि थोरै मात्रामा औषधिको रूपमा प्रयोग गरेको खण्डमा चाहिँ ब्लड प्रेसर कम हुन्छ।
1: त्यसो गरे मात्रै नत्र अल्कोहल अहिले जसरी हामी सेवन गरेको देख्छौ त्यो घातक छ।
0: हजुर,
1: अरू चाहिँ यो जस्तो वंशाणुगत समस्या जस्तो चाहिँ नि पितालाई थियो छोराछोरीलाई हुने, मातालाई थियो छोराछोरीलाई हुने हुन्छ कि हुँदैन यो प्रेसरको समस्या?
0: एकदम हुन्छ, यो चाहिँ एकदमै हुन्छ। यो रक्तचाप त्यसै कारणले अब 100 जनालाई रक्तचाप छ भने 90 जनालाई रक्तचापको के कारणले भयो भनेर पत्ता लगाउन सकिँदैन, त्यसमध्ये एउटा वंशानुगत कारण हो। त्यही कारणले गर्दाखेरि रक्तचापको औषधि सेवन गरिरहेको मानिसहरूलाई औषधि छोड्न हुँदैन, सधैँ खानुपर्छ भन्न गरेको हो। अब रक्तचाप घटेको खण्डमा चाहिँ त्यो दिन चाहिँ औषधि सेवन नगर्दा पनि हुन्छ भन्छु म चाहिँ, किनभने अहिले काठमाडौँको अस्पतालको आइसियूहरूमा रक्तचापको औषधि बन्द गर्न हुँदैन भनेर चाहिँ डाक्टरले भनेर भन्छन्, अनि पखाल लागेको बेलामा एकदम रक्तचाप घटेको बेलामा पनि औषधि खाएर रक्तचाप एकदम कम भएर आइसियूमा पुगेको घटना एकदम धेरै छ। त्यही कारणले रक्तचाप नाप्ने यन्त्र अहिले डिजिटल मेसिनले नै नाप्नुपर्छ भनेर अहिले विश्व स्वास्थ्य संघले भनिसकेको छ, किनभने संसार सबै डिजिटलाइज भइसक्यो, सबैको हातमा डिजिटल मोबाइल भनेपछि अब ब्लड प्रेसर नाप्ने मेसिन पनि अब डिजिटल मेसिन नै प्रयोग गर्नुपर्छ, र डिजिटल मेसिनले चाहिँ नाप्न सिक्नुपर्छ। सबै मानिसको भनाइ यही छ कि डिजिटल मेसिनले नाप्छ, आज एकपल्ट नाप्यो एउटा देखाउँछ, दोस्रोपल्ट नाप्यो अर्को देखाउँछ, एकदम त्यो चाहिँ सही हो। हाम्रो रक्तचाप एउटै लेभलमा कहिले पनि हुँदैन,
1: छिनमै
0: रक्तचाप बढी तलमाथि भइरहेकै हुन्छ, त्यो डिजिटल मेसिनले मात्रै पत्ता लगाउन सक्छ, अरू मेसिनबाट पत्ता लगाउन सक्दैन।
1: यो कतिको भर पर्दो छ अहिले मानिसहरूले अब साधारण खर्च गरेर पनि त्यो मेसिन ल्याएर घर घरमा राखेर देखिन्छ, त्यो कतिको भर पर्दो छ अथवा त्यो जाँच्ने क्षमता हामी सबैसँग छै छैन, अलिक तरिका बताइने लाग्छ कतिखेर नाप्ने कसरी नाप्ने भनेर?
0: एकदम सही हो, त्यो चाहिँ ब्लड प्रेसर नाप्न सिक्नु पर्ने एकदम जरुरी छ। ब्लड प्रेसर नाप्न सिक्नको लागि चाहिँ पहिलो चिज पानी पिएको आधी घण्टाभित्र नाप्यौँ भने पनि बढ्न सक्छ, धुम्रपान गरेको मानिसहरूको पनि धुम्रपान पछि ब्लड प्रेसर नाप्दा बढ्न सक्छ, बोलिरहँदाखेरि पनि ब्लड प्रेसर बढ्न सक्छ। त्यस कारण कम्तीमा 10 मिनट चुप्प लागेर बस्ने, आधा घण्टा झोल पदार्थ केही पनि पिएको हुनु भएन र धुम्रपान गरेको हुनु भएन, र टेबल अफिस प्रेसर भन्छौँ हामी, अफिसमा जसरी टेबल र कुर्सीमा बसेर प्रेसर नाप्यौँ भने मात्रै त्यसलाई चाहिँ एक्युरेट प्रेसर भनेर भन्न सक्छौँ।
1: भनेको मेसिन र मुटुको लेभल एउटै हुनुपर्ने,
0: एकदम त्यो पनि हो। मेसिन तल भएको खण्डमा प्रेसर बढी देखाउन सक्छ, यदि मेसिन माथि राख्यौँ भने प्रेसर कम देखाउन सक्छ, त्यसैले मेसिन चाहिँ मुटुको लेभलमै हुनुपर्छ।
1: नत्र
0: हजुर ब्लड प्रेसरको मेसिन जुन घडीवाला जुन सुई हो त्यो चाहिँ मेसिन अब विदेशमा चाहिँ अहिले त्यसको एक्सपायरी डेट भनेर पनि तोकिसकेको छ, किनभने 3 वर्षभन्दा बढी प्रयोग गरेको मेसिनमा चाहिँ ब्लड प्रेसर बढी देखाउन सक्छ।
1: डाक्टर साहबको सुझाव चाहिँ सबैले यो डिजिटल मेसिन प्रयोग गर्नुहोस् भन्ने हो?
0: हजुर, एकदम सही हो, डिजिटल मेसिन नै प्रयोग गर्नुपर्छ।
1: अब अलिकति औषधि खानेहरू जसले प्रेसर बढेर अथवा घटेर औषधि खाइरहनु भएको छ, प्रेसर बढेर विशेष खाने धेरै हुनुहुन्छ, उहाँहरूलाई सुधार चाहिँ खानेहरूलाई थप
0: हजुर अब ब्लड प्रेसर नाप्नेदेखि सबैले घर घरमा एउटा राख्नै पर्यो र ब्लड प्रेसर नाप्न सिक्न पर्यो अनि ब्लड प्रेसर नाप्न सिकिसकेपछि हप्ताको एक दिन ब्लड प्रेसर अनिवार्य रूपमा घरमा सबै परिवारले 25 वर्ष भन्दा नआएको व्यक्ति सबैले नाप्ने बानी बसाल्नु पर्यो। ननापिकन प्रेसर कति छ कसैले पनि भन्न सक्दैन। कति मानिसले भन्छ टाउको दुखेको नर्मल हुन्छ भनेर, सबैलाई टाउको दुख्दैन। 90% मानिसलाई लक्षण नै नदेखाउने भएकोले यो ब्लड प्रेसर रोगलाई चाहिँ यो साइलेन्ट किलर भनेर पनि अर्को नाम दिएको छ। किनभने एकचोटि अचानक बढेर चाहिँ मस्तिष्कको धमनीहरू, आँखाको धमनीहरू फुटेर बिगार्न सक्छ, मुटुमा हार्ट एट्याकसम्म हुन सक्छ यो ब्लड प्रेसरले। त्यसैले ब्लड प्रेसर चाहिँ अनिवार्य रूपमा कम्तीमा हप्ताको एकपल्ट नाप्ने बानी बसाल्नु पर्यो। सकिन्छ भने महिनाको एकचोटि कम्तीमा नाप्नै पर्छ। अनि मुख्य चाहिँ औषधि सेवन गरिरहेको मानिसहरूले यदि नापिरहँदाखेरि ब्लड प्रेसर एकदम कन्ट्रोलमा छ भने औषधि चाहिँ लगातार खान सकिन्छ। कम्तीमा 3 महिनाको एकचोटि डाक्टरलाई भेटेर अहिले औषधिहरूको पनि हामी जुन औषधिहरू चलाउँथ्यौँ अहिले औषधिहरू धेरै त्यसमा सुधार भइसकेको छ। पहिला जुन औषधि पहिलो सुरुमा चलाउने औषधि आजकल अन्तिममा चलाउन थालिसकेको छ। त्यस कारण यो विश्वभरि नै यो अनुसन्धान भइरहेको छ। त्यस कारण कति ब्लड प्रेसर हुनुपर्छ भन्ने कुरा पनि पहिला पहिला अब जस्तो मैले अब यो डाक्टरी प्रेसर सुरु गरेकै अहिले 40 वर्ष भन्दा बढी भइसक्यो। हामी 40 वर्ष अगाडि उमेर कति छ त्यसमा 90 जोड्ने अनि त्यति चाहिँ सिस्टोनिक प्रेसर भनेर भन्थ्यो। जस्तो 60 वर्ष छ भने 90 र 60 150 नर्मल भन्ने चलन थियो भने अहिले आएर चाहिँ त्यो 120 भन्दा कम मात्रै नर्मल भनेर अहिले थाहा भयो होइन। त्यसैले यो चाहिँ विश्वभरि अहिले अनुसन्धान हरेक वर्ष भइरहेछ, हरेक वर्ष नयाँ कुरा हामीले सिक्दैछौँ। हजुर
1: जस्तो केही घातक खानेकुराहरू जस्तो प्रेसर घटेकोलाई तिते करेला नखानुस् भन्ने सुनिन्छ, त्यस्तै अरू केही छ घटेको या बढेकाले खानै नहुने चिज चाहिँ? धुम्रपान मदिरापान अब यो त अलग कुरा भइहाल्यो, जो नर्मल खानेकुरा त्यो खाँदा पनि घटेकालाई पनि असाध्यै हानि गर्ने बढेकालाई हानि गर्ने त्यस्तो केही छ?
0: अब तिते करेलाले पनि प्रेसर अलिकति कन्ट्रोल गर्छ भनेर भन्छन्, तर जुन मानिसहरूलाई औषधि नै सेवन गर्नुपर्छ तिते करेला खाइरहेछु भनेर औषधि छोड्न चाहिँ मिल्दैन। त्यस कारण खानेकुरामा सबैभन्दा ठुलो नै नुन चिल्लो पदार्थ र पानी चाहिँ सबैभन्दा ठुलो चिज हो। अरू खानेकुराले त्यति डाइरेक्ट सिधा असर चाहिँ पर्दैन ब्लड प्रेसरलाई।
1: हस् डाक्टर साहब, यो प्रेसरको बारेमा हामी धेरैलाई धेरै खालका समस्याहरू या जिज्ञासाहरू थिए, डाक्टर साहबको यो संवादबाट थाहा पाउन पाइयो, यो समय दिनुभयो, जानकारी गराइदिनुभयो, हजुरलाई धेरै धेरै धन्यवाद। नमस्कार वरिष्ठ मुष्टुरोग विशेषज्ञ वरिष्ठ सर्जन डाक्टर प्रेमराज वैद्यज्यूसँग उच्च रक्तचाप यानि कि ब्लड प्रेसर के हो त, ब्लड प्रेसर सन्तुलित राख्न कसरी सकिन्छ, कस्तो जीवनशैली आवश्यक छ भन्ने बारेमा संवाद गर्यौं। सन्तुलित जीवनशैली आरबीआरदेखि लिएर तनावरहित जीवनशैली र खानेकुराको ब्यालेन्स गर्यो भने त्यो सँगसँगै कम्तीमा पनि हप्ताको एकपटक त्यो नै

0: जलजला ड्राइभ चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 7 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी किएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ चलान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: समाचार अब विस्तारमा। सरकार र मिटर ब्याज पीड़ित पक्ष बीच आज 9 बुँदे सहमति भएको छ। सहमति भएपछि विगत 9 दिनदेखि जारी मिटर ब्याज विरूद्धको आन्दोलन स्थगित भएको छ। गत असार 25 गते जनकपुरको तृतीया गाछीबाट शुरू भएको पैदल न्याय मार्च 12 निजगढ़ पुगेपछि हिजो गृहमन्त्री सुजन गुरूङ र पीड़ित प्रतिनिधि बीच काठमाडौँमा वार्ता टोली गठन गर्ने सहमति भएको थियो। सहमति बमोजिम हिजो नै काठमाडौँ आएको पीड़ित पक्षको वार्ता टोली र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव पुष्कर सापकोटा नेतृत्वको सरकारी टोलीबीच भएको वार्ताले 9 बुँदे सहमति जुटाएको हो। सहमति पत्रमा सरकारी वार्ता टोलीका तर्फबाट सचिव सापकोटा र पीड़ित पक्षका तर्फबाट अवधेश कुशवाहले हस्ताक्षर गर्नुभएको छ। सहमति अनुसार सरकारले मिटर ब्याजलाई आर्थिक अपराध मान्दै यो कुप्रथाको पूर्ण उन्मूलन भएको घोषणा गर्न आगामी मन्त्री परिषदमा प्रस्ताव लैजानेछ, जसबाट सम्पूर्ण फर्जी तमसुक, दृष्टिबन्धक, सिनुवा पास र बाध्यकारी चेकहरू स्वत अवैध र खारिज हुनेछन्। सहमति अनुसार गृह मन्त्रालयले 3 महिनाभित्र विशेष विधेयकको मस्यौदा तयार गरी मिटर ब्याज नियन्त्रण सम्बन्धी ऐन निर्माण गर्नेछ, जसमा मुद्दा हेर्न छुट्टै न्यायाधिकरण, पीड़ितको सम्पत्ति फिर्ता र उचित क्षतिपूर्तिको ग्यारेन्टी गरिनेछ। प्रधानमन्त्री बालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यात प्रवर्धनमा सरकारले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज जुत्ता उत्पादक संघका प्रतिनिधिहरूसँगको छलफलमा प्रधानमन्त्री शाहले जुत्ता चप्पलको आयात प्रतिस्थापन तथा रोजगारी सृजनाका लागि आवश्यक सहयोग पुर्याउने बताउनुभयो। वहाँले तीनै तहको सरकारको समन्वयमा जुत्ता चप्पल उत्पादन सम्बन्धी सिपमूलक तालिम सञ्चालन तथा नेपाली जुत्ता चप्पलको प्रवर्धन तथा बजारीकरणमा निजी क्षेत्रलाई प्रोत्साहन गरिने बताउनुभयो। यस्तै उद्योगको उत्पादन क्षमता अनुसार कच्चा पदार्थ आयातको सीमामा ट्र्याकिङ तथा अभिलेख व्यवस्थापन प्रभावकारी बनाउने प्रधानमन्त्रीले जानकारी दिनुभयो। छलफलमा संघका पदाधिकारी तथा सदस्यले सरकारबाट आवश्यक नीतिगत सहयोग, बजार संरक्षण र उद्योग मैत्री व्यवस्था भए स्वदेशी जुत्ता चप्पल उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन सक्ने विश्वास गराउनु भएको थियो। बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाएर 8 कायम गरेको छ। नयाँ आर्थिक वर्ष 2083-84 शुरूआतसँगै मन्त्रालयको संख्या 14 घटाएर 8 कायम गरिएको हो। वैशाख 22 गते बसेको मन्त्री परिषद बैठकको निर्णय आजदेखि कार्यान्वयनमा आएको नयाँ संरचना अनुसार अब मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित प्रदेशमा 8 मन्त्रालय रहनेछन्। प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नेपालको संविधान बमोजिम मुख्यमन्त्री इन्द्रबहादुर बानियाको सिफारिशमा मन्त्री परिषदको आज कार्यविभाजन समेत गर्नुभएको छ। देशभर मनसून वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्व अनुमान महाशाखाका अनुसार मनसूनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि तथा पूर्वमा सरदर स्थान आसपास रहेकाले देशका विभिन्न भागमा वर्षा हुनेछ। महाशाखाका अनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागका केही स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराईका एक दुई स्थानमा तथा कोशी र बागमती प्रदेशका हिमाली भूभाग, कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी तथा लुम्बिनी प्रदेशको तराईका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। ललितपुरको जावलाखेल स्थित सदर चिड़ियाखाना आजदेखि सर्वसाधारणका लागि पुनः खुल्ला गरिएको छ। काग, गिद्ध, हाँस लगायत पंक्षीमा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि चिड़ियाखाना गत असार 5 गतेदेखि बन्द गरिएको थियो। संक्रमण नियन्त्रणका लागि बिरामी पंक्षीहरूको उपचार, सरसफाई तथा आवश्यक व्यवस्थापन सम्पन्न भएपछि वातावरणीय नमूनाको परीक्षणमा एभियन इन्फ्लुएन्जा बर्ड फ्लू भाइरस नदेखिएकाले चिड़ियाखाना पुनः संचालनमा ल्याइएको हो। सदर चिड़ियाखाना व्यवस्थापनले आगन्तुकलाई जनावर तथा पंक्षीसँग सुरक्षित दूरी कायम गरी अवलोकन गर्न आग्रह गरेको छ। साउन महिना शुरू भएसँगै आज बिहानैदेखि पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो बढ़ेको छ। साउन महिना भगवान शिवको महिना भएकाले यो महिनामा धेरै भक्तजन पशुपतिनाथ लगायत देशभरका शिवालयमा पूजा आराधना एवं दर्शनका लागि जाने गर्दछन्। पशुपतिनाथसँगै राजधानीका गोकर्णेश्वर, नागेश्वर, डालेश्वर, बसन्तपुर स्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेव लगायत काठमाडौँ उपत्यका शिवालयमा पनि भक्तजनको लाम लागेको छ। आज बिहानैदेखि पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो बढ़ेको छ। साउन महिना भगवान शिवको महिना भएकाले यो महिनामा धेरै भक्तजन पशुपतिनाथ लगायत देशभरका शिवालयमा

0: मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सबै सरकारी निकायलाई 7 बुँदे परिपत्र गर्दै हाल करारमा कार्यरत कर्मचारीलाई अर्को व्यवस्था नभएसम्मका लागि सम्बन्धित निकायमै करार सम्झौता गरी पूलमा राख्न निर्देशन दिएको छ। संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत भएपछि सम्बन्धित निकायले पूलमा राखिएका कर्मचारी मध्येबाट आवश्यकता अनुसार काममा लगाउनु पर्नेछ। नयाँ स्थानमा र नयाँ स्थापना भएका निकायमा सृजना हुने दरबन्दीमा वा कुनै निकायमा रिक्त भएको दरबन्दीमा करारमा काममा लगाउनु पर्ने भएमा नयाँ व्यक्तिलाई करारमा नलिई विभिन्न निकायमा पूलमा रहेका करारका कर्मचारीलाई सामान्य प्रशासन मन्त्रालय मार्फत माग गरी करार सम्झौता गरी काममा लगाउनु पर्नेछ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी असोज 7 गते अर्थात सेप्टेम्बर 23 दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडान शुरू हुने भएको छ। पोखरा दुबई सीधा उडानको तयारीले पोखराको पर्यटन तथा व्यावसायिक क्षेत्र उत्साहित बनेको छ। कास्कीबाट संवाददाता गौरव त्रिपाठीको रिपोर्ट।
1: संचालनमा आएको झण्डै 3 वर्षपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले पहिलो पटक खाडी मुलुकसँग प्रत्यक्ष हवाई सम्पर्क स्थापना गर्ने चरणमा पुगेको छ। संयुक्त अरब इमिरेट्सको कम लागतको वायुसेवा कम्पनी फ्लाइ दुबईले पोखरा दुबई नियमित उडानको तयारी तीव्र बनाएको छ। कम्पनीले सन् 2027 मार्चसम्मका लागि टिकट बुकिङ समेत खुल्ला गरिसकेको छ। उडानलाई दिगो र सफल बनाउन फ्लाइ दुबईको उच्च स्तरीय टोली पोखरा आएर गण्डकी प्रदेश सरकार स्थानीय तथा पर्यटन क्षेत्रका सरोकारवालासँग छलफलमा जुटेको हो। अन्तर्राष्ट्रिय उडानलाई नियमित र प्रभावकारी बनाउन सरकारी तथा निजी क्षेत्र बीचको सहकार्य अपरिहार्य रहेको सरोकारवालाहरूले बताएका छन्। पर्यटन परिषदका पूर्व अध्यक्ष पुम नारायण श्रेष्ठले पोखराबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन हुनु पर्यटन क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। फ्लाइ दुबईको टोलीले गण्डकी प्रदेशका प्रतिनिधिसँग भेटघाट गरी आवश्यक सहकार्य यात्रा व्यवस्थापन तथा उडान सफल गराउन सकिने सम्भावनाका विषयमा समेत छलफल गरेको छ। अन्तर्राष्ट्रिय उडानले पर्यटक आगमन बढाउनुका साथै पोखरा र आसपासका क्षेत्रका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने अवसर सृजना गर्ने पर्यटन व्यवसायी गणेश बहादुर थापा बताउनुहुन्छ।
2: हामी पर्यटन व्यवसायी अथवा कुनै पनि व्यवसाय सबै व्यवसायहरूले पहिलो त प्रत्यक्ष रूपमा नै यात्रु पर्यटकको रूपमा हुन्छ कि होइन, अब तपाईँको विदेश जाने यात्रुको हिसाबमा हुन्छ कि अथवा पारिवारिक भिजिटको रूपमा हुन्छ कि, त्यो ल्याउनु त पहिलो दायित्व नै भयो। त्यस्तो सँगसँगै हामीले यस्तो नर्सी यहाँबाट त्यो जहाजलाई खाली नपठाउनु पनि हाम्रो दायित्व हुन्छ र त्यसलाई स्थानीय उत्पादनहरूलाई चाहिँ पहिचान गरी ती उत्पादनहरूलाई दुबईको बजारसँग जोड्न सक्नु पहिलो दायित्व हुन्छ।
1: अन्तर्राष्ट्रिय उडानलाई दिगो बनाउन विदेशी टुर अपरेटर र ट्राभल कम्पनीसँग प्रत्यक्ष व्यावसायिक सम्बन्ध विस्तार गर्न आवश्यक रहेको टान गण्डकीका अध्यक्ष कृष्ण आचार्य बताउनुहुन्छ।
3: प्रबन्धन पनि आवश्यक छ। अब अहिले मात्रै यति 12,11,65,000 मात्रै आएर चाहिँ यो देशको आर्थिक चलामेन्ट पर्यटनबाट समेत हुँदै हुँदैन, त्यो सामान्य नै हो खास। अब त्यही भएर अब चाहिँ एग्रेसिभली विश्व बजारमा हामी लाग्नुपर्छ र त्यो फ्लोर पनि बढाउनु पर्यो क्या। अर्को पाटो चाहिँ यसको अब वर्ल्ड वाइड कनेक्सन पनि छ होइन।
1: यसैबीच मध्य पूर्वकै अर्को चर्चित वायुसेवा कम्पनी एयर अरेबियाले पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सञ्चालनको सम्भावना बारे अध्ययन शुरू गरेको जनाएको छ। यदि एयर अरेबियाले समेत सेवा विस्तार गरे पोखरा पश्चिम नेपालकै प्रमुख अन्तर्राष्ट्रिय हवाई प्रवेशद्वारका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।
0: प्रधानमन्त्री बालेन्द्र शाहले 3 वटा प्रज्ञा प्रतिष्ठानका पदाधिकारी तथा सभा सदस्यहरूको नाम सिफारिश गर्न गठित सिफारिश समितिका सदस्यहरू मनोनित गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार प्रधानमन्त्री शाहले नेपाल प्रज्ञा प्रतिष्ठान ऐन 2064 अनुसार सिफारिश समिति सदस्यहरूमा नारायण प्रसाद ढकाल र अर्चना थापालाई मनोनयन गर्नुभएको हो। प्रधानमन्त्री शाहले नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान ऐन 2064 बमोजिम वत्स गोपाल वैद्य र लोकबहादुर चित्रकारलाई मनोनयन गर्नुभएको छ। यसै गरी नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान ऐन 2064 अनुसार सिफारिश समिति सदस्यमा लोचन रिजाल र अनुप बराललाई मनोनयन गरिएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समितिले राष्ट्रिय समावेशी आयोगसँग संविधानले परिकल्पना गरेको राज्यका हरेक तह समावेशी हुनुपर्ने व्यवस्थाका सम्बन्धमा छलफल गरेको छ। समितिको आज बसेको बैठकमा सांसदहरूले समावेशी आयोगले लैंगिक तथा यौनिक अल्पसंख्यक अपाङ्गता र ज्येष्ठ नागरिकका क्षेत्रमा प्रभावकारी काम गर्न नसकेको बताउनुभयो। पहुँचका भरमा पटक पटक एकैजना व्यक्तिले आरक्षण कोटाको प्रयोग गर्दै आएको भन्दै सांसदहरूले एक व्यक्तिले एक पटक मात्रै आरक्षणको सुविधा प्रयोग गर्न पाउने गरी कानून बनाउन सरकारलाई

0: पारित गर्न आग्रह गर्नुभयो। बैठकमा राष्ट्रिय समावेशी आयोगका कार्यवाहक अध्यक्ष हरिदत्त जोशीले आयोगको कार्यक्षेत्र रहेको विभिन्न 11 सेक्टरसँग अध्ययन अनुसन्धान गरेर कार्यान्वयनका लागि सरकारलाई सिफारिश गरेको भए पनि कार्यान्वयन हुन नसकेको बताउनुभयो। नेपालका 142 जात जाति मध्ये 74 जात जातिको राज्यका कुनै पनि निकायमा पहुँच नपुगेको, अध्ययनबाट आएपछि ती जात जातिको अलगै क्लस्टर बनाउन सरकारलाई सिफारिश गरेको अध्यक्ष जोशीले बैठकलाई जानकारी गराउनुभयो। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2081 सम्बन्धमा छलफल भएको छ। समितिको आजको बैठकमा काठमाडौँ विश्वविद्यालयका प्राध्यापक डाक्टर नीलकमल चापागाई, संस्कृति तथा सम्पदा विज्ञ डाक्टर सोम धिमाल, सम्पदा विज्ञ एवं अधिवक्ता भीम नेपाल, संयुक्त राष्ट्र संघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्को नेपालका देशीय प्रतिनिधि जाको दुतोइट लगायतले विधेयकलाई समृद्ध र समय सापेक्ष बनाउने सन्दर्भमा सुझाव दिनुभयो। बैठकमा सांसदहरूले अभौतिक सांस्कृतिक सम्पदाको डिजिटल अभिलेख, पहिचान संरक्षण र प्रवर्धन, क्षमता विकास, आर्थिक व्यवस्थापन, पुस्तान्तरण हस्तान्तरण लगायत सम्बन्धित समुदायको सरकार भएका विषयमा धारणा राख्नु भएको थियो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आजदेखि 3 महिने डेंगू सचेतना अभियान शुरू गरेको छ। मन्त्रालयका अनुसार अभियान अन्तर्गत सबै सार्वजनिक निकाय, कार्यालय, विद्यालय तथा सामुदायिक संस्थामा लामखुट्टेको प्रजनन स्थल तथा वासस्थानको खोजी तथा नष्ट गर्न प्रत्येक हप्ता हरेक शुक्रबार सफा शुक्रबार कार्यक्रम सञ्चालन गर्नेछ। साउन, भदौ र असोज महिनामा वडा कार्यालय, टोल विकास संस्था, नागरिक समाज तथा सरकार भएका निकायसँग समन्वय गरी प्रत्येक हप्ताको एक दिन समुदायको सहभागितामा लामखुट्टेको प्रजनन स्थल तथा वासस्थान खोजी तथा नष्ट अभियान सञ्चालन गरिनेछ। डेंगू सम्बन्धी व्यवहार परिवर्तन ल्याउने उद्देश्यले विद्यालय तथा शैक्षिक संस्था मार्फत साथी शिक्षा कार्यक्रम र विद्यालय सरसफाई अभियान सञ्चालन गरिनेछ भने विद्यालय स्वास्थ्य निरीक्षण टोली गठन गरी नियमित सरसफाईको व्यवस्था र अवस्था अनुगमन गरिनेछ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको किटजन्य रोग नियन्त्रण शाखा प्रमुख डाक्टर गोकर्ण दाहालले साउनदेखि डेंगूको संक्रमण बढ़दै जाने, भदौमा उच्च अवस्थामा पुग्ने, असोज कार्तिकसम्म त्यसको जोखिम रहने भएकाले 3 महिनामा डेंगू सचेतना अभियान सञ्चालन गर्न लागि बताउनुभयो। नेपाल टेलिकमले मुगु र बाजुराका दुर्गम हिमाली बस्तीमा 4G सेवा विस्तार गरेको छ। टेलिकमले मुगुको सोरु गाउँपालिका र सोरुकोट तथा बाजुराको हिमाली गाउँपालिका 1 बिछ्याको नेटा र वडा नम्बर 5 कुवाडी क्षेत्रमा 4G सेवा सञ्चालनमा ल्याएको हो। 4G सेवा सञ्चालनमा आएसँगै स्थानीय वासीले उच्च गतिको मोबाइल इन्टरनेट, गुणस्तरीय भोइस सेवा तथा एसएमएस सेवाको सहज लाभ लिन सक्ने नेपाल टेलिकमले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरानमाथि जारी राखेको आक्रमणको 6ठौं दिन आज अमेरिकी आक्रमणमा परि कम्तीमा 8 जनाको मृत्यु भएको छ। घटनामा 20 जना भन्दा बढ़ी घाइते भएका बताइएको छ। अमेरिकी आक्रमणमा परि पुल, विमानस्थल, रेल स्टेशन जस्ता भौतिक संरचनाहरूमा क्षति पुगेको इरानका भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ। यसैबीच इरानी सेनाले पनि बहराइन, जोर्डन, कुवेत र कतारमा रहेका अमेरिकी अखाडा लक्षित आक्रमण गरेको जनाएको छ। अमेरिकाले इरानको भौतिक संरचनाहरूमा गरिरहेको आक्रमण इरानलाई सम्झौताका लागि बाध्य बनाउन हो वा स्थल आक्रमणको तयारी हो भन्ने प्रश्न उब्जिएको विश्लेषकहरूको भनाई छ। अफ्रिकी राष्ट्र युगाण्डामा स्कूल बस दुर्घटना हुँदा 20 जना बाल बालिका सहित कम्तीमा 21 जनाको मृत्यु भएको छ। युगाण्डाको राजधानी कम्पालाको स्कूलका विद्यार्थी बोकेको बस कापसोर्वा जिल्लाको चेकवाटी गाउँमा शैक्षिक भ्रमणमा लगिएको बेला दुर्घटना भएको अधिकारीहरूले बताएका छन्। भ्रमणबाट फर्कने क्रममा ड्राइभरले गाड़ीको नियन्त्रण गुमाउँदा गाड़ी सड़कबाट चिप्लिएर सड़क किनारको ढुङ्गामा ठोकिँदा मानवीय क्षति भएको हो। अब आर्थिक समाचार।
1: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: चालू आर्थिक वर्ष 2083-84 को बजेट शुक्रबारबाट कार्यान्वयनमा आएको छ। सरकारले गत जेठ 15 गते ल्याएको बजेट नयाँ आर्थिक वर्षको पहिलो दिन शुक्रबारबाट कार्यान्वयनमा आएको हो। रेडियो नेपालसँग कुराकानी गर्दै अर्थ मन्त्रालयका प्रवक्ता एवं सहसचिव अमृत लम्सालले चालू आर्थिक वर्षको बजेटको प्रभावकारी कार्यान्वयनका लागि सम्बद्ध सबै निकायलाई निर्देशन दिएको बताउनुभयो।
3: यो वर्षको बजेट प्लानिङलाई पनि अलिकति बढी रिजल्टसँग फोकस गरेर त्यही अनुसार बजेट विनियोजन गरेका छ। यो वर्ष कति काम गर्छौ त्यसको स्पेसिफिक टार्गेट सहितको, जस्तो उदाहरणको लागि सड़क हो भने सड़क कति किलोमिटर कालोपत्री गर्ने भन्ने जस्तो अलिकति मोर ठ्याक्कै अब्जेक्टिभ टार्गेट राखेर हामीले बजेट विनियोजन गरेका छौँ। त्यसले गर्दाखेरि अबको हाम्रो काम गराई रिजल्टसँग तयार भएर जान्छ।
2: चालू आर्थिक वर्षका लागि सरकारले 21 अर्ब 24 अर्ब 34 करोड रुपियाँ बराबरको बजेट ल्याएको छ। यसैबीच गएको आर्थिक वर्ष 2082-83 सरकारको आमदानी लक्ष्यको 83.51% र खर्च 80.55% मात्र हुन सकेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। सरकारले गएको आर्थिक वर्षमा 19 खर्ब 64 अर्ब 11 करोड रुपियाँ बराबरको बजेट ल्याएको थियो, जस अन्तर्गत आर्थिक वर्ष सकिँदासम्म 15 खर्ब 82 अर्ब 16 करोड रुपियाँ मात्र खर्च भएको छ। अर्थमन्त्री डाक्टर सोनी बुवागले राष्ट्र बैंकमा राजनीतिक अभिष्ट साँधेर गवर्नरलाई पनि निजामती कर्मचारी सरह व्यवहार गर्न नहुने बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा नेपाल राष्ट्र बैंक एन 2058 संशोधन गर्न बनेको विधेयकमाथिको प्रारम्भिक छलफलमा अर्थमन्त्री डाक्टर क्वागले राष्ट्र बैंकको गवर्नरलाई राजनीतिक हस्तक्षेप गरेमा घातक परिणाम आउने बताउनुभयो। अर्थमन्त्री डाक्टर वागले राष्ट्र बैंकका संरचना र बोर्डलाई समयानुकूल बनाउन तथा गवर्नर र संचालकको नियुक्ति र काम कर्तव्यलाई व्यवस्थित गराउन विधेयक ल्याएको बताउनुभयो। त्यस अवसरमा नेपाल राष्ट्र बैंकका गवर्नर डाक्टर विश्वनाथ पौडेलले मुलुकको बैंकिङ प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्ड र प्रतिस्पर्धा अनुकूल बनाउन केन्द्रीय बैंकको विश्वव्यापी मान्यता अनुरूप स्वायत्त निकायको रूपमा स्थापित गर्नुपर्ने बताउनुभयो। अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन एन 2079 संशोधन गर्न तयार गरिएको विधेयकको मस्यौदामा सरोकार भएका तथा सर्वसाधारणबाट सुझाव माग गरेको छ। मन्त्रालयले सार्वजनिक सूचना मार्फत मस्यौदा सार्वजनिक गर्दै तोकिएको समयभित्र सुझाव उपलब्ध गराउन आग्रह गरेको हो। प्राप्त सुझावलाई आवश्यकता अनुसार समावेश गरी विधेयकलाई अन्तिम रूप दिइने मन्त्रालयले जनाएको छ। नयाँ आर्थिक वर्षको पहिलो दिन शुक्रबार शेयर कारोबार मापन गर्ने नेप्से परिसूचक 79.74 अंकले बढेर 2677.54 बिन्दुमा पुगेको छ। शुक्रबार 13 उपसूचक मध्ये 12 उपसूचक बढेका छन्। शुक्रबार विभिन्न कम्पनीका 1,03,89,000 किट्टा शेयरहरू 4,57,50,00,000 रुपियाँ मूल्यमा खरिद बिक्री भएको नेप्सेले जनाएको छ।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेलकुद समाचार।
4: एसीसी U19 महिला प्रिमियर कपको सेमिफाइनलमा नेपाल सुपर ओभरमा संयुक्त अरब इमिरेसन युएसँग पराजित हुँदै फाइनल पुग्न असफल भएको छ। युएले अब उपाधिका लागि थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ भने नेपालले तेस्रो स्थानका लागि इण्डोनेसियासँग खेल्नेछ। शनिबार तेस्रो स्थानको लागि खेल हुनेछ। पहिले ब्याटिङ गरेको युएले निजायत 20 ओभरमा सबै विकेट गुमाएर 100 रन बनाए। 101 रनको लक्ष्य पछ्याएको नेपाल पनि अन्तिम बलमा 100 रनमै समेटिएपछि खेल बराबरीमा सकिएको थियो। नेपालका लागि अनुक रायतले 20 रन बनाइन् भने सना प्रवीणले 17, अलिसा कुमारी यादवले 17 र सावित्री धामीले 8 रन जोडिन्। सुपर ओभरमा पहिले ब्याटिङ गरेको नेपालले 2 विकेट गुमाउँदै 6 रन मात्र बनाउन सक्यो। कप्तान सोनी पाखिन 2 तथा अनुक रायत 2 रनमा आउट हुँदा सावित्री धामी 1 रनमा अवस्थित रहे। 7 रनको लक्ष्य पछ्याएको युएले 3 बलमै बिना विकेट लक्ष्य पूरा गर्दै फाइनलमा स्थान सुरक्षित गर्यो। कप्तान समाइरा धदिनकाले 3 बलमा अवस्थित 7 रन बनाएर टोलीलाई रोमाञ्चक जित दिलाए। विश्वकप फुटबलमा सेमी फाइनलमा रोकिएका फ्रान्स र इङ्ल्याण्ड भने शनिबार तेस्रो स्थानका लागि भिड्दैछन्। धेरै जसो खेलाड़ीका लागि यो खेल निरर्थक जस्तै लागे पनि कतिपय टोलीका लागि भने विश्वकपको अन्तिम खेल खेलेर तेस्रो स्थान हासिल गर्नु ठूलो उपलब्धि मानिन्छ। यसबाहेक यो खेलले उत्कृष्ट गोलकर्तालाई दिने गोल्डेन बुटको होडमा पनि ठूलो फेरबदल ल्याउन सक्छ। फ्रान्सले अहिलेसम्म खेलेका 3 तेस्रो स्थानका लागि भएका प्रतिस्पर्धा मध्ये 2 जित निकालेको छ। इङ्ल्याण्ड भने तेस्रो स्थानका लागि भएका खेलमा 2 खेल गुमाएको छ।
0: खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज राति देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी साथै एक दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 31.2 डिग्री सेल्सियस, न्यूनतम 21.8 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 25.8 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस, वर्षा 40.5 मिलिमिटर। पोखराको अधिकतम 29.6 डिग्री सेल्सियस, न्यूनतम 23.2 डिग्री सेल्सियस, वर्षा 52.5 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 31 डिग्री सेल्सियस, न्यूनतम 24.3 डिग्री सेल्सियस, वर्षा 16.9 मिलिमिटर। र दिपायलको अधिकतम 34.6 डिग्री सेल्सियस, न्यूनतम 25.4 डिग्री सेल्सियस, वर्षा 9.6 मिलिमिटर। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकार र मिटर ब्याज पीड़ित पक्ष बीच नौ बुँदे सहमति। मिटर ब्याज विरूद्धको आन्दोलन स्थगित। प्रधानमन्त्री वाणेन्द्र शाहद्वारा जुत्ता उत्पादक संघका पदाधिकारीसँग छलफल। स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यात प्रवर्धनमा सहजीकरण गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता। बागमती प्रदेश सरकारद्वारा मन्त्रालयको संख्या 14 घटाएर 8 कायम। र इरानमाथि अमेरिकी आक्रमण आज पनि जारी, कम्तीमा 8 जनाको मृत्यु। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। अवस्त नमस्कार।
5: तपाईं अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज।
6: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
7: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
8: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44282 42 44282 42। कम ऑन, यू विल सर्टेनली बी बेनिफिटेड।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6।
2: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
3: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
2: भाषातर्फ अङ्ग्रेजी, जापानिज, कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू,
3: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
2: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
3: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रास शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
2: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
3: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
2: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
3: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्रणाली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9894204754 र 9894793412।
2: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
4: आइया मम्मी दाजु, के हो, म त खाना खान नि सक्दिन।
5: होइन, यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसके भने, जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
6: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्छन मन्छन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
5: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
6: के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू कन्छन मन्छन गरिरहनु भएको। अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
5: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
6: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, आरसीटी गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट थिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
5: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903050 र मोबाइल नम्बर 9858043122 र 9858043123।
6: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
7: मेरो लागि उमायुका लागि त सुनसरी गाउँपालिका एउटी मस्त र जरुरी सूचना। झुङ्गो बेला खेमरिदे, गरम ओबोतरी जेऊ बेला सुनो, भुरी कदास ओचुगुरी जेऊ आउ बेला क, वन जङ्गल ल घे लागिने मस्त ज सम्भावना ताए, आउए गुने प्राकृतिक सम्पदा र सक्षेप्त जस खेम्नादे, वातावरण मिलेने ल घेप्पा असर किएने, रि उमुल र थाउने, भुछे ताने, वायुमण्डल ल कार्बन मस्त ज तानाले भने, जलवायु परिवर्तन ल असर सकिएने सुनो, नाखार नामे ल घे लागिने सज, जिमी गिमी लापरवाही सुनो, चाउसो खेलगेमा दुख, दिन ढुङ्गेको ठेल घेलागी नाते जन धने मेघेपा छेती ताउ फोकाई
8: नौपुराले चौसो ख्याल गिरे
9: सिआइएनबाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सन्तोष गन्धर्वको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। पूर्व अर्थमन्त्री विष्णु पौडेललाई साधारण तारिकमा रिहा गर्न विशेष अदालतको आदेश लगाइएको आरोप पुष्टि नभएको निष्कर्ष। मिटर ब्याज पीड़ित र सरकार बीच 9 बजे सहमति, आन्दोलन स्थगित।
1: कार्यलाई अपराधिकरण गर्ने गरी चाहिँ कानून निर्माण गर्ने भन्ने विषय छ। त्यसको लागि चाहिँ अनुगमन गर्नका लागि प्रधानमन्त्री कार्यालयको सचिवको संयोजकमा चाहिँ एउटा केन्द्रीय समन्वय समिति पनि गठन भएको छ।
0: बागमती प्रदेशमा मन्त्रालयको संख्या 8 सीमित। असार अन्तिम सातासम्म सरकारद्वारा 5 लाख भन्दा बढ़ी मेट्रिक टन रासायनिक मल आपूर्ति। डेंगी रोकथामका लागि आजदेखि 3 महिने सचेतना अभियान शुरू।
2: यो डेंगी संक्रमण उच्च हुने यो 3 महिनालाई मध्यनजर गरेर सरसफाईका क्रियाकलापहरू र डेंगी गराउने लामखुट्टेको टोकाईबाट बच्ने उपायहरू गर्दै 3 महिने अभियान सञ्चालन गरेको छ।
0: डडेलधुराका किसान व्यवसायका आलु खेतीमा रमाउँदै काठमाडौँ उपत्यकामा उपयोग भएर बचेको गोलभेडा अरू जिल्लामा पठाउने तयारीबारे छलफल। मौसमजन्य विपदमा सहयोग माग्न अब सजिलो नम्बर।
3: मैले जोड गरेर भन्न चाहन्छु कि 1, 2, 3, 4 नम्बर अथवा 100 नम्बर अथवा 1155 नम्बर तपाईँले कन्ठै गर्नुहोस् र तपाईँले चाहिँ यदि कुनै समस्या पर्यो भने त्यहाँ कल गरेर बुझिहाल्नुहोस्।
0: र एसएससी महिला 19 वर्ष मुनिको प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा नेपाल पराजित। विश्वौं एसियाली खेलकुदको तयारी प्रशिक्षणका लागि उसुको टोली पश्चिम चीन जाने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: सुशासनका लागि विभिन्न अभियान, नीति तथा कानूनी व्यवस्था गरिए पनि व्यवहारमा त्यसको प्रभाव देखिन सकेको छैन। राजनीतिक इच्छा शक्तिको कमी, दण्डहीनता र संस्थागत कमजोरी यसका मुख्य कारण हुन्। निगरानी निकायहरू सक्रिय देखिए पनि निष्पक्षता र प्रभावकारितामा प्रश्न उठ्ने गरेको छ। पारदर्शिता, उत्तरदायित्व र नागरिक सहभागिता बलियो बनाउन नसकेसम्म भ्रष्टाचार नियन्त्रण सम्भव हुँदैन। कड़ा कार्यवाही, प्रणालीगत सुधार र जनचेतना बढ़ाउने तर्फ सरकारले विशेष ध्यान दिनुपर्छ। अब खबर सन्तुष्टी रावलबाट।
5: मिटर ब्याज पीड़ित पक्ष र सरकार बीच 9 बजे सहमति भएसँगै आन्दोलन स्थगित भएको छ। गत असार 25 गते जनकपुरको तृतीया गाछीबाट शुरू भएको पैदल न्याय मार्च 12 निजगढ़ पुगेपछि असार 32 गते गृहमन्त्री सुदन गुरूङ र पीड़ित प्रतिनिधि बीच काठमाण्डुमा वार्ता टोली गठन गर्ने सहमति भएको थियो। सोही सहमति बमोजिम हिजो नै काठमाण्डु आएको पीड़ित पक्षको वार्ता टोली र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव पुष्कर सापकोटा नेतृत्वको सरकारी टोलीबीच भएको सघन वार्ताले सहमति जुटाएको हो। सहमति पत्रमा सरकारी वार्ता टोलीकर्ताहरूबाट सचिव सापकोटा र पीड़ित पक्षका तर्फबाट अवधेश कुशवाहले हस्ताक्षर गर्नुभएको छ। सहमति अनुसार सरकारले मिटर ब्याजलाई आर्थिक अपराध मान्दै यो कुप्रथाको पूर्ण उल्लंघन भएको घोषणा गर्न आगामी मन्त्री परिषद प्रस्ताव लैजाने जसबाट सम्पूर्ण फर्जी तमसुक, दृष्टिबन्धक, छिनुवा पास र बाध्यकारी चेकहरू स्वतः अवैध खारेज भएको छ। सहमति अनुसार गृह मन्त्रालयले 3 महिनाभित्र विशेष विधेयकको मसुदा तयार गरी मिटर ब्याज नियन्त्रण सम्बन्धी ऐन निर्माण गर्नेछ, जसमा मुद्दा हेर्न छिट्टै न्यायाधिकरण पीड़ितको सम्पत्ति फिर्ता र उचित क्षतिपूर्तिको ग्यारेन्टी गर्नेछ। वार्ता टोलीका संयोजक सचिव पुष्कर सापकोटाले भन्नुभयो,
1: मिटर ब्याजलाई चाहिँ एउटा चाहिँ गोर्खाली तरले हुने कुराहरूलाई चाहिँ अपराधिकरण घोषणा गर्ने, नेपाल सरकारले घोषणा गर्ने भन्ने विषय छ भने फर्जी किसिमले बनेका त्यस्ता किसिमका कागज पत्रहरू चाहिँ गोर्खाली घोषणा गरेर एउटा चाहिँ गर्ने किसिमको चाहिँ अपराधिकरण गर्ने, यस्तो किसिमको कार्यलाई अपराधिकरण गर्ने गरी चाहिँ कानून निर्माण गर्ने भन्ने विषय छ। त्यसको लागि चाहिँ अनुगमन गर्नका लागि प्रधानमन्त्री कार्यालयको सचिवको संयोजकमा चाहिँ एउटा केन्द्रीय समन्वय समिति पनि गठन भएको छ।
5: त्यस्तै सरकारसँग सहमतिपछि पीड़ित पक्षका तर्फबाट अवधेश कुशवाहले भन्नुभयो,
6: विगत दिनमा चाहिँ सहमति भए नि भए तर त्यो सहमतिहरू चाहिँ पूर्ण कारण भएन. त्यसले गर्दाखेरि नेपाल सरकारसँग चाहिँ हाम्रो चाहिँ यो आरामै के थियो कि यो चाहिँ सहमति चाहिँ पूर्ण तरिकाले कारण हुनुपर्छ, बल्ल मिटर ब्याज पीडित चाहिँ न्याय पाउँछ. अब सरकारले चाहिँ हामीसँग जुन सहमति गरेको छ त्यो चाहिँ कारण जसरी पनि गर्नु पर्यो, हाम्रो सन्देश चाहिँ यही हो. अब हामीसँग चाहिँ मिटर ब्याजमा चाहिँ विशेष फर्जी तमसुक, दृष्टिबन्धक, छिनुवा र बाध्यकारी चेकका पीडितहरू हुनुहुन्छ.
5: पूर्व अर्थमन्त्री विष्णु पौडेललाई विशेष अदालतले साधारण तारिकमा रिहा गर्न आदेश गरेको छ. विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, दिल्ली रत्न श्रेष्ठ र विदुर कोइरालाले आज उहाँलाई साधारण तारिकमा रिहा गर्न आदेश गर्नुभएको हो. सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले हिजो पौडेल विरूद्ध विशेष अदालतमा सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा अभियोग पत्र दायर गरेको थियो. विभागले पौडेल विरूद्ध 20,90,00,000 बिगो मागदावी लिएको थियो. आज थुनछेक बहसपछि अदालतले उहाँलाई मुद्दाको पूर्वक्षका लागि साधारण तारिकमा राख्न आदेश गरेको विशेष अदालतका प्रवक्ता कृष्ण शरण लामिछानेले बताउनुभयो.
7: यी प्रतिवादीले इन्कार रही बयान गरेको, यी प्रतिवादीको नाममा सहप्रतिवादी दीपक भट्टको वित्तीय कारोबार समेतबाट सम्पत्ति वा लाभ प्राप्त भएको भन्ने समेत खुल्न नसकेको समेतको अवस्था हुँदा उल्लेखित तत्काल प्राप्त प्रमाणहरूबाट यी प्रतिवादीको हकमा विशेष अदालत 59 7 गएको अवस्था विद्यमान रहेको देखियो. तसर्थ पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरे बमोजिम हुने गरी प्रश्न मुद्दाको पूर्व पक्षको लागि प्रतिवादी विष्णु प्रसाद पौडेललाई साधारण तारिकमा राख्नु भनी आज विशेष अदालतको इजलास नम्बर 2 माननीय सदस्य नारायण प्रसाद पौडेल, माननीय सदस्य दिल्ली रत्न श्रेष्ठ र माननीय सदस्य विदुर कोइरालाको इजलासबाट यो आदेश भएको छ.
5: बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाएर 8 सीमित गरेको छ. नयाँ आर्थिक वर्ष 2083-84 को शुरूआतसँगै मन्त्रालयको संख्या 14 घटाएर 8 कायम गरिएको हो. वैशाख 22 गते बसेको मन्त्री परिषद बैठकको निर्णय आजदेखि कार्यान्वयनमा आएको हो. नयाँ संरचना अनुसार अब मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित प्रदेशमा 8 मन्त्रालय रहनेछन्. नेपालको संविधानको धारा 168 को उपधारा 990 बमोजिम मुख्यमन्त्री इन्द्र बहादुर बानियको सिफारिशमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मन्त्री परिषदको कार्य विभाजन गर्नुभएको हो. डेंगी रोकथामका लागि आजदेखि 3 महिने सचेतना अभियान शुरू गरेको छ. डेंगीको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सरकारले साउन भदौ र असोज महिनालाई सचेतना अभियानका रूपमा सञ्चालन गर्न लागेको हो. भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै 753 पालिकालाई डेंगी सचेतना 3 महिने अभियान सञ्चालन गर्न निर्देशन दिएको छ. अभियान अन्तर्गत पालिकाको नेतृत्वमा सम्बन्धित वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्था, सामुदायिक संस्था तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय र सहकार्य गरिने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सीआईएनलाई जानकारी दिनुभयो.
2: यो डेंगी संक्रमण उच्च हुने यो 3 महिनालाई मध्यनजर गरेर सरसफाईका क्रियाकलापहरू र डेंगीको गराउने लामखुट्टेको टोकाईबाट बच्ने उपायहरू गर्दै 3 महिने अभियान सञ्चालन गरेको छ. यो अभियान सञ्चालन गर्ने क्रममा डेंगी गराउने, लामखुट्टेको वृद्धि विकास हुने ठाउँको खोजी गर्ने, नष्ट गर्ने, घर वरिपरि सरसफाई गर्ने र व्यक्तिगत रूपमा लामखुट्टेको टोकाईबाट बच्ने उपायहरूमा सबैलाई सुसूचित गरिने, सचेतनाहरू वृद्धि गरिने काम गरिनेछ.
5: डेंगी फैलाउने लामखुट्टेको नियन्त्रण तथा रोकथामका लागि विभिन्न क्रियाकलाप मार्फत जनचेतना जोगाउने मन्त्रालयको मुख्य उद्देश्य रहेको छ. अभियान अन्तर्गत मुख्य गरी हरेक हप्ता हरेक शुक्रबार सफा शुक्रबार कार्यक्रम सञ्चालन गरी सार्वजनिक निकाय, कार्यालय, विद्यालय तथा सामुदायिक संस्थामा लामखुट्टेको प्रजनन स्थल र वासस्थान खोजेर नष्ट गरिनेछ. सरकारले आर्थिक वर्ष 2082-83 असार 24 गतेसम्म 5,61,493.85 मेट्रिक टन रासायनिक मल आपूर्ति गरेको जनाएको छ. यो परिणाम वार्षिक 6,00,000 मेट्रिक टन आपूर्तिको लक्ष्यको करिब 94% हो. कृषि वन तथा पर्यावरण मन्त्रालयका अनुसार गएको आर्थिक वर्षका लागि 28,82,14,00,000 रूपियाँ विनियोजन गरिएको थियो. गएको असार 24 गतेसम्म 4,91,300 मेट्रिक टन रासायनिक मल खरिदका लागि टेण्डर प्रक्रिया सम्पन्न भएको छ. मन्त्रालयका अनुसार हालसम्म 2 कम्पनी मार्फत 3,27,579.80 मेट्रिक टन युरिया, 2,03,426.24 3.30 मेट्रिक टन डीपीए तथा 30,487.75 मेट्रिक टन पोटास गरी कुल 5,61,493.85 मेट्रिक टन रासायनिक मल आपूर्ति गरिएको कृषि वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ। पछिल्लो चार वर्षमा 1,451 जना व्यवहारिष्य बालबालिका फेला परेका छन्। सरकारी तथ्याङ्क अनुसार प्रत्येक वर्ष व्यवहारिष्य बालबालिका भेटिने क्रम पनि बढ्दैछ। राष्ट्रिय बाल अधिकार परिषदलाई उद्धृत गर्दै महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले तथ्याङ्कमा बालबालिका 2,083 सार्वजनिक गरेको छ, जसमा पछिल्लो चार वर्षमा 1,451 जना व्यवहारिष्य बालबालिका फेला परेको उल्लेख छ। व्यवहारिष्य फेला परेको कुल बालबालिका मध्ये बालक 919 जना र बालिका 532 जना छन्, जसमध्ये 925 जना बालिका परिवारमा पुनर्मिलन गरिएका छन्। 522 जना बाल गृह तथा अस्थायी संरक्षण सेवा केन्द्रमा पुनस्थापना गरिएको सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। गोलभेडा किसानले मूल्य पाउने गरी कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति व्यवसायी तथा सम्बन्धित निकायसँग समन्वय गरी उत्पादकत्वमा बढ़ी उत्पादन भएको गोलभेडालाई अन्य बजारमा पठाउने प्रक्रिया अघि बढ़ाएको हो। कालीमाटी अन्तर्गत 11 संघीय कृषि बजारसँग समन्वय गरी उपत्यका बाहिर गोलभेडा निकासी शुरू गरिनुका साथै कालीमाटी बजार र उत्पादनका अन्य उत्पादन केन्द्रबाट बाहिर पठाइएको गोलभेडाको तथ्याङ्क संकलन अनुगमन तथा सहजीकरणको काम पनि अघि बढ़ाइएको छ। एससीसी महिला 19 प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमी फाइनलमा नेपाल पराजित भएको छ। आज मलेसियामा सम्पन्न खेलमा युएससँग नेपाल सुपर ओभरमा पराजित भएको हो। सेमी फाइनलमा पराजित नेपाल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आगामी महिला 19 वर्ष मुनिको एसिया कपका लागि भने छनौट भएको छ। प्रतियोगिताको सेमी फाइनलमा पुगेर चार टीम एसिया कपका लागि छनौट भएका हुन्। सेमी फाइनलमा शुरूमा ब्याटिङ गरेको युएलाई नेपालले 19 ओभर 5 बलमा 100 रनमा समेटेको थियो। 101 रनको लक्ष्य पछ्याएको नेपालले पूरै 20 ओभर खेल्दै सबै विकेट गुमाएर 100 रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो। त्यस्तै जापानको आइची नागोयामा हुने 20 एसियाली खेलकुदको तयारी प्रशिक्षणका लागि कुसुको थाउलो टोली आइतबार चीनको कुमलिङ प्रस्थान गर्ने भएको छ। खेलाड़ीमा हरि गोले, राजीव तामाङ, दीपक हमाल, विजय सञ्जाली र सविता राई रहेका छन्। एसियाली खेलकुदकै लागि छनौट भएकी सुस्मिता तामाङ चीनमै रहेकाले त्यतैबाट टोलीसँग समावेश हुनेछन्। प्रशिक्षकमा प्रकाश महर्जन हुनुहुन्छ। एसिया टोली बाह्य खेलाड़ी निमा घरती मगर र प्रशिक्षक नवीन बस्नेत पनि टोलीसँगै चीन जानुहुनेछ।
0: सन्तोषी राहुल निर्वाहमुखीबाट व्यावसायिक आलु खेतीमा किसानको आकर्षण
8: यो राष्ट्रिय कृषि अनि परियोजनाले वर्षकै अलिअलि सेन्सर कार्यक्रम सूचना निकाले अनुसार चाहिँ निवेदन दियो भने छनौटमा पारिरहेको छ, काम पनि भइरहेको छ। आलु गत वर्ष मैले 15 क्विन्टल बिउ आलु लगाएको हो, 80-90 क्विन्टल उत्पादन भयो।
0: सरकारवालाको सहयोगका कारण बढ़दो उत्साह, रिपोर्ट विपदबारीको सूचना एकद्वार प्रणालीबाट दिनका लागि सहकार्य, गृहमन्त्रीको विशेष चासो कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो।
10: हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
11: सम्पर्क 01-5421-708, 01-5431-443, पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
12: नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड वीरगंज र काठमाडौँ कलङ्कीका साथै शाखाहरू चावहिल बालेश्वर जमल र ओम अस्पतालमा
13: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ डडेलधुराका किसान पछिल्ला वर्षहरूमा परम्परागत निर्वाहमुखी खेतीबाट व्यावसायिक बन्न थालेका छन् उनीहरूले लगाउने मध्येमा आलु खेती पनि प्रमुख एक हो घरायसी उपयोगका लागि सीमित क्षेत्रफलमा आलु लगाउने किसानहरू अहिले बजारलाई लक्षित गर्दै ठूलो क्षेत्रफलमा आलु खेती तथा बिउ आलु उत्पादनमा लागेका छन्
15: डडेलधुराको अमरगढी नगरपालिका एकका पदम एर पहिले परिवारको आवश्यकताका लागि मात्रै आलु उत्पादन गर्नुहुन्थ्यो अहिले भने व्यावसायिक रूपमा खेती विस्तार गर्दै आलु बिक्रीबाट राम्रो आमदानी गरिरहनु भएको छ
16: बिउ उत्पादन सम्बन्धी तालिम दुईचोटि लिए बिउ उत्पादन सम्बन्धीको अनुमति पत्रको लागि र अर्कोचोटि चाहिँ प्राविधिक कुराहरू सम्बन्धी छ दिने तालिम लिएर काम गरिरहेका छौँ विभिन्न समूह सहकारी समन्वय गरेर मेरो आफ्नै फर्मले 740 क्विन्टल यो उन्नत बिउहरू उत्पादन गरेर यहीँको शीत भण्डारमा राखेका छौँ
15: पहिले आफ्नो घराइसी उपभोगका लागि मात्रै आलु खेती गर्ने पदम लगायतका स्थानीयवासी अहिले आलु उत्पादनलाई जीविकोपार्जनको मुख्य आधार बनाई व्यावसायिक उत्पादनमा लागेका छन् आलुको माग र मूल्य दुवै राम्रो भएकाले यसबाट आर्थिक रूपमा बढ़ी लाभ मिलिरहेको अमरगढी आठका किसान कमल सिंह ढुकालको अनुभव छ
8: कृषि ज्ञान केन्द्रले यो राष्ट्रिय कृषि ज्ञान परियोजनाले अलिअलि सेन्सर कार्यक्रम निकाले अनुसार चाहिँ निवेदन दियो भने छनौटमा पारिरहेको छ काम पनि भइरहेको छ आलु गत वर्ष मैले 15 क्विन्टल बिउ आलु लगाएको हो 80-90 क्विन्टल उत्पादन भयो
15: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ डडेलधुराका अनुसार आलु जोन हुँदै सुपर जोन कार्यक्रम सञ्चालन शुरू हुँदासम्म जिल्लामा 121 हेक्टर क्षेत्रफलमा मात्रै आलु खेती हुने गरेको थियो अहिले त्यो विस्तार भएर 1122 हेक्टर पुगेको छ एकाइका प्रमुख पिताम्बर बस्नेत
17: गाउँबाट जति फाइदा हुन्छ त्योभन्दा आलु तरकारीबाट चाहिँ गोबर त्योबाट फाइदा हुन्छ नि त त्यसलाई सुरुमा किसानलाई अलिकति डेमोन्स्ट्रेसनहरू गराएर देखाएर चाहिँ उहाँलाई त्यो गर्यो त्यसपछि फाइदा हुने भनेको किसान सो स्कोर त आइरहनु भएको छ र टोटल चाहिँ 1122 हेक्टर हाम्रो चाहिँ टोटल आलु खेती हो हिउँदे बर्खे गरेर खास गरी हिउँदे आलु हाम्रो धेरै छ अब 65% हामी हिउँदे आलु भन्छौँ भने 35% चाहिँ बर्खे आलु खेती भएको अवस्था हो
15: उन्नत जातका बिउ सिँचाइ सुविधाको विस्तार कृषि यान्त्रिकरण आधुनिक उत्पादन प्रविधि र प्राविधिक सेवाको पहुँच बढ्दै जाँदा आलुको उत्पादन र उत्पादकत्व दुवैमा उल्लेख्य सुधार आएको कृषि प्राविधिकहरूले बताएका छन् किसान भने उत्पादन भएको आलुको बजार र चित्त बुझ्दो भाव निर्धारणमा स्थानीय सरकार तथा सरकारवालाबाट पर्याप्त सहयोग नपाएको गुनासो गर्दै आएका छन् तर्कराज भट्ट सीआईएन रेडियो अमरगढी डडेलधुरा
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ विपदको पूर्व सूचना र प्रतिकारका लागि एकै संयन्त्र बनाएर काम गर्न सकिँदै
3: त्यसैबाट तपाईँको चाहिँ के त भन्दाखेरि अब बाटोघाटो इत्यादिको अवस्था के छ भन्ने कुरा पनि थाहा हुने त्यसैबाट यदि सहायता चाहियो मलाई भोलि कसलाई दमकल चाहिएला अथवा एम्बुलेन्स चाहिएला अथवा हेली उद्धार गर्नु पर्ला त्यो सबै हुने चाहिँ सिस्टम हुन्छ त्यो चाहिँ धेरै देशहरूले प्र्याक्टिस पनि गर्नुभएको छ विकसित देशहरूमा त्यस्तो सिस्टम पनि छ
0: प्रतिकारका लागि सरकारले बनाएका योजना र कानूनको अवस्था तपाईँको प्रश्न र उत्तर सहितको विशेष कुराकानी बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
18: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले मेहनत गरे हुन्छ तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ
19: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो
20: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ
19: तर महिलाको नाम अझै निर्णयमा स्वामित्वमा र पहिचानमा किन कम छ
21: महिलाको श्रम अधिकार र सम्मानको आवाज
0: कार्यक्रम साझा आवाज
19: लैङ्गिक समानता महिला अधिकार घरेलु हिंसा विरुद्ध बहस
22: महिला किसानका संघर्ष सपना
1: र सफलताका कथा।
4: प्रोप्राइटर मधुमाया जी, पढे होइन प्रोप्राइटर बनेको छु। हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
22: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे CIN मार्फत देख्दै भर।
20: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि CIN को फेसबुक पेज र युट्युब CIN च्यानलमा पनि।
21: पसिनाको सम्मान, समानताको अभियान,
14: कार्यक्रम साझा आवाज। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। नेपालमा वर्षा शुरू भइसकेको छ। सरकारले मातहतका निकायलाई तयारी अवस्थामा राखेको छ भने कुनै विपदको घटना भएमा सामान्य अवस्थामा फर्काउनका लागि पनि सबै उपकरणको जोहो गरिरहेको छ। मौसमजन्य विपदको सूचना संकलन र प्रतिकारीको योजनाका बारेमा साथी लीलप्रकाश चन्दले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव प्रतिकारी शाखाका प्रमुख रामबहादुर केसीसँग कुराकानी गर्नुभएको छ।
3: अब नयाँ सरकार आइसकेपछि अहिले हाम्रो चाहिँ अब हामीले जस्तो अहिले राष्ट्रिय विपद जोखिम व्यवस्थापन प्राधिकरण हेर्नु भने हामीले खरिद योजना बनाइसक्यौँ। साउन अब आज 1 गते भयो, अब आजबाट हामी चाहिँ खरिद प्रक्रिया सुरु गर्छौँ। अरू निकायले पनि त्यो गर्नु पर्छ, त्यो अनिवार्य हो। तर अब प्रदेश सरकारले पनि त्यो गर्नु पर्यो, स्थानीय तहले पनि त्यो गर्नु पर्यो। समयमै तपाईँको खरिद योजना बनाउनु पर्यो, समयमै ठेक्का आउनु गर्नु पर्यो, अथवा चाहिँ उपभोक्ता समितिबाट गर्ने हो कि कसरी गर्ने त्यो गर्नु पर्यो। र तपाईँको अशान्त कुनै
23: मनबहादुर शाहले लेख्नु भएको छ सामाजिक सञ्जाल फेसबुकमा, वर्षेनी बाढी र पहिरोबाट जनधनको ठूलो क्षति भइरहँदा पनि सरकार किन हरेक वर्ष तयारीमा छौं भन्ने एउटी जवाफ दोहोऱ्याइरहेको होला। विपद आउनु अघि गरिनुपर्ने कामहरू किन समयमा पूरा हुँदैनन् र यसको जिम्मेवारी कसले लिन्छ भनेर सोध्नु भएको छ। छोटकरीमा दोहोऱ्याउनु छ,
3: एकदमै हामीले पहिलाको भन्दा अहिले हामी चाहिँ प्रोएक्टिभ भएर लागिरहेको छ भनेको
23: पहिला भनेको अघिल्लो वर्ष एक वर्ष
3: त्योभन्दा पहिला अब
23: दुई वर्ष अगाडि भन्दा अहिले
3: त्यो मात्रै होइन त्योभन्दा पहिलाको कुरा पनि छ भने बिस्तारै हामी चाहिँ अब मान्छेले विपद बुझ्दै आएको छ। विपद जोखिम न्यूनीकरण व्यवस्थापन भनेको के हो भन्ने कुरा मान्छेलाई बुझाउनु नै गाह्रो छ। त्यो भएर त्यो स्ट्यान्डर्ड फ्रेमवर्कदेखि धेरैमा के भनिएको छ भन्दा पहिला त विपदबारे बुझाइ चाहिँ तपाईँको मान्छेको एकरूपतामा हुनु पर्यो भनेको मान्छेलाई अवेर गर्नु पर्यो, मान्छेले स्वीकार पनि गर्नु पर्यो र त्यही अनुसार बिहेभियर पनि त चेन्ज गर्नु पर्यो। भनेपछि अब बिस्तारै त्यो चाहिँ सुधार भइराखेको छ। गत वर्ष देख्नुभयो भने हामी गत वर्ष पनि तपाईँको चाहिँ यस गरेका हाम्रो चाहिँ रेस्पोन्सका कामहरू अथवा पूर्व तयारीका कामहरू र त्योभन्दा आज यो वर्ष हामी अझ खारिएर काम गरिराखेका छौँ। भनेपछि अहिले चाहिँ अब केही नभएको होइन, केही चाहिँ भइराखेको छ। अझै हामीले सुधार गर्नुपर्ने चाहिँ धेरै आवश्यकता छ। अझै यसलाई सुधार गरेर हामी चाहिँ अगाडि पनि प्रतिबद्धता व्यक्त गर्न चाहन्छु।
23: सङ्गीत च्यानलको नामबाट हामीलाई प्राप्त प्रश्न छ, मनसुनको समयमा अरणीको पृथ्वी त्रिभुवन राजमार्ग जस्ता मुख्य सड़कहरू अवरुद्ध हुँदा ढुवानी र उपचारमा निकै शास्ति हुने गरेको छ। सड़क अवरुद्ध भएको केही घण्टाभित्रै सञ्चालनमा ल्याउन उपकरणहरू कुन कुन ठाउँमा अलर्ट अवस्थामा राखिएका छन् जानकारी दिन मिल्छ भन्ने सोध्नु?
3: एकदमै मिल्छ। यसमा अहिले धेरै प्रगति भएको भन्छु म, गत वर्ष र यो वर्ष हामी हेर्यौँ है। यो वर्ष अझ हामी तपाईँ यसलाई सिस्टमेटिक बनाइसकेका छौँ। जस्तो कि अहिले हाम्रो चाहिँ सड़क विभागको चाहिँ राष्ट्रिय सड़क भनौँ न, राष्ट्रिय सड़क र त्योसँग जोड्ने फिडर सड़कहरूमा 277 ह्याभी इक्विपमेन्टहरू पूर्व तैनाती अवस्थामा चाहिँ छन् र अहिले त्यही अनुसारको अपरेटरहरूलाई आज मात्रै पनि हाम्रो एउटा मिटिङ थियो। अहिले एउटा नयाँ एप्लिकेसन बनेको छ, सेतु एप्लिकेसन भनेर, सेतु एप भनेर सेतु एसिटिङ सेतु भन्छ नेपालीमा लेखिने हुन्छ। त्यो सेतु एपबाट एपमा हामीले के गरेका छौँ भन्दाखेरि जस्तो कुनै
23: ठाउँ
3: तपाईँको यस्तो छ, अहिले चाहिँ यो हाम्रो चाहिँ अपरेटर र यो भनेको डिजास्टर रेस्पोन्समा खटिङले मात्रै यसलाई हामी चाहिँ प्रयोग गर्ने भनेका छौँ। जस्तो कि कुनै ठाउँमा सडक अवरुद्ध भयो, सडक अवरुद्ध हुने बित्तिकै तपाईँको त्यो सेतुमा चाहिँ इन्फर्मेसन आउँछ। त्यो आउने बित्तिकै तपाईँको के छ भन्दाखेरि त्यो नजिकको चाहिँ तपाईँको हाम्रो डिभिजन सडक कार्यालय छ, तपाईँ ह्याभी इक्विपमेन्ट्स है, उहाँहरू चाहिँ डिप्लोय भइहाल्नुहुन्छ, भइहाल्नुहुन्छ र त्यो सेतुबाट के हेर्न सकिन्छ भने त्यो मान्छे परिचालित भयो कि भएन र अहिले चाहिँ तपाईँको त्यो मर्म सम्भारको अथवा तपाईँको त्यो बाटो खुलाउने सन्दर्भमा के प्रगति भइराखेको छ सबै मोनिटरिङ गर्न मिल्छ माथिबाट। यो किन गरिएको त भन्दाखेरि पहिला पनि तपाईँको चाहिँ अब बाटो खुलाउने अथवा अवरोध खुलाउने काम नभएको होइन, तर त्यो के भन्दा अलिकति ढिलो भयो होइन। त्यो भएको हुने अब जति सक्दो छिटो मौसम अथवा चाहिँ हाम्रो चाहिँ वातावरण ठिक छ भने त्यतिखेर चाहिँ हाम्रो चाहिँ यो अपरेटरहरू तुरन्त त्यसमा खटिनुहुन्छ। त्यो सेतुबाट हामी चाहिँ यसलाई चाहिँ मोनिटर गर्छौँ र त्यो मोनिटरको आधारमा यदि कोही खटिया रहन्छ भने त्यही प्रकारको चाहिँ हामी त्यहाँ अलर्टिङ गर्नुपर्ने हुनसक्छ। त्यो भएको हुने अहिले चाहिँ गत वर्षको भन्दा पनि हामी चाहिँ यो वर्षमा चाहिँ अलिकति सुधार गरिकै सकेका छौँ। हाम्रो चाहिँ अलिकति यसलाई सिस्टमेटिक अथवा डिजिटल प्लेटफर्ममा हामीले चाहिँ राखिसकेका छौँ र हजुरहरूले चाहिँ मैले अगाडि भनेको चाहिँ कतै चाहिँ सडक अवरुद्ध भएको चाहिँ पाउनुभएको छ भने तपाईँले चाहिँ मैले अगाडि भनेको 1234 नम्बरमा चाहिँ कल गर्न सक्नुहुनेछ अथवा तपाईँको 100 नम्बरमा कल गर्न सक्नुहुनेछ। कुन सडकमा अथवा तपाईँ कता यात्रा गर्दै हुनुहुन्छ, त्यता जाने बाटोमा चाहिँ के कस्तो किसिमको अवस्थाहरू आउन सक्छ मौसमको हिसाबले त्यो कुरा चाहिँ बुझ्न सक्नुहुन्छ। मैले त्यो यसका लागि अनुरोध गरेँ भनेको मैले जोड गरेर भन्न चाहन्छु कि 1, 2, 3, 4 नम्बर अथवा 100 नम्बर अथवा 1155 नम्बर तपाईँले कन्ठै गर्नुहोस् र तपाईँले चाहिँ यदि कुनै समस्या पऱ्यो भने त्यहाँ कल गरेर बुझिहाल्नुहोस् र हजुरलाई चाहिँ सपोर्ट अवश्य प्राप्त हुनेछ।
23: फोन गर्ने नम्बर 1, 2, 3, 4
3: हजुर
23: पहिले जुन 11 हुन चाहन्छ त्यो हटाएर नयाँ राख्नु भयो। 100 नेपाल पुलिसलाई पनि गर्न सक्नु भयो 1155 नम्बर पनि गर्न सक्ने
3: भयो।
23: यो धेरै निकाय धेरै नम्बर हुँदाखेरि यो प्रभावितहरूमा अलमल जस्तो त्यस्तो केही हुने डर तपाईँहरूलाई हुन्छ कि हुँदैन?
3: एकदमै हामीलाई पनि अल्पल हुनसक्छ, यसको बारेमा पनि हामी सोल्युसन खोजिराखेका छौँ र यसको लागि चाहिने भनेको इन्टिग्रेटेड इमर्जेन्सी रेस्पोन्स सिस्टम भन्छ। जस्तो कि एउटा चाहिँ सिङ्गल नम्बर भयो भने त्यस नम्बरबाट जस्तो मानव उदाहरणको लागि हामीले 100 नम्बर त्यो बनायौँ भने त्यसैबाट तपाईँको चाहिँ अब मौसम सम्बन्धी पनि जानकारी प्राप्त हुने, त्यसैबाट तपाईँको चाहिँ के त भन्दाखेरि बाटोघाटो इत्यादिको अवस्था के छ भन्ने कुरा पनि थाहा हुने, त्यसैबाट यदि सहायता चाहियो मानव भोलि कसैलाई दमकल चाहिएला अथवा एम्बुलेन्स चाहिएला अथवा हेली उद्धार गर्नु पर्ला त्यो सबै हुने चाहिँ सिस्टम हुन्छ। त्यो चाहिँ धेरै देशहरूले प्र्याक्टिस पनि गर्नुभएको छ, विकसित देशहरूमा त्यसको सिस्टम पनि छ।
23: अहिले प्राधिकरणले छलफल चलाएको हो, धेरै नम्बर भन्दा एउटा
3: छलफल हामी चाहिँ एउटा रिपोर्ट पनि यस्तो बनिसकेका छ। रिपोर्ट के भन्दाखेरि अब इन्टिग्रेटेड इमर्जेन्सी रेस्पोन्सिपमा जानै पर्छ,
23: एकीकृत रूपमा
3: नै तपाईँ हामी चाहिँ रेस्पोन्सलाई चाहिँ अगाडि बढाउनु पर्ने हुन्छ। किनकि यो धेरै नम्बरहरू बनायो भने मान्छेलाई कन्फ्युजन हुन्छ, नम्बर सम्झिन पनि गाह्रो हुन्छ, त्यसले गर्दा भोलि तपाईँको त्यो नम्बरै नसम्झेको कारणले गर्दा भोलि मान्छेको लाई क्षति हुने स्थिति आयो भने त्यो राम्रो भएन। त्यो भएको हुनाले हामी अहिले गृह मन्त्रालय लगायतका जति पनि हाम्रा संयन्त्रहरू हुन्छ ती संयन्त्रमा एकीकृत तपाईँको आपतकालीन प्रतिकार्य प्रणाली चाहिँ निर्माण गर्नुपर्छ भनेर चाहिँ हामी चाहिँ भनेका छौँ र त्यसमा हाम्रो गृहमन्त्रीजीले पनि एउटा चाहिँ अस्ति भर्खरै के भन्नुभएको छ भने युनिफाइड कमान्ड एन्ड कन्ट्रोल हुने खालको चाहिँ एप बनाउनु पर्यो, त्यो किसिमले चाहिँ हामी जानुपर्छ अब भन्ने किसिमको पनि हामीलाई निर्देशन गर्नुभएको छ। हामी इन्टिग्रेटेड इमर्जेन्सी रेस्पोन्स सिस्टममा जानैपर्छ, सिङ्गल तपाईँको चाहिँ एउटा तपाईँ नम्बरबाट सबको चाहिँ रेस्पोन्स हुने चाहिँ स्थितिको चाहिँ सिर्जना गर्नुपर्छ भन्नेमा हामी एकदमै लागिपरेका छौँ लाग्छौँ र यसलाई हामी जोड गरिरहेका छौँ।
23: सुरक्षा निकायलाई पनि फरक फरक छुट्टा छुट्टी ढङ्गले फोन गर्न सकियो कि अथवा कुनै एउटा नम्बरमा गर्यो भने त्यो सबै सुरक्षा निकाय अथवा सबै सुरक्षा निकायलाई जानकारी गराउनु
3: इन्टिग्रेटेड इमर्जेन्सी रेस्पोन्स सिस्टममा तिनवटै सुरक्षा निकाय त्यहाँ,
23: किनभने नेपाल प्रहरीको एक प्रकारको, सशस्त्रको अर्को, अनि फेरि नेपाली सेनाले पनि त्यस्तो खालको व्यवस्था।
3: अहिले चाहिँ फरक फरक नै छ, अहिले त अब फरक नै गर्नु पर्यो। जस्तो कि तपाईँले नेपाल प्रहरीलाई चाहियो भने 100 गर्नु पर्यो, एपिएफ हुने भने 11-14 चाहिँ गर्नुपर्ने हुन्छ, सशस्त्र परिबल नेपालको चाहिँ 11-14 नम्बरमा चाहिँ दायर गर्न सक्नुहुन्छ। अब समग्रमा तपाईँको चाहिँ तिनवटै सुरक्षालाई जोड्ने भनेको पनि 1, 2, 3, 4 हो। त्यो भयो भने जिल्लाको डिओसीमा हुन्छ, डिओसीमा चाहिँ नेपाली सेनाको पनि त्यहाँ प्रतिनिधित्व हुन्छ, त्यसमा तपाईँको नेपाल प्रहरीको पनि हुन्छ, सशस्त्र परिबल नेपालको पनि हुन्छ। अहिले त्यसलाई आज हामी चाहिँ युज गर्नु
23: भनेको अरू छोडेर 1, 2, 3, 4 गर्यो भने त्यो सबैले सुन्ने ठाउँकै पुग्ने
3: पुग्ने त्यो चाहिँ पुग्ने सम्भावना, किनकि भन्दा डिओसीले त्यो उठ्यो, डिओसी भन्ने बित्तिकै जिल्ला सुरक्षा समितिको कुरा आउँछ। जिल्ला सुरक्षा समिति भनेको के त भन्दा सिडिओले त्यसको अध्यक्षता गर्नुहुन्छ। तिनवटै सुरक्षा निकाय भनेको नेपाल प्रहरी, सशस्त्र परिबल नेपाल र नेपाली सेना चाहिँ त्यसमा हुन्छ र त्यसको चाहिँ सदस्य चाहिँ भनेको साई सिडिओ हुने व्यवस्था हुन्छ। त्यो भएको हुनाले 1, 2, 3, 4 नम्बरमा चाहिँ हामीले यदि कल गर्यो भने तिनवटै सुरक्षा निकायले त्यो एकैचोटि सुन्ने स्थिति चाहिँ सिर्जना हुन्छ।
23: मानव जाजरकोटमा कुनै प्रकारको जोखिम भयो भने जाजरकोटबाट 1, 2, 3, 4 हान्दा त्यो जाजरकोटमै पुग्ने हो कि अथवा अर्को ठाउँमा पुग्ने?
3: जाजरकोटमा हान्दाखेरि जाजरकोटको डिओसी भनेको जिल्ला प्रशासन कार्यालयमा हुन्छ, त्यो डिओसी त्यहाँ जान्छ र त्यहाँ कस्तो प्रकारको समस्या हो तुरन्तै तपाईँको चाहिँ अब जिल्ला सुरक्षा समिति त त्यहीँ हुन्छ, जिल्लामा सिडिओले त्यसको नेतृत्व गर्नुहुन्छ भनेपछि त्यो तुरन्तै तपाईँको चाहिँ सहायता पाउने स्थिति सिर्जना हुन्छ।
0: पूर्व अर्थमन्त्री विष्णु पौडेललाई साधारण तारिकमा रिहा गर्न विशेष अदालतले आदेश दिएको छ। मिटर ब्याज पीड़ित र सरकारबीच 9 बजे सहमति भएसँगै आन्दोलन स्थगित भएको छ। बागमती प्रदेशमा मन्त्रालयको संख्या 8 सीमित भएको छ। असार अन्तिम सातासम्म सरकारले 5 लाख भन्दा बढ़ी मेट्रिक टन रासायनिक मल आपूर्ति गरेको छ भने आजबाट डेंगी रोकथामका लागि 3 महिने सचेतना अभियान पनि शुरू भएको छ। डडेलधुराका किसान व्यावसायिक आलु खेतीमा रमाउँदै आमदानी गरिरहेका छन्। काठमाडौँ उपत्यकामा उपयोग भएर र बचेको गोलबेडा अरू जिल्लामा पठाउने तयारीबारे छलफल अघि बढ़ेको छ। मौसमजन्य विपदमा सहयोग माग्न अब सजिलो नम्बर सार्वजनिक पनि भएको छ। र एसएससी महिला 19 वर्ष मुनिको प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा नेपाल पराजित भएको छ। 20 एसियाली खेलकुदको तयारीका लागि उसुको टोली भने पर्सि चीन जाने भएको छ। हस्त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि साउन 2 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सन्तोष गन्धर्व विदा हुन्छु। नमस्कार, शुभरात्री।

झल झला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको

0: नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: मिटर ब्याज पीड़ित र सरकार बीच नौबुधे सहमति, नियमावलीको विरोधमा शैक्षिक परामर्शदाताहरू आन्दोलित।
0: विष्णु पौडेललाई साधारण तारिखमा छाड्न विशेष अदालतको आदेश। बागमती प्रदेशमा मन्त्रालय मर्ज गरेर आँखमा झारियो, छ जनालाई बिना विभागीय मन्त्री बनाइयो।
1: बाढ़ी पहिरोले छ राजमार्ग अवरूद्ध, सामान्य वर्षा हुँदा काठमाडौँ डुबानमा, अव्यवस्थित शहरीकरण र पूर्वाधारको अभाव देखिएको विज्ञको भनाई।
0: अमेरिकाका कैयौं लड़ाकू विमान ध्वस्त पारेको इरानको दावी, भारतमा पहिलो हाइड्रोजन रेल सञ्चालनमा।
1: र विश्वकप फुटबलको उपाधि जित्ने टोलीले ट्रफीसँगै च्याम्पियनशीप रिङ पाउने। महिला अण्डर 19 प्रिमियर कपको सेमी फाइनलमा नेपाल युएसँग सुपर ओभरमा पराजित।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। सरकार र मिटर ब्याज पीड़ित बीच नौ बुझे सहमति भएको छ। सहमतिसँगै विगत 9 दिनदेखि जारी मिटर ब्याज विरूद्धको आन्दोलन स्थगित भएको छ। पीड़ित पक्षको वार्ता टोली र प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव पुष्कर सापकोटा नेतृत्वको सरकारी टोलीबीच आज दिनभर वार्ता भएपछि बेलुकी सहमतिमा हस्ताक्षर भएको हो। सहमतिमा सरकारी वार्ता टोलीका तर्फबाट सचिव सापकोटा र पीड़ित पक्षका तर्फबाट अवधेश कुशवाले हस्ताक्षर गर्नुभएको छ। सहमति अनुसार सरकारले मिटर ब्याजलाई आर्थिक अपराध मान्दै यो कुप्रथाको पूर्ण उन्मूलन भएको घोषणा गर्न आगामी मन्त्री परिषद बैठकमा प्रस्ताव लैजान तयार भएको सरकारी वार्ता टोलीका नेतृत्वकर्ता सचिव सापकोटाले जानकारी दिनुभयो।
3: र आज घनीभूत छलफल गरेर चाहिँ हामी निष्कर्षमा पुगेर सम्झौता गरेका छौँ। यसमा चाहिँ फर्जी किसिमले बनेका त्यस्ता किसिमका कागज पत्रहरू गैरकानुनी घोषणा गरेर त्यो किसिमको कार्यलाई अपराधिकरण गर्ने गरी चाहिँ कानुन निर्माण गर्ने भन्ने विषय छ। त्यसको लागि अनुगमन गर्नका लागि प्रधानमन्त्री कार्यालयको सचिवको संयोजकतामा चाहिँ एउटा केन्द्रीय समन्वय समिति पनि गठन भएको छ। यो कानुन निर्माण गर्नलाई 3 महिनाभित्र चाहिँ गृह मन्त्रालयले कानुनको मसौदा तयार गरेर पेश गर्ने भनेको छ। जिल्ला स्तरमा पनि अनुगमन समितिहरू
0: पीड़ित पक्षीय वार्ता टोलीका सदस्य कुशवाले यसपटक सरकारसँगको वार्ता सकारात्मक भए पनि सहमति कार्यान्वयन हुन्छ भन्न नसकिने बताउनुभयो। यसअघिका सरकारले पनि पटक पटक सहमति गरी धोका दिएको उल्लेख गर्दै उहाँले अहिलेको सहमति पनि वर्तमान सरकारले कार्यान्वयन नगर्ने संघर्ष जारी राख्ने बताउनुभयो।
4: काठमाडौँ केन्द्रित आन्दोलन भनेको मात्रै आन्दोलन नभएर चाहिँ हामी चाहिँ जिल्ला प्रहरीमा, जिल्ला प्रशासनमा, गाउँघरमा, सरनगरमा हाम्रो आन्दोलन निरन्तर चलिरहेको छ। यो के बुझ्नुहोस् कि हाम्रो संघर्ष निरन्तर जारी छ अनि यो एक किसिमको जुन सहमति कार्यान्वयन प्रक्रिया भएर हामी निरन्तर आन्दोलनमा छौँ।
0: यसअघि हिजो पनि प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा सरकारी वार्ता टोली र पीड़ित पक्षबीच लामै छलफल भएको थियो। सरकारले हिजो नै वार्ता टोली बनाएको थियो। जनकपुरबाट काठमाडौँ मार्चमा हिँडेकाहरू मध्येबाट अभियानका केन्द्रीय अध्यक्ष कुशवा सहित 5 सदस्य टोली मात्रै काठमाडौँ आएको हो। उनीहरूले असार 25 गतेदेखि जनकपुर धामबाट काठमाडौँ मार्च शुरू गरेका थिए। गृहमन्त्री सुदन गुरूङ गएर आश्वासन दिएपछि पीड़ितहरू बाराको निजगढ़मै रोकिएका थिए। हिजो मात्रै मिटर ब्याजीको आरोपमा जनकपुर धाम उपमहानगरपालिका 16 का हरिराम शाह, उनकी आमा रेखा कुमारी शाह र काका गोपाल शाहलाई धनुषा प्रहरीले पक्राउ गरेको थियो। उनीहरूमाथि कड़ा कार्यवाही हुनुपर्ने भन्दै मिटर ब्याज पीड़ितहरूले आज जिल्ला प्रशासन कार्यालय धनुषा, जिल्ला प्रहरी कार्यालय धनुषा र जिल्ला अदालत धनुषा अगाडि आज दिउँसो प्रदर्शन गरेका छन्।
1: सरकारले जारी गरेको नियमावलीको विरोधमा शैक्षिक परामर्शदाताहरू आन्दोलित बनेका छन्। शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावली 2083ले शैक्षिक परामर्श क्षेत्रलाई अन्याय गरेको भन्दै उनीहरूले आज काठमाडौँमा प्रदर्शन गरेका हुन्। यसअघि हातमा कालो पट्टी बाँधेर काम गरेका उनीहरूले आज काठमाडौँमा प्लेकार्ड सहित सरकार विरूद्ध प्रदर्शन गरेका हुन्। नेपाल शैक्षिक परामर्श संघ इक्यानले सरोकारवालासँग पर्याप्त छलफल नगरी नियमावली ल्याइएको र सो नियमावलीका केही प्रावधान अव्यवहारिक रहेको भन्दै विरोध गर्दै इक्यानले हाल एक वर्षका लागि मात्रै कायम गरिएको अनुमति पत्रको अवधि 5 वर्ष बनाउनुपर्ने, शैक्षिक मेला सेमिनार तथा प्रदर्शनी आयोजना गर्न मन्त्रालयको पूर्व स्वीकृति अनिवार्य गर्ने व्यवस्था हटाउनुपर्ने र पहिलेदेखि संचालनमा रहेका संस्थामा नयाँ मापदण्ड बाध्यकारी रूपमा लागू गर्न नहुने लगायतका माग गरेका छन्। त्यसै गरी विदेशी कलेज तथा विश्वविद्यालयबाट प्राप्त हुने सेवा शुल्क रोक्ने व्यवस्था खारेज गर्नुपर्ने, दोहोरो कर तथा आय व्यय विवरण बुझाउनुपर्ने प्रावधान हटाउनुपर्ने, विद्यार्थीलाई क्षतिपूर्ति तिर्नुपर्ने व्यवस्था पुनरावलोकन गर्नुपर्ने तथा संस्थागत ग्रेडिङ प्रणाली र धरोटी सम्बन्धी प्रावधान संशोधन गर्नुपर्ने माग पनि उनीहरूले राखेका छन्। यसै सन्दर्भमा गठित संयुक्त संघर्ष समितिले असार 24 गतेको निर्णय अनुसार शिक्षा तथा खेलकुद मन्त्रालयद्वारा जारी सो नियमावली संशोधनका पक्षमा दबावमूलक कार्यक्रम गर्ने जनाएको छ। संयुक्त संघर्ष समितिका अध्यक्ष दीपक गुरूङले नयाँ नियमावलीका कारण देशभरका 1000 भन्दा बढ़ी व्यवसायी प्रभावित हुने जानकारी दिँदै प्रत्यक्ष रूपमा सरोकार राख्ने पक्षसँग छलफल नगरी नियमावली जारी गरेकोमा आपत्ति जनाउनुभयो। संशोधन गर्नुपर्ने माग पनि उनीहरूले राखेका छन्। यसै सन्दर्भमा गठित संयुक्त संघर्ष समितिले असार 24 गतेको निर्णय अनुसार शिक्षा तथा खेलकुद मन्त्रालयद्वारा जारी सो नियमावली

0: अदालतले पूर्व अर्थमन्त्री विष्णु पौडेललाई साधारण तारीखमा छाड्न आदेश दिएको छ। अदालतका सदस्यहरू नारायण प्रसाद पौडेल, डिली रत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले तीनवटा आधार देखाउँदै पौडेललाई थुनामा राखेर वा धरोटी मागेर मुद्दा अघि बढ़ाउन आवश्यक नरहेको निष्कर्ष निकालेको। अदालतले पौडेलको संलग्नता तत्काल प्राप्त प्रमाणपत्र नखुलेको, प्रमाणबाट नखुलेको आरोपमाथि उनले इन्कारी बयान दिएको र दीपक भट्टसँग उनले वित्तीय कारोबार गरेको अनि सम्पत्ति वा लाभ प्राप्त गरेको नदेखेको भन्दै विशेष अदालतले उनलाई सामान्य तारीखमा छाड्न आदेश दिएको हो। सम्पत्ति शुद्धिकरण विभागको अनुसन्धानपछि पौडेललाई 20,90,00,000 बिगो कायम गर्दै हिजो मुद्दा दर्ता गरिएको थियो। पौडेललाई विभागले गत असार 8 गते सुर्खेतबाट पक्राउ गरेको थियो। पटक पटक म्याद थप गरी उनीमाथि अनुसन्धान भएको थियो।
1: संघीय संसद सचिवालयले सांसदहरूको सम्पत्ति विवरण माग गरेको छ। आज एक सूचना जारी गर्दै सचिवालयले आर्थिक वर्ष 2082-83 को सम्पत्ति विवरण बुझाउन भनेको हो। सांसदहरूको आफ्नो वा परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्ता सहितको अध्यावधिक विवरणलाई खामबन्दी गरी विवरण बुझाउन भनिएको छ। भ्रष्टाचार निवारण ऐन 2059 को दफा 50 को उपदफा 1 तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन 2048 को दफा 31 को उपदफा 1 प्रयोजनार्थ 60 दिनभित्र सम्पत्ति विवरण बुझाउन भनिएको छ। सांसदहरूलाई आगामी भदौ 29 गतेसम्ममा विवरण बुझाइसक्न निर्देशन दिएको हो।
0: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले भने सांसदका स्वकीय सचिवको पारिश्रमिक वृद्धि र फिल्ड भ्रमण भत्तालाई समय सापेक्ष बनाउन तयार रहेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा उहाँले पारिश्रमिक लगायत फिल्ड भ्रमणका भत्ता पनि बढ़ाउन सरकार तयार रहेको बताउनुभयो।
2: अब यो हामी तलब वृद्धि त्यहाँबाट चाहिँ हरेक सांसदको स्वकीय सचिवदेखि लिएर सबै कुरामा हामी उडारमै बनिरहेका छौं। त्यस मानेमा यो जुन फिल्ड भिजिटरको हुँदाखेरि यिनको भत्ता जस्ता कुराहरू छ त्यसलाई विधि पुर्याएर समयानुकूल बनाउनमा हामी नकारात्मक छैन।
1: साथै प्रदेशमा सरकार परिवर्तनको कसरत भइरहेका बेला बागमती प्रदेश सरकार फेरि विवादमा परेको छ। कुनै बेला झ्यालझ्यालमा मन्त्रीका साइनबोर्ड राखेर बदनाम भएको बागमती प्रदेश सरकारले अहिले अर्को तमासा देखाएको छ। वर्तमान मुख्यमन्त्री इन्द्रबहादुर बानियाले गत वैशाख 22 गते मन्त्रालय पुनर्संरचनाको निर्णय गराउनु भएको थियो। सोही निर्णय कार्यान्वयन गर्न भन्दै हाल 14 बाट घटाएर मुख्यमन्त्री सहित 8 सदस्यीय मन्त्री परिषद बनाइएको छ र 6 जनालाई बिना विभागीय मन्त्री राखेर मुख्यमन्त्री बानियाले अर्को रेकर्ड राख्नु भएको छ। मुख्यमन्त्री सहित मन्त्रालय 8 मन्त्री 14 भएपछि सत्तारूढ़ कांग्रेसकै नेताहरूले असन्तुष्टि पोखेका छन् भने विपक्षीले विरोधको मसला पाएका छन्। थप सामग्री सहकर्मी माधव तिमिल सेनाबाट।
3: नयाँ कार्य विभाजन अनुसार 7 जना मन्त्रीले मन्त्रालय पाएका छन् भने 6 जनालाई बिना विभागीय राखेर मन्त्री बनाइएको छ। आन्तरिक मामिला कानून तथा सहकारी मन्त्रालयको जिम्मेवारी शिवराज अधिकारी, आर्थिक मामिला तथा योजना मन्त्रालयमा प्रभात तामाङ र खानेपानी ऊर्जा तथा सिंचाई मन्त्रालयमा कृष्ण कुमार तामाङ मन्त्री हुनुहुन्छ। यसै गरी भौतिक पूर्वाधार विकास मन्त्रालय डाक्टर दिनेश चन्द्र देवकोटा, कृषि पशुपन्छी वन तथा वातावरण मन्त्रालय मधुसूदन पौडेल, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय कञ्चन चन्द्र बारे र उद्योग पर्यटन श्रम तथा यातायात मन्त्रालयको नेतृत्व बिन्दु श्रेष्ठले पाउनु भएको छ। किरण थापा मगर, उर्मिला नेपाल, भरत बहादुर केसी, सुरेश श्रेष्ठ, जयराम थापा र बिनु राय माझी पौडेललाई भने कुनै मन्त्रालय नतोकी मन्त्रीका रूपमा जागिर खुवाइएको छ। मन्त्रालय घटे पनि मन्त्री संख्या यथावत राखिएको विषयमा सत्तारूढ नेपाली कंग्रेसकै नेता बहादुर सिंह लामा सन्तुष्ट हुनुहुन्न।
4: हामीसँग डक्टर मिटिङ पनि राखे होइन, के पनि राखे होइन, आफैले लेख्नु भएको त्यसैले यो प्रश्न चाहिँ उहाँले नै सोध्नु।
3: कंग्रेसकै अर्का नेता मधु कुमार श्रेष्ठ भने यो व्यवस्था केही दिनका लागि मात्रै भएको दावी गर्नुहुन्छ।
5: यो मन्त्रालय अहिले जुन बनाए यो क्याम्पको लागि मात्रै हो होइन, यो 2-4 दिनभित्रै सहमति भइसकेपछि अब कोसँग सहमति हुन्छ, सहमति भइसकेपछि सरकार चेन्ज हुन्छ है, त्यो कारणले अहिले अहिलेको लागि चाहिँ के गर्ने भन्ने हिसाबमा चाहिँ विधायक लिएर राखेको हो है। अहिले सबै पूर्ण रूपमा चाहिँ मन्त्रालय
3: सत्ता साझेदार नेकपा एमाले पनि यो व्यवस्था अस्थायी मात्रै भएको दावी गर्छ। एमाले नेता जगन्नाथ थपलिया केही दिनभित्रै मन्त्री परिषद व्यवस्थित हुने बताउनुहुन्छ।

0: चाहिँ अध्ययन पनि हुँदैछ, अब फेरि सरकारको पनि अहिले नयाँ कुरा नै आइरहेको छ, स्वतन्त्र समीकरणको सन्दर्भमा नै केही कुरा आएको हुनाले अहिले अब त्यो सरकार खाली राखेर झन् मन्त्रीहरू नराखेर बस्नु राम्रो हुँदैन, त्यो अवस्थामा अहिले हामी त्यो आन्तरिक कुरा हो, त्यो हामी तुरन्त मिलाउँछौ।
1: प्रमुख प्रतिपक्षी नेकपाले भने मन्त्रालय घटाएर पनि बिना विभागीय मन्त्री राख्नुको कुनै औचित्य नभएको प्रतिक्रिया दिएको छ। नेकपाका सांसद रत्नप्रसाद ढकाल यस्तो निर्णयले मन्त्रालय घटाउने उद्देश्य नै कमजोर बनेको बताउनुहुन्छ।
2: मन्त्रालय भन्दा बाहिर विभागीय मन्त्री राख्ने भन्ने कुरा चाहिँ त्यो घटाउनुको कुनै अर्थ भएन, त्यसले चाहिँ आठवटा मन्त्रालय कायम भयो भन्ने सङ्केत गएन, बिना विभागीय मन्त्री राख्ने भन्ने चाहिँ त्यो प्रदर्शनका निम्ति त्यो एकदमै लज्जास्पद कुरा हो, जेनिगत दुःखद कुरा हो। यसको चाहिँ अब एउटा हामी आजको देशको प्रमुख प्रतिपक्षी दलको हिसाबले यो कुरा चाहिँ हामी स्वीकार गर्दैनौँ, उहाँले केही राखिराख्नु भयो भने त्यसको चाहिँ हटाउनको निम्ति दबाब सृजना गर्छौँ।
1: बागमती प्रदेशको यो घटनाले दल र सांसदहरूका लागि मन्त्री पद कति लोभलाग्दो रहेछ भन्ने प्रश्न आएको छ। पालै पालो सरकारमा गएका पुराना दलका नेताहरूको सत्ता मोह यसले छत्ता छुल्ल पारेको छ। खर्च कटौती भन्दा सत्ता समीकरण जोगाउन उनीहरू लोक लाज समेत जोगाउन असमर्थ देखिएका छन्।
3: नेपाल परिवेशमा डेंगु नियन्त्रणका लागि अभियान शुरू लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
4: शर्त बुझेर मात्र क्रेडिट कार्ड प्रयोग गरौं। क्रेडिट कार्ड क वर्गका वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका ख र ग वर्गका वित्तीय संस्थाले जारी गर्ने विद्युतीय भुक्तानीको उपकरण हो। सामान्यतया क्रेडिट कार्ड प्रयोग गरी तोकिएको समय सीमाभित्र रकम भुक्तानी गर्दा कुनै ब्याज लाग्दैन, तर निर्धारित मितिभित्र भुक्तानी नगरेमा उच्च दरको ब्याज लाग्न सक्छ। त्यसैले क्रेडिट कार्डको प्रयोग गरी समयमै रकम भुक्तानी गर्ने बानी बसालौं। क्रेडिट कार्ड बारे जान्ने पर्ने विषय: खरिद सीमा र नगद सीमा, भुक्तानी गर्न पाउने अवधि, पेनाल ब्याज, वार्षिक नवीकरण शुल्क, कारोबार विवरण, माध्यम, दिन र अन्तराल, गुनासो गर्ने प्रक्रिया, अन्य शर्त र अवस्थाहरू। क्रेडिट कार्डको अनुशासित प्रयोगबाट सुविधा त पाइन्छ नै, तर यसलाई असावधानीपूर्वक प्रयोग गर्दा अधिक ऋणको जोखिम पनि निम्तिन सक्छ। सचेत प्रयोगकर्ता बनौ, क्रेडिट कार्ड सुरक्षित रूपमा चलाऊ। नेपाल राष्ट्र बैंक, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा, गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np, वित्तीय ग्राहक संरक्षण इकाईको सम्पर्क नम्बर 01-5719-605।
5: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
6: मार्बल कास्टिङ एबीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका UPVC प्रोडक्टहरू लेड फ्री, UV रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
7: सुरक्षा घरको साथ जीवन
8: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
9: निरन्तरको वर्षासँगै आएको भारी पहिरोका कारण देशभरका 6 राजमार्ग अवरूद्ध भएका छन्। प्रहरीका अनुसार आज साँझसम्मको तथ्याङ्क अनुसार भारी पहिरो, डुबान लगायत कारणले 6 राजमार्ग अवरूद्ध भएका हुन्। बीपी राजमार्ग अन्तर्गत खोरकोट नेपाल थोक कटुन्देवे सीमा सञ्चालन हुने सम्पूर्ण सवारी साधन आवागमनमा पूर्ण रूपमा रोक लगाइएको प्रहरीले जनाएको छ। बीपी राजमार्ग मकवानपुर स्थित कान्ति लोकपथ, इलाम जिल्लामा पर्ने मेची राजमार्ग, अर्घाखाँची जिल्लाको साल झण्डी ढोरपाटन सड़क, सिन्धुपाल्चोकको अरणीको राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध भएका छन्। त्यस्तै आज सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका 2 कोदारी स्थित अरणीको राजमार्ग अन्तर्गत इकुमा पहिरो जाँदा आवागमन बन्द भएको छ। बागलुङ स्थित कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरूद्ध भएको प्रहरीले जनाएको छ।
3: देशको राजधानी काठमाडौँ उपत्यकामा सामान्य वर्षा हुँदा पनि डुबान हुने क्रम रोकिएको छैन। अनाम नगर, नयाँ बानेश्वर, जमल, रानीगंज र सिन्दरबार लगायतका आसपासका क्षेत्र सामान्य वर्षामा पनि डुबानमा पर्ने गरेका छन्। हिजो मध्याहको वर्षापछि माइतीगर मण्डला क्षेत्र जलमग्न हुँदा सवारी आगमन प्रभावित बन्यो। सड़कमै भल जम्मा भएपछि सवारी चालकले सवारी साधन त्यही छाडेर हिँड्नु परेको थियो। यस प्रकारका समस्या वर्षेनी दोहोरिने गरेको भए पनि दीर्घकालीन समाधानका लागि सरकारले कुनै पहल गरेको देखिएको छैन। अव्यवस्थित स्तरीकरण र पूर्वाधारको अभावका कारण डुबानको समस्या दोहोरिने गरेको पूर्वाधार विज्ञ श्रीराज आचार्यले जानकारी दिनुभएको छ। सड़कको पानी निकासीका लागि पर्याप्त ह्युमर पाइप र ढलको व्यवस्था नगरिनु र भएका संरचना पनि मर्मत मार्गको अभावमा फोहोरले जाम हुने समस्याले पानी सड़कमै थुनिएर डुबान हुने गरेको उहाँको भनाइ छ।
10: बर्खाको पानी सड़क बाटो त्यो ठुलो हिउँ पाइपमा छिरेर नदी सम्बन्धी हाम्रो संरचना बनाएकै छैनौ, त्यसैमा कमजोरी छ। र जुन ठाउँमा अलिकति बनेका छन् त्यो बनेका पनि कस्तो हुने, तपाईँले सड़कको यता किनारातिर हेर्नुभयो भने वर्षाको पानी जाने त्यहाँ इनलेट बनाइदिएको हुन्छ, यसो जाली जस्तो राखेर त्यहाँबाट गएर जाने, त्यो इनलेट सबै ड्राम भएको हुन्छ। पानी पर्छ बाटोको भित्र चाहिँ हिम पाइप राखिएको छ भने कुन पाइपसम्मै पानी पुग्न पाउँदैन, पहिले फुटिएको हुन्छ, त्यसपछि पानी पर्ने बित्तिकै अब त छैन। सडकमा छिद्रिन छ, अब कहिल्यो भने तपाईँ पुरै कन्क्रिटले नढाकिन्जेलसम्म आकाशबाट परेको पानी अलिकति तपाईँको एउटा घर छ छेउको खाली छ भने त्यहाँ परेको सोचिन्छ, तल जमिनमा सोचेर ग्राउन्ड वाटरमा जान्थ्यो। अब अहिले त तपाईँको सबै कन्क्रिटाइजेसन सकेपछि होइन, जस्तो कति बाटो छ ग्राभल बाटो छ भने सोचेर जान्छ, तर पिच भएपछि त सोचिँदैन। अनि है खाली जमिनहरू चाहिने घरले र कन्क्रिटले ढाकिएपछि आकाशबाट परेको पानी केही बाटो माथि भएर जत्ता हुन्छ त्यसै जान्छ।
3: यसको तत्काल समाधानका लागि हाल भइरहेका ढल तथा ह्युमर पाइपका निकासी मार्ग र सड़कका जालीलाई नगरपालिकाले तुरन्त सफा गरी पानी बग्ने वातावरण बनाउनु पर्ने उहाँले सुझाव दिनुभयो। यस्तै दीर्घकालीन समाधानका लागि उपत्यका भरेको डुबानग्रस्त क्षेत्रको विस्तृत सर्वेक्षण गरी बर्खाको पानी मात्र निकास गर्ने छुट्टै र व्यवस्थित ढल प्रणालीको निर्माण गरिनु आवश्यक रहेको पूर्वाधार विज्ञ आचार्य बताउनुहुन्छ।
10: पानी बन्द भएपछि नगरपालिकाबाट चाहिँ पुरै त्यसलाई चाहिँ सफा गर्नु पर्यो, त्यो जाने इन्लेटहरू सफा गर्नु पर्यो, पाइप बुझिएको छ भने क्लिन गर्नु पर्यो, मेन्टेनेन्स पर्यो, तत्काल गर्न सकिने। अनि दीर्घकालीन रूपमा के गर्नु पर्यो भने जहाँ जहाँ अहिले पानी डुबान भएर समस्या भएको छ त्यो बाटोको तल नै जसको चाहिँ हाम्रो बर्खाको पानी निकास हुने संयन्त्र नै छैन भने बनाउनु, त्यसलाई चाहिँ होइन तपाईँको राजधानी सहरमा यसरी पानी पर्ने बित्तिकै यी डुबान हुने भन्ने असुविधाको हिसाबले मात्रको होइन होइन, सो धेरै हिसाबले त्यो चाहिँ सहरको जीवनयापनमा नै त्यसले नकारात्मक उपर सधैँ यस्तो भरि हामीले चाहिँ फेस गर्न सकिने अवस्था हुँदैन।
3: हाल देशभर सामान्यतया बदलिरही कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो 12 घण्टामा लुम्बिनी प्रदेशको परासीमा सबैभन्दा धेरै 94.8 मिलिमिटर र गण्डकी प्रदेशको देवघाट लगायतका स्टेशनमा भारी वर्षा मापन भएको छ। आज राति कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई क्षेत्रका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद हरिप्रसाद दाहालले थाहा संचार नेटवर्कलाई जानकारी दिनुभयो।
11: विशेष गरी श्री गण्डकीले मिलेर टेलिभिजन पब्लिकका पहाड़ी र तराई भूभागका धेरै स्थानमा मध्य प्रदेश तथा कर्णाली प्रदेशका पहाड़ी भूभागको केही स्थानीय पर्यटनको टाइम मध्यमसम्म वर्षाको सम्भावना रहेको देखिन्छ भने भारी वर्षा घटनाको कारणले गर्दाखेरि कोशी बागमती गण्डकी दिल्ली प्रदेशका पहाड़ी र तराई भूभागका धेरै उत्पन्न भारी वर्षाको साथै केही स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको देखिन्छ। साथसाथै कर्णाली र त्रिभुवन प्रदेशको पहाड़ी र तराई भूभागको एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। तर भोलि र पर्सि पनि कुरा गर्नु पर्दाखेरि भोलि र पर्सि पनि त्यस्तो धेरै जस्तो स्थानमा वर्षा हुने देखिन्छ र भारी वर्षा पनि हुन सक्ने सम्भावना देखिन्छ।
9: आजदेखि 3 महिने डेंगू सचेतना अभियान शुरू भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार अभियान अन्तर्गत सबै सार्वजनिक निकाय कार्यालय विद्यालय तथा सामुदायिक संस्थामा लामखुट्टेको प्रजनन स्थल तथा वासस्थानको खोजी तथा नष्ट गर्न प्रत्येक हप्ता हरेक शुक्रबार सफा शुक्रबार कार्यक्रम सञ्चालन गरिनेछ। साउन भदौ र असोज महिनामा वडा कार्यालय होटल टोल विकास संस्था नागरिक समाज तथा सरोकार भएका निकायसँग समन्वय गरी प्रत्येक हप्ताको एक दिन समुदायको सहभागितामा लामखुट्टेको प्रजनन स्थल तथा वासस्थान खोजी तथा नष्ट अभियान सञ्चालन गरिने भएको हो। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको किटजन्य रोग नियन्त्रण शाखा प्रमुख डाक्टर गोकर्ण दाहालले साउनदेखि डेंगूको संक्रमण विस्तारै बढ़दै जाने भदौमा उच्च अवस्थामा पुग्ने असोज कार्तिकसम्म यसको जोखिम रहने भएकाले यी 3 महिनामा डेंगू सचेतना सूचना अभियान सञ्चालन गर्न राखिएको बताउनु भएको छ। प्रत्येक स्थानीय तहले आफ्नो कार्यक्षेत्रभित्र रहेका अटो वर्कसप, ग्यारेज, कबाडी, साबन व्यवस्थापन स्थल, निर्माणधीन भवन तथा पानी जम्ने सम्भावना भएका अन्य स्थानको नियमित अनुगमन गर्ने र जमेको पानीको निकास तथा व्यवस्थापन गर्नुपर्नेछ। यस्तै विद्यालय तथा शैक्षिक संस्था मार्फत साथी शिक्षा कार्यक्रम र विद्यालय सरसफाई अभियान सञ्चालन गरिनेछ भने विद्यालय स्वास्थ्य निरीक्षण टोली गठन गरी नियमित सरसफाईको अवस्था अनुगमन गरिनेछ।
3: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: सबै नाम सम्पूर्ण सानो प्याकेज बोनस पाउँ। भरपूर मनोरञ्जन सहित मात्र 999 डिस होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिस होमको कस्टमर सपोर्ट 01421766 सम्पर्क गर्नुहोस्।
1: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज, समयको आवाज।
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहासंचार.com र थाहाखबर.comबाट पनि संसारभर सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। ललितपुरको जावलाखेल स्थित सदर चिडियाखाना सर्वसाधारणका लागि पुनः खुला गरिएको छ। काग, गिद्ध, हाँस लगायत पंक्षीमा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि चिडियाखाना गत असार 5 गतेदेखि बन्द गरिएको थियो। संक्रमण नियन्त्रणका लागि बिरामी पंक्षीहरूको उपचार, सरसफाई तथा आवश्यक व्यवस्थापनको काम सकेर वातावरणीय नमूनाको परीक्षणमा बर्ड फ्लू भाइरस नदेखिएकाले चिडियाखाना पुनः सञ्चालनमा ल्याइएको हो।
2: चितवनका विभिन्न अस्पतालमा आएका बिरामी मध्ये 893 जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ। गत आर्थिक वर्षमा जिल्लाका अस्पतालमा आएका बिरामी मध्ये 11,419 जनाको परीक्षणका क्रममा उनीहरूमा सो संक्रमण देखिएको हो।
3: चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा 22 गैंडा बढ़ेका छन्। गत आर्थिक वर्षको असार मसान्तसम्ममा निकुञ्ज क्षेत्रमा 20 र राष्ट्रिय वन क्षेत्रमा 2 गैंडा मरेका हुन्। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार 2 गैंडा करेन्ट लागेर मरेका हुन् भने अन्य प्राकृतिक कारणले मरेका हुन्।
2: नयाँ आर्थिक वर्षको पहिलो दिन शेयर बजारमा नेप्से परिसूचक उच्च अंकले बढ़ेको छ। साताको अन्तिम कारोबार दिन आज परिसूचक 79 अंकले बढ़ेर 2677 पुगेको छ। आज 4,57,50,00,000 रूपियाँको शेयर खरिद बिक्री भएको छ। 259 कम्पनीको शेयर मूल्य बढ़्यो भने 13 कम्पनीको शेयर मूल्य घटेको छ। 2 कम्पनीको शेयर मूल्य स्थिर रह्यो।
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इरानले अमेरिकाका कयौं लड़ाकू विमान ध्वस्त पारेको दावी गरेको छ। कम्तीमा 8 जनाको ज्यान लिने गरी अमेरिकी आक्रमणको बदलामा जोर्डनमा तैनात धेरै अमेरिकी सैन्य विमानहरूमा ब्यालिस्टिक क्षेपास्त्र र ड्रोन प्रहार गरेको इरानले दावी गरेको हो। पश्चिम एसियामा युद्ध चर्किएसँगै जोर्डनको सेनाले 3 इरानी क्षेपास्त्र खसालेको र कुनै मानवीय क्षति वा भौतिक नोक्सानी नभएको बताएको केही घण्टापछि यो घटना सार्वजनिक भएको हो। इरानको रिभोल्युसनरी गार्डस आईआरजीसीले एक विज्ञप्ति जारी गर्दै आफूहरूले धेरै अमेरिकी रिफ्युलिक विमान र लडाकू विमानहरू नष्ट गरेको र अरू धेरैले गम्भीर क्षति पुर्याएको बताएको छ। आईआरजीसीले जोर्डनका नागरिकहरूले आफ्नो देशमा रहेका आक्रमक र इस्लाम विरोधी अमेरिकाहरूका स्वार्थहरूलाई निशाना बनाउन पनि आह्वान गरेका छन्। अमेरिकी सैनिकहरूको हत्याको बदलामा सिरियाको अल तन्फामा रहेको अमेरिकी विशेष अपरेशन कमाण्ड सेन्टरमा पनि आक्रमण गरिएको आईआरजीसीले जनाएको इरानी सरकारी संचार माध्यमले उल्लेख गरेका छन्।
2: भारतमा पहिलो हाइड्रोजन रेल संचालनमा आएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हरियाणाको जिन्द रेलवे स्टेशनमा भारतको पहिलो हाइड्रोजनबाट चल्ने रेलको उद्घाटन गर्नुभएको। जिन्द सोनीपत मार्गमा संचालनमा आएको यो रेल 10 डिब्बा भएको विश्वको सबैभन्दा लामो हाइड्रोजन रेल भएको भारतीय सरकारको दावी छ। रेलले करिब 89 किलोमिटर दूरी करिब 2 घण्टामा पार गर्नेछ र बीचमा 12 स्टेशनमा रोकिनेछ। उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले अन्य देशमा 3 वा 4 डिब्बाका मात्र हाइड्रोजन रेल संचालनमा रहेको उल्लेख गर्दै भारतले 10 डिब्बा र 3,200 हर्स पावर क्षमताको रेल निर्माण गरेर विश्वमा नयाँ पहिचान बनाएको बताउनुभयो। उहाँले हाइड्रोजन रेल धुवाँ रहित मात्र नभई मेक इन इण्डिया अभियानको सफल उदाहरण भएको दावी गर्नुभयो।
3: नेपाल परिवेशमा अब खेल समाचार। एसएससी महिला अण्डर 19 प्रिमियर कपको सेमी फाइनलमा नेपाल संयुक्त अरब इमिरेट्स युएसँग पराजित भएको छ। मलेसिया स्थित बायोमास ओभल स्टेडियममा नेपाललाई सुपर ओभरमा पराजित गर्दै युएले फाइनलको यात्रा तय गरेको हो। सुपर ओभरमा नेपालले दिएको 7 रनको सामान्य लक्ष्य युएले 3 बलमा बिना विकेटको क्षतिमा पूरा गर्यो। अब युएले उपाधिका लागि थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। यसअघि युएले दिएको 101 रनको लक्ष्य पछ्याएको नेपालले विश्वभरमा अल आउट हुँदै 100 रन मात्र जोडेपछि खेल सुपर ओभरमा गएको हो। नेपालकी अनु कडाईले सर्वाधिक 20 रन बनाइन् भने सना प्रवीण र अलिसा यादवले समान 17 रन जोडेकी थिइन्। युएका लागि वैष्णवी महेशले 3 विकेट लिइन् भने साई निखिलले 2 तथा मेहक ठाकुर र जननी थिरुकमानरले 1-1 विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएले 19.5 ओभरमा अल आउट हुँदै 100 रन बनाएको थियो। उसका लागि मेहुल कुलकर्णीले सर्वाधिक 30 रन बनाइन् भने लावण्य केनीले 25, नेहा कुमारीले अभिजित 19 रन बनाइन्। नेपालका लागि रिया शर्मा र अनु कडाईले 3-3 विकेट लिँदा तिर्सना विकले 2 अनि मनिषा उपाध्यायले 1 विकेट लिए।
2: अब विश्वकप फुटबलको प्रसंग सहित सहकर्मी दिनेश जोशी।
4: विश्वकप फुटबल विशेष।
5: फिफा विश्वकपको फाइनल खेल फुटबल इतिहासकै एक ऐतिहासिक बन्ने देखिएको छ। अर्जेन्टिनी लेजेण्ड लियोनल मेस्सी र स्पेनका युवा स्टार लामिन एमाल पहिलो पटक अन्तर्राष्ट्रिय मञ्चमा आम्ने सामने हुँदैछन्। 39 वर्षीय मेस्सी र 19 वर्षीय एमाल बीच उमेरमा 2 दशकको
6: निशुल्क पढाइ हुने बारे अत्यन्त जरूरी सूचना।
5: नभई सन् 2007 भएको थियो। त्यति बेला बार्सिलोनाका युवा खेलाड़ी रहेका मेस्सीले केवल 5 महिनाका शिशु रहेका एमाललाई काखमा लिएको र नुहाइदिएको तस्विर अहिले विश्वभर चर्चाको विषय बनेको छ। एमालका बुवाले ती मध्ये एउटा तस्विर सामाजिक सञ्जालमा दुई महान खेलाड़ीहरूको शुरूआत भन्ने क्याप्सन सहित सार्वजनिक गरेका थिए। ती तस्विरहरूमा मुस्कुराइरहेका मेस्सीले सानो शिशु एमाललाई काखमा लिएको र नुहाइदिएको देखिन्छ। पछि यही बालकले फुटबलमा मेस्सीको पदचिह पछ्याउने कुरा त्यति बेला कसैले पनि कल्पना गरेका थिएनन्। अहिले त्यही बच्चा र फुटबलका महान खेलाड़ी मेस्सी विश्वकपको उपाधिका लागि आम्ने सामने हुँदैछन्। यसपटकको विश्वकप विजेता टोलीले इतिहासमै पहिलो पटक च्याम्पियनशीप रिङ विजेता औठी प्राप्त गर्ने भएको छ। यो फिफाको इतिहासमै एक ऐतिहासिक शुरूआत हुनेछ। यस औठीको एकतर्फ फिफा विश्वकपको प्रसिद्ध ट्रफी अंकित हुनेछ भने अर्कोतर्फ विजेता टोलीको पहिचान झल्कने गरी विशेष डिजाइन गरिनेछ। आगामी आइतबारका लागि न्यू जर्सीको मेटलाइफ स्टेडियममा अर्जेन्टिना र स्पेन बीच विश्वकपको फाइनल खेल हुनेछ। सोही दिन विजेता टोलीलाई प्रतिष्ठित ट्रफी र स्वर्ण पदकसँगै जीतको नयाँ प्रतीकका रूपमा च्याम्पियनशीप रिङ प्रदान गरिने भएको छ। फिफाले प्रतियोगिताका विजेताका लागि 30 च्याम्पियनशीप औठी सुरक्षित राखेको छ। विश्वकप सकिन अन्तिम 3 दिन बाँकी रहँदा पुरस्कार रकम र विश्वकपका च्याम्पियनहरूले प्राप्त गर्ने रकम कति होला भन्ने आम चासो बढ़ेको छ। गत डिसेम्बरमा फिफाले 2026 प्रतियोगिताका लागि 655 मिलियन डलरको कृतिमानी पुरस्कार राशि घोषणा गरेको थियो। जुन 4 वर्ष अघि कतारमा भएको अघिल्लो संस्करणको तुलनामा 50% बढ़ी हो। स्पेन र अर्जेन्टिना बीचको फाइनल खेलका विजेताले 50 मिलियन डलर पाउनेछ भने उपविजेताले 33 मिलियन डलर पाउने भएको छ। शनिबार फ्रान्स र इंग्ल्याण्ड बीचको तेस्रो स्थानको प्ले अफमा जित्ने टोलीले 29 मिलियन डलर र चौथो स्थानमा रहने टोलीले 27 मिलियन डलर पाउनेछन्। क्वार्टर फाइनलमा पराजित मोरक्को, बेल्जियम, नर्वे र स्विजरल्याण्ड सहितका प्रत्येक टोलीले 19 मिलियन डलर प्राप्त गर्नेछन्।
2: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
3: मीटर ब्याज पीड़ित र सरकार बीच 9 बुधे सहमति। नियमावलीको विरोधमा शैक्षिक परामर्शदाताहरू आन्दोलित।
2: विष्णु पौडेललाई साधारण तारिखमा छाड्न विशेष अदालतको आदेश। बागमती प्रदेशमा मन्त्रालय मर्ज गरेर आफमा झारियो। 6 बिना विभागीय मन्त्री।
3: भारी पहिरोले 6 राजमार्ग अवरूद्ध। सामान्य वर्षा हुँदा काठमाडौँ डुबानमा। अव्यवस्थित शहरीकरण र पूर्वाधारको अभाव देखिएको विज्ञको भनाई।
2: अमेरिकाका कैयौं लडाकु विमान ध्वस्त पारेको इरानको दावी। भारतमा पहिलो हाइड्रोजन रेल सञ्चालनमा।
3: र विश्वकप फुटबलको उपाधि जित्ने टोलीले ट्रफीसँगै च्याम्पियनशीप रिङ पाउने। महिला अन्डर 19 प्रिमियर कपको सेमी फाइनलमा नेपाल युएसँग सुपर ओभरमा पराजित।
2: नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत विदा हुन्छौ। नमस्कार।

0: यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू कन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, चरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट टिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अघाडी, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।
2: मेरो लागि माइलका लागि त सुनसरी गाउँपालिका योमी मस्त जरुरी सूचना। झुङ बेला खेमरिदे, गरम ओगोदिरी जेउ बेला सुनो, फुरी कता ओचुदिरी जेउ आउ बेला क, वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना पाए। आउए गिने प्राकृतिक सम्पदा र त खेप्त जस खेम्नादे, वातावरण मिलेने ल खेप्ता असर किने, रि उमुल र थाउने, भुछे ताने, वायुमण्डल ल कार्बन मस्त ज तानादे भने, जलवायु परिवर्तन ल असर सकिने सुनो, नाखा नामे ल भे लागिने सज, जिमी जिमी लापरवाही सुनो, चाउसो खेलगेमा दुख,
3: वन
2: जङ्गल सर मेरा आदि बानी एमएल एमए ओछो छामेला लिउसोकर पोतोरालै पार जगेर हटे
3: सलाई लाइटर्सी आउला मे सचाउने चिजरालै जा बाङजा र यामाने पोल गेने या पिटौ चिजर रहे
2: पिकनिक वन भोज बाको मे सचाउँछु छिन्नी मेले चाउसु सहीदेखि खेनाले वन जङ्गल ओछो छामिदाइके बारीको चुरो विधि ओरे बनै कोबाजेङ्गे माथि
3: नान्थर नाम्ल लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बने हो नि हाल्ने छ अनुगमन दिने व्यवस्था चाउसो गिरिए
2: गेछो छामेला खोरे ल चाउसी खोलिए होइदिए तरिम गाई गेजो मेकेलाइजु अब नजिरे बनाए गेम एल गेजो मेकेमा लागे औले लाइके
3: वन जङ्गल छ जुलिसी हो घेङबारी ल बाली नाली कुचिउला चिउली झ्याक्रा सताउँछु छिमी मे चाउँछु सहिले खेले यहाँ
2: वन जङ्गल मे लागि गेमाइए मे ओला किनी पाँचजना खरनामाहरू मिलिदिएको नै सानो जो मे के सहे
3: बतास उचुलिजु बेलाको हिजिन्के कोटो ल मे के सताङ्कीले हे नखेम छिन्ने ओडा कार्यालय प्रहरी कार्यालय सर्ज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालय खबर गिरिए
2: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

0: अघि त हैरानै पारिसक्यो, अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नुपर्ने थियो, छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर, हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
4: नदुखाई दाँत निकाल्ने,
1: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
4: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
1: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
1: 9805014652।
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा।
5: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
6: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
5: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु फलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
6: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
5: बाथरोग, युरिक एसिड, हात जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
6: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
5: सेतो पानी बग्ने, यौनी चिलाउने, गनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
6: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिमतर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा, तुलसीपुर दाङ।
5: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल, मिलन चोक, खोराही दाङ।
6: सम्पर्क मोबाइल 9857821105,
5: 9479702,
6: 9095982605
5: र 9910939940।
7: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर थतक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
8: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ, यो सबै त बाथरोगको लक्षणहरू हो नि।
7: ल अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
8: ल तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
7: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
9: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हड्डीमा खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भ पतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, पोक्सोमा बारम्बार पानी भरिएमा र आईएलटी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 0825916070, 98573443123, 98478076070।
7: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराङी दाङ। सम्पूर्ण सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराई दाङमा।
9: हजुर, हाम्रा सेवाहरू बालकान्ति हस्पिटलबाट आउनु भएका वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टरद्वारा बच्चाहरूको उपचार, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टरद्वारा सम्पूर्ण रोगको उपचार, जस्तै महिला तथा पुरुषमा हुने बाजुपन, महिनावारी गडबडी, सेतो पानी बग्ने, गर्भवती चेक जाँच साथै पाठ्यघर तथा स्तन क्यान्सरको चेक जाँच गरिन्छ।
7: वरिष्ठ हाडजोडी तथा नसा रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ, जस्तै हात खुट्टा झमझमाउने, नसा चियापिएको, हाड जोडीमा समस्या, हाड जोडी भाँचिएको सम्पूर्ण उपचार गरिन्छ।
9: वरिष्ठ रेडियोलोजिस्ट डाक्टरद्वारा भिडियो एक्सरे सेवा,
7: साथै यहाँ अत्याधुनिक मेसिनद्वारा प्याथोलोजी सेवा र डिजिटल एक्सरे सेवा पनि रहेको छ।
9: मध्य पश्चिम पोलिक्लिनिक प्राली, घोराही 14 हस्पिटल रोड, रक्त संचार केन्द्रको अगाडि दाङ। थप जानकारीका लागि सम्पर्क टेलिफोन नम्बर 0825900779, 98224455। स्वास्थ्य नै धन हो, त्यसैले स्वास्थ्य प्रति सजग रहौं। मध्य पश्चिम पोलिक्लिनिक प्राली, घोराही 14 हस्पिटल रोड, रक्त संचार केन्द्र।

0: आगो निभाइसकेका प्रयोग
1: घटाउन भनिएको छ। दक्षिण अफ्रिकी अधिकारीहरूले आप्रवासन नियन्त्रण अभियानलाई तीव्र बनाइरहँदा सयौं विदेशी नागरिकहरू घर फर्कन सहयोग खोज्दै दूतावासहरू बाहिर जम्मा भएका छन्। नाइजेरिया र मलावीका दूतावास बाहिर ठूलो संख्यामा मानिसहरू शिविर बनाएर बसेका र देशका विभिन्न स्थानबाट मानिसहरू आउने क्रम जारी रहेको विवरणहरू आएका छन्। घर फर्कन चाहने मानिसहरूको बढ़दो संख्या व्यवस्थापन गर्न कतिपय देशहरूलाई कठिन भइरहेको छ। ब्रिटेनको सत्तारूढ़ लेबर पार्टीले आधिकारिक रूपमा एन्डी बर्नमलाई आफ्नो नयाँ नेता घोषणा गरेको छ। यसले उनलाई कियर स्टारमरका ठाउँमा प्रधानमन्त्री बन्ने बाटो खोलिदिएको छ। यसअघि मन्त्री रहिसकेका बर्नमले हालै उनैका लागि भनेर खाली गरिएको संसदीय सीट जितेका थिए। उनले ग्रेटर म्यान्चेस्टरका मेयरका रूपमा लगभग एक दशक काम गरेका छन्। पार्टी नेताका रूपमा आफ्नो पहिलो भाषणमा उनले उनैको शब्दमा आशा फर्काउने प्रतिबद्धता व्यक्त गरे। भारतले विश्वकै सबैभन्दा ठूलो रेल सञ्जाल मध्येको एउटालाई आधुनिकीकरण गर्ने प्रयासका क्रममा पहिलो पटक हाइड्रोजन ऊर्जाबाट चल्ने रेल शुरू गरेको छ। यो सँगै कार्बन उत्सर्जन घटाउने उद्देश्यले उक्त प्रविधिको परीक्षण गरिरहेका केही सीमित देशहरूको सूचीमा भारत पनि सामेल भएको छ। 10 डब्बा भएको उक्त रेल उत्तरी राज्य हरियाणामा पर्ने जिन्द र सोनीपत बीचको 90 किलोमिटर दूरीमा सञ्चालन हुनेछ। र छिमेकी इराकमा रहँदै आएको इरानको एउटा विपक्षी समूहले ड्रोन र रकेट आक्रमणमा आफ्ना 9 सदस्य मारिएका जनाएको छ। कोमोला पार्टी कुर्द इरानीहरूको समूह हो र उत्तरी इराकको सुलेमानिया शहर नजिकै उनीहरूको एउटा आधार क्षेत्र छ। त्यसका एकजना प्रवक्ताले आज सबेरै त्यहाँ हमला भएको र त्यसका लागि इरानी सरकार जिम्मेवार रहेको बताएका छन्। यो बीबीसी नेपाली सेवा हो।
2: साझापखमा तपाईलाई पुनः स्वागत छ। एक साता भन्दा बढ़ी समयदेखि आन्दोलनरत रहेका मिटरवाज पीड़ित र सरकारबीच पटक पटकको छलफल र घण्टौं लामो वार्तापछि 9 बुधे सहमति भएको सहभागीहरूले बताएका छन्। सहमतिसँगै पीड़ित पक्ष आन्दोलन स्थगित गर्न सहमत भएको सरकारी पक्षले जनाएको छ। सरकारले मिटरवाजलाई आर्थिक अपराध मानेर त्यो पूर्ण उन्मूलन भएको घोषणा गर्न आगामी मन्त्री परिषद बैठकमा प्रस्ताव लैजाने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। वार्तामा देखाएको सक्रियताले आफूहरू पनि यसपटक सहमति कार्यान्वयन हुनेमा विश्वस्त रहेको आन्दोलनरत पक्षले बताएको छ। सुनौ गनी अन्सारीको यो रिपोर्ट।
3: दुई पक्षबीच भएको सहमति अनुसार गृह मन्त्रालयले 3 महिनाभित्र यो समस्याको समाधानका लागि एउटा विशेष विधेयकको मस्यौदा तयार गरी मिटर ब्याज नियन्त्रण सम्बन्धी ऐन निर्माण गर्नेछ। त्यसले मुद्दा हेर्न छुट्टै न्यायाधिकरण, पीड़ितको सम्पत्ति फिर्ता र उचित क्षतिपूर्तिको ग्यारेन्टी गर्ने सरकारी पक्षले उल्लेख गरेको छ। वडा कार्यालयमा लेनदेन प्रमाणीकरण गर्दा रकमको वैधानिक स्रोत र ब्याङ्क कारोबारको प्रमाण अनिवार्य गरिनुका साथै आपराधिक लाभ वा भ्रष्टाचारको रकम मिटर ब्याजमा लगाउनेहरूमाथि कडा कार्यवाहीको व्यवस्था गरिने सहमतिमा उल्लेख छ। नयाँ ऐनमा वास्तविक भन्दा बढ़ी रकमको कागज बनाउने, ब्याजलाई सावामा जोड्ने, ऋणीलाई भरपाई नदिने, बढ़ी ब्याज लिने, धम्क्याउने, शारीरिक एवं मानसिक शोषण गर्ने, खाली चेक वा कागजमा जबरजस्ती सही गराउने र सम्पत्ति हत्याउने कार्यलाई अपराध मानिने प्रधानमन्त्री सचिवालयले जनाएको छ। यी सहमतिले खास गरी 3 महत्वपूर्ण उपलब्धि भएको वार्तामा सहभागी मिटर ब्याज पीड़ित नवीन निर्गले बीबीसीलाई बताए।
4: यो पटक हामीले 3 उपलब्धि निकालेका छौँ। पहिलो उपलब्धि छ मिटर ब्याज जो कुप्रथा थियो आर्थिक अपराधका रूपमा समाजमा थियो त्यसलाई उन्मूलनको घोषणा गर्ने राज्यले भनेर पहिलो सहमति गरेका छौँ। दोस्रोमा चाहिँ त्यो राजनीतिक घोषणा पूर्ण ऐन निर्माण गर्ने र तेस्रो कुरा चाहिँ एउटा विशेष अदालत मार्फत न्यायिक निरूपणको प्रक्रिया अगाडि बढाउने भन्ने 3 दीर्घकालीन विषयका उपलब्धिहरू छन्। इमानदारपूर्वक सहमति कार्यान्वयन भयो भने चाहिँ अब मिटर ब्याज पीड़ितहरूले न्याय पाउँछन् भन्ने हामीलाई चाहिँ विश्वास छ।
3: सहमति पालना गराउने दिशामा निरन्तर खबरदारी गरिरहने पीड़ित पक्षले जनाएको छ। फेरि वार्तामा सहभागी नवीन निर्ग।
4: अहिलेको सम्झौता कार्यान्वयन भएन भने त फेरि लगत्तै आन्दोलनको कार्यक्रमहरू घोषणा गर्छौ, अर्को ढंगको रचनात्मक कार्यक्रम घोषणा गर्छौ।
3: गत असार 25 जनकपुरको तृतीया गाछीबाट पैदल न्याय मार्च 12 निजगढ़ पुगेको तेस्रो दिन गृहमन्त्री सुजन गुरूङ र पीड़ित पक्षबीच काठमाण्डुमा वार्ता टोली गठन गर्ने सहमति भएको थियो। 12 छिमरामा सरकारी टोली र पीड़ितका प्रतिनिधिहरूबीच भएको मौखिक सहमतिलाई लिखित सम्झौताको रूप दिइएको सहभागीले बताएका छन्। गनी अन्सारी, बीबीसी काठमाण्डु।
2: अब एउटा विषय संक्षेपमा। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल विरूद्ध हिजो दायर भएको सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा आज विशेष अदालतले साधारण तारिखमा उनलाई छाड्न आदेश दिएको छ। अदालतका सदस्यहरू नारायण प्रसाद पौडेल, दिल्ली रत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले पौडेललाई थुनामै राखेर वा धरौटी मागेर मुद्दा अघि बढ़ाउन आवश्यक नरहेको निर्ख्योल निकालेको हो। अदालतले पौडेलको संलग्नता तत्काल प्राप्त प्रमाणबाट नखुलेको आरोपमाथि उनले इन्कारी बयान दिएको र व्यवसायी दीपक भट्टसँग वित्तीय कारोबार गरेको अनि सम्पत्ति वा लाभ प्राप्त गरेको नदेखिएको भन्दै उनलाई सामान्य तारिखमा छाड्न आदेश दिएको हो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले नेता पौडेललाई गएको असार 8 गते सुर्खेतबाट पक्राउ गरेको थियो। उनी त्यस यता हिरासतमा रहँदै आएका थिए। अब अर्को विषय, नेपालमा मौसमी विपदबारे हालसम्म एसएमएस र टोल फ्री नम्बर मार्फत पूर्व सूचना दिँदै आइएकोमा यो मनसुनदेखि पूर्व सूचनालाई प्रभावकारी बनाउन फोन कल मार्फत पनि दिइने एक अधिकारीले बीबीसीलाई बताएका छन्। जल तथा मौसम विज्ञान विभागले यो वर्ष पानी थोरै पर्ने अनुमान गरे पनि परेका बेला ठूलो पर्ने र त्यसले जोखिम उत्तिकै निम्त्याउने जनाएको छ। पछिल्ला वर्षहरूमा मौसम सम्बन्धी पूर्वानुमान भरपर्दो देखिन थाले पनि त्यस सम्बन्धी सूचना सम्प्रेषण प्रभावकारी नभएको भन्दै त्यसतर्फ ध्यान दिन विज्ञहरूले सुझाउने गरेका छन्। यसै सन्दर्भमा साथी गनी अन्सारीले विभाग अन्तर्गतको बाढ़ी पूर्वानुमान शाखाका प्रमुख वरिष्ठ हाइड्रोलोजिस्ट विनोद पराजुलीलाई सम्पर्क गरी शुरूमा तपाईहरूले सूचना सम्प्रेषण प्रभावकारी बनाउन के गरिरहनु भएको छ भनेर सोधेका छौं।
5: अब हामीले एसएमएस मार्फत सूचना पठाउँदाखेरि एसएमएस धेरैले नहेर्ने, रातिको समयमा पनि एसएमएसले मान्छेलाई ब्युजाउने भएन, तर त्यसको ठाउँमा कल पठाउन सकियो भने कम्तीमा नउठाउँदासम्म त्यो बजिरहेको छ, त्यसले चाहिँ अलिक प्रभावकारी हुन्छ कि भन्ने एउटा छ। तर अब त्यसमा केही सीमितताहरू पनि देखिए, जस्तै धेरै मान्छेलाई एकचोटि कल पठाउँदाखेरि नेटवर्कमा कन्जेसन हुने समस्या, त्यस कारणले गर्दाखेरि चाहिँ त्यस्तो कलहरू चाहिँ हामी विपद रेस्पोन्डरहरूलाई अलिक महत्वपूर्ण व्यक्तिहरूलाई जस्तै पालिकाको कुरा गर्दाखेरि मेयरलाई, उपमेयरलाई, वडा अध्यक्षहरूलाई, त्यहाँको कम्युनिटीको चाहिँ डिजास्टर म्यानेजमेन्ट हेर्ने रेड क्रस जस्ता संस्थाहरू जसले कल पाए पछाडि उसले समुदायलाई जिउजाउन सक्छ त्यस्तो मान्छेहरूलाई चाहिँ कल पठाउने भन्ने किसिमबाट पनि यसचोटि त्यति चाहिँ अहिलेको यहाँ मयुमा नपरे पनि त्यो छलफल भएर निर्क्योल भएको विषय छ, त्यसमा हामी यो मञ्चमा चाहिँ काम गर्छौँ।
6: त्यसै गरी कति प्रकारका विपद वा प्रकोपहरू बारे यस्तो जानकारी गराइनेछ?
5: बाढी पहिरो, त्यस्तै गरेर आकस्मिक बाढीको कुरा हुन्छ, हिंसा विस्फोटका कुरा, भारी पर्सा, तातो हावाको लहर, शीत लहर, आँधी हुरी, होइन, तट्याङ, सबै कुराहरू समेटेका छौँ। तर अब जन तथा मौसम विज्ञान विभागको पनि सीमितता के छ भने हामी पूर्व अनुमान र पूर्व सूचना दिने नै गरी जस्तै तातो हावाको सन्दर्भमा, तट्याङको सन्दर्भमा पूर्ण तयार पनि छैन, तर भविष्यमा हामी त्यसमा पनि जान्छौँ भनेर अहिले हाम्रो समझदारी पत्रमा चाहिँ सबै प्रकोपहरू परेका छन्। हामीले अहिलेसम्म गरिराखेको चाहिँ बाढी र भारी वर्षाको लागि सँगै हाम्रो हिमताल विस्फोटको केसमा पनि छोरोल्पा र इम्जा जस्ता ठुला हिमतालमा चाहिँ एसएमएस जाने प्रबन्ध चाहिँ मिलाएका छौँ। तर त्यो हुनको लागि चाहिँ हाम्रो ठाउँमा जडान भएका केन्द्रहरूले हामीलाई पहिला त्यहाँ भएको विपदको सूचना चाहिँ दिनुपर्ने हुन्छ। अब यो अलिकति आकस्मिक रूपमा फुट्न सक्ने र त्यसको सूचना समयमै हामीले प्राप्त गर्न सकेनौँ भने केही क्षणमै त्यो चाहिँ ठुलो बाढी भएर तल आइसक्ने भएको कारणले त्यसमा केही चुनौती चाहिँ छ, तर पनि हामीले अहिले यो यामयु मार्फत चाहिँ त्यसलाई पनि सम्बोधन चाहिँ गरेका छौँ।
6: र यी सेवा जुन दिने भनिएको छ त्यो निश्चित क्षेत्रमा केन्द्रित रहन्छ, अलिक बढी जोखिम भएका क्षेत्रमा अथवा कस्तो हुन्छ त्यसबारे पनि?
5: यो महत्वपूर्ण प्रश्न हो। यसमा चाहिँ अहिले 273 हामीले बाढीग्रस्त क्षेत्रहरू विगत बाढीका घटनाका आधारमा तय गरेका छौँ, तर ती क्षेत्रमा चाहिँ अहिले जान्छ। तर अब बिस्तारै हाम्रो स्वचालित अवलोकन प्रणाली पनि दुर्गम क्षेत्रहरूमा विस्तार हुँदै जाँदा, नयाँ नदीहरूमा विस्तार हुँदै जाँदाखेरि त्यो चाहिँ भविष्यमा पढ्दै जाने देखिन्छ। अब अहिले हामी सरस्वती बाढीको कुरा गर्दाखेरि देशका प्रमुख नदी नालाहरू चाहिँ छुटेका छैनन्, तर अब ससाना खोला खोल्सीहरूमा पनि बाढी आउने र त्यसको प्रभाव पार्ने क्रम बढ्दै गएको देखिया छ। पछिल्लो जलवायु परिवर्तन लगायतको प्रभावको रूपमा पनि त्यसलाई सम्बोधन गर्न सकिने गरी यामयुमा प्रबन्ध छ, तर हामी त्यसको लागि तयार हुनको लागि चाहिँ अझै तयारी गर्न पाएको
6: छौँ। अहिलेलाई चाहिँ पश्चिम राप्ती, कन्काई, कोशी, बागमती, नारायणी, बबई, कर्णाली, महाकाली लगायत नदी तटीय क्षेत्र पर्ने भए
5: यी नदीहरू र तिनका उपजलाधारसम्म जस्तै हामी सप्तकोशी भन्छौँ, सातवटै कोशीहरूमा पहाड़ी क्षेत्रसम्म हाम्रो चाहिँ अहिले यो एसएमएस जाने प्रणाली छ। काठमाडौँ पोखरा सहरी क्षेत्र पनि त्यसमा समेट समेटिएको छ। अझै नसमेटिएको क्षेत्र भनेको चाहिँ अलिकति दुर्गम क्षेत्रहरू, उच्च हिमाली क्षेत्रहरू, ती क्षेत्रहरू चाहिँ समेट्न सकिएको छैन। त्यसलाई हामी बिस्तारै समेट्दै जाँदैछौँ।
6: यहाँले जुन गर्दै आउनु भएको छ यो काम, पूर्व सूचना दिने काम, यसप्रति कस्तो प्रतिक्रिया, कतिको भावना?
5: दुईवटा तथ्याङ्कले यसलाई पुष्टि गर्छ यसको प्रभावकारिता। पहिलो चाहिँ गृह मन्त्रालय राष्ट्रिय विपद न्यूनीकरण व्यवस्थापन प्राधिकरणको विभिन्न विपदहरूबाट भएको खास गरी मानवीय क्षतिको चाहिँ आँकडा हेर्ने भने पछिल्लो दशक भनौँ न एकदमै घट्दै गएको देखिएको छ। हामी उदाहरणको रूपमा पश्चिम राप्तीलाई नै हेर्ने गर्छौँ। त्यहाँ चाहिँ सन् 2014 हामीले पूर्व सूचना प्रणाली र यो विभिन्न चाहिँ यो 2016 चाहिँ एसएमएस प्रणाली विभिन्न जुन प्रयोगमा ल्यायौँ त्योभन्दा अगाडि मानवीय क्षति 19-20 र औषध हेर्ने भने 8-9 क्षति हामीले वार्षिक देख्ने गरेका छौँ। तर अब यो पछिल्लो दशक त्यो पूर्व सूचना प्रणाली स्थापना भइसके पछाडि चाहिँ त्यहाँ 2 मात्रै छ भनेको यसको प्रभावकारिता चाहिँ सिद्ध भएको छ। अब यसमा पूर्व सूचना प्रणालीको मात्रै भूमिका नहुन पनि सक्छ, विभिन्न अन्य प्रविधिको पनि त्यसमा आंशिक भूमिका हुन सक्छ। तर हाम्रो विश्वास के हो भने यसमा पूर्व सूचना प्रणाली पूर्वानुमान प्रणालीको प्रमुख हात नै छ।
2: उनी थिए जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान शाखाका प्रमुख वरिष्ठ हाइड्रोलोजिस्ट विनोद पराजुली साथी गनी अन्सारीसँग कुरा गर्दै। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। इरानले पछिल्ला हवाई आक्रमणका क्रममा अमेरिकाले आफ्ना सार्वजनिक संरचनाहरूलाई निशाना बनाएको आरोप लगाएको छ। उसले आफूले पनि कुवेत र बाहरेनका साथै जोर्डन र सिरियामा रहेका अमेरिकी सैन्य संरचनालाई निशाना बनाएको भनेको छ। यसबीचमा कुवेतको सेनाले इरानी ड्रोन हमलामा आफ्ना केही सैनिक घाइते भएका जनाएको छ। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेल।
1: बीबीसी भेरिफाईले इरानको होर्मोजगान प्रान्तको एउटा पुलमा आक्रमण भएको पुष्टि गरेको छ। अमेरिकी सेनाको सेन्ट्रल कमाण्डले निशाना बनाइएका स्थानहरूको सूची सार्वजनिक गरेको छैन, तर ती आक्रमणको उद्देश्य उसैका शब्दमा इरानी सैन्य क्षमतालाई अझ कमजोर बनाउनु रहेको जनाएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानलाई वार्तामा फर्काएर युद्ध अन्त्य गर्न दबाव दिन इरानका पुलहरू र विद्युत केन्द्रहरूमा आक्रमण गर्ने चेतावनी दिएका छन्। लगातार 6 रातसम्म अमेरिकाले इरानमा हवाई आक्रमण गरिरहेको हो।
2: यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। जलजला ट्रायल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 9 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मुठोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 59 र 98 6 45 78 232।
3: जब जब रात पर्छ अनि उसैलाई सम्झिन मन लाग्छ अनि फुट्न थाल्छ मनका भावनाहरू, कतै साहित्यिक सृजना त कतै मनको बहहरू यसै यसै भनु भनु जस्तै लाग्छ।
4: दिनभरि थकाइ लागेको हुन्छ अनि रातभरि छटपटी छुट्छ।
3: यिनै थकाई र छटपटीको एक मात्रा हामी बन्छौ साथी, आउँछौ राति, सुन्न नबिर्सनु होला कार्यक्रम गुड नाइट
4: राति 9 देखि 10 बजेसम्म
1: रोल्पाली बाङमा रहेको सामुदायिक रेडियो जालजला 96.4 MHz बाट सुन्न अनि सहभागिता जनाउन नबिर्सनु होला
4: कार्यक्रम गुड नाइट।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो अभिवादन टक्र्याउँछौ तपाईँ सम्पूर्णलाई यति बेला कार्यक्रम गुड नाइटमा। कार्यक्रम गुड नाइट लिएर हामी आज पनि उपस्थित भइसकेका छौं। मलाई प्रविधि संयोजनबाट यति बेला साथ मिलिराखेको छ प्राविधिक साथीको साथ भने आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी, बाँकी साथ तपाईँको पनि रहन्छ। हामी यति बेला सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज लिवाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौं भने तपाईँले हामीलाई इन्टरनेट लाइनमा जलजलाप्रेस.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर सुन्न सक्नुहुन्छ। यदि मात्र होइन तपाईँले हामीलाई विभिन्न रेडियो स्टेशनहरूबाट पनि कार्यक्रम यति बेला सुन्दै हुनुहुन्छ र विभिन्न रेडियो स्टेशनहरूबाट कार्यक्रम सुन्दै गर्दाखेरि सामुदायिक रेडियो स्काई 90.4 मेगाहर्ज तमघास गुल्मी, सामुदायिक रेडियो हापुरे 89.4 मेगाहर्ज हापुरे दाङबाट र सामुदायिक रेडियो धनकुटा 106.2 मेगाहर्ज धनकुटाबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। यो क्रममा तपाईँलाई जानकारी गराए। कार्यक्रम गुड नाइट सुन्दै गर्दाखेरि हामी यति बेला कार्यक्रम गुड नाइटको शुक्रबारी अवसायमा छौं र आज साउने संक्रान्ति पनि हो क्यारे होइन। साउने संक्रान्तिमा आज हामी साउने संक्रान्तिकै बारेमा कुराकानी गरौं होइन। साउने संक्रान्तिको बारेमा तपाईँले अब हातमा मेहन्दी त लगाउनु भयो होला होइन, हरियो चुरा त लगाउनु भयो होला, कसको लागि लगाउनु भयो त, अथवा हातको मेहन्दी अथवा हरियो चुरा साउन महिनामा नै किन लगाइन्छ त है, तपाईँले आफूले जानेको विचार राख्नु होला। यो कुरा म तपाईँलाई जानकारी गराए। 9867039940 फोन डायल गर्नुहोला, नम्बर तपाईँको लागि हामी खुला गरेका छौँ। यो नम्बर तपाईँको लागि हामी खुला गरेका छौँ। तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ, जहाँ जस्तो अवस्थामा भए पनि यति बेला हामीलाई सुनिरहनु भएको छ भन्ने पूर्ण अपेक्षा मैले यहाँबाट छ। हातको मेहन्दी अथवा हरियो चुरा साउन महिनामा नै किन लगाइन्छ त है, तपाईँले आफूले जानेको विचार राख्नु होला। यो कुरा म तपाईँलाई जानकारी गराए।

0: फोन डायल गर्नुहोला र साउने संक्रान्तिको बारेमा आज हामी कुराकानी गरौं तपाईसँग, तपाई र म मिलेर होइन कुराकानी गरौंला र आज सँगसँगै कार्यक्रम गुड नाइटमा रमाउला यो कुरा म तपाईँलाई जानकारी गराए र अब हामी तपाईँको समसाथमा एउटा गीत राख्छौं। गीत तपाईँको लागि कुन गीत राखौं त पहिला सुरुमा होइन असाध्यै गीत, असाध्यै राम्रो एउटा गीत राख्छौ। मिलन लामा न्यू नेपाली लोकसंघ भनेर खोजिरहँदाखेरि अब भनौँ न मिलन लामाको एउटा गीत हामी तपाईँको लागि राख्छौ। गीतपछि तपाईँको माझमा फेरि आउँछौ। तबसम्मका लागि मिलन लामाले गाउनु भएको गीत तपाईँको लागि राख्छौ। त्यसपछि तपाईँको माझमा हामी आउनेछौँ यो गीत तपाईँको लागि।
1: तिमीसँगै ए मिलन लामा भन्ने लाटा जीवनभरि भुल्थ्यो, यस्ती राम्री पाउन पाए।

तपाईँलाई हामी यो गीत सुनाउँदैछौ, यो कुन गीत बजाउँदाखेरि कुन गीत बज्छ, मिलन लामाको एउटा गीत सुनाउँछु भनेको छु मैले तपाईँलाई, होइन? आज साउनको बेला छ, साउनको बेलामा आज हामी तपाईँसँग विषयवस्तुमा विचार राख्ने जमर्को गरिराखेका छौं। तपाईँ फटाफट फोन डायल गर्न सक्नुहुन्छ, हामी कार्यक्रम गुड नाइटमा छौं, तपाईँ यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ र कार्यक्रम गुड नाइटमा रहिरहँदाखेरि आज हामी तपाईँसँग कुराकानी गर्नेछौ। आज साउने संक्रान्तिको बारेमा कुराकानी गरौंला। साउने संक्रान्ति तपाईँले कसरी मनाउनु भयो, होइन? साउने संक्रान्ति कतिको मनाउने चलन छ तपाईँको गाउँघरमा, त्यो पनि हामीलाई जानकारी गराउन सक्नुहुन्छ। पहिला सुरुमा हामीले अब मिलन लामाको भनेको थियौँ, अब त्यो अलिकति त्यस्तै त्यस्तै भयो। अब मुलाहौ भने रसाइदेऊ, फुलाहौ भने बसाइदेऊ, यो गीत तपाईँको लागि हामी राख्छौ। गीतपछि तपाईँको माझमा फेरि आउनेछौ यो गीत तपाईँको लागि।

0: यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ, माया गर्छु भन्नेले माया देखाइदेऊ, होइन त? ल ठिक छ, अब साउन महिनामा कसले कति माया गर्छ भन्ने कुरा अब चाहिँ देखाउने बेला आएको छ क्यारे, होइन? माया अब चाहिँ देखाउनुपर्छ माया गर्ने जोडीहरूले, आफ्नो मायालुलाई माया त देखाउने बेला साउनको महिना हो क्यारे, होइन? अब साथीको कल लिन्छौ, यति बेला कहाँदेखि कुनै साथीको आगमन भएको छ म स्वागत गर्छु, कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? धनकुटाबाट राज बन्तावा।
1: हजुर हजुर,
0: के छ राजजी, खबर तपाईँको?
1: एकदम ठिकै छु, आरामै छु हजुर, अनि मौसमको अहिले सिमसिम पानी परिरहेको छ,
0: यतातिर त बेसरी पानी परिरहेछ, रोल्पातिर त उखुम्मै पानी परिरहेछ, हेर्नुहोस् होइन।
1: हजुर हजुर,
0: अनि के गर्दैनुहुन्छ यति बेला, खाना खानुभयो कि खानु भएन?
1: हजुर, खाना खाएर यसो बिस्तारातिर पो पल्टिरहेको छु भन्नुपर्छ। हजुर,
0: खाना खाएर बिस्तारातिर जिउस पल्टिरहनु भएको छ, होइन? हुन्छ, कार्यक्रममा आउनु भएको छ, आज हामी के गर्छौ तपाईँलाई जानकारी छ होला क्यारे, होइन?
1: हजुर, मलाई जानकारी चाहिँ त्यति छैन, होइन, अब मैले सुरुदेखि सुन्नु पाएको छैन।
0: किन सुरुदेखि सुन्नु भएन?
1: हजुर, सुरुबाट चाहिँ सुन्नु पाइनँ, अहिले भर्खरै सुने, अनि अब एउटा गाना बज्दै बज्दा बज्दै ठ्याक्कै फोन डायल गरेको थिएँ, ठ्याक्कै रिसिभ गरिदिनु भयो कार्यक्रमले।
0: ल, म तपाईँलाई जानकारी गराउँछु, आज साउने संक्रान्ति, होइन?
1: हजुर हजुर,
0: आज साउने संक्रान्तिमा विशेष गरी महिलाहरूले हरियो चुरा हरियो कपडाहरू लगाउने गर्नुहुन्छ, व्रत बस्ने गर्नुहुन्छ, होइन? यो यसको वास्तविकता के हुन सक्छ अथवा तपाईँको विचारमा यो किन गर्नुहुन्छ जस्तो लाग्छ, के छ तपाईँको विचारमा यो राख्नुहोस्?
1: यो चाहिँ अब म चाहिँ भन्न चाहन्छु, यो चाहिँ एउटा परम्परा, पहिलेको अब परम्परालाई अब छोरीहरूले चाहिँ अहिलेसम्म हामी बरु पुरुषहरूले चाहिँ अब हामी त्यति अब नियम पालनलाई पहिलेको परम्पराहरू बिर्सिँदै आएको छौँ होला, होइन? अनि उहाँले चाहिँ अहिले बिर्सिनु भएको छैन, उहाँले हरियो चुरा लाउने, हरियो कपडा लाउने, एउटा साउनको महिनालाई हरियाली महिना नै भनिन्छ पनि, अनि उहाँले एउटा परम्परा बिर्सिनु भएको छैन, उहाँलाई चाहिँ अब उहाँलाई धेरै धेरै धन्यवाद पनि भन्न चाहन्छु। हामीले कतिपय बिर्सिन्छौँ पनि, हामी पुरुषहरूले अब त्यस्तो साउन अब यस्ताहरू अब जुनसुकै चाडबाडमा पनि हामीले अलिक त्यतिकै हामी मान्यता राख्न सक्दैनौँ, उहाँहरूले अहिले पहिलेको परम्परा जोगाइराख्नु भएको छ, अनि त्यही भएर म चाहिँ त्यही भन्न चाहन्छु। हजुर
0: हुन्छ, कार्यक्रममा आउनुभयो, राम्रो विचार राख्नु, विचारको लागि धन्यवाद, अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्।
1: उता शब्द भन्नुपर्छ, फर्स्ट त हजुर लगाएको थिएँ मतलबलाई शुभरात्रि भन्न चाहेँ, अनि अनि साथीले गुड नाइट समर भन्नुपर्दा हुन्छ, झापाटा मात्रै समर बस्ने जग्गातिर हुने, अनि श्री मान्तवा, अनि हुन्छ इलामतिर कमला मुखिया मुनामुखी सिर्जना मुखिया, अनि इलामतिर ए ऊ के भन्छ सुमी लिम्बू सम्पूर्णलाई आज शुभरात्रि भन्दै हजुर सिर्जना मुखी।
0: हुन्छ, नमस्ते, टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौं, पालो तपाईँको हो, फोन गर्नुहोला 9868-39-40 को नम्बर तपाईँको लागि खुला गरेका छौ। अर्का सहभागी साथी हुनुहुन्छ, म स्वागत गरिहाल्छु, कहाँदेखिको हुनुहुन्छ? नमस्कार हजुर, हेलो, टेलिफोन सम्पर्कमा मैले बारम्बार भनिराखेको छु, मिस कल चाहिँ नगर्नुहोला साथीहरू, सकिन्छ फोन गर्नुहोला, सकिँदैन मिस कल गर्ने काम चाहिँ नगर्नुहोला, है? मिस कल गर्ने बानी राम्रो चाहिँ होइन, है, नराम्रो बानी नै हो। सकिन्छ फोन गर्नु, सकिँदैन मिस कल पनि नगरिदिनुहोला, किनभने मिस कलले गर्दाखेरि अन्य धेरै साथीहरूलाई सहभागिता जनाउनको लागि एकदमै अप्ठ्यारो हुन्छ, गाह्रो हुन्छ, त्यो कारणले गर्दाखेरि तपाईँ एक दुईजना साथीहरूले गर्दाखेरि अन्य फोन लगाउने साथीहरूले चाहिँ डिस्टर्ब भइराखेको हुन्छ। आज हामी साउनको महिनामा विशेष गरी हरियो चुरा अनि हरियो कपडाहरू, हरियो पहिरनहरू भनौँ न, लगाउने जुन एउटा नेपाली महिलाहरूमा यो प्रवृत्ति छ, यो प्रवृत्ति खास किन आएको हो अथवा यसको वास्तविकता के हो भन्ने कुरा तपाईँलाई लागेको कुराहरू राख्नुहोला। यदि होइन मलाई आउँदैन राख्दैन भन्न पनि पाइन्छ, है, मैले मिस कल देखिरहेछु, मिस कल गर्ने साथीको नम्बर मैले वाचन गर्नेछु एकैछिन पछि। यसरी मिस कल आइरह्यो भने मैले बारम्बार भनिराखेको छु मिस कल नगर्नु, सकिन्छ फोन गर्नु, सकिँदैन मिस कल नगर्नु भनेर भनिराखेको छु। यो कुरा म तपाईँलाई जानकारी गराउँछु, त्यसैले सकिन्छ फोन गर्नु, सकिँदैन मिस कल नगर्नुहोला। म तपाईँलाई आग्रह गर्छु 9868309940 नम्बरमा फोन डायल गर्नुहोला, नम्बर तपाईँको लागि हामी खुला गरेका छौं। तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ, जहाँ जस्तो अवस्थामा भए पनि यति बेला हामीलाई सुनिरहनु भएको छ भन्ने पूर्ण अपेक्षा मैले यहाँबाट लिइराखेको छु र तपाईँसँग कुराकानी गर्नका लागि हामी एकदम तयारी अवस्थामा छौं। र तपाईँले फोन गर्नुभयो भने तपाईँले गुड नाइटको शब्दहरू राख्नका लागि पनि फोन गर्न सक्नुहुन्छ र आइसकेपछि म विचार राख्छु भनेर विचार पनि राख्न पाउनुभयो। होइन म गुड नाइट मात्रै बोल्छु भन्नुहुन्छ भने गुड नाइटका शब्दहरू मात्रै बोल्न पनि पाउनुहुन्छ। यो कुरा म तपाईँलाई जानकारी गराएँ, तसर्थ फटाफट फोन डायल गर्नुहोला। आज हामी शुक्रबारी बसाईमा छौं र नियमित बसाइ अनुसार हामी विषयवस्तुमा तपाईँको विचार लिन्छौं। यो कुरा म तपाईँलाई जानकारी गराएँ। तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ, जहाँ जस्तो अवस्थामा भए पनि यति बेला हामीलाई सुनिरहनु भएको छ साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ, नमस्कार हजुर, कहाँदेखि को बोल्नुभयो, कहाँदेखि को बोल्नुभयो? कहाँदेखि को बोल्नुभयो हजुर? तपाईँको आवाज अलि राम्रोसँग बुझिएन। कहाँदेखि को बोल्नुभयो भनेको? हाडाडीबाट। नाम के हो तपाईँको?
1: हजुर,
0: तपाईँको नाम के हो?
1: शेरबहादुर
0: के भन्नुभयो?
1: शेरबहादुर
0: देउवा, ए बिक, शेरबहादुर बिक होइन? ए कुन ठाउँबाट भन्नुभयो? ए हापुरी, दाङको हापुरीबाट बोल्नुभयो होइन?
1: हजुर।
0: अनि के छ शेरबहादुरजीको अल्खबर, खाना खानुभयो कि खानु भएको छैन कि के छ भन्नु त? टेलिफोन सम्पर्कमा शेरबहादुर बिका आउनु भएको थियो हापुरीबाट, उहाँसँग कुराकानी गर्दै थियौं, फोन डिस्कनेक्ट भइसक्यो। यस्तो त नगरौं न हौ, आइसकेपछि कमसेकम फोनमा राम्रोसँग बोलिदिनु होला। यति बेला साथी नमस्कार हजुर,
2: नमस्कार हजुर,
0: को बोल्नुभयो, कहाँबाट?
2: म प्युठानदेखि सुषमा कुमार बोलेको।
0: सुषमा रेडियो भन्दा टाढो जानुहुन्छ?
2: हजुर, मैले कार्यक्रम मैले सुने, दैनिक कार्यक्रम सुन्ने, मै हम प्युठानदेखि कार्यक्रम सुनेको मैले।
0: रेडियो भन्दा टाढा गइदिनु न, रेडियो भन्दा टाढा गइदिनु।
2: मैले प्युठानदेखि म सधैँदेखि मैले 9 बजेसम्म
0: मैले चिने कि तपाईँ नै हुनुहुन्छ भन्ने कुरा होइन?
2: हजुर।
0: अनि के छ तपाईँको हालखबर, खाना खानुभयो?
2: हजुर, खाना खानुभएको हजुर, खानुभयो।
0: तपाईँले दिनु भएको छैन कि अरे, कहिले बोलाउनुहुन्न मलाई?
2: म त बोलाउनु हजुर आउनुहुन्न,
0: आज साउने संक्रान्ति, झन् बोलाउनु होला, झन् खाना आउनु पर्ला भनेको, बोलाउँदै बोलाउनुहुन्न तपाईँ?
2: बोलाएको मलाई बोलाएको कति प्रयास गरेर अरू फोन लगायो, फोनै हजुर फोन लगाउँदै व्यस्त व्यस्त भन्छ हजुर फोनमा।
0: खै त तपाईँले नलगाउनु भएर हो, तपाईँले नजान्नु भएर होला कि होइन?
2: होइन नाइ हजुर, फोन त बोलाइरहेको छु हजुर, फोन व्यस्त भन्छ।
0: ए मेरो फोन व्यस्त भन्यो
2: हजुर,
0: त्यस्तो त नहुनु पर्ने हो त,
2: फोन व्यस्त व्यस्त भन्दा त
0: किन किन फोन व्यस्त भन्यो है त्यसरी?
2: मैले दैनिक कार्यक्रम सुन्ने मैले हो, यो बेलुकी 9 बजे कार्यक्रम सुन्ने मैले नै हो सर, मैले
0: त्यही त नि डेली कार्यक्रम सुन्ने हाम्रो सुषमाजी हुनुहुन्छ, सुषमाजीको नम्बर किन व्यस्त भन्यो भनेर म सोचिरहेको छु क्या सुषमाजी।
2: मैले फोन हजुर व्यस्त गर्छ भन्न त खै,
0: त्यसरी व्यस्त व्यस्त किन भन्यो भनेर म सोचिरहेको छु कि
2: हजुर, खै के न सोच्छ हजुर, किन व्यस्त गरिरहेको छु त खै, अब हजुर फोन सुषमाले फोन हान्छु भने व्यस्त गर्नु के त
0: होइन, त्यस्तो त कहाँ हुनु, त्यस्तो त हुँदैन नि, हामीले व्यस्तमा राख्ने कुरै हुँदैन नि त सुषमाजी।
2: हजुर हजुर,
0: हुन्छ, कार्यक्रममा आउनु भएको छ, अनि आज त साउने संक्रान्ति हो क्यारे, कसरी मनाउनु भयो, के गर्नुभयो?
2: कसै मनले रोटी हालेर रोटी खाएर रोटी बनाएर पुरै रोटी मासु बनाएर पुरै दाल सब्जी बनाएर पुरै काम गरेको नि।
0: त्यस्ता मिठा मिठा परिकारहरू बनाउनु भएको रहेछ, हामीलाई बोलाउनु हुन्न?
2: हजुर,
0: यस्ता मिठा मिठा परिकार बनाएर नै हामीलाई नबोलाउने होइन? हुन्छ, कार्यक्रममा आउनु भएको छ। आज के छ यो हरियो चुरा हरियो मेहन्दी लगाउने जुन प्रचलन हुन्छ यो किन लगाइन्छ होला ला भन्नु त मलाई।
2: हजुर, हाम्रो अब हाम्रो अब हाम्रो सोचको अगाडिको लागि हामी अब हाम्रो सबै समाजको जयको लागि हाम्रो हरियो चुरा यो हरियो हातन मेहन्दी लगाएर हाम्रो महिलाको द्वितीय नै हो नि हाम्रो।
0: ए के को लागि के को लागि लगाइन्छ अरे रातो चुरा अनि हरियो हरियो चुरा अनि हरियो मेहन्दी?
2: हजुर हजुर,
0: के को लागि लगाइन्छ भन्नुभयो?
2: हाम्रो खै अब के बता, अब श्रीमानको आए बर्दा भन्दा हुनुहुन्न नि हजुरले, श्रीमान त हुनुहुन्न।
0: अनि
2: मेरो छोराछोरी हुनुहुन्छ, छोराछोरी छन् मेरा।
0: अनि
2: मेरो श्रीमान त बित्नु भयो, श्रीमान हुनुहुन्न।
0: ए श्रीमान बित्नु भयो होइन?
2: हजुर, मेरो श्रीमान बिता लगभग 10-15 साल भइसक्यो।
0: ए ल ठिक छ, अब तपाईँको छोराछोरी हुनुहुन्छ अनि तपाईँको सासु पनि हुनुहुन्छ?
2: नै सासु त हुनुहुन्न, मेरो मेरो त त्यो छ छोरी बुवाई छन्, कोही मेरो श्रीमान कोही हुनुहुन्न।
0: ए ल ठिक छ, हुन्छ, कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो। गुड नाइटका शब्दहरू राख्नुहोस् ल सबैलाई।
2: पहिलो प्रथम हजुरको लागि गुड नाइट भन्दै पठाएको छु, अनि मेरो साथीहरूले सबै जदरेसनको लागि छ, साथीहरूलाई गुड नाइट भनेर सबै।
0: नमस्ते, टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँले हामीलाई फोन गरेर गइसक्नु भएको छ। सुषमा सुनार हुनुहुन्थ्यो प्युठानबाट, पालो तपाईँको हो, फोन गर्नु होला, कुराकानी गरौंला अनि विचार साथसाथ गरौंला। साउने संक्रान्ति आइसकेपछि होइन, साउन लागिसकेपछि यो हरियो चुरा अनि हरियो मेहन्दी हरियो पोती यो हरियो पहिरन चाहिँ किन लगाउने गरिन्छ भन्ने कुरा आजको विषयवस्तु हो। तपाईँको तपाईँले आफ्नो यो विषयवस्तुमा तपाईँको आफ्नो विचार राख्नका लागि आउनु होला, जसका लागि नम्बर खुला गरेको छौ 9868-39-40 को नम्बर तपाईँको लागि खुला गरेका छौ। अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
3: हजुर नमस्ते, नमस्कार, ह्याप्पी संक्रान्ति है।
0: ह्याप्पी संक्रान्ति तपाईँलाई पनि, कहाँदेखि को बोल्नु भयो?
3: हजुर, यता त्रिवेणी गाउँपालिकादेखि युनिसा छेत्री है।
0: अहो युनिसा छेत्री, के छ युनिसा खबर?
3: हजुर एकदम पनि ठिक ठाकै छ, हजुरहरूको के छ सुनाउनु है।
0: हाम्रो पनि ठिक छ, के गर्दै हुनुहुन्छ युनिसाले?
3: हजुर यस बेलाको समयमा चाहिँ कार्यक्रम सुन्दै यता रोटी पकाउँदै भनौँ है।
0: कार्यक्रम सुन्दै रोटी पकाउँदै, खै त मलाई रोटी अनि
3: तपाईँले माग्नु भएको थिएन अनि कहाँबाट दिन लाग्यो आफै?
0: त्यही त रोटी मलाई भोलि नपठाइदिन पर्छ, मैले जाने छु नि, रोटी नपठाइदिएपछि
3: लिबाङ जाने बसी हुन्न अनि कहाँबाट पठाइदिने होला कि?
0: आफै ल्याउने नि।
3: आफै त झन् हिँड्न सकिया सकि हो, कत्ता न कत्ता खा अनि
0: आफै ल्याउने त्यहाँ क्रुक्क, नत्र मैले जाने छु फेरि।
3: म हिँड्दै आयो भने त खोइ त यो जुनीमा त सम्भव छैन होला, सायद अर्को जुनीमै होला है।
0: अर्को जुनी होइन, मलाई यही जुनीमा रोटी खा चाहिन्छ, तपाईँले पकाउनु भएको रोटी चाहिन्छ, नत्र मैले जाने छु।
3: अब यस्तो भन्नुहुन्छ भने त अब करले पनि आउनु पर्यो।
0: त्यही थियो नि, करले भए नि आउनु पर्यो, अब नत्र मैले जाने छु नि, मैले रोटी खान नपाउनु पर्छ नि त्यहाँ होइन।
3: नत्र फेरि खुट्टा भाजिनु होला, फेरि कस्तोमै होला कि?
0: खुट्टा त त्यस्तै हो, अब त्यही पनि केही न केही त अब गरौँला।
3: हजुर
0: केही न केही, अब रोटी खान नपाएपछि अब भोक लागेको मान्छे होइन, भोक लागेको मान्छे अब केही न केही उपाय गरौँला नि त होइन।
3: अब रोटी नलिदिए पनि अरूले तिमीलाई नि है,
0: अरू के ल्याइदिने हो र?
3: अब हुन्छ नि, अब एउटा खानेकुराहरू जे भए पनि,
0: जे भए नि खाने होइन, मलाई त तपाईँले पकाउनु भएको रोटी नै खाने मन छ कि।
3: होइन हुन्छ, अब त्यो भन्नुहुन्छ भने नि ओके छ त।
0: के गर्यो, के रोटी पकाउनु भएको छ? पुरी रोटी भइहाल्यो
3: अनि एउटा ढुङ्ग्रा हुन्छ नि त्यस्तो,
0: ढुङ्ग्रा ओहो कुरुम कुरुम खाने होइन, अनि के छ अनि आज साउने संक्रान्ति व्रत बस्नेको हो कि होइन तपाईँले?
3: नै हाम्रो यता जेरो चलन छैन त्यस्तो त, तर बेहुला बेहुली भन्ने नाच्ने चाहिँ चलन छ।
0: अनि तपाईँ बेहुला बेहुली बेहुली भन्नुभयो कि बेहुला? बेहुला त होइन होइन, बेहुली भन्नुभयो होइन?
3: म बेहुला भने हो।
0: केटी मान्छे पनि बेहुला भन्न सुहाउँछ र भने?
3: होइन, हाम्रो केटाले खेल्नुहुन्न त्यही भएर केटीको केटाको अभाव भयो त्यस कारणले म खेले आऊ कि।
0: ए ए ए, भनेपछि केटाको अभाव भयो होइन? हजुर, मलाई बोलाउनु पर्थ्यो, म केटा बनिदिन्थे नि।
3: के गर्नु अब, तपाईँ कहाँ हुनुहुन्छ, हामी कहाँ खाम, अनि पुरै भेट भएन। अनि
0: बरु भन्नु न, मलाई बोलाउन मन लागेन भनेर।
3: होइन, अब तपाईँ बिहान नै हिँडे, अब यतिखेर यता आउनुहुन्थ्यो होला, तर तपाईँ यतिखेर आएर यतिखेर कतिखेर आउनु होला।
0: त्यही त नि।
3: हजुर,
0: हुन्छ, कार्यक्रममा आउनु भएको छ। आज के छ यो साउने संक्रान्तिमा, यो साउन महिनामा के होइन, यो विशेष गरी छोरी मान्छेहरू केटी मान्छेहरू होइन, यो के भन्छन्ले अब हरियो चुरा लाउने, हरियो मेन्दी लाउने, अनि हरियो पोते लाउने, यो किन होला कि? मलाई त मैले बुझ्नै बुझ्नै सकेका छैन कि, भन्नुहोस् त।
3: एउटा नारीको पहिचान, एउटा चिनारी होला भन्छु, म त अब के भन्ने होला र।
0: नारीको चिनारी त त्यो हो र भने, त्यो होइन होला
3: नि अब, किन भनेपछि अब नारी भएर भएपछि अब चुरा लाउने अनि यताउती खप्पी लाउने त हो
0: होइन? त्यो हरियै किन लाउने कि, साउन महिनामा हरियै किन लाउने, रातो लाउने, पहेँलो लाउने होइन, त्यसपछि निलो लाउने, कालो लाउने, हरियो किन लाउने के?
3: किनकि आज भोलि अब बर्खाको समय हो नि त, हरियै छ त्यही भएर त होला।
0: ए, जता जता हरियाली छ त्यही भएर हरियो लाउनु पर्छ होइन?
3: हजुर, मेरो विचारमा मलाई चाहिँ थाहा भएन है फेरि।
0: तपाईँले हरियो चुरा लाउनु भएको छ कि नै?
3: नै
0: लगाउनु भएको छैन, किन नि नलगाउनु भएको?
3: खासै मन पर्दैन।
0: ए, खासै मन पर्दैन होइन?
3: हजुर,
0: ठिक छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि बसाइमा आउनु होला। अहिलेको लागि आफ्नो गुड नाइटको शब्दहरू राख्नुहोस्।
3: हुन्छ, प्रशान्त हजुरको लागि गुड नाइट सुन्दर्छ पनि मिठसुन्दरीको कामना, भगवतीका मित्रको लागि पनि गुड नाइट सुन्दर्छ पनि मिठसुन्दरीको कामना, अनि सफल छेत्री, सरगम छेत्री, सुरक्षा छेत्री, सुफिया छेत्री, अनि मेरो मम्मी बाबा दादा हजुरआमालाई पनि गुड नाइट सुन्दर्छ पनि मिठसुन्दरीको कामना, अनि दिल सरा बेसी प्रशंसा किताब विश्वकर्मा प्राप्ति श्री सपना केसी सङ्गम परियार, अनि छाया गिरी, अनि प्यारो दादा पुरुषोत्तम दादालाई पनि गुड नाइट सुन्दर्छ पनि, मभन्दा अगाडि आउनुहुने, मभन्दा पछाडि आउनुहुने र यति बेला कार्यक्रम सुनेर बस्नुहुने सम्पूर्ण साथीहरूलाई गुड नाइट सुन्दर्छ पनि मिठो हुनेको कामना गर्दछु।
0: हुन्छ, नमस्ते, टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको फोन गर्नु होला, 9868 39 40 को नम्बर तपाईँको लागि खुला गरेका छौँ। फोन डायल गर्नुभयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौँ। यो कुरामा तपाईँलाई जानकारी गराए, हाम्रो स्टुडियोको घडीमा यति बेला 31 मिनट गएको छ है, 9:31 गएको छ। आज साउन महिनामा यो हरियो चुराहरू किन लाउने गरिन्छ भनेर मेरो मनमा खुल्दुरी लागे हेर्नुहोस् होइन, त्यसपछि म तपाईँहरूलाई सोधिरहेछु, अब तपाईँले मलाई भन्नु पर्यो, मलाई बुझाउनु पर्यो होइन। यदि मलाई साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर, नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट?
4: दाङदेखि हजुर, बबाई गाउँपालिका आस्थानपुरदेखि।
0: नाम के होला?
4: नाम तेज बहादुर ओली हजुर।
0: तेज बहादुर ओली होइन
4: हजुर,
0: के छ तेज बहादुर ओलीको हाल खबर?
4: ठिकै छ भनौँ।
0: के गर्दैनुहुन्छ हौ तपाईँ अहिले?
4: ए, भर्खर खाना साना खाएर यसो सङ्क्रान्ति मानेर सुत्न परेको हजुर।
0: के गर्नुभयो सङ्क्रान्तिमा?
4: हजुर,
0: के गर्नुभयो सङ्क्रान्तिमा?
4: अहिले यसो खाना साना खाएर यसो पल्टेर
0: अनि सङ्क्रान्तिमा कसरी मनाउनु भयो? सङ्क्रान्ति साउने सङ्क्रान्ति भने कि
4: सङ्क्रान्ति राम्रै मनाइयो हजुर।
0: के गर्नुभयो भन्नुहोस् त?
4: खाइयो, माछा मासुहरू खाइयो।
0: माछा मासु खानुभयो
4: हजुर?
0: ल अनि एउटा कुरा कि मैले एउटा कुरा बुझा छैन, तपाईँले मलाई बुझाइदिनु पर्यो होइन।
4: हजुर,
0: यो साउनको महिनामा विशेष गरी महिला दिदी बहिनीहरूले यो रातो चुरा, रातो मेहन्दी अनि रातै पहिरन यो लगाउनुको मुख्य कारण चाहिँ के होला?
4: यही एउटा गौरवले कुरो होला जस्तो लाग्छ मलाई। यसो आफ्नो आयु बढाउने, आफ्नो केही निर्माणहरूको लागि केही एउटा गौरवकै कुरो होला जस्तो लाग्छ मलाई।
0: गौरवकै कुरा होला जस्तो लाग्छ होइन?
4: हजुर,
0: ठ्याक्कै तपाईँलाई पनि थाहा छैन?
4: ठ्याक्कै त थाहा भएन, तर एउटा के त्यसको महत्त्वै होला जस्तो लाग्छ।
0: महत्त्व भएर त त्यस्तो गर्नुभयो होला क्या अरे होइन?
4: हजुर,
0: ठिक छ, हुन्छ, गुड नाइटको शब्दहरू राख्नुहोस्
4: हजुरलाई। सर्वप्रथम त हजुरलाई गुड नाइट,
0: धन्यवाद।
4: राजनीतिक मित्रलाई गुड नाइट। मलाई चिन्ने जति तेजबहादुर भनेर बबाई गाउँपालिका सनकपुरमा चिन्ने जति साथीहरूलाई सबैलाई गुड नाइट भन्न चाहन्छु। नमस्ते।
0: नमस्ते, टेलिफोन सम्पर्कमा आउनु भएको थियो तेज ओली, उहाँसँग कुराकानी गरिसकेका छौ। पालो तपाईँको हो, फोन गर्नुहोला। फोन नमस्ते भनिसकेपछि त फोन काट्नु होला क्या अरे होइन? अरू साथीहरूलाई पनि फोन लगाउन, जबसम्म तपाईँले फोन काट्नुहुन्न तबसम्म अरू साथीहरूको फोन लाग्दैन, त्यही भएर विदा भइसकेपछि तपाईँले चाहिँ फोन काटिदिनुहोला, उतैबाट फोन काटिदिनुहोला होइन। पालो तपाईँको फोन गर्नुहोला 9868309440 को नम्बर तपाईँका लागि खुला गरेका छौ। फोन डायल गर्नुभयो भने हामी आज साउने संक्रान्तिमा अर्थात साउन महिनामा विशेष गरी महिला दिदी बहिनीहरूले चुरा, हरियो चुरा अनि हरियै मेहन्दीहरू किन लगाउनुहुन्छ भन्ने कुरामा आज हामी तपाईँसँग तपाईँको विचार लिन खोजिराखेका छौं, तपाईँको विचार जान्न खोजिराखेका छौं। यो कुरामा तपाईँलाई जानकारी गराए। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? म स्वागत गरे। नमस्कार हजुर।
5: नमस्कार,
0: को बोल्नुभयो कहाँबाट? हेलो, को बोल्नुभयो कहाँबाट? तपाईँको आवाज अलि राम्रोसँग आएन, राम्रोसँग बोल्नुहोस् है। को बोल्नुभयो कहाँबाट भन्दै थिए, कमसेकम राम्रोसँग त बोल्नुपर्छ फोन गरिसकेपछि होइन। को कहाँदेखि को बोल्नुभयो भनेको स्वर्गद्वारी मात्रै भन्नुहुन्छ, अब के भन्ने होइन, नाम पनि त होला क्या अरे। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर।
6: नमस्कार,
0: को बोल्नुभयो कहाँबाट?
6: म कपुरकोट वडा नम्बर 6 टिकम बुढा नगर।
0: टिकम बुढा, के छ टिकम खबर?
6: एकदम
0: अनि के गरिदिनुहुन्छ अहिले?
6: यति बेला बसेर कार्यक्रम सुन्दैछौ।
0: बसेर कार्यक्रम सुन्दैनुहुन्छ, रेडियो जलजलाबाट हामीलाई सुन्दैनुहुन्छ होइन?
6: हजुर, 96.4 मेगाहर्ट्ज सुन्दै।
0: त्यही त नि, हुन्छ, कार्यक्रममा आउनु भएको छ। आज के छ, आज साउने संक्रान्ति कसरी मनाउनु भयो?
6: आज साउने संक्रान्ति खासै मनाइएन भन्नुपर्छ।
0: किन नमनाउनु भएको त नि, वर्ष दिनमा आउने एकचोटि?
6: खै मलाई त थाहा पनि थिएन।
0: किन थपाउनु भएन?
6: खै आज रेडियो सुनेको थिएन, त्यही भएर थाहा नहुन सक्छ, अहिले चाहिँ थाहा भयो।
0: होइन, 4 कार्यक्रममा पनि हामी साउने संक्रान्ति विशेष कार्यक्रम नै बनाथ्यौँ होइन। तपाईँले साउने संक्रान्ति हो भन्ने कुरा थाहा नहुने कुरा हुन्छ, तपाईँले त्यस्तै झुट बोल्नुभयो कि हो?
6: होइन होइन, मलाई खासै थिएन।
0: किन थाहा थिएन भन्नुहोस् त?
6: अब खै खासै थाहा पनि गर्नु पनि हुँदैन।
0: हुन्छ, कार्यक्रममा आउनु भएको छ। अनि साउनको महिनामा के महिला दिदी बहिनीहरूले यो हरियो चुरा लाउने, हरियो मेहन्दी लगाउने, हरियै कपडा लगाउने यो खास किन होला? यो किन यो यो यसको बारेमा मलाई बुझाइदिनुहोस् त।
6: यो अझै लगाउनु पर्छ अरे भनेर चाहिँ लगाउँछन्, वास्तविक अर्थन यो साउन आयो हरियो चुरा र मेहन्दी मात लगाउने भनेर लगाउँछ अहिले है। यो वास्तविक अर्थ थाहा नभएर लगाउँछन् महिला बहिनीहरूले, तर थाहा पाउनु पर्छ मैले।
0: तपाईँले लाउड स्पिकर बन्द गरेर बोल्नुहोस् है।
6: हजुर,
0: के भन्नुभयो फेरि एकचोटि भन्नु त?
6: अहिले चाहिँ त्यही अब नयाँ पुस्ताले चाहिँ लगाउनु पर्छ रे भनेर लगाउँछन्।
0: अनि तपाईँलाई थाहा छ त किन लगाउँछन् भन्ने कुरा?
6: त्यो त मलाई पनि थाहा भएन, अहिलेका कसैलाई थाहा छैन, न त केटीलाई न त केटालाई, अहिले कसैले थाहा छैन। त्यही लगाउनु पर्छ अरे साउनमा हरिया चुरा र मेहन्दी भनेर लगाइन्छ अहिले।
0: अनि तपाईँले आफ्नो गर्लफ्रेन्डलाई हरियो चुरा र मेहन्दी किनिदिनु भयो कि किनिदिनु भएन?
6: ए भगवान्, मेरो त अब गर्लफ्रेन्ड पनि छैन सर। अब हुनु पनि हुन्न भन्न चाहन्छु।
0: होइन, तपाईँको त गर्लफ्रेन्ड हुनुहुन्छ अरे, उहाँले तपाईँले खुब माया गर्नुहुन्छ अरे भन्ने कुरा सुनेको थिएँ त कता कता।
6: अब यो माया भन्ने जातिलाई अब हानिकारक नराम्रो भन्ने व्यक्तिले कसरी माया लाउन सक्छ सर?
0: जसले नराम्रो भन्छ, जसले के भन्छ नियम मान्नुपर्छ भन्छ, त्यही मान्छेले अब नियम मान्दैन त के गर्ने? अब तपाईँ पनि त्यस्तै त हो, माया गर्दिन भन्नुहुन्छ, माया हानिकारक हो भन्नुहुन्छ, एउटा मान्छेले एउटा गर्लफ्रेन्ड बनाएर कति धेरै माया गर्नुहुन्छ अरे।
6: होइन, मैले त आजसम्म गर्लफ्रेन्ड पनि बनाएको छैन, बनाउनु पनि नपरोस् भन्न चाहन्छु। अब बनाउनुहुन्न सकभर
0: है,
6: यो राम्रो चिज होइन।
0: त्यही त नि, अब रेडियोमा भन्ने बेला राम्रो चिज होइन, तर भित्र भित्रै छ है, होइन
6: होइन। अब रेडियो मात्र होइन कि, मैले अन्य हाइरको कार्यक्रममा भन्दै आएको छु, यो ठिक होइन, यो बनाउनुहुन्न। यो अब सामान्य भन्दा भन्दै यो के थाहा कहिले अब केही अब प्राण घातकै हुन सक्छ यो
0: है। भनेपछि तपाईँ भोगिसक्नु भएको छ?
6: के भन्नुभयो?
0: तपाईँ भोगिसक्नु भएको छ?
6: होइन होइन, मैले भोगेको त छैन, तर प्रेम विवाह गरेका जोडीहरूलाई चाहिँ हेरेर सोधेर चाहिँ हल्का थाहा पाएको छु भनेर।
0: हुन्छ, कार्यक्रममा आउनुभयो, अब गुड नाइटको शब्दहरू राख्नुहोस्।
6: हुन्छ, सर्वप्रथम हजुरलाई, प्राविधिक सहयोगका मित्रहरूलाई र रेडियो कार्यक्रम सुनेर बस्ने सम्पूर्ण श्रोतालाई भन्दै म छुटिए। नमस्कार।
0: नमस्कार। टेलिफोन सम्पर्कमा आउनु भएको थियो टेकम टेकम बुढा आउनु भएको थियो कपुरको सल्यानबाट, उहाँसँग कुराकानी गरिसकेका छौ। बालु तपाईँको हो, फोन गर्नुहोला। कार्यक्रम गुड नाइटमा छौ, कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ। हरियो छोरा हरियो मेन्दी महिला दिदी बहिनीहरूले किन लगाउनुहुन्छ होला, यसको वास्तविकता मलाई जान्ने मन छ, तपाईँले मलाई बताउनु पर्यो। यति बेला साथी हुनुहुन्छ। नमस्कार हजुर। नमस्ते हजुर।
7: नमस्ते,
0: को बोल्नु भयो, कहाँबाट?
7: जाजरकोटबाट, भीमेश कुमार।
0: जाजरकोटबाट के सुनार भन्नुभयो? भीमु सुनार।
7: हजुर,
0: भीमे सुनार।
7: के
0: छ भीमेको हालखबर?
7: हजुर, हाम्रो पनि सुनिएको छैन, के गरौँ बाबु?
0: के छ तपाईँको हालखबर भनेको?
7: ठिकै छ बाबु, ठिकै छ।
0: अनि के छ, साउने संक्रान्ति मनाउनु भयो?
7: हजुर,
0: साउने संक्रान्ति मनाउनु भयो कि मनाउनु भएन?
7: मनायो बाबु, मनायो, मायो, साउने संक्रान्ति मनायो, सेलरोटी हालियो, पुरी थान भन्छौँ हामी त, यो पार्टीको झुटो बनाएर पुरी थान बनायौँ।
0: अनि
7: बाँकी सेलरोटी हालियो बाबु, एउटा मुर्गा पनि काटियो।
0: ए, मुर्गा काट्नु खै त मलाई बोलाउनु भएको, एक्लै एक्लै खाने, हामीलाई नबोलाउने, त्यस्तो गर्न पाइन्छ र भने, हामीलाई नबोलाउन पाइन्छ र भने। हेलो, कता हराउनु भयो, कता हराउनु भयो, गाह्रो छ, हामीलाई बोलाउनु भएन भनेको त, कता हराउनु भयो, कता हराउनु भयो। ठिक छ, उहाँको नेटवर्क लिस्ट काम गरेन जस्तो लाग्यो मलाई, होइन। पालु तपाईँको हो, फोन गर्न सक्नुहुन्छ। अब एउटा गीत राख्छौँ, अब साउन्डकै गीत राखौँ, एउटा भनौँ भने अब साउन्डको गीतै, अब यता आधुनिकपट्टि साउन्डको गीतै छैन, होइन। गाह्रो छ, गाह्रो छ, गाह्रो छ, मलाई गाह्रो छ, होइन। अनि एउटा गीत राख्छौँ, गीतपछि तपाईँको माझमा हामी फेरि आउँछौँ, यो गीतपछि तपाईँको माझमा आउनेछौँ, होइन। गीत कुन गीत राखौँ त, एलिना चौहानले गाउनु भएको एउटा साउन्डको गीत छ, होइन, साउन्डको महिना, एलिना चौहान। एलिना चौहानको एउटा गीत छ कि साउन्डको महिनामा, ल यही गीत राखौँ ल, अब एउटा गीत राख्छौँ तपाईँको लागि, गीतपछि तपाईँको माझमा फेरि आउँछौँ। त्यसपछि मैले साउनको महिनामा घिना चुरा लगाउनु पर्छ भनेर यसो भनौँ न तपाईँलाई मैले जानकारी दिनेछु यो गीत तपाईँको लागि।

0: गीत पछि तपाईँलाई फेरि पनि स्वागत छ। एलिना चौहानले गाउनु भएको गीत तपाईँको लागि हामी प्रस्तुतिमा जोडिसकेका छौँ, होइन? हामी कार्यक्रम गुड नाइटमा छौँ, तपाईँ यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ र कार्यक्रम गुड नाइटमा तपाईँ पनि फोन गर्न सक्नुहुन्छ। 9868-6040-40 नम्बर तपाईँका लागि खुला गरेका छौँ। 47 मिनट गइसकेका छ। अब साथीहरू आउनुभयो भने हामी कुराकानी गर्नेछौँ। हरियो चुरा किन लगाइन्छ भन्ने कुरा तपाईँको लागि हामी भनौँ न आजको विषयवस्तु हामी ल्याएका छौँ। तपाईँको विचार राख्न सक्नुहुन्छ, यो कुरा म तपाईँलाई जानकारी गराउँछु। फटाफट फोन डायल गर्नुहोला, नम्बर तपाईँका लागि हामी खुला गरेका छौँ। तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ, जहाँ जस्तो अवस्थामा भए पनि यति बेला हामीलाई सुनिरहनु भएको छ भन्ने पूर्ण अपेक्षा मैले यहाँबाट लिइराखेको छु। तसर्थ फटाफट फोन डायल गर्नुहोला, नम्बर तपाईँका लागि हामीले खुला गरेका छौँ। 9868-6040-40 नम्बर तपाईँका लागि खुला गरेका छौँ। 9:48 गइसकेको छ। तपाईँको संसारमा अब केही समय मात्र हामी तपाईँसँग रहन्छौँ, त्यसपछि हामी कार्यक्रमबाट विदा भएर जाने समय भइहाल्छ, होइन? केही समय मात्र हामी तपाईँसँग रहनेछौँ, यो कुरा म तपाईँलाई जानकारी गराए। 9868-6040-40 साथी आउनु भएको छ, म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ म स्वागत गरिहाल्छु। नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट?
1: धनकुटा बेलाबाट, दिनेश विश्वकर्मा सर।
0: ओहो, दिनेश विश्वकर्मा, दिनेशजी के छ खबर?
1: एकदम ठिकठाकै छ, राम्रै छ। साउने संक्रान्ति मनाएर चाहिँ बारीमा यसो खराएको रुँगेर बसिँदैछ सर। हजुर,
0: ए साउने संक्रान्ति मनाउनु भयो?
1: हजुर सर।
0: के कसरी मनाउनु भयो साउने संक्रान्ति?
1: मजाले यसो राँगासँग व्यवस्था गरियो, मजाले सँगैले राम्रोसँग तयारी अवस्था राम्रोसँगले गरियो सर।
0: ए राँगासँग काटेर जे होस् मनाउनु भयो?
1: हजुर सर।
0: ओहो, नि
1: हजुर,
0: जे होस् त भव्य भावला त होइन साउने संक्रान्ति त होइन?
1: भव्य साथले मनाइयो त सर। हजुर,
0: अनि कार्यक्रममा आउनु भएको छ दिनेशजी, कार्यक्रममा आइरहँदाखेरि साउने संक्रान्ति त मनाउनु भएछ, अनि लुतो फाल्नुभयो कि नाइ? लुतो फाल्नुभयो कि नाइ?
1: हजुर, खाइयो त
0: लुतो? लुतो फाल्नुभयो कि नाइ? लुतो आउनु भएको थियो दिनेशजी, हाम्रो आवाज खासै उहाँले बुझ्नु भएन। मैले लुतो फाल्नुभयो कि नाइ भनेको त खाइयो त भन्नुभयो, होइन? लुतो त फाल्ने होला कि अरे, कहाँ खाने होला कि अरे, होइन? लुतो त फाल्नु पऱ्यो कि अरे, तर लुतो आएर हैरान पार्छ, होइन? कार्यक्रम गुड नाइटमा छौँ, तपाईँ यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ र कार्यक्रम गुड नाइटमा यति बेला हाम्रो स्टुडियोको घडीमा 50 मिनट गइसकेको छ। 9:00 है, 9:00 50 मिनट गइसकेको छ। अब हामी कार्यक्रमको अन्तिम अन्तिमतिर छौँ र अन्तिम अन्तिमतिर साथीहरूले फोन गर्नुहोला, नम्बर तपाईँको लागि खुला गरेको छु, फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। नम्बर तपाईँको लागि खुला गरेका छौँ। साउनको महिनामा हरियो चुरा किन लगाइन्छ भन्ने कुरा मलाई के लाग्छ भने, मैले मेरो विचार राख्नुपर्छ। साउन महिना भनेको प्राकृतिक दृष्टिकोणले हरियाली महिना हो, त्यो कारणले गर्दाखेरि हरियो हरियालीसँग तारतम्य मिलाउनको लागि हरियो चुरा र हरियो पहिरन लगाउने गरिएको कतिपयको भनाइ छ, होइन? अनि त्यसपछि अब धार्मिक हिसाबले हेर्ने हो भने आफ्नो श्रीमानको दीर्घायुको कामना गर्दै विवाहित महिलाहरूले हरियो चुरा र हरियो पहिरन लगाउने गरेको पाइन्छ भने अविवाहित महिलाहरूले आफ्ना राम्रो श्रीमान पाइयोस् भनेर पनि उहाँहरूले हरियो चुरा हरियो मेहेन्दी लगाउने गरेको हामीले पाउन सक्छौ। अनि वैज्ञानिक कारण पनि रहेछ फेरि, होइन? हरियो हरियाली भनेको शान्तिको प्रतीक हो, हरियो पहिरन र हरियो चुरा लगायो भने मन शान्त हुन्छ भन्ने हिसाबले पनि लगाएको कतिपयको भनाइ छ, होइन? वैज्ञानिक कारण त्यो पनि अलिकति रहेको भन्ने पाइन्छ होइन। जे जस्तो भए पनि हरियो लगाउनु एउटा नेपाली परम्परा हो होइन, पूर्वीय परम्परा हो, र हरियो पहिरन लगाउनु, हरियो चुरा लगाउनु यो एउटा भनौँ न चलिआएको चलन हो। त्यो कारणले गर्दाखेरि लगाउने गरेको हामीले बुझ्न सक्छौ। यो कुरा म तपाईँलाई जानकारी गराए। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर भन्दै थिए, अब मैले भनिराखेको छु मिस कल होइन, कार्यक्रममा फोन डायल गरौं भनेर, तर साथीहरूले मानिरहनु भएको छैन। मैले कतिचोटि भन्ने होइन, कति लास्टमा 39 नम्बर भएको साथीले चाहिँ मिस कल गर्ने काट्ने गरिरहनु भएको छ, त्यस्तो नगर्नु होला कृपया, म तपाईँलाई आग्रह गर्छु। र अब हामी कार्यक्रमबाट विदा भएर जानुपर्ने हुन्छ, र अन्तिममा हामीले एउटा गीत राख्दै कार्यक्रमबाट विदा भएर जानुपर्ने हुन्छ। यो कुरा म तपाईँलाई जानकारी गराए। र अब एउटा गीत तपाईँको लागि, हरियो हरियो हरियो हरियो चोरी हरियो भन्ने गीत तपाईँको लागि राख्दै कार्यक्रमबाट विदा हुनेछु। यति जेल कार्यक्रम सुनेर साथ दिने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। कार्यक्रममा फोन गर्नुभयो तपाईँलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु। हाम्रो आवाजलाई रेडियो सेटसम्म पुर्याएर साथ दिने हाम्रो प्राविधिक मित्र सुषमा मल्ल, रिता बुढा मगर अनि संगीता लिम्बुलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्दै आजको लागि आवाजबाट म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु। तपाईँको बाँकी पल शुभ रहोस्। म अहिलेको लागि हरियो हरियो चोरी हरियो यो गीत मैले बजाउँदै तपाईँको माझबाट विदा हुने अनुमति चाहन्छु। नमस्कार, गुड नाइट, शुभ सपनिस्तु भनिदारी।

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज। जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा रातको 10 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोथोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171